निशुल्क जडान साथै 0% ब्याजमा सजिलो किस्ता सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको एक्सपीरियन्स लाइफ विथ सिजी।

दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ।

0: दसैँमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँसम्म क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सेल निशुल्क, अनि बम्परमा डिजी वासिङ मेसिन जित्ने मौका। 0% EMI नागरिकता भएको छ। सेन्से अध्ययारो पछि उज्यालो आउँछ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब अभित्री पृष्ठका खबर। शुक्रबारदेखि लामो तथा मध्यम दूरीका सवारी साधनका लागि अग्रिम टिकट बुकिङ खुल्ला भएको छ। नेपालीहरूको प्रमुख चाड दशैंलाई लक्षित गर्दै नेपाली यातायात व्यवसायी राष्ट्रिय महासंघले अग्रिम टिकट बुकिङ खुल्ला गरेको हो।
3: नेपाली कंग्रेसको इतिहासको कथा बीपी कोइरालाबाट शुरू हुन्छ। तर कंग्रेसको इतिहास खोतल्दै जाँदा पहिलो अध्यक्षका रूपमा भेटिन्छन् काभ्रे कुशा देवीका देवी प्रसाद सापकोटा। विक्रमसम्म 2003 कार्तिक 5-15 गते बनारसमा गठन भएको अखिल भारतीय नेपाली राष्ट्रिय कंग्रेसका पहिलो अध्यक्ष देवी प्रसाद सापकोटा थिए भने बीपी कोइराला संयोजक थिए। सापकोटालाई अध्यक्ष बीपीले नै बनाएका थिए। कंग्रेसको आधिकारिक इतिहासमा सापकोटालाई अध्यक्ष र बीपीलाई संयोजकका रूपमा स्पष्ट रूपमा उल्लेख गरिएको छ। कंग्रेसको संस्थापनको इतिहास केवल बीपीले कंग्रेस स्थापना गरे भन्ने एक रेखीय कथामा सीमित छैन। प्रारम्भिक संगठन निर्माणमा सापकोटाले औपचारिक नेतृत्व र बीपीले संगठनात्मक संयोजनको भूमिका निर्वाह गरेका थिए।
2: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेज नारायण यादव सहित 4 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। सवारी चालक अनुमति पत्र वितरणका क्रममा परीक्षाको नतिजा गैर कानूनी रूपमा फेरबदल गरी तथा सरकारी अभिलेखमा हेरफेर गरेर लाइसेन्स जारी गरेको जुरीमाथि अनुसन्धान गर्दा अनियमितता पुष्टि भएपछि अख्तियारले बिहिबार विशेष अदालत काठमाण्डुमा आरोप पत्र दायर गरेको हो।
3: स्क्रब टाइफसको संक्रमण देशभर फैलिएको छ। स्वास्थ्य सेवा विभाग इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार देशका 74 जिल्लामा संक्रमण फैलिसकेको छ।
2: आगामी पुसमा आउने त्रिभुवन विश्वविद्यालय त्रिवीको दीक्षान्त समारोहमा यस वर्ष सबैभन्दा बढ़ी व्यवस्थापन संकायका विद्यार्थी दीक्षित हुने भएका छन्। पछिल्लो समय त्रिवी व्यवस्थापन संकायमा समय सान्दर्भिक र विश्व बजारसँग प्रतिस्पर्धा गर्न सक्ने कोर्स पठन पाठन हुँदै आएकाले विद्यार्थी आकर्षण बढ़ेको हो।
3: चाडपर्व नजिकैसँगै विराटनगर र आसपासका बजारमा गरिएको संयुक्त अनुगमनका क्रममा 29 फर्म कार्यवाहीमा परेका छन्। बिल बिजक विनयी भण्डारण गरिएको 540 किलो सुपारी बरामद हुनुका साथै 3 औषधि पसलमा सीलबन्दी गरिएको छ।
2: दशैं तिहार नजिकिँदै जाँदा उपभोक्ता बजारमा किनमेलको चहल पहल बढ़न थालेको छ। चाडपर्वका लागि घरायसी उपकरण मोबाइल ट्याब्लेटदेखि विद्युतीय द्विपाङ्गीय सवारी साधनसम्म खरिद गर्ने उपभोक्तालाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्था तथा हायर पर्चेज कम्पनीहरूले सस्तो ब्याजदरमा किस्ताबन्दी अर्थात ईएमआई सुविधा सहित वित्तीय सेवा समेत प्रदान गरिरहेका छनृ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्कोम डेशो खुशीको कनेक्शन
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
1: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
2: विशेषताहरू रु 3 करोड़सम्मको कर्जा सुविधा
1: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
2: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
1: न्यून सेवा शुल्क न्यून ब्याज दर
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस् शर्तहरू लागू हुनेछन्
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क

0: पर्वमा सिजीका साना घर आयसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दशैं तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। संयुक्त राज्य अमेरिकाले बिहिबार भेनेजुएलाका पश्चिम राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेस विरूद्ध नयाँ यातना आरोप दर्ता गरेको छ। यसले अमेरिकी हिरासतमा रहेका यी दुई विरूद्ध बढ़दो आपराधिक मुद्दालाई थप बलियो बनाएको छ। मादुरो र फ्लोरेसले जनवरीमा काराकासको आफ्नो परिसरबाट असाधारण अमेरिकी सैन्य छापा मार्फत पक्राउ परेपछि पहिले नै संयुक्त राज्य अमेरिकामा लागू औषध तस्करी र हतियार सम्बन्धी आरोपहरू समेत सामना गरिरहेका छन्। बिहिबार सार्वजनिक भएको अदालती कागजात दुबईलाई अब यातनाको षड्यन्त्रको अतिरिक्त आरोप समेत लगाइएको छ।
3: अब खेल र खेलाड़ीका खबर। आइसिस नेपालमा क्रिकेटको सबैभन्दा ठूलो घरेलु प्रतियोगिता नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करण शुरू हुन अब धेरै समय बाँकी छैन। मैदानमा आठ टोली भिड्ने तयारीमा छन्। समर्थकमा प्रतियोगिताको प्रतीक्षा बढ़दै गएको छ, तर एनपीएलको अर्को महत्वपूर्ण तयारी भने अहिले मैदान बाहिर अड्किएको छ, अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको मान्यतामा।
2: अब कला तथा मनोरञ्जन। नेपालीहरूको महान पर्व बड़ा दशैंको माहौल शुरू हुँदै गर्दा आजदेखि देशभरका सिनेमाघरमा दुई चलचित्र प्रदर्शनमा आएका छन्। शुक्रबार प्रदर्शन अन्तर्गत आजदेखि प्रदर्शनमा आएका चलचित्र हुन् विनय राज पौडेलको निर्देशनमा रहेको अक्षरा र डीडी किन्लेको निर्देशनमा रहेको टनेल 26, द कर्स बिनिथ द माउन्टेन। हरर तथा जम्बी थ्रिलर जनरामा निर्माण भएको टनेल 26 र तथा पारिवारिक तथा सामाजिक विषयवस्तुमा आधारित अक्षरा एकै मितिमा देशभरका हलमा प्रदर्शनमा आएका हुन्।
3: मैले एमाले अब विचार विश्लेषणको पालो। मैले एमाले छाडेर हिँड्नु ब्लण्डर भयो, यो पूर्व प्रधानमन्त्री झलनाथ खनालको भनाई हो। नागरिक दैनिकले पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग संवाद गरेको छ। उहाँ भन्नुहुन्छ, म नेकपामा छु तर नेकपा जसरी नेकपा हुनुपर्छ त्यो हिसाबले रूपान्तरण हुन सकिरहेको छैन। यसमा वैचारिक संगठनात्मक पद्धति कार्यशैली र कार्यपद्धतिका समस्या छन्, विधि र विधानका समस्या समेत छन्। त्यसैले यी समस्याको समाधान खोज्न कहिलेकाहीँ सामान्य ढर्राबाट बाहिर निस्केर सोच्नुपर्छ। म अहिले अलिकति आउट अफ बक्सबाट पार्टी र समग्र आन्दोलनलाई हेर्दैछु। त्यसको अर्थ पार्टी छाड्ने होइन, पार्टीलाई रूपान्तरण कसरी गर्ने भन्ने समाधान खोज्ने प्रयास हो। विभाजन होइन, पुनर्गठन र एकीकरण चाहिन्छ भन्ने हो।
2: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम संसार भर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ।
3: बाहिर निस्केर सोच्नुपर्छ। म अहिले अलिकति आउट अफ बक्सबाट पार्टी र समग्र आन्दोलनलाई हेर्दैछु। त्यसको अर्थ पार्टी छाड्ने होइन, पार्टीलाई रूपान्तरण कसरी गर्ने भन्ने

0: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै दीपक आचार्यको तपाईलाई हार्दिक स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकै साथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असोज 23 गते शुक्रबार अक्टोबर 9 तारीक सन् 2026 नेपाल सम्मत 1146 असोज कृष्ण पक्षको चतुर्दशी तिथि। आज विश्व हुलाक दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: बाढ़ीबाट क्षतिग्रस्त अधिकांश सड़क पुनर्निर्माण भएसँगै यातायात सहज बन्दै चाडपर्वमा हवाई भाड़ा यथावत राख्ने सहमति। चाडपर्व लक्ष्य सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ आजबाटै खुल्दै।
1: हिमालयन री इन्सुरेन्स ठगी र सम्पत्ति शुद्धिकरण प्रकरणमा भट्ट गोल्छा सिलवाल सहित 20 जना विरूद्ध मुद्दा दायर। कांग्रेसमा नयाँ नेतृत्वका लागि आज मतदान हुने। 7,000 बढ़ीले मतदानमा सहभागी हुँदै एमाले थायी समिति बैठक आज पनि बस्दै।
0: सर्वोच्चको आदेशपछि सुदूरपश्चिमको बजेट ल्याउने बाटो खुल्यो। विपन्नले निशुल्क उपचार प्राप्त गर्नको लागि बागमती प्रदेश सरकारद्वारा 17 अस्पतालसँग सहमति। बाँदर तथा किसानका खेतीबालीमा नोक्सानी गर्ने प्राणीको व्यवस्थापनमा कानून आवश्यक।
1: एलनिनोको प्रभाव डिसेम्बरमा तीव्र बन्ने राष्ट्रसंघको चेतावनी। युक्रेनमा यात्रुवाहक बसमा आक्रमण हुँदा 33 जनाको मृत्यु। इथियोपियामा आक्रमणको चेतावनी।
0: र नेपाली फुटबल टोली फिफा वरियतामा एक स्थान खस्कियो। भारत 138 स्थानमा यथावत। आईसीसीको आगामी बोर्ड बैठक नेपालमा गर्ने तयारी।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको शुरूमा क्षतिग्रस्त भएका राजमार्गहरू पुनर्सञ्चालन भएपछि अब चाडपर्व सहज हुने प्रसंग।
1: भोटेकोशी त्रिशुली हिमबाड़ी र असोज दोस्रो साताको अविरल वर्षाका कारण क्षतिग्रस्त अधिकांश राजमार्ग तथा सड़क पुनः सञ्चालनमा आएका छन्। आउने लागेका ठूला चाडपर्वलाई लक्षित गर्दै सरकारले युद्धस्तरमा मरम्मतको काम अगाडि बढ़ाएपछि अवरूद्ध राजमार्ग तथा सड़क सञ्चालनमा आउन थालेका हुन्। असोज 8 देखि 11 गतेसम्मको देशव्यापी वर्षाले देशका बाँकी भूभागमा थप क्षति पुर्याएको थियो। बाढ़ी पहिरो र सड़क कटानका कारण सड़क सञ्जाल अवरूद्ध बनेपछि आवजावत र खाद्यान्न ढुवानीमा समेत असर परेको थियो। सड़क विभागका उपमहानिर्देशक तथा प्रवक्ता शुभ राज न्यूपानेले भदौ र असोजको बाढ़ीबाट क्षतिग्रस्त अधिकांश सड़क तथा राजमार्गमा यातायात सञ्चालन भइरहेको र बाँकी रहेका सड़क तथा राजमार्गमा यातायात सञ्चालनका लागि तीव्र गतिमा काम भइरहेको समेत जानकारी दिनुभएको छ। उहाँका अनुसार बाढ़ी पहिरोले क्षतिग्रस्त पृथ्वी राजमार्ग, बीपी राजमार्ग, कान्तिपथ, अरनीको राजमार्ग, त्रिभुवन राजपथ पुनः सञ्चालनमा आइसकेका छन्। त्यस्तै गरी भोटेकोशी त्रिशुली हिमबाढ़ीकै कारण ठप्प रहेको गल्छी देवपेत्रावती सड़क खण्डमा यातायात पुनः सञ्चालनमा आइसकेको छ। हिमबाड़ीले रसुवा, नुवाकोट, धादिङ, चितौन लगायतका जिल्लामा सड़क पूर्वाधारमा क्षति पुर्याएको थियो। हिमबाड़ीले भोटेकोशी त्रिशुली करिडोरका मुख्य सड़क तथा पुलहरू समेत बगाएको थियो। हिमबाड़ीले मुख्य पासाङ लामु राजमार्ग क्षतिग्रस्त बनाएपछि वैकल्पिक राजमार्गका मार्गका रूपमा काठमाडौँ टोखा छहरे गटखार पुल आप्रन्जा र लच्चाङ समरथली पाटी खर्क हुँदै बोक

0: कालिका स्थान धुन्चे सड़क खण्ड मरमत गरी चार चक्के साना सवारी साधनका लागि समेत बाटो खुला गरिएको छ। हिमबारीले बगाएको गल्छी बेत्रावती खण्डमा नयाँ ट्रयाक खोलिएको र रसुवालाई पुनः सड़क सञ्जालसँग जोड्ने काम भइरहेको समेत बताइएको छ। यस खण्डमा बेली ब्रिज राख्ने काम भइरहेको छ। त्यसै गरी नारायणगढ़ मोगलिन सड़क खण्डमा पहिरो सफा गरेर यातायात पूर्ण रूपमा सञ्चालनमा ल्याइएको छ। असोज दोस्रो साता रोशी खोलाको बाढ़ीले क्षति पुर्याएको बीपी राजमार्गका विभिन्न ठाउँमा पनि अस्थायी डाइभर्सन र वैकल्पिक ट्रयाक निर्माण गरी बाटो सञ्चालनमा ल्याउने काम अगाडि बढ़ेको छ। कालीगण्डकी करिडोर अन्तर्गत नवलपरासी पूर्वको बौद्धिकाली गाउँपालिका तीन जन्ती पहिरो क्षेत्र र बागलुङको बेलबगर क्षेत्रमा सड़क खुलाएर एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको समेत सड़क विभागले जनाएको हो।
1: कांग्रेसमा नयाँ नेतृत्व चयनका लागि मतदान आज बिहानबाट शुरू हुने भएको छ। हिजो मतदान गर्ने तालिका रहे पनि मतपत्र छपाईमा ढिलाइ भएका कारण आजको लागि सारिएको हो। निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार आज बिहान 7 बजेदेखि अपरान्ह 3 बजेसम्म मतदान हुनेछ। यसअघि हिजो बिहान 7 बजेदेखि मतदान हुने भनिएको थियो। मतपत्र छपाईमा भएको ढिलाइले 10 बजे त्यसपछि 1 बजे र त्यसपछि 2 बजेबाट मतदान हुने भनिएको थियो। अपरान्ह 4 बजे मात्र मतपत्र छपाई भएर आएको थियो। साँझ मतदान शुरू गर्दा सुरक्षा लगायतका चुनौती हुने देखिएपछि आज बिहानका लागि मतदान सारिएको हो। कांग्रेसले यसपटक विधान संशोधन गरेर ठूलो केन्द्रीय समितिको व्यवस्था गरेको छ। उम्मेद्वारको सूची पनि ठूलो भएका कारण मतपत्र छपाईमा ढिलाइ भएको निर्वाचन समितिले जनाएको छ। मतदान ढिलाइ हुनुमा राजनैतिक व्यवस्थापन गर्न जोड़िएका नेताहरूका लागि सहज बनाउन गरिएको सभापति गगन थापाले बताउनु भएको छ। यसैबीच पूर्व प्रधानमन्त्री मातहतमा पूर्व राष्ट्रपति आउनु भएको छ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी 11 वर्षपछि पदीय जिम्मेवारी सहित एमालेको पार्टी राजनीतिमा प्रवेश गर्नुभएको छ। उहाँले हिजो एमाले वरिष्ठ नेताको शपथ लिनुभएको हो। मुलुकको सर्वोच्च पद राष्ट्रपतिमा करिब 7 वर्ष बहाल हुनुभएको भण्डारीले वरियतामा एमालेको पूर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पछिको वरियता रोज्नु भएको हो। दलको आबद्धता त्यागेर राष्ट्रपति उपराष्ट्रपति भइसकेको व्यक्ति सक्रिय राजनीतिमा फर्कन पाउने या नपाउने भन्ने बारेमा विवाद भइरहेको छ। तर यो नैतिक विषय भएकाले दलीय राजनीतिमा सक्रिय हुनु हुँदैन भन्ने मत व्यापक देखिन्छ। पहिले राष्ट्रपतिका रूपमा गरेका निर्णय विवादमा आउन सक्ने विश्लेषकहरू बताउँछन्। यसअघि पनि भण्डारीकै कार्यकालमा उपराष्ट्रपति भएका नन्दबहादुर पुन नेकपाको राजनीतिमा सक्रिय हुँदा पनि यही विषय उठेको थियो।
0: यसैबीच नेकपा एमालेको थाई कमिटी बैठक आज पनि बस्दैछ। हिजोको बैठकमा 4 वटा एजेण्डामा छलफल भएको थियो। हिजोको बैठकमा वरिष्ठ नेता विद्या भण्डारीलाई शपथ ग्रहण गराइएको थियो भने आज अन्य एजेण्डामाथि छलफल हुने नेताहरूले बताएका छन्। दशैंको अग्रिम टिकट खुल्न अघि नै काठमाडौँको नयाँ बस पार्कमा यात्रुको लाइन लागेको छ। सरकारले दशैंमा घर जानका लागि आजदेखि अग्रिम बस टिकट खुला गर्ने निर्णय गरेको थियो। यातायात व्यवस्था विभाग नेपाल प्रहरी र यातायात व्यवसायी तथा मजदूरहरूबीच यही असोज 20 गते विभागमा बसेको बैठकले असोज 23 अर्थात आजदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो। केही जिल्लाका यात्रु भने हिजो रातिदेखि नै टिकट लिनका लागि लाइनमा बसेका छन्। नयाँ बस पार्क संचालनमा आएसँगै लोसे बहुउद्देश्यीय प्रणालीका महाप्रबन्धक पंकज मल्लले हिजो रातिदेखि नै टिकट लिनका लागि यात्रुहरू लाइनमा बसेको जानकारी दिनुभएको छ। आजदेखि अग्रिम टिकट खुला हुनेछ। यता चाडपर्वको समयमा हवाई टिकटको भाड़ा बढ़ेको गुनासो आएपछि सरकारले आन्तरिक हवाई भाड़ा घटाउन पहल गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलको सक्रियतापछि आन्तरिक वायु सेवा कम्पनीहरू स्वीकृत अधिक उत्तममा भाड़ा दर भन्दा कम टिकट बिक्री गर्न सहमत भएका हुन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले हिजो आन्तरिक उड़ान गर्ने वायु सेवा कम्पनीका संचालक तथा प्रतिनिधिसँग गरेको छलफलमा यात्रुलाई सहज हुने गरी स्वीकृत दर भन्दा सस्तोमा टिकट उपलब्ध गराउने सहमति समेत जुटेको हो। प्राधिकरणका प्रवक्ता विक्रम राम गौतमले चाडपर्व नजिकै गर्दा हवाई टिकटको माग बढ़ेसँगै केही गन्तव्यमा भाड़ा महँगीको गुनासो यात्रुबाट आएपछि हवाई भाड़ाका विषयमा छलफल भएको बताउनु भएको छ।
1: चालू आर्थिक वर्षको बजेट सम्बन्धी सर्वोच्चमा परेको रिटुङ्गोमा लागि मात्रै सुदूरपश्चिम प्रदेश सरकारले नयाँ बजेट ल्याउने भएको छ। आर्थिक वर्ष 2082/84 को बजेट 2083-84 को बजेट ल्याउने अन्तिम तयारीमा रहेको बेलामा सर्वोच्चले कारण देखाओ आदेश जारी गरेको थियो। सुदूरपश्चिम प्रदेश सरकारको तर्फबाट नयाँ बजेटको बचाउ गर्दै सर्वोच्चमा मुद्दा लड्नुपर्ने भएपछि सुदूरपश्चिम प्रदेशका मुख्य न्यायाधिवक्ता ठेकेन्द्र राज जोशीले पदबाट राजीनामा दिनुभएको छ। उहाँले बुझाएको राजीनामा प्रदेश प्रमुख नजीर मियाले स्वीकृत समेत गरिसक्नु भएको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा संरक्षणको नाममा बाँदर आतंकले किसानलाई शास्ति,
2: संरक्षणको नाममा संरक्षणै गर्न नपर्ने नेपालको कानूनले संरक्षण गर्न नभनेको यो रातो बाँदर, दुम्सी, बँदेल यस्ता जनावरहरूले बढ्ने मौका पाए।
1: कर्णालीमा वर्षौं पुराना योजना अल्पत्र साख फर्काउने अभियानमा मधेस प्रदेश लगायतका खबर र कार्टुन पनि बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
4: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
3: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दूधजन्य पदार्थ, सागसब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
4: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याऊ।
5: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
3: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन। बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
0: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
6: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
7: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
6: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएनद्वारा जनहितका लागि जारी सन्देश।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुन्दै हुनुहुन्छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाका खबर।
0: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा बिचौलिया भट्ट विरूद्ध छैठौं मुद्दा शीर्षकको खबर प्रकाशित छ। यसलाई सुभाष भट्टले लेख्नु भएको छ। विगतमा सत्ता चलाउनेसम्म शक्तिशाली पहुँच बनाएका बिचौलिया दीपक भट्ट विरूद्ध छैठौं मुद्दा दायर भएको छ। 5 मुद्दा अदालतमा विचाराधीन रही हाल हिरासतमा रहेका भट्टसहित बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवाल, उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छा लगायतका 18 विरूद्ध हिजो सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। याइजी दाहालले आचरण विपरीत गतिविधि गरेको निष्कर्ष बर्खास्तीसम्मको सिफारिश शीर्षकमा नवराज मैनालीले लेख्नुभएको खबर पनि प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा जलवायुजन्य विपदको चपेटामा औद्योगिक क्षेत्र शीर्षकको एम बमले लेख्नुभएको खबर प्रकाशित छ। बाढ़ी पहिरोले आपूर्ति श्रृंखलाको उत्पादनदेखि वितरणसम्म प्रभावित भएको छ। क्षतिले आर्थिक वृद्धिमै असर पुग्ने विज्ञहरूले बताइरहेका छन्। त्यस्तै भित्रपृष्ठमा कोरला नाका सोमबारदेखि केन्द्रीय सड़क सञ्जालमा जोड़िँदै शीर्षकको अर्को खबर प्रकाशित छ भने दशैंभर जुनसुकै ब्रान्डका खाली सिलिण्डर साटेर ग्यास पाइने शीर्षकको अर्को खबर छ। सरकारी निकायको समन्वयमा उद्योगीले काठमाडौँमा उपलब्ध जुनसुकै ब्रान्डका खाली सिलिण्डर साटेर उपभोक्तालाई ग्यास दिने भएका छन्। भारतबाट नियमित आयात भइरहेको र राजमार्गमा पनि कुनै अवरोध नभएको अवस्थामा उपत्यकामा ग्यास आपूर्ति सहज हुन नसकेपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशनमा एकीकृत बिक्री केन्द्र मार्फत उपभोक्ताले जुनसुकै ब्रान्डको सिलिण्डर साटेर पनि पाउने भएका छन्। मन्त्रालयका अनुसार आयल निगम र उपत्यकाका तीनवटै जिल्लामा प्रशासन कार्यालयको समन्वयमा ग्यासको एकीकृत बिक्री केन्द्र राख्न निश्चित ठाउँ तोकिनेछन् र एक जिल्लामा तीन भन्दा बढ़ी बिक्री केन्द्र राख्ने समेत मन्त्रालयले जनाएको छ। गोर्खापत्रको पहिलो पृष्ठमा भोटेकुसी बाढ़ी आईपीयूको आकस्मिक प्रस्ताव शीर्षकको खबर प्रकाशित छ। रसुवाको भोटेकुसी बाढ़ी अन्तर्गत व्यवस्थापकीय संघको आकस्मिक विषय बनेको छ। हिमालय क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको उक्त विषय छलफलका लागि नेपालले गरेको प्रस्तावलाई आईपीयूका सदस्य राष्ट्रका प्रतिनिधिको दुई तिहाई मत प्राप्त भएको खबरमा उल्लेख छ। नतिजा सुधारको संकल्प शीर्षकमा सूर्यप्रसाद पाण्डेले लेख्नु भएको खबर प्रकाशित छ भने भित्रपृष्ठमा रसुवा बाढ़ीबाट भएको क्षतिको एकीकृत प्रतिवेदन पेश शीर्षकको खबर छ। त्यस्तै विपन्नको उपचार गर्न अस्पतालसँग सम्झौता शीर्षकमा अर्को खबर प्रकाशित छ। बागमती प्रदेश सरकारले विपन्न नागरिकको उपचारमा सहुलियत उपलब्ध गराउन चितवनसहित काठमाडौँ उपत्यकाका 17 अस्पतालसँग सम्झौता समेत गरेको छ। त्यस्तै स्कब टाइफस नियन्त्रण गर्न प्रदेश तथा स्थानीयसँग समन्वय शीर्षकको खबर पनि प्रकाशित छ। देशका 74 जिल्लामा स्कब टाइफस संक्रमण देखिएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रोगको निगरानी तथा जनचेतनामूलक गतिविधिलाई तीव्र दिने भएको छ।
9: यसैबीच नागरिक दैनिकको पहिलो पृष्ठमा कर्णालीमा वर्षौं पुराना योजना अल्पत्र शीर्षकमा गोविन्द केसीले लेख्नु भएको छ। कर्णालीका 8 जिल्लामा सड़क तथा पुल गरी 19 योजना निर्माण ठेक्का सम्झौता भएको वर्षौं बित्दा पनि अझै अधूरा रहेका छ। वर्षौं अघि ठेक्का गरेका योजना मध्ये केहीको त कामै शुरू हुन सकेको छैन। त्यस्तै गरी मधेस प्रदेशमा साग फर्काउने अभियानमा मधेसी दलहरू मदन ठाकुरले लेख्नु भएको छ। मधेस प्रदेशमा मधेस केन्द्रित राजनैतिक दलहरूको प्रभाव र जनविश्वास खस्किँदै गएपछि युवाको नेतृत्वमा नयाँ राजनैतिक अभियान शुरू गरेका छन्। मधेस थारूहट तथा उत्पीड़ित समुदायका राजनैतिक मुद्दालाई एकीकृत गर्दै नयाँ राजनैतिक शक्ति निर्माण गर्ने उद्देश्यसहित हुंकार अभियान अर्थात थारूहट मधेस जोड़ने अभियान गठन गरिएको हो। नागरिक दैनिकमै दीपक भट्टसहित 20 विरूद्ध मुद्दा अर्को मुद्दा शीर्षकमा खबर लेखिएको छ। हिमालयन इन्स्योरेन्स कम्पनीको रकम अपचलन गरी सम्पत्ति शुद्धिकरण गरेको अभियोगमा विवादित व्यवसायी दीपक भट्टसहित 20 विरूद्ध मुद्दा दायर भएको छ। हिमालयन इन्स्योरेन्स कम्पनीले एलेट इन्स्योरेन्स ब्रोकर कम्पनीलाई व्यवसाय दिएको भनी झुटो विवरणका आधारमा रकम भुक्तानी गरेको खुलासा पनि भएको छ। नागरिक दैनिकको भित्री पृष्ठमा ईश्वर सुवेदीले नेपाली राजधानी पछाडिबाट सातौंमा विधेयकले विश्वास जोगाउला भन्ने शीर्षकमा खबर लेख्नु भएको छ। यसैबीच कारोबार दैनिकमा बिजुलीको बिल अनलाइनबाट तिर्नेको संख्या 27% मात्र भन्ने खबर पहिलो पृष्ठमा छ। नेपाल विद्युत कारोबारको संख्या र आकार बढ़दै गएको छ। हरेक वर्ष जसो अनलाइन अर्थात डिजिटल माध्यमबाट भुक्तानी गर्ने क्रम बढ़न थालेको छ तर त्यो निकै सुस्त गतिमा रहेको देखिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको आर्थिक विकास औद्योगिक विस्तार र रोजगारी सिर्जनाका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्ने बताउनु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी तथा सदस्यसँग राष्ट्रपतिले शीतल निवासमा यो कुरा बताउनु भएको हो। कारोबार दैनिकमा खबर छ। त्यस्तै गरी बाढ़ी पहिरोको प्रभाव ले दशैं बजारमा प्रभाव पर्ने देखिएको छ। अस्मिता भेलवासेले कारोबार दैनिकमा लेख्नु भएको छ। भदौ र असोजमा आएको बाढ़ी पहिरोका कारण यस पटकको चाडपर्वमा चाहिने सामानहरूमा मूल्यवृद्धि हुने देखिएको छ। चीन र नेपालको नाकाहरूमा देखिएको समस्याका कारण यो समस्या आएको हो। कालीगण्डकी नदी र यसले पनि कोरला नाकामा पारेको प्रभावले केही समस्या देखिएको छ। बजारमा अहिले अधिकांश लत्ता कपड़ा जुत्ता लगायतका दशैंका लागि किनमेल गर्नुपर्ने सामानहरू महँगिँदै गएको समस्या रहेको छ।
0: साझा खबरमा अब विदेशका खबर। प्रशान्त महासागरको समुद्री तहको तापक्रम असामान्य रूपमा बढ़ेसँगै एलनिनो तीव्र गतिमा अगाडि बढ़ने चेतावनी संयुक्त राष्ट्रसंघको विश्व मौसम विज्ञान संगठनले जनाएको छ। यस पटकको एलनिनो सन् 1950 यताकै सबैभन्दा शक्तिशाली मध्ये एक हुन सक्ने समेत चेतावनी जारी गरिएको छ। डब्ल्यूएमओ का अनुसार मध्य तथा पूर्वी मध्य रेखाई प्रशांत महासागर में समुद्री सतह को तापक्रम जून में औसत भन्दा 1.6 डिग्री सेल्सियस बढ़ी रहेकोमा अगस्त में 2.5 डिग्री सेल्सियस पुगेको थियो। युक्रेनको युद्धग्रस्त शहरमा दुईवटा बसमा आक्रमण हुँदा 33 जनाको मृत्यु भएको छ। उद्धार अधिकारीहरूका अनुसार आक्रमणमा परि अन्य 18 जना घाइते भएका छन्। सो क्षेत्रमा सर्वसाधारणको ज्यान लिने गरी भएको यात्रुवाहक बसलाई निशाना बनाइएको विषयमा विरोध समेत भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन् र इथियोपियाली सैन्य प्रतिष्ठानलाई लक्षित गरी सम्भावित लामो दूरीको आक्रमण हुन सक्ने भन्दै अमेरिकी दूतावासले आफ्नो नागरिकलाई सतर्क रहन आग्रह गरेको छ। दूतावासले स्थानीय अधिकारीको निर्देशन पालना गर्न तथा सुरक्षा अवस्थाबारे विश्वसनीय सूचनामा ध्यान दिन समेत आग्रह गरेको हो।
9: साझा खबरमा अब खेल खबर। नेपाली फुटबल टोली फिफा वरियतामा एक स्थानमा खस्किएको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज अध्यावधि गरेको वरियता अनुसार नेपाल एक स्थान खस्किएर 178 स्थानमा पुगेको छ। दक्षिण एसियाको शीर्ष स्थानमा रहेको भारत भने 138 स्थानमा रहेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको आगामी बोर्ड बैठक नेपालमा गर्ने तयारी भएको छ। नेपाल क्रिकेट संघका उपाध्यक्ष रोशन सिंहले 2026 दौरानमा आईसीसीको बोर्ड बैठक नेपालमा गर्ने तयारी भइरहेको जानकारी दिनुभएको छ। यसैबीच अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकज विक्रम नेमाङ, महासचिव किरण राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत संजीव पाण्डे विरूद्ध ठगी र खेलमा मिलोमतो सम्बन्धी मुद्दा दायर भएको छ। केन्द्रीय अनुसन्धान ब्यूरोको अनुसन्धानका आधारमा जिल्ला अदालत ललितपुरमा हिजो मुद्दा दायर भएको हो। चार मध्ये जोशी र पाण्डे पक्राउ परिसकेका छन् भने अध्यक्ष नेमाङ र राई भने फरार छन्।
0: बाँदर व्यवस्थापनमा नीति आवश्यक चुनौती र प्रभावकारिताको पक्ष कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
11: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा हुँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
10: ओहो, तिमी त घरको खाने भएछौ नि।
12: के को सरसल्लाह हो दुईजनाको?
11: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
12: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
10: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खाना छोड्न सक्छु होला र?
12: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
13: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
14: प्याजको फिर्ता लिनु भए त, एनसेल प्याक किन्नु भए त, जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
15: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्, क्लासिक टेक को 200 एमबीपीएस इंटरनेट 7 महीना को लागि मात्र रु 5700 मा साथै क्यारो टीवी एप मा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टीवी च्यानलहरु वाईफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आईपीटीभी अब क्लासिक टेक मा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरु लागू हुनेछन्

0: आफ्नो एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
3: साझा खबरमा अब बाँदर व्यवस्थापनको कुरा पछिल्लो समय बाँदर व्यवस्थापन हुन नसक्दा किसानहरूले लगाएका बाली नालीमा क्षति पुर्याउँदै बाँदरले आतंक मचाइरहेका छन् संरक्षणका नाममा बाँदर दुम्सी र बदेलहरू शिकार गर्न नदिँदा व्यवस्थापनमा समस्या भएको हो यसै विषयमा आज हामीले बाँदर विज्ञ तथा प्राणी शास्त्री डाक्टर मुकेश कुमार चालिससँग कुराकानी गरेका छौं
4: हिजो कृषि प्रणालीमै सबैजना आश्रित भएको हुनाले गाउँघरमै मानिसहरू रहन्थे र त्यसको लागि सुरक्षाको व्यवस्था पनि थियो युवा वयस्कहरू सबै गाउँमा हुन्थे अहिले युवा वयस्कहरू धेरै कमाउने नाममा शहर बजार अथवा विदेशतिर लागेपछि गाउँघरमा नसक्ने अबोध बालबालिकाहरू अथवा बुढाबुढी मानिसहरू रहने ती खेती प्रणाली विस्तारै संकुचन हुँदै गयो र गाउँको वरिपरि मात्रै बाँकी रह्यो अब गाउँको वरिपरि बाँकी रहँदाखेरि पिँढीमा बसेर आँगनमा बसेर पनि बुढाबुढी केटाकेटीले बाँदर आएको देख्ने भए
5: र संख्या बढेर हो कि अलिकति बढी बाँदरको संख्या बढ्यो कि
4: हो पछिल्लो खेप फेरि के भयो भन्नुहोला भने संरक्षणको नाममा संरक्षणै गर्न नपर्ने नेपालको कानूनले संरक्षण गर्न नभनेको यो रातो बाँदर दुम्सी बँदेल यस्ता जनावरहरूले बढ्ने मौका पाए गैंडा हात्तीलाई आरक्षण गर्न खोजेको हो होइन मृगहरूका विशेष जातिहरूलाई तर सबैले आरक्षणको एकहोरो भयो
5: हिजोको दिनमा बाँदरको छालादेखि बाँदरका मासुहरू औषधिको रूपमा प्रयोग हुन्थ्यो स्यालका मासुहरू होइन जिउ दुख्यो भने त्यो खानु भन्ने कुराहरू कतिपय त्यसैबाट मादल बनाउनेदेखि लिएर के अरे विभिन्न कुराहरू बनाउने अब ती सबै रोकिए अहिले
4: ती सबै रोकिए एउटा बाहिरी हावा के चल्यो भने कसैलाई छुनै हुँदैन जनावर छुनै हुँदैन त्यसले गर्दाखेरि पनि कतिपय गलत खालका अथवा हामीलाई मानिसको र प्रकृतिको दुइटैको हितमा काम नलाग्ने जनावर पनि बढे
5: अब यो वन्य जन्तु र मान्छे बीचको जुन द्वन्द बढ़िरहेको छ होइन अब तपाईँ एउटा प्राणी शास्त्री भएको हिसाबले पनि अब यसलाई कम गर्नको लागि एउटा त नीति कानूनकै कुराहरू यहाँले भनेको जस्तै त्यसलाई चाहिँ खोलिदिनु पर्यो अर्को चाहिँ अब त्यसैबाट पनि त मान्छेको जीविकोपार्जनका कुराहरूसँग जोडिन्छन् होइन अब त्यसलाई चाहिँ के गरिदिनु पर्यो अब अहिले तीन तहको सरकार छ उहाँहरूले के गरिदियो भने राम्रो हुन्छ
4: मलाई लाग्छ यो स्थानीय तहबाट नोक्सानीको तहकिकात गर्ने जति नोक्सानी भएको हो त्यसको आँकडा स्थानीय सरकारले राख्ने उसको बजेटले आर्थिक अवस्थाले भ्याउँछ भने त्यहीँबाट क्षतिपूर्ति दिने कृषिसँग सम्बन्धित कार्यालयसँग समन्वय गरेर सम्बन्धित स्थानीय सरकारले कस्तो बाली लगाउँदा किसानको आमदानी हुन्छ अनि अर्कोतिर फेरि यो बाँदर चाहिँ नि विभिन्न किसिमले प्रयोग हुन सक्छ राष्ट्रिय अन्तर्राष्ट्रिय बजारमा औषधिको अनुसन्धान सबै किसिमका औषधिको परीक्षण अन्तिममा फाप अफाप हेर्ने बाँदरमै हो फोहोरलाई उही मोहर भने जस्तो यो हामीलाई दुःख दिइरहेको जनावरबाट देशले आय आर्जन गर्न सक्छ
5: अब यो आफ्नो विज्ञतालाई अब यही कुरा नीति निर्माणमा कति परामर्श गर्छन् कति बोलाउँछन् के छ
4: विज्ञता हासिल गर्नलाई आफ्नै मुठीमा राख्नको लागि हतरपत्त कुनै पदमा राखेर ल बसिराख थन्किराख भने जस्तै काम दिने चलन थियो भने अहिले चाहिँ नि त्यो पनि रहेन अहिले विभिन्न खालका संसदीय अभ्यासको क्रममा सबभन्दा मजाले गरिने अभ्यास भनेको गुट गुटको हिमायती भएर अचेलको चलन चल्तीको भाषामा भन्ने हो भने झोले झोले भएर पछि लाग्यो भने चाहिँ काम पाइन्छ
5: बाँदर विज्ञ तथा प्राणीशास्त्री डाक्टर मुकेश कुमार चालिसेसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक
3: बाढ़ीबाट क्षतिग्रस्त अधिकांश सड़क पुननिर्माण भएसँगै यातायात सहज बन्दै चाडपर्वमा हवाई भाड़ा यथावत राख्ने सहमति चाडपर्व लक्षित सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ आजबाट खुल्दै
5: हिमालयन री इन्सुरेन्स ठगी र सम्पत्ति शुद्धिकरण प्रकरणमा भट्ट गोल्छा सिलवाल सहित 20 जना विरूद्ध मुद्दा दायर कांग्रेसमा नयाँ नेतृत्वका लागि आज मतदान हुने 7,000 बढ़ीले मतदानमा सहभागिता जनाउने एमाले स्थायी समिति बैठक पनि आजै।
3: सर्वोच्चको आदेशपछि सुदूरपश्चिमको बजेट ल्याउने बाटो खुल्यो। विपन्नको निशुल्क उपचार गर्न बागमती प्रदेश सरकारद्वारा 17 अस्पतालसँग सहमति। बाँदर तथा किसानका खेतीबालीमा नोक्सानी गर्ने प्राणीको व्यवस्थापनमा कानून आवश्यक रहेको विज्ञको भनाई।
5: एल निनोको प्रभाव डिसेम्बरमा तीव्र बन्ने राष्ट्रसंघको चेतावनी। युक्रेनमा यात्रुवाहक बसमा बम आक्रमण हुँदा 33 जनाको मृत्यु। इथियोपियामा आक्रमणको चेतावनी।
3: र नेपाली फुटबल टोली फिफा वरियतामा एक स्थान खस्कियो। भारत 138 स्थानमा यथावत। आईसीसीको आगामी बैठक नेपालमा गर्ने तयारी।
5: साझा खबरको अन्त्यमा कार्टुन हामीले फितकुली .com लिएका छौं। हिजो रहेको विश्व दृश्य दिवसको सन्दर्भ पारेर यो कार्टुन राजेश मानन्दरले कोर्नु भएको छ। यहाँ एकजना एकदमै सुन्दर देखिने व्यक्ति अपेक्षाका साथ यहाँ बसिरहेका छन्। यस्तो हेर्दा पाको पाको पुस्ता राजनीतिज्ञ जस्तो पनि देखिन्छ र परिवर्तन केही भएन भनेर व्यङ्ग्य गर्न खोजिएको छ। यो विश्व दृश्य दिवसको दिन त केही नयाँ देख्न पाइएला कि?
3: हस्त प्राविधिक साथी र विधितालाई धन्यवाद। अहिलेलाई दीपक आचार्य र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम हेलो सांसद प्रसारण हुनेछ। सुन्ने प्रयास गर्नुहोला।

0: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएन ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। जनतालाई संसद र सांसदप्रति र संसद र सांसदलाई जनताप्रति उत्तरदायी बनाउने उद्देश्यले सामुदायिक सूचना नेटवर्क सीआईएनले संवाद श्रृंखला हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग कुराकानीका लागि पाँच थरबाट निर्वाचित सांसद नरेन्द्र कुमार केरुङ हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ।
1: धन्यवाद लीलजी।
0: निर्वाचनको बेलामा जोसँग हामी लड्छौं नि, राजनैतिक रूपमा अथवा प्रतिस्पर्धाको रूपमा व्यक्तिगत रूपमा पनि लड्छौं, जसलाई तपाईँले पराजित गर्नुभयो अथवा जसले अगाडि बढ्न सक्नु भएन, उहाँहरूसँगको सम्बन्ध अहिले एकदम घनिष्ठै मिठै हो कि अब हारिसकेपछि जितिसकेपछि त सम्बन्धमा त प्रायः धेरैको देखिने दरार हो अथवा नमिठोपना हो, तपाईँको कस्तो छ?
1: सबैभन्दा एबनर्मल नेचर चाहिँ मेरो त्यो हो। जुन नेचर हो, अरू नेचर अरू लिडरहरूको पनि नेचर त होला, तर त्योभन्दा पनि अलिक बढी एबनर्मल नेचर मसँग छ भन्ने फिल के हुन्छ भने, मैले 70 सालमा चुनाव लड्दाखेरि मलाई जसले जित्नुभयो म पराजित भयो सबैभन्दा पहिले खादा लगाइदिने मान्छे मै हो, उहाँलाई हात मिलाएर बधाई दिने मै हो। 74 सालमा मैले त्यही गरेँ र अहिले पनि अब विपक्षी अन्य पार्टीका साथीहरूले पनि मलाई अन्य पार्टीको जस्तो सम्झिनुहुन्न, म आफू पनि सम्झिन्न। किनभने हामीले त माओवादी द्वन्द्वकाल जतिखेर थियो त्यतिखेर सबैभन्दा बढी आलोचक खरो आलोचकमा थिएँ। तत्समयमा पनि माओवादीसँग हाम्रो वार्ता सम्वाद गरेर विभिन्न दुर्घटनाहरूबाट हामीले हाम्रो जिल्लालाई बचायौं। त्यही भएर हाम्रो पाँचवटा जिल्लामा ठूल्ठूलो त्यतिखेर द्वन्द्वका कारणले सिर्जना हुने घटनाहरू यहाँहरूले पनि सुन्नु भएन।
0: तपाईँले जितेर आइसकेपछि अनि तपाईँसँगको प्रतिस्पर्धामा पराजित हुनुभएका नेताहरूसँग कतिवटा सम्वाद र टेलिफोन कुराकानी भयो?
1: टेलिफोन कुराकानी भन्दा पनि हामी सामाजिक राजनीतिक क्रियाकलापहरूमा सँगसँगै
0: मसँगै
1: अब निकटतम प्रतिस्पर्धी रहनुभएको साथीसँग होइन मित्रसँग चाहिँ अब उमेरले मभन्दा कम हुनुभए तापनि उहाँसँग मैले 3 सार्वजनिक कार्यक्रमहरूमा सँगसँगै अंगालो हालेरै उहाँले दाई नै भन्नुहुन्छ, म साथी नै भन्छु होइन फल्लाजी भन्छु, अनि त्यसमा हाम्रो मेरो चाहिँ कुनै ऊ छैन। म निर्वाचन हार्दा पनि मलाई जित्नेलाई आफ्नै जस्तो लाग्दछ र उहाँले पनि आफ्नै जस्तो छान्नुहुन्छ र त्यस पछाडि गर्ने जनतासँग सम्बन्धित विषयवस्तुहरूमा हामी एउटै टेबलमा बसेर सम्वाद गरेर लु यसरी जाउँ है भन्ने किसिमको कल्चर हाम्रो पाँचवटा जिल्लामा चाहिँ छ, अरू जिल्लामा के छ थाहा छैन होइन।
0: अनि जनताले अरू के भन्नुभएको छ पाँचथरको नागरिकले, ताकि त्यो तपाईँले काम पूरा गर्नुपर्ने छ गर्दै हुनुहुन्छ?
1: त्यही कुरा भन्न खोज्दै थिएँ मैले अघि, अहिले अलिकति विषयवस्तु के अरे यसचोटिको निर्वाचनमा पाँचथर जिल्लामा मैले उम्मेद्वारको रूपमा गाउँ बस्तीमा डुल्दै गर्दा होइन गाउँ बस्तीमा डुल्दै गर्दा सबै दाजुभाइहरूसँग आमा बुवाहरूसँग भेटघाट गर्दै गर्दाखेरि मैले विगतको निर्वाचनमा यत्रो डायरी बोकेर हिँडेका थिएँ र त्यो डायरीमा त्यहाँका के अरे विकास निर्माण कुलो पैनी बाटा घाटा होइन यी यावत विषयवस्तुहरूमा चाहिँ माग आउने गर्दथ्यो र त्यो डायरी भरिन्थ्यो। यसपटक फरक के देखियो भने सानो एउटा पकेट डायरी बोकेको थिएँ अनि उम्मेद्वारले पकेट डायरी पनि नबोके हिँड्ने भनेर तल तुम्बेवा गाउँपालिकामा मेरो एउटा शुभचिन्तक खड्ग सर भन्ने हुनुहुन्छ, खड्ग थापा सर, उहाँले चाहिँ एउटा डायरी र कलम किनेर यो बोकेर हिँड्नुहोस् भन्नुभएको थियो। यो पढ्दैन भने बोकेर त हिँडे तर पकेट डायरीमा त्यो पकेट डायरीभित्र पनि योजनाको मागहरूको विषयवस्तु उठेन। भन्नुको अर्थ पाँचथर जिल्लावासीहरूको चेतनाको स्तर धेरै उठ्यो। सांसद भनेको विकास गर्न जाने आफ्नो ठाउँमा त छँदैछ, तर त्योभन्दा बढ्ता कानून निर्माण गर्नका निम्ति जाने हो।
0: त्यसो भए तपाईँले पुल बनाउँछु बाटो घाटो बनाउँछु भनेर भन्नुभयो,
1: मैले एउटा पनि आश्वासन दिनु परेन,
0: जनताले नमागे कि तपाईँले नदिए, तपाईँले नदिएकि जनताले नै
1: भन्नुभयो? होइन, जनताले नै माग गर्नु भएन। तपाईँ जितेर गएपछि कहाँ कहाँ सम्भव हुन्छ सम्भव गर्नमा के अरे हुने ठाउँमा गर्नुहोस्, तर यो नै गर्नुहोस् भनेर अहिले नै हामी भन्दैनौँ भनेर भन्नुभएको छ।
0: त्यसो भए तपाईँले आफ्नो मनले चाहिँ के कुन कुन ठाउँमा,
1: सबैभन्दा ठूलो कुरा त हामीले सड़क यातायात नै हाम्रो जीवन रेखा रहेछ। सड़क यातायात राम्रो भयो भने एउटा बिरामीले उपचार पनि छिटो पाउने होइन, देश परदेश जानेहरूलाई पनि सजिलो हुने, त्यसको अतिरिक्त हाम्रा उत्पादनहरूलाई कृषि उत्पादनहरूलाई बजारमा ल्याउन पनि सजिलो हुने जस्ता जनजीविकासँग जोड़िएको हुनाले सड़कलाई नै पहिलो प्राथमिकता हो। हामीले चाहिँ गाउँपालिका गाउँहरूलाई जोड्ने सड़कहरूलाई चाहिँ कालो मात्रै गर्ने हाम्रो प्राथमिकता
0: पहिलो सड़कमा
1: पहिलो सड़कमै हो। त्यस पछाडि हामीले कृषि उत्पादनलाई नै बढ़ाउन पर्दछ र अहिले हाम्रो पाँचथर जिल्लामा चाहिँ विशेष गरेर मौसमी किसिमका फलफूलहरू उत्पादन गर्ने डेरी व्यवसायलाई अलिकति चाहिँ प्रोत्साहित गर्ने यी कुराहरूले चाहिँ जनताले घरमै बसेर चाहिँ पकेटमा आफ्नो खर्च बढ्छ होइन आर्थिक आमदानी चाहिँ जोहो गर्न सक्नुहुँदो रहेछ भन्ने किसिमको हामीले अनुभूति गरेका छौं। हामी पनि त्यही लेभलबाटै हुर्केर आएका, हामी कुनै माथिल्लो लेभलका कुनै चाहिँ होइन, हामी जुन जहाँ हाम्रा पाँचसरे दाजुभाइहरू बस्नुहुन्छ त्यही बसेका त्यही लेभलबाट त्यही चाहिँ आफ्नो पेसा व्यवसायबाट उठेको हुनाले त्यहाँका यावत समस्या छ। त्यसैले कृषिलाई चाहिँ अलि बढ़ी नै प्रोत्साहित गर्नुपर्छ।
0: जस्तो पाँचथर जिल्लालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउनको लागि अथवा समृद्ध बनाउनको लागि एउटा त कृषि, दोस्रो के छ जुन बेचेर पाँचथर समृद्ध हुन सक्छ? डेरी व्यवसाय, तेस्रो
1: नगदेवालीहरू, र पछिल्लो अवस्थामा चाहिँ बिस्तारै पर्यटन।
0: पर्यटन के छ पाँचथरको? त्यहाँ गयो भने तल फिदिमदेखि माथि डाँडासम्म त्यो डाँडा काँडा हेर्ने मात्रै हो कि त्यहाँ जस्तो मानौ न फाल्गुनन्दको एउटा उद्गम स्थलको रूपमा पनि रह्यो, सांस्कृतिक हिसाबले र पर्यटकीय हिसाबले अझ यसलाई धार्मिक रूपमा पनि जोड्यो भने अझ सम्मिश्रण बन्ने होला। तपाईँले निर्वाचित भएर आइसकेपछि यो क्षेत्रमा आर्थिक धार्मिक यो पर्यटन क्षेत्रमा चाहिँ के नयाँ हुन्छ? अब
1: होइन, अब मुख्य गरेर त्यहाँको यथार्थ परिस्थिति के हो होइन, डिमाण्ड बेस होइन, र त्यसको चाहिँ आवश्यकतामा आधारित विषयवस्तु के हो भन्ने विषयवस्तुहरू अघि दुईटा चरण गयो, कृषि र सड़क यातायातको विषयवस्तु। विद्युतीकरण हाम्रोमा समस्या होइन, हामीले उहिले नै फुल होइन 100% चाहिँ नै विद्युतीकरण हामीले उहिले नै गरिसकेको हो। अब हामीले बाटाघाटामा समस्या भएन, त्यसलाई स्तरोन्नति गर्ने र बाह्रै मास चल्ने बाटाघाटो बनाउने र कृषि उत्पादनलाई बाहिर निकाल्ने कुरा छँदै रह्यो। जहाँसम्म पर्यटन संस्कृतिसँग सम्बन्धित विषयवस्तुहरू, पाँचथर जिल्ला चाहिँ विशेष गरेर लिम्बू समुदायसँग सम्बन्धित विषयवस्तुको चाहिँ हब नै हो, किनभने महागुरु फाल्गुनन्दको तपोभूमि पनि त्यही छ, तपोभूमि भएको ठाउँलाई लब्रेकुटी भन्छ, अनि उहाँको समाधि स्थल पनि त्यही छ, त्यो भनेको चाहिँ सिलौटी भन्छ, अनि जुन फिदिम बजार यहाँ पनि पुग्नु भएको होला तर टाढा छ होइन, पुग्नु भएको छैन भने पनि फिदिम बजार जुन छ
0: तीन पटक
1: पुग्नु भएको छ भने तपाईँलाई त्यहाँको लोकेसन राम्रो थाहा छ। फिदिम बजार चाहिँ 10 मेची के अरे पूर्व पश्चिम मध्य पहाड़ी राजमार्गले छुने शहरहरूको 10 नमूना शहरहरू मध्ये एउटा हो, र त्यो भएको हुनाले अलिकति सुन्दर त छँदैछ नै। त्यो फिदिम बजारबाट तपाईँले उत्तरतिर फर्केर जुन एउटा सानो डाँडो छ त्यसलाई आम्बे बजार भन्छ, गढी भन्छ, त्यो गढी डाँडा यस्तो ऐतिहासिक डाँडा हो, जतिखेर पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दै जाने क्रममा पूर्वका लिम्बू राजाहरूसँग लड़ाई गर्दा जित हार नभएपछि होइन लामो समय लड़ाई चल्यो, एकीकरणको सन्दर्भमा जितहार भएन, जितहार नभएपछि लिम्बू राजाहरूसँग त्यहाँ एउटा चाहिँ लिम्बू भाषामा चुम्लुङ भन्छ त्यसलाई होइन सभा एउटा चाहिँ मिटिङ गरेर त्यहाँ चाहिँ नेपाल एकीकरणमा लिम्बू हरूले शासित गर्दै गरेको क्षेत्रलाई नेपालमा एकीकरण गरेको एउटा ऐतिहासिक सम्झौताको भूमि छ। त्यो पनि एउटा ऐतिहासिक रूपबाट नेपाल एकीकरणसँग जोड़िएको ऐतिहासिक तथ्यको आधारमा त्यो एउटा महत्वपूर्ण ठाउँ छँदैछ। त्यसका अतिरिक्त चाहिँ तपाईँको जुन लब्रेकुटी सिलौटी महागुरु फाल्गुनन्दको चाहिँ तपोभूमि र समाधि स्थल रहेको क्षेत्रलाई चाहिँ लिम्बू धर्मावलम्बीहरूको निम्ति के अरे किराँत धर्मावलम्बीहरूको निम्ति एउटा चाहिँ डेस्टिनेशन पोइन्ट, जसरी हिन्दू धर्म मान्ने मान्छेहरू भारतका चारधाम घुमिसकेपछि अन्तिममा पशुपतिनाथ आएर मात्रै आफ्नो चाहिँ के अरे धाम यात्राको समाप्ति अथवा के अरे त्यसको पूर्ण पुहुन्छ भन्ने महसुस गरे जस्तै होइन, हाम्रो चाहिँ बुद्ध धर्म मान्ने मान्छेहरू चाहिँ परम चाहिँ लुम्बिनीमा गएर भगवान बुद्धको जन्मस्थल पुगेपछि आफूलाई चाहिँ मोक्ष प्राप्ति गरेको महसुस गर्छन्। मुस्लिम धर्म मान्ने मान्छेहरू मक्का मदिना जान्छन्। त्यस्तै किरा धर्म मान्ने मान्छेहरूले महागुरू फाल्गुनन्दलाई आफ्नो भगवानको रूपमा उहाँहरूले चाहिँ पूजा गर्नुहुन्छ, उहाँहरूले मान्नुहुन्छ। त्यो सन्दर्भमा त्यो क्षेत्रलाई किरा धर्मको चाहिँ एउटा हब र किराँत संस्कृतिको एउटा विश्वविद्यालयको रूपमा चाहिँ त्यसलाई के अरे अगाडि बढ़ाउन सकिने पर्याप्त सम्भावनाहरू छन्।
0: तपाईँले जति भन्नुभयो नि यो एउटा फिदिम बजारदेखि डाँडापाखा अगाडि माथिपट्टि गढी पनि भयो, अघि लब्रेकोटीको कुरा गरिसक्नुभयो, त्यहाँ पुग्दाखेरि यस्तो लाग्दैन कि यो किराँत समुदाय मात्रै हो, अरू समुदायका मान्छे आएर पनि त्यो डाँडापाखामा यस्तो गजबसँग त्यहाँ छोटो समय भए पनि बिताउँदाखेरि एक प्रकारको सन्तुष्टि सायद सबैलाई प्राप्त हुन्छ होला। अब त्यसको लागि त तपाईँलाई एउटा सांस्कृतिक रूपमा त त्यहाँ लगानी गर्नुपर्ने होला, संयोजनकारी भूमिका निर्वाह गर्नुपर्ने होला। पाँच वर्षमा ती पर्यटकीय क्षेत्रमा यो काम चाहिँ हुनेवाला छ, त्यसको नेतृत्व चाहिँ मैले लिनेवाला छु भन्ने कुरा के छ मान्छे?
1: होइन, सबैभन्दा ठूलो कुरा त अब अघिल्लै पनि भनियो, त्यो क्षेत्रहरूलाई अलिकति इन्करेज गर्नको निम्ति सबैभन्दा पहिले सड़क सुविधा नै आवश्यक पर्छ, सड़क सुविधाले पहुँच पुर्याइदिने। दोस्रो कुरा चाहिँ मेरो मनभित्र रहेको होइन, त्यहाँको पब्लिकले फिल गरेको तर प्रष्ट रूपमा यसो गर भनेर नभनेको स्थिति रहेको चाहिँ जुन लब्रेकोटी सिलौटी क्षेत्र छ, त्यो सिलौटी क्षेत्रलाई किराँत विश्वविद्यालय त्यो क्षेत्रमा स्थापित गर्ने र त्यहाँबाट किराँत धर्म संस्कार संस्कृति होइन किराँतहरूको जुन छ नि एउटा जनजीविकासँग सम्बन्धित विषयवस्तुहरूमा विश्वव्यापी रूपबाट अन्तर्राष्ट्रिय रूपबाट चाहिँ नि किराँत समुदायसँग सम्बन्धित विषयवस्तुहरूमा चाहिँ उहाँहरूले जानकारी प्राप्त गर्नुहुन्छ पढ्नुहुन्छ भन्ने एउटा मेरो सपना छ होइन। त्यसका अतिरिक्त अब अन्य फेरि अन्य धर्म सम्प्रदायहरू पनि उत्तिकै नजिक उत्तिकै प्रिय हुनुहुन्छ, होइन हिन्दू धर्म मान्ने अहिले त क्रिस्चियन धर्म मान्ने अनि त्यस पछाडि अहिले स्वर्गिक मार्ग भन्ने एउटा थियोलोजी के अरे एउटा किसिमको ऊ पनि विचार पनि आएको छ, त्यसका अतिरिक्त चाहिँ बौद्ध धर्म मान्ने सबै धर्म सम्प्रदायमा भएकोहरूको पाँच सर्चे सङ्गम सबै जस्तो लाग्दछ। त्यसो भएको हुनाले उहाँहरूको निम्ति पनि चाहिँ केही न केही गर्न सके हुन्थ्यो भन्ने किसिमको हुटुटी चाहिँ छ।
0: अनि अब यो यदि नागरिक स्तरबाट त्यो खालको यो गर्नु त्यो नगर्नु भनेर त्यो नआए पनि तपाईँलाई जनताको सेवाको लागि त तपाईँ सांसदको रूपमा त पाँचै वर्ष खटिनुहुन्छ, यसमा यो खेती किसानी बाहेक अरू अघि तपाईँले पनि भन्नुभयो कि अरू नेता जस्तो होइन अरू सांसद जस्तो होइन नरेन्द्र केरुङ फरक ढंगबाट सोचिराखेको छ गरिराखेको छ भने अब चाहे त्यो आफ्नो मतदातालाई भेट्न जाने कुरा होला अथवा संसदमा लगातार हाजिर लगाउनेमा पनि अहिलेसम्म तपाईँले आफूलाई
1: राख्ने विषय
0: गरिराख्नु भएको छ होइन, अरू अरू चाहिँ यो पनि जो अरू सांसदले गरेको थिएन आफ्नो जिल्लाको लागि त्यो पनि मेरो तर्फबाट हुन्छ भन्ने ढंगबाट अरू केही छ अरू भन्दा फरक?
1: अब नयाँ कुरा चाहिँ मैले पर्यटन क्षेत्रलाई अब पहिचान गर्नुपर्छ। अब हाम्रो जिल्ला चाहिँ पाँचथर चाहिँ ताप्लेजुङ र इलामको बीचमा छ, इलाम पर्यटकीय क्षेत्रबाट धेरै नै अगाडि बढेको जिल्ला हो र ताप्लेजुङ माता पाथीभराको होइन दर्शन गर्ने सरसर सिलसिलामा अनि त कञ्चनजङ्घा होइन कुम्भकर्ण जस्ता विश्वका चाहिँ नि अग्ला चुचुराहरू त्यहाँ भएको ठाउँबाट स्वाभाविक रूपबाट ती दुईटा जिल्लाहरूमा चाहिँ पर्यटनको क्षेत्रले अलि फड्को मारेको अवस्था छ।
0: भएर
1: भन्नाले पनि अब मुख्यत पाथीभरा माताको दर्शन गर्ने सिलसिलामा ताप्लेजुङ अनि कञ्चनजङ्घा हिमाल होइन विश्वको चाहिँ अग्लो हिमाल दिएको एकजना एउटा हिमाल चाहिँ त्यहाँ भएको हुनाले पनि त्यो हो। पाँचथर जिल्लामा पनि छन्, तिम्बु पोखरी छ होइन, हुन त पाँचथर र ताप्लेजुङको सिमानामा छ होइन, सन्दकपुरदेखि लिएर माथि चाहिँ नि तीन सिमाना भनेको छ। तीन सिमाना भन्नाले चाहिँ पहिले सिक्किम छुट्टै राज्य हुँदाखेरि भारत सिक्किम र नेपालको सिमाना जोडिएको ठाउँलाई चाहिँ तीन सिमाना भन्छ, त्यो मेरो गाउँमा पर्दछ।
0: लब्रेकोटी भन्दा मुनिको एउटा तालको बारेमा त तपाईँले भन्दै भन्नुभयो,
1: होइन त्यो साधुटार साधुटार भन्न खोज्दै थिए। साधुटार पनि एउटा चाहिँ नि अनुपम किसिमको चाहिँ नि एउटा सुन्दरता बोकेको एउटा क्षेत्र हो, जहाँबाट चाहिँ नि पानीमा हेरेर के अरे कञ्चनजङ्घा र के अरे कुम्भकर्णको चाहिँ पाइन्छ छाया होइन, फेवा तालको आँगनमा लैले माछा पुछेर छाया भने जस्तै साधुटारको पोखरीमा चाहिँ नि कञ्चनजङ्घाको छाया अनि कुम्भकर्णको छाया देखिन्छ। त्यो अनि अब त्यसको अतिरिक्त त्यसभित्र अलि मासतिर सुके पोखरी भन्ने प्रजातन्त्र प्राप्तिको इतिहाससँग जोडिएको विषयवस्तु त्यहीँदेखि मासतिर पर्दछ। सुके पोखरीबाट अनि तपाईँको पर गोरुवाला भन्ज्याङ भन्छ इलाम र पाँचरको सिमाना पर्छ, त्यो पहिलेको एउटा व्यापारिक नाका थियो, जतिखेर ढाकरमा कुम्लोमा व्यापार सञ्चालन हुन्थ्यो होइन, चौरी अनि त्यसपछि घोडाहरूको मार्फतबाट यातायात सञ्चालन हुन्थ्यो, त्यो समयको व्यापार केन्द्र थियो। त्यो क्षेत्रहरूलाई गर्दै माथि हाम्रो सीमा क्षेत्र हुँदै माथि तिम्बु पोखरी जाने बाटो अथवा तिम्बु पोखरी जाने यात्रालाई चाहिँ हामीले सहज बनाउन सक्यौँ भने पाँचथर जिल्लाको पर्यटकीय विकास सम्भव हुन्छ। त्यसका अतिरिक्त हाम्रामा अत्यन्तै धेरै धार्मिक स्थलहरू छन्, सिद्ध स्थल चाहिँ कुम्बायकमा सिद्धदेवी मन्दिरदेखि लिएर कुम्बायकको सायक भन्छ त्यसलाई, त्यसका अतिरिक्त थुप्रै त्यस्ता किसिमका चाहिँ नि धार्मिक ऐतिहासिक स्थलहरू छन्। ती स्थलहरूलाई चाहिँ प्रोत्साहित उनीहरूलाई चाहिँ त्यसलाई चाहिँ प्रवर्धन गर्दै जानुपर्छ भन्नेमा मेरो प्रष्ट कन्फ्युज होइन प्रष्ट दृष्टिकोण छ धारणा
0: त्यसको लागि चाहिँ धारणा मात्रै भएन तपाईँ त काम गर्ने ठाउँमा हुनुहुन्छ नि म फलाना फलाना मन्त्रीलाई मन्त्रालयलाई भेट्छु फलाना यति बजेट ल्याउँछु भनेर त्यस्तो खालको कुरा सायद तपाईँको नागरिकले मतदाताले सुन्न चाहनुहुन्छ
1: होइन अब भर्खर अब सदनमा पसेको छ महिना भएको छ होइन सम्बन्ध विस्तार गर्ने काम होइन एउटा चाहिँ नि डिप्लोमेटिक रूपबाट पार्टीका अब सरकारका चाहिँ नि पदाधिकारीहरूसँग भेट्ने क्रम आपसी के भन्छ आत्मीयता बढ़ाउने कामहरू चलिरहेछ अब हामी आउँदाखेरि हामी संसदमा छिर्दाखेरि चाहिँ नि बजेटको प्रारम्भिक चरण सकिसकेको थियो अहिलेको अवस्थामा त्यसो भएको हुनाले नयाँ किसिमका प्रोजेक्टहरूलाई नयाँ किसिमका चाहिँ प्लानहरूलाई अगाडि राख्नको निम्ति अलिकति समस्या परेको अवस्था छ र कतिपय कुराहरूमा चाहिँ अब सिकाइको अवस्था पनि पर्यो मान्छे त
0: अहिले संसदमा त्यहाँ पुग्दाखेरि महसुस कस्तो भइरहेको छ पार्टी त सरकारमा छैन
1: पार्टी सरकारमा छैन
0: अनि चिन्ने जानेका मान्छेहरू मन्त्रीहरू होलान् तर बेग्लै कुरा हो त्यो तर अब अहिले अधिकांश सांसद फेरि नयाँ र नयाँ राजनीतिक दलबाट हुँदाखेरि सबै सांसदसँग उस्तै खालको आत्मीयता त्यो खालको हिमचिम हो कि अलि फरक र अनौठो अथवा अप्ठ्यारो महसुस हुँदो रहेछ
1: सुरुमा चाहिँ अलिकति अनौठो महसुस भयो एउटा संसद भनेर हामीले जे सम्झिरहेका थियौं पहिले जे अनुभव गरिरहेका थियौं त्यो परिस्थिति अनुभूति गर्न पाइएन
0: त्यो भनेको कस्तो के चाहिँ
1: के पाइएन जो अब मेजोरिटी प्राप्त दल छ त्यो मेजोरिटी प्राप्त दलका माननीय सांसदहरू चाहिँ सामान्यतया पोलिटिक्सबाट होइन सामान्यतया सोसियल एक्टिभिटीहरूबाट सामान्यतया जनजीविकासँग जोडिएर उकालो ओह्रालो गरेर दुःख गरेर आउनुभएको सांसदहरू कम हुनुहुन्छ कि त्यसो भएको हुनाले एउटा संसदले संसदभित्र संसदको गरिमा जिम्मेवारीको विषयहरूमा उहाँहरूलाई ट्रेन हुनको निम्ति अलिकति टाइम लाग्छ नै लाग्यो नै होइन त्यो सन्दर्भमा आउँदाखेरि सुरुमा
0: भनेको अलिकति उमेर पुगेका अलि पाको पुस्ताका मान्छेहरू त्यहाँ भेटिन्छन् देखिन्छन् होला भन्ने तपाईँलाई थियो
1: होइन त्यसो होइन अनुभवले खारिएका संसदीय अभ्यासमा छिरिसकेका जनताका दुःख बुझेका होइन चाहिँ सांसदहरू आउनुहुन्छ त्यस पछाडि हाम्रो चाहिँ विचार मिल्छ धारणा मिल्छ भन्ने किसिमको एउटा होप त हुन्छ नै
0: छ महिनामा चाहिँ तपाईँले सोचे जस्तै हुन आँटेको छ कि
1: अब होइन अब सुरुमा यस्तो भयो संसदमा अब एक किसिमले नयाँ किसिमको उभार नयाँ किसिमको मेजोरिटी नयाँ किसिमको पार्टी त्यहाँ आएपछि त्यो संसदलाई त्यही किसिमले युटिलाइज गर्ने त्यही किसिमले उपयोग गर्ने किसिमको भएपछि संसदमा सुरुमा विद्रोह गर्ने म हो होइन सुरुमा उहाँहरूको हरकत त्यतातिर अलि बढी भएपछि र अन्य विपक्षी दलहरूलाई चाहिँ सांसदै होइनन् या यिनीहरू केही होइनन् भन्ने किसिमको जुन एउटा साइकोलोजी डेभलप भएको मैले त्यतिखेर के हो भने हाम्रो नियमावलीको विषयमा संसद नियमावलीको विषयमा सञ्चालन नियमावलीको विषयमा छलफल चलिरहेको थियो मैले बुझेको कुरा के थियो भने संसद सञ्चालन नियमा भनेको सबै नियमावली सबै संसदहरूको साझा कुरा हो त्यो कुनै एउटा मेजोरिटी प्राप्तको लागि मात्रै होइन कुनै अल्पमतलाई गर्नको लागि होइन हो त्यो कुरालाई त सर्वसम्मत रूपमा टुङ्ग्याउनु पर्छ भन्ने मेरो रिडिङ थियो स्कुलिङ त्यो खालको थियो र हो पनि त्यही संसद सञ्चालन गर्ने भनेको त विपक्षी र सत्तापक्ष जति हुन्छ नि बराबर हो नि त अब सत्तापक्षले त विपक्षीलाई चाहिँ दुश्मनको रूपमा हेर्ने बाधाको रूपमा हेर्ने तर विपक्ष त संसदमा त विपक्ष भनेको त सत्तापक्षको त साझेदार पो हो त होइन साझेदार दुइटै प्यारालले अगाडि बढ्छ संसदीय अभ्यासमा त्यो कुरा फिल नगरेपछि मैले सबैभन्दा पहिले विद्रोह गरे त्यो विद्रोह गरेको मिडियामा पनि यहाँहरूले देख्नुभयो होइन
0: विद्रोह
1: गरेपछि अनि संसदको परिस्थिति चेन्ज भयो
0: तपाईँले गर्दा भन्दै थियो
1: विपक्ष त्यो त स्वाभाविकै हो नि सबभन्दा पहिले औँलो ठड्याएर विरोध पनि गर्दा रहेछ नै विपक्षीहरूले भन्ने सत्तापक्षलाई लाग्यो र ए हाम्रा प्रतिपक्षका सांसदहरू यो टाइपका रहेछन् भन्ने किसिमको विपक्ष पार्टीका चाहिँ नि मान्यहरू होइन प्रतिनिधि सभा सदस्यहरूले पनि त्यो एक किसिमको मनोबल बढ्यो नि त
0: अनि छ महिना पुग्दै गर्दाखेरि केही त्यसमा तपाईँले सोचे जस्तै अथवा संसद जस्तो सांसद जस्तो हुने स्थितिमा पुग्यो कि अथवा त्यो अझै आकार लिइसकेको छैन
1: आकार पूर्ण रूपमा लिइसकेको छैन तर पनि त्यसको चाहिँ इम्प्रुभिङ छ नि
0: सुधार हुँदै गयो
1: इम्प्रुभिङ त्यो ग्राफ चाहिँ सुधारोन्मुख छ
0: अनि संसद सबभन्दा धेरै भेट हुने गइराख्ने त संसद भयो कहिलेकाहीँ फेरि संसदीय समितिमा पनि जानु पर्यो कुरा उठाउनु पर्यो त्यहाँको अवस्था चाहिँ कस्तो छ
1: संसदीय समिति र म चाहिँ अर्थ समितिमा छु मेरो इन्ट्रेस्टको क्षेत्र हो होइन इन्ट्रेस्टको क्षेत्र भएको हुनाले मैले अर्थ समितिलाई रोजे अर्थ समिति चाहिँ संसदका सबै समितिहरू सक्रिय नै छन् मध्येमा पनि झन् अझै एक्टिभ समितिको रूपमा रहेको छ र अन्य समितिहरू पनि अब संसदीय अभ्यासभित्र जे कुराहरू हुन्छन्, त्यसमा चाहिँ ठिकै लाग्छ मलाई।
0: अर्थ समितिमा तपाईँको सक्रियता के छ? पूर्ण संसदको जस्तो अलिकति खरो पिरो खालको हो कि त्यहाँ चाहिँ?
1: त्यहाँ चाहिँ समिति चाहिँ के हो भने त्यहाँ पक्ष विपक्ष हुनुहुँदैन भन्ने हो, होइन? अब संसदमा चाहिँ पास गर्नको निम्ति पक्ष र प्रतिपक्षको अब गणित त चाहियो नै, होइन? लास्टमा आएर तर समितिहरूमा चाहिँ को पक्ष को प्रतिपक्ष नभनिकन त्यहाँको जिम्मेवारी फरक हो। र संसदमा प्रस्तुत भएका विधेयकहरू, संसदमा प्रस्तुत भएका जुन विषयवस्तुहरू छन् नि, त्यो विषयवस्तुहरू चाहिँ हामीले साधारणतया पक्ष विपक्ष नभनिकनै सहमतिमा यो यसो गरौँ यसो गरौँ, अब आखिर कुरा त अब राम्रै आएका हुन्छन्। प्रतिपक्षी दलको सांसद भएको नाताले विरोधै गर्नुपर्छ भन्ने एउटा परम्परागत चिन्तनबाट पनि म ग्रसित छैन। त्यसकारणले समितिहरूको सन्दर्भमा चाहिँ अब पर चाहिँ अब विषयवस्तु हेरेर संसदमा चाहिँ विषयवस्तु कस्तो र सत्ता पक्षको रवैया कस्तो, त्यसको प्रतिवाद गर्नको निम्ति चाहिँ नि हामीलाई कसरी, किन हामी त 37 वर्ष पो लडाइँ गरेर सांसद हुन, हामी त हठात बाटामा उगर्दा गर्दै आएको त होइन नि त, हामी त जनजीविकासँग जोडिएर आएको हुनाले लु अब चाहिँ नि अब दुई तिहाई नजिकको बहुमत प्राप्त सत्ताधारी दलको सांसदहरू छन्, तर जनजीविका जनता राष्ट्र राष्ट्रियता होइन को सन्दर्भमा चाहिँ केही गलत भयो भने म एक्लै काफी छु जस्तो लाग्छ।
0: अनि अब संसदमा आउँदाखेरि तपाईँको 38 वर्ष बित्यो होइन, यो कोशिश गर्दा गर्दै 38 वर्ष बित्यो, समग्र उमेरको हिसाबले त अझ त्योभन्दा बढी हुने होला जम्मा जम्मी राजनीतिमा तपाईँको सक्रियताको हिसाबले। र तपाईँले अघि
1: 38 वर्ष चाहिँ ओभरअल मेरो पोलिटिकल लाइफ हो,
0: तपाईँको अहिले उमेर त त्योभन्दा बढी भएको छ नि त,
1: त्यो 37 भन्दा त बढी नभएको होइन।
0: अनि तपाईँले अघि संकेत गर्नुभयो कि राष्ट्रिय स्वतन्त्र पार्टी जो अहिले झण्डी दुई तिहाईको स्थितिमा छ र उसले चाहेको गर्न सक्ने स्थिति छ संसदमा कानून निर्माणको पाटोमा, भलै खबरदारी गर्नको लागि तपाईँहरू हुनुहुन्छ होइन। अनि अब तपाईँले जसरी 37 वर्ष राजनीतिक एउटा जीवन बित्यो र पढ़ाई पनि तपाईँले स्नातकोत्तर गर्नुभयो व्यवस्थापन र समाजशास्त्रमा, पढ़ाई लेखाइ गरेर लामो खारिएर जाँदाखेरिको त्यो दम्भ जस्तो आत्मविश्वास जस्तो हुँदो रहेछ कि तपाईँलाई अझै पनि मैले संसदबाट सांसदबाट सिकिराख्नु परिरहेको छ भन्ने लाग्छ?
1: नयाँ विषयवस्तुहरू आइरहन्छन्, त्यसैले अब मैले म पूर्ण छु भनेर कहिले
0: तपाईँले सिक्न खोजेको अथवा यो चाहिँ नयाँ रहेछ है फलाना व्यक्ति फलाना सांसद भन्ने लागेको नयाँ कुराहरू चाहिँ के हो?
1: नयाँ कुरा चाहिँ संसदमा नयाँ अनुहार देखियो, मैले त्यति नै ठाने होइन, नयाँ अनुहार देखियो, नयाँ अनुहार देखेपछि नयाँ किसिमको चिन्तन पनि आउला होइन, तर त्यो चिन्तन आएको जस्तो पनि मलाई फिल चाहिँ छैन। र म उमेरको हिसाबले अब अलिकति माथि नै अहिलेको संसदको अवस्था हेर्दाखेरि त्यो भए हुनाले अब मैले अब त्यत्रो पढेँ, मैले प्राध्यापन पनि गरेँ 14-14 वर्ष युनिभर्सिटीमा होइन युनिभर्सिटीको कलेजमा, भनेपछि मलाई त्यो गरेँ यत्रो चाहिँ सोसल सर्भिस गरेँ पोलिटिकल सर्भिस गरेँ विभिन्न किसिमको चाहिँ नि आफूलाई समर्पित गरेँ नि यो गरेँ ऊ गरेँ भन्दा पनि आफूलाई
0: अध्ययन र अनुसन्धानले के सजिलो बनाउँदो रहेछ सांसदहरूलाई?
1: होइन त्यो त नीति जस्तै एउटा विषयवस्तु सरकारले ल्यायो सदनमा भने फ्याट त त्यो एकचोटि सर र हेरिसक्दाखेरि एउटा स्केच बन्छ। हाम्रो स्केच के हुनु पर्यो? जनता केन्द्रित हुनु पर्यो, जनताको निम्ति यसले यसो गर्छ यसले यसो गर्दैन भन्ने चाहिँ प्रष्ट एउटा चाहिँ नि धामी झाँक्रीहरूले जोखाना हेर्दा यो भयो भन्छ नि त ठ्याक्कै त्यस्तो चाहिँ आइहाल्छ, त्यति फरक चाहिँ हुँदो रहेछ।
0: अनि तपाईँले नयाँ अनुहार छ भन्नुभयो, तर पहिले पहिले सांसदहरूलाई मोबाइल बोकेर अथवा चलाउन अहिले पनि प्रतिबन्ध छ, त्यो नियमावलीमा पनि उल्लेख भएको कुरा हो, तर अहिले सांसदहरूले मन्तव्य दिइराख्दाखेरि चाहिँ मोबाइलमा मजासँग हेरेर दिइराखेको सुन्छौं, र अहिले एआईको पनि विकास हुँदै गयो, कतिपयले प्रयोग गरेको र उपयोग नभएर दुरूपयोग भयो अथवा अनर्थ लाग्यो भन्ने पनि आउँदा आइरहेको छ। तपाईँ यो प्रविधिमा कतिको रुचि र यसको उपयोग गरिराख्नु भएको छ?
1: प्रविधिमा अत्यन्तै म रुचि राख्दछु। मेरो एजमा रहेका समकालीन पार्टीका नेता अथवा सांसदहरूमा स्वाभाविक रूपमा म अलि बढी एक्टिभै छु होइन, सोसल मिडियादेखि लिएर यो तपाईँले भन्नुभएको एआई लगायतको विषयवस्तुहरूमा। मलाई अघि लिलजीले भन्नुभएको त्यो मोबाइलको प्रयोग सदनमा भएको विषयले चाहिँ मलाई अलिकति पीड़ा छ भनौ न, त्यो नगरिदिए हुन्थ्यो
0: संसदमा मोबाइलबाट हेरेर नपढे हुन्थ्यो भन्यो कि अथवा नचलाइदियो
1: हेरेर पढ्न त मिल्यो होइन, त्यहाँनिर अब नोट म नोट यहीँ लिएर बसिरहेको छु, नोट छ नि त यहाँ त, नोटमा आफ्ना कुराहरू यहाँ राख्ने कुराहरू ल्यापटपहरू राख्ने विषयवस्तुहरू अब ठाउँमा रह्यो, तर अब बढीभन्दा बढी त्यो एआईले जे जेनेरेट गर्छ त्यो जेनेरेट गरेकै विषयवस्तुलाई प्रिन्ट आउट गरेर चाहिँ नगरिदियो भन्ने हुन्छ,
0: त्यसलाई पुष्टि गर्ने कुरा र त्यो साँची हो कि होइन, फेरि कहिले काहीँ त अहिले धोका दिन्छ, लगेर अठेरोमै राखिदिन्छ होइन, त्यो कुरा चाहिँ ख्याल गर्नुपर्छ,
1: ख्याल गर्नु पर्यो र आफूलाई पनि थाहा हुनु पर्यो नि त त्यो विषयवस्तुमा, जुन विषयवस्तुमा थाहा छ एआईसँगै झगडा हुन्छ मेरो चाहिँ, एआईले दिएको मिल्दैन
0: होइन,
1: अब विषयवस्तुहरूमा जस्तै विशेष गरेर डेटा डेटाको विषयवस्तुहरू तथ्याङ्कहरू चाहिँ लिनको निम्ति अलिकति सजिलो हुँदो रहेछ, एक नम्बर दुई त्यसको हिस्टोरिकल ब्याकग्राउन्डहरू चाहिँ अब कहिले काहीँ चाहिन्छ नि, हो त्यो विषयवस्तुहरूको निम्ति चाहिँ मैले एआईलाई प्रयोग गर्ने गरेका छु, तर त्यो त्यो हेर्नेमा त्यो हेर्ने र त्यहाँबाट थिम बुझ्ने र त्यहाँका डेटाहरूलाई चाहिँ हामीले साभार गर्नै पर्छ, र साभार गर्दा हामीले अनुसन्धानको क्षेत्रमा काम गर्दा के भन्छन् भने अब हामीले अनुसन्धान रिपोर्टहरू बुझाउँदाखेरि त तल सन्दर्भ सूची त राख्नु पर्यो, त्यो फलना ठाउँको फलना रिपोर्ट अनुसार त भन्नु पर्यो, अब लिलजीसँग मैले केही नयाँ कुरा गरेँ भने मैले पाँच थर गएर लिलजीसँग कुरा गर्दा उहाँले यसो भन्नु नयाँ विषयवस्तु भन्दाखेरि अब त्यो स्रोत खुलाउनु पर्यो, स्रोत खुलाउनु पर्यो, त्यो स्रोत गलत पनि हुनसक्छ भनेपछि फलना स्रोत अनुसार मैले यसो भनेपछि म त फ्री भइगएँ त, फलना स्रोत चाहिँ गल्ती रहेछ भनेर भन्ने विश्लेषकहरूले पनि भन्छन् नि त, र नम्बर टू चाहिँ के छ भने अहिले चाहिँ त्यहाँ संसद ठूलो मान्छे कोनि के आदि इत्यादि पढेको विद्वान भन्नेहरू भन्दा पनि तल जो रहनु भएको छ नि लेमेन जो चाहिँ गाउँ बस्तीमा हुनुहुन्छ नि जसले त्यो हाम्रो कुराहरू सुन अहिले जस्तै हामी कुरा गर्दै गर्दा हामीभन्दा पचासौं गुणा राम्रो होइन क्यापेसिटी भएका इन्टेलेक्चुअलहरूले हाम्रो यो सुन्नुहुन्छ होइन, त्यसो भने चाहिँ उहाँहरूले पनि हामीले बोलेको कुराको सत्यता कति छ होइन वा गफै मात्रै दिँदैछ कि त्यो त थाहा भइहाल्छ, त्यस कारण त्यो कुरासँग चाहिँ जोगिनुपर्छ भन्छु म चाहिँ।
0: अनि संसद र संसदीय समिति अथवा सांसदले के कुरा सुधार गर्यो भने त्यो साँच्चीकै त्यो एउटा भनौ न अनुकरणीय हुन्छ जस्तो लाग्छ।
1: साधारणतया त्यो चाहिँ मान्छेको क्यारेक्टरमा भर पर्छ होइन, अब त्यहाँको गरिमालाई बुझ्न सक्ने त्यसलाई भित्रैबाट छुन सक्ने किसिमको फिल आउनु पर्यो र त्यसका निम्ति अभ्यासको आवश्यकता पर्दछ, अभ्यस्त हुँदै जाँदाखेरि यो गरिमा कायम रहन्छ र एउटा संसद संसद जस्तो हुन्छ र संसदमा रहने पात्र सांसद सांसदको रूपमा रहन सकोस् भन्ने छ र हुन्छ होला भन्ने अपेक्षामा म एकदम पोजिटिभ, फेरि म चाहिँ एकदम सकारात्मक कुरा मात्रै मेरो दिमाग आउने भएको हुनाले मैले सकारात्मक रूपबाट त्यो होप गर्छु।
0: कुराकानीको लागि संवादको लागि धेरै धन्यवाद छ, समयको लागि
1: धेरै धेरै धन्यवाद लेलजी, अब यो अवसरको निम्ति मैले आभार व्यक्त गरे।
0: हस् धेरै धन्यवाद, यो सँगै आजलाई संवाद श्रृंखला हेलो सांसदको समय सकिएको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा पाँच थरबाट निर्वाचित सांसद नरेन्द्र कुमार केरुङसँग कुराकानी गर्यौं, विशेषतः सांसद र सांसदको रूपमा, नेताको रूपमा, एउटा अभियानकर्मीको रूपमा, संस्कृति कर्मीको रूपमा अथवा साहित्यकर्मीको रूपमा उहाँले खेलिराख्नु भएको भूमिका, उहाँको रूचि र बनाइएका योजनाहरूको बारेमा उहाँसँग संवाद गर्यौं। अर्को संवाद श्रृंखला हेलो सांसदको श्रृंखलामा हामी अर्को व्यक्ति र विषय वस्तु लगायतका विभिन्न सामग्रीहरू लिएर उपस्थित हुनेछौं। तबसम्मको लागि प्रविधिमा साथ दिने रवि धिताललाई धेरै धन्यवाद दिँदै हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: परीक्षण पोस्टमार्टम सेवा सञ्चालन सम्बन्धी सूचना। सिन्धुलीको गोलन्जोर गाउँपालिकाको गोलन्जोर आधारभूत अस्पतालले स्थापना कालदेखि नै आम नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य उपचार तथा परीक्षण सेवा प्रदान गर्दै आइरहेको छ। यसै क्रममा अस्पतालको सेवा विस्तार गर्ने उद्देश्यका साथ यही मिति 2083 साल असोज 15 गतेदेखि सब परीक्षण पोस्टमार्टम सेवा समेत यसै अस्पतालबाट सञ्चालन भइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ।
2: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Buds 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active।
1: राशि साल असोज 15 गते देखि सब परीक्षण पोस्टमार्टम सेवा समेत यसै अस्पतालबाट सञ्चालन भइरहेको सम्पूर्णमा जानकारी गराउँदछौं।

0: अहिले बिहानको 7 बजे
1: हजुरको रेडियो 102.1 मेगा
2: उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी गोलन्जोर गाउँपालिकाको सूचना
3: गोलन्जोर गाउँपालिका सिन्धुलीको आयोजना तथा गाउँपालिका खेलकुद विकास समितिको सहधिकरणमा यही मिति 2083 साल असोज 28 गतेदेखि 30 गतेसम्म उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको हुँदा उक्त प्रतियोगितामा आफ्नो टीम सहभागी गराउन हुन सम्बन्धित 7 वडाका खेलाड़ीहरूमा जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। प्रथम पुरस्कार नगद 50,000,
2: द्वितीय पुरस्कार नगद 30,000,
3: तृतीय पुरस्कार नगद 20,000,
2: सान्त्वना पुरस्कार नगद 10,000,
3: उत्कृष्ट खेलाड़ीलाई रु 2,500, उत्कृष्ट स्पाइकरलाई रु 2,000, बेस्ट लिब्रोलाई रु 2,000 र बेस्ट सेटरलाई रु 2,000 रूपियाँ प्रदान गरिनेछ।
2: नगद पुरस्कार नियम अनुसार कर कटौती उपलब्ध गराइनेछ।
3: प्रतियोगिताका नियम तथा शर्तहरू,
2: यस प्रतियोगितामा सहभागिता हुने खेलाड़ीहरू गोलन्जोर गाउँपालिका भित्रका खेलाड़ी हुनुपर्नेछ। पालिका भन्दा बाहिरका खेलाड़ी टीममा सहभागी गराई खेल खेलाएमा उक्त टीम प्रतियोगिताबाट स्वत बाहिरिनेछ।
3: एक वडाबाट दुई दुई टीम मात्रै सहभागी हुन पाउनेछ। वडा नम्बर 5 हकमा 3 टीम सहभागी गराउन सकिनेछ। वडा नम्बर 5 हकमा 3 टीम सहभागी गराउन सक्नेछन्।
2: टीम दर्ता मिति 2083 साल असोज 26 गते भित्र कार्यालय समयमा पालिकाको खेलकुद विकास समितिको सचिवालयमा तोकिएको मापदण्ड पूरा गरी खेलाड़ी विवरण पेश गरिसक्नुपर्छ। साथै सर्वेमा गर्नुपर्ने कागजातहरू नागरिकताको प्रमाण पत्रको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि र पासपोर्ट साइजको 2 फोटो अनिवार्य बुझाउनु पर्नेछ।
3: खेल प्रचलित भलिबल नियम अनुसार खेलाइनेछ।
2: खेल सञ्चालनको क्रममा कुनै विवाद उत्पन्न भएमा रेफ्रीको निर्णय अन्तिम हुनेछ।
3: खेल सञ्चालनको क्रममा खेलाड़ी घाइते भई उपचार गर्नु परेमा प्राथमिक उपचार बाहेक अन्य उपचारको लागि आयोजक जवाबदेही हुने छैन।
2: खेलाड़ीले खेलमा सहभागी हुन जर्सी अनिवार्य लाउनु पर्नेछ।
3: खेलाड़ीको विवरण पेश गर्दा टीम कोच सहित एक टीममा 10 विवरण बुझाउनु पर्नेछ।
2: यस प्रतियोगितामा सहभागी हुन आउने टीमका खेलाड़ीहरूले खाना बास लगायतको सम्पूर्ण व्यवस्थापन आयोजकबाट हुनेछ।
3: खेल सञ्चालन हुने मिति समय र स्थान,
2: खेल उद्घाटन हुने मिति 2083 साल असोज 28 गते, समय बिहान ठिक 10 बजे।
3: खेल सञ्चालन हुने स्थान गोलन्जोर गाउँपालिका 5 खनिया खर्क खेल मैदान, खेल समापन 2083 साल असोज 30 गते।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 9844131681, 9844129989।
3: गोलन्जोर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली।
4: रंग बहार
5: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
4: वर्ज पेंस ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
5: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
4: वर्ज पेंस।
6: रामेछापको माकुण्ड गाउँपालिका 1 घुमदेल स्थित जिल्लाकै अग्लो भूभागमा अवस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेनमा विशेष पूजा तथा कार्यक्रम आयोजना हुँदैछ। पूर्व मन्त्री तथा उज्यालो पार्टीका केन्द्रीय अध्यक्ष श्री कुलमान घिसिङजीको प्रमुख आतिथ्यतामा काङ छोर्तेनमा विश्व शान्ति पूजा आयोजना गरिएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई सहभागी हुन हार्दिक निमन्त्रणा गरिएको छ।
7: कार्यक्रम 2083 साल कार्तिक पूर्णिमा कार्तिक 9-10 गते बिहान 9 बजेदेखि उमाकुण्ड गाउँपालिका 1 रामेछाप स्थित काङछोतेनमा हुनेछ।
6: कार्यक्रममा सहभागी भई धार्मिक तथा आध्यात्मिक पुण्य लाभ लिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
7: आयोजक प्राकृतिक बौद्ध स्तूपा काङछोतेन संरक्षक समिति उमाकुण्ड गाउँपालिका 1 कुन्तेल लाछेवा रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगा।
1: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
2: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
1: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
2: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
1: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
1: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
2: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखा।
1: विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
3: ल, के को टेन्सन? हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लायर्स खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि।
1: स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
3: ल, के को टेन्सन? हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लायर्स खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि। मिठो पनि, स्वस्थ पनि।
4: यसको उत्तर उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफूल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
3: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शंकर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841826910।

0: हजुरको रेडियो 102.1 MHz।
1: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढ़ीको जोखिम बढ़ाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: हजुरको रेडियो 102.1 MHz।
1: होइन ये बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका। डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
2: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्राक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वास लिनु र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
3: 98 40 37 78 93। ओम कपास उद्योग गोलन्दुर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
4: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
5: लेखेर बोलेर इशारा गरेर संकेत वा चिन्हको माध्यमबाट सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र आचरण नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
4: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
5: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
6: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
7: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली। सम्पर्क नम्बर 0848 45 398, 0848 45 398।
6: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
7: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
8: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
9: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
7: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाऊ।
8: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
7: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
10: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
7: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10%

0: डाक छह सठी अंठानबे छ बयानबे पैंसठी नौ नौ आठ
1: अहिले बिहानको आठ बजी
2: हजुरको रेडियो 102.1 मेगाहर्ज
3: मुख्य पर्व दशैंको चहल पहल शुरू भइसकेको छ। पशुपंक्षीजन्य अर्थतन्त्रको प्रभावका हिसाबले पनि यो पर्व महत्वपूर्ण छ। अरू बेला भन्दा दशैंमा विशेष गरी खसी बोका, भेडा च्याङ्रा, राँगा, हाँस, कुखुराको मासु अत्याधिक खपत हुने गर्छ। काठमाडौँ उपत्यकामा मात्रै यसपटक 40,000 को संख्यामा खसी बोका र च्याङ्राको खपत हुने प्रारम्भिक अनुमान पनि छ। यो माघ धान्न बाहिरी जिल्लाबाट भित्र्याउने क्रम शुरू भइसकेको छ। त्यस्तै लेकमा पाली भेडा च्याङ्रा मुख्य शहरमा बिक्रीका लागि झार्ने पनि गरिन्छ। यसरी पशुपंक्षी ओसार पसार गर्दा रोग तथा संक्रमण एक ठाउँबाट अर्को ठाउँमा सर्ने जोखिम हुन्छ। यस्तो बेला अपनाउनु पर्ने सावधानी, ढुवानीका मापदण्ड तथा अहिले भइरहेको अभ्यास बारे आजको कुराकानीमा हामीसँग हुनुहुन्छ पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर नवराज श्रेष्ठ। कार्यक्रमको शुरूमा मैले उहाँलाई सोधेको छु, पशुजन्य ढुवानी तथा ओसार पसारको व्यवस्था कस्तो छ?
4: अब पहिलो कुरा चाहिँ हामीले के जान्न जरूरी छ भन्दाखेरि यससँग सम्बन्धित ऐन नियम कानूनहरू के छ भन्ने कुरा चाहिँ हामी सबैले बुझ्नुपर्छ होइन। जस्तो व्यावसायिक रूपमा हामीले कुनै पशु पन्छी वा चोपाएका ढुवानी गर्दैछौँ भनेदेखि हामीसँग चाहिँ एउटा पशु ढुवानी मापदण्ड 2064 छ। त्यो चाहिँ पशु स्वास्थ्य तथा पशु सेवा ऐन 2055 बमोजिम चाहिँ बनेको मापदण्ड हो। त्यो मापदण्डलाई हामीले पालना गर्नु पर्यो होइन। हुन त धेरैजना व्यवसायीहरूलाई यस मापदण्ड सम्बन्धमा थाहा छ, त्यो मापदण्डको पालना गर्नु पर्यो। र यो यसको महत्व के छ भन्दाखेरि चाहिँ तपाईँको पशु ढुवानी गर्ने भनेको पशुको स्वास्थ्यको लागि एउटा रह्यो, दोस्रो कुरा चाहिँ भनेको मानिसको स्वास्थ्यसँग पनि जोडिन्छ किनभने हामी त उपभोग गर्नको लागि ढुवानी गरेको हुन्छौँ। हुन त अरू कारणको लागि पनि हामी ढुवानी गर्छौँ, जस्तो तपाईँको पालन गर्नको लागि पनि ढुवानी गर्न सक्छौँ होइन। तर मुख्य गरी अहिले हजुरले सोध्नु भएको जस्तो यो उपभोगको लागि ढुवानी गर्दाखेरि चाहिँ एउटा मानव स्वास्थ्यसँग पनि जोडिएको हुन्छ। अर्को भनेको पशुको कल्याण, उहाँहरूको पशुहरू पनि ढुवानी गर्दाखेरि जसरी हामी एउटा कम्फोर्ट जोनमा ढुवानी आफू चाहिँ एउटा एक ठाउँबाट अर्को ठाउँमा हामी आवाजावत गर्छौँ, त्यस्तै पशुहरूलाई पनि एउटा आरामदायी हामीले चाहिँ आवाजावत अथवा ढुवानी गर्नुपर्छ भन्ने कुराहरू रहन्छ। र अर्को खाद्य सुरक्षासँग पनि जोडिन्छ किनभनेदेखि यदि राम्ररी पशुलाई ढुवानी गरिएन भनेदेखि केही पशुहरू मृत्यु हुनसक्छ, जसले गर्दाखेरि चाहिँ मासुहरू हामीले चाहिँ भनौँ न खान पाउँदैनौँ। त्यसै गरी क्वालिटीसँग पनि जोडिएको हुन्छ, त्यसैले गर्दाखेरि पशु ढुवानी एकदमै महत्वपूर्ण विषय हो। र अब यस्तो बेलामा चाहिँ अब ढुवानी जस्तो अहिले चाहिँ दुई प्रकारको मानौ न, एउटा व्यावसायिक रूपमा ढुवानी गर्छौँ जुन चाहिँ गाउँबाट हामीले बजारसम्म लिएर आउँछौँ भने, अर्को चाहिँ हाम्रो गाउँघरमै, जस्तो म पनि गाउँ हो सिन्धुली हो होइन, त्यहाँ पनि हाम्रो चाहिँ अब ल अब दसैँ आयो भनेपछि केही दिन अगाडि अथवा केही हप्ता अगाडि हामीले चाहिँ खसी बोका अथवा चाहिँ राँगा खरिद गर्ने गर्छौँ होइन। सो साधारणतय जिल्लाभित्रको ढुवानीको हकमा चाहिँ हामीले आफ्नो ढङ्गबाट गर्न सक्छौँ, त्यसमा चाहिँ खासै पशु ढुवानी मापदण्ड लागू त हुन्छ, तर जुन क्वारेन्टाइन सर्टिफिकेटका कुराहरू छ त्यो चाहिँ खासै पर्दैन। नत्र आन्तरिक रूपमा ढुवानी गर्दा पनि ढुवानी मापदण्डमा भएका विषयहरूलाई चाहिँ हामीले पालना गर्नुपर्ने हुन्छ।
3: तपाईँले भन्नुभयो व्यावसायिक र ढुवानीको पाटोमा चाहिँ यहाँनिर किसान कसरी जोडिनुहुन्छ?
4: अब यस्तो हुन्छ, जस्तो किसानले डाइरेक्ट बजारमा पशु ल्याउने त्यति धेरै सम्भावना देखिन्न किनभने कतै कुनै कलेक्सन सेन्टरमा गएर ती पशुहरू चाहिँ कलेक्सन हुन्छ र कोही व्यापारीहरूले त्यो एकै ठाउँमा कलेक्सन गरिसके पछाडि लिएर आउनुहुन्छ होइन। अब यो चाहिँ जस्तो किसानले एउटा भनौँ न पाँचवटा खसी बिक्री गर्दै हुनुहुन्छ भनेदेखि जुन त्यो कलेक्सन सेन्टरसम्म अथवा जुन अब दुई प्रकारको हुन्छ, एउटा चाहिँ हजुरको बजारमा किसानहरू आफैले लिएर आएर पनि बिक्री गर्न सक्नुहुन्छ, दोस्रो कुरा चाहिँ व्यवसायहरू नै गाउँघरमा जाने र प्रत्येक खोर गोठबाट चाहिँ केही संख्यामा भनौँ न हजुरको पशुहरू राँगा हुनसक्छ, बङ्गुर हुनसक्छ, खसी बोका हुनसक्छ, त्यसरी उठाएर पनि लिएर आउन सक्छ होइन। सो यस्तो बेलामा चाहिँ सबैजनाले मैले भने चाहे त्यो सानो किसान होस् अथवा व्यापारी होस् उहाँहरूले चाहिँ पशु ढुवानी मापदण्डको विषयमा बुझ्नु पर्यो र त्यसमा भएका व्यवस्थाहरू सकेसम्म हामीले चाहिँ कार्यान्वयनमा ल्याउन चाहिँ उहाँहरूले यो कुरा चाहिँ बुझ्न आवश्यक छ।
3: त्यो मापदण्ड भनेको 2064 भनेर तपाईँले अघि जोड्नुभयो र अन्तर जिल्ला जुन जिल्लाभित्रै हुने अन्तर ढुवानीमा चाहिँ खासै त्यति धेरै फरक नपरे पनि बाह्य जिल्ला जिल्लाको बाहिरमा चाहिँ यस्ता मापदण्डहरू अलि धेरै पालना गर्नुपर्छ पर्छ भन्ने जोड्नुभयो, यो कुरामा म ठिकै छु भन्ने चाहिँ
4: यसलाई अलिकति सच्याएर भन्दाखेरि चाहिँ जस्तो ढुवानी गर्ने क्रममा एउटा जिल्लाबाट एउटा

0: जिल्लाभित्रै ढुवानी गर्दा पनि ढुवानीको मापदण्ड चाहिँ हामीले पूरा गर्नुपर्छ, तर जुन क्वारेन्टाइन सर्टिफिकेट त्यहाँ एउटा कुरा गरेको छ, डाक्टरले चेक जाँच नगरिकन त्यो क्वारेन्टाइन सर्टिफिकेट चाहिँ उहाँले दिनुहुन्न। यो चाहिँ एनिमल हेल्थ सर्टिफिकेट भन्छौँ हामीले, खास गरी क्वारेन्टाइन भन्ने भन्दा पनि पशु स्वास्थ्य प्रमाणपत्र त्यो जारी गर्न चाहिँ एउटा जिल्लाबाट अर्को जिल्लामा ढुवानी गर्दा चाहिँ त्यो आवश्यक पर्छ होइन। र अब फेरि यति भन्दै गर्दाखेरि त्यो पशु ढुवानी मापदण्डमा फेरि सबै कुराहरू चाहिँ त्यसमा लेखिएका कुराहरू अक्षर अक्षर पालना गर्नुपर्ने फेरि गाह्रै छ, तर मैले अघि नै भने सम्भव भएसम्म हामीले त्यसलाई चाहिँ पालना गर्नुपर्ने हुन्छ।
1: कुराकानीमा हुनुहुन्छ पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर नवराज श्रेष्ठ। हामी कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा छौं र अहिले खास गरी हामी यो बेला हुने पशु चौपाया पशु पंक्षीको ओसार पसारको विषयलाई केन्द्रित रहेर कुराकानीको शुरूआतमा जोड़िरहेका छौं र अहिले पालना गर्नुपर्ने विषयहरू जुन रोग जोखिम संक्रमण र स्वच्छ मासुसँग पनि जोड़िएका छन्। अब लामो दूरी हुन्छ, उदाहरणको लागि हेरौं न हिमाल लेकतिर चाहिँ पालन गरिएका च्याङ्ग्रा भेडा तराई र मुख्य शहरसम्म पनि झर्ने गर्छन्। यो बेला ल्याउँदै गर्दाखेरिका कुराहरू पनि छन्। तपाईँले अघि मापदण्डलाई जोड्नुभयो, खास गरी लामो दूरी त्यसमा पनि कोचाकोच गरेर कतिपय अवस्थामा धपाएर हाहु गरेर चाहिँ ल्याउने गरिन्छ। यो बेला यी पशु पंक्षी पशु चौपायालाई चाहिँ तनाव चोट यस्ता कुराहरू कति हुन्छ?
0: एकदमै हुन सक्छ सर, होइन जस्तो हजुरले अब लामो ढुवानीको कुरा गर्दाखेरि चाहिँ पशुलाई जस्तो हामीले पनि अहिले विभिन्न नाकाहरूमा यसो हेर्दाखेरि चाहिँ क्यापेसिटी भन्दा बढी संख्यामा पशुहरू चाहिँ ढुवानी गरिरहेको हामीले देखिरहेका छौँ होइन। मापदण्डमा लेखिए अनुसार हेर्नुहुन्छ भने एउटा भैँसीलाई करिब एक वर्ग मिटर जति चाहिन्छ। अब एउटा ट्रकको हिसाब गर्ने भनेदेखि साधारणत एउटा ट्रक चाहिँ अब मलाई ठ्याक्कै त्यो त थाहा छैन, तर पनि मलाई लाग्छ एउटा ट्रकमा ठूलो ट्रक छ भनेदेखि 15-20 वटासम्म भैँसी अट्न सक्छ, तर मलाई लाग्छ त्योभन्दा बढी नै हाम्रो मापदण्ड अनुसार हेर्ने भनेदेखि करिब हजुरको एक वर्ग मिटरको हिसाबले हेर्ने भनेदेखि 15-20 वटा भैँसी अट्न सक्छ। तर हामीले त्योभन्दा बढी संख्यामा भैँसीहरू राँगाहरू ढुवानी गरिरहेको देख्छौँ। त्यसै गरी तपाईँको यो बाख्राहरू जुन छ त्यो पनि अलिक कोचाकोच नै गरेर ढुवानी गरिरहेको हुन्छ। सो हामीले यो बेलामा चाहिँ त्यो फ्लोर स्पेस जुन मैले भने ठाउँको स्थान अब असाध्यै धेरै चाहिँ गर्नु हुँदैन, त्यसले फेरि मासुको क्वालिटीमा असर गर्न सक्छ पछि गएर होइन। त्यसैले सम्भव भएसम्म त्यसलाई पालना गर्ने होइन भनेदेखि पनि हामीले कम्तीमा पनि यस्तो अवस्थामा डिकीमा छतमा ढुवानी चाहिँ बिल्कुल गर्नु भएन। बरु होला 15 वटा राख्नुपर्ने ठाउँमा 18 वटा हुनसक्ला होइन, त्यसलाई चाहिँ बरु कन्सिडर गर्न सकिएला। अदरवाइज तपाईँले यस्तो बेलामा गाडीमा जथाभावी डिकीमा अथवा छतमा जथाभावी लामो यात्राको लागि चाहिँ पशुहरू ढुवानी गर्नु चाहिँ हुँदैन। यदि ढुवानी गर्यो भनेदेखि चाहिँ कानून बमोजिम उहाँहरूलाई सजाय पनि हुने व्यवस्था भएको हुँदाखेरि यो विषयमा उहाँहरूले चाहिँ ज्ञान राख्नुपर्ने हुन्छ।
1: हो, यस्तो मापदण्ड पालना गरिएन भने बढी घाटा किसानलाई पर्ने हो कि व्यवसायलाई पर्ने हो कि अथवा उपभोक्तालाई पर्ने हो?
0: यो सबैलाई घाटा पर्छ सर। जस्तो म हजुरलाई जोडे किसानसँग बाट मैले जोडे होइन, यदि किसानले खोरगोठमै बिक्री वितरण गरिएको छ भनेदेखि चाहिँ उहाँहरू सेफ साइडमा बस्नुभयो होइन, होइन भनेदेखि एउटा व्यवसायी चाहिँ अलि बढी घाटामा हुन्छ। यहाँ म तपाईँलाई भने जस्तो ढुवानी गर्ने क्रममा 2-3% चाहिँ तपाईँको मासुहरू लस हुनसक्छ हेर्नुहोस् होइन। एउटा कुनै खसी बोका चाहिँ तपाईँको 50 किलोको छ भनेदेखि 2-3% भनेको तपाईँको लगभग 4-5 किलो जति चाहिँ त्यसले फरक पार्न 5% अलि बढी भयो 1-2 किलोसम्म त्यसले फरक पार्न चाहिँ सक्छ। त्यसैले व्यवसायिक घाटामा जान सक्छ। अर्को कुरा भनेको यदि हामीले उचित ढंगमा ढुवानी गरेनौँ भने पशुको मृत्यु पनि हुनसक्छ होइन, मासुको क्वालिटीमा फरक पर्न सक्छ, मृत्यु हुनसक्छ। त्यसले गर्दाखेरि व्यवसाय जोडियो। फेरि यतापट्टि जाउँ हामी उपभोक्ताको कुरा गरौँ होइन। अब व्यवसायले चाहिँ त जसरी भए पनि जिउँदो खसी बोका ल्याइसके पछाडि उसले काट्नलाई मासु पसलमा लिएर जान्छ अथवा बिक्री गर्नुहुन्छ, र ढुवानीको कारणले जुन तनाव हुन्छ स्ट्रेस हुन्छ त्यसले गर्दाखेरि मासुको क्वालिटीमा असर गर्छ। यो एउटा अङ्ग्रेजीमा चाहिँ हामीले यसलाई डीएफडी र पीएससी मिट भन्छौँ। डीएफडी भनेको ड्राई सुक्खा हुन्छ मासु, तपाईँको डार्क हुन्छ एकदमै गाढा खालको हुन्छ होइन, र फर्म भनेको अलिक चाम्रो खालको मासुको क्वालिटी हुन्छ। अब हामीलाई धेरैलाई नै त्यो थाहा छैन होइन, जस्तो मासुको पनि हामीले चाहिँ त्यसको अरूभन्दा पनि एउटा मेन इन्डिकेटर भनेको पिएच भन्छ कि अम्लीयता भन्छ नि, त्यो साधारणतः खसी नकाट्दाखेरि बध नगर्दाखेरि मासुको पिएच चाहिँ एराउन्ड 6.8-7 हुन्छ, तर जब बध गरिन्छ बध गरिसकेपछि खाना योग्य मासुको पिएच भनेको चाहिँ 5.5-5.8 भन्छौँ हामीले। तर अघि मैले जुन भने ड्राई फर्म र हजुरको डार्क त्यस्तो खालको मासुको पिएच चाहिँ तपाईँको बढेर जान्छ, त्यो स्ट्रेसको कारणले गर्दा त्यस्तो हुन्छ। जब मासुको पिएच 7 भन्दा बढी जान्छ त्यसले मासुको क्वालिटीमा खराब गर्ने भयो, त्यो उपभोक्तालाई असर गर्ने भयो र त्यसको चाहिँ भण्डारण गर्ने क्षमता फरक हुन्छ फेरि। र अर्को पिएससी भन्ने मासु हुन्छ फेरि, त्यसमा पेल सफ्ट एक्जुडेटिभ भन्छ। पेल भनेको मासुको रङभन्दा हल्का सेतो भएर जाने, फिक्का हुने, सफ्ट भनेको एकदमै गिलो हुने। कहिलेकाहीँ हामीले पनि मासु चाहिँ साधारणतया भन्दा त्यो मासु गिलो जस्तो देख्छौँ पकाउनुभन्दा अगाडि नै, होइन। अर्को एक्जुडेटिभ भनेको त्यसमा जति पानीको मात्रा हुनुपर्ने त्योभन्दा बढी त्यसबाट पानीहरू निस्किने, कहिलेकाहीँ पकाउँदाखेरि पानी बढी आउँछ नि हामीले पनि, होइन। सो त्यो भनेको के कारणले गर्दा त होला स्ट्रेस। यसमा चाहिँ यो दोस्रो अहिले मैले भनेको कन्डिसनमा चाहिँ पिएच कम भएर आउँछ फेरि, जुन 5.5 to 5.8 नर्मल भने त्योभन्दा अझै घटेर आउँछ पिएच। सो त्यसले गर्दाखेरि यो चाहिँ उपभोक्तालाई पनि, यो स्ट्रेसको कारणले गर्दा उपभोक्तालाई पनि असर गर्छ। सो सबै नै यसमा जोडिएको हुन्छ,
1: किसान, व्यवसायी, उपभोक्ता सबै जोडिएका हुन्छन्। तपाईँले मासुको चाहिँ पिएच भनेर भन्नुभयो, साधारणतया हामी र किसानले बुझ्ने पिएच भनेको चाहिँ माटोको जाँच अन्तर्गतको चाहिँ एउटा बुझ्ने गर्छौ, माटोको
0: माटोको हुन्छ, पानीको पिएच हुन्छ, सबै चिजको तरल पदार्थमा पिएचहरू मापन गर्ने गरिन्छ। त्यो मध्ये मासुमा पनि त पानीको मात्रा हुन्छ, सो त्यसको पनि पिएच चाहिँ एकदमै महत्वपूर्ण हुन्छ। हजुरले भन्नुभयो जस्तो माटोको पनि कुन पिएच भएको माटोमा चाहिँ उर्वरता कति हुन्छ, त्यसमा कुन हजुरको चाहिँ घाँस अथवा बिरुवा लगाउन सक्छौँ भन्ने जस्तै हुन्छ।
1: यो किसानले बुझ्ने भाषाको भयो। वरिष्ठ पशु चिकित्सक डाक्टर नवराज श्रेष्ठ आजको कुराकानीमा हामीसँग हुनुहुन्छ। तपाईँले भन्नुभयो पशु पंक्षीलाई चाहिँ चोट नपुर्याउने, ओसार पसारमा चाहिँ सावधानी अपनाउने, भइरहेका कानून मापदण्डहरू चाहिँ पालना गर्ने, यसो गर्दाखेरि सबैलाई फाइदा हुन्छ भनेर भन्नुभयो। अब यस्तो मापदण्डहरूको चाहिँ निगरानी गर्ने भइरहेको छ कि छैन भन्ने कुराहरू पनि रहन्छन्। अहिले हाम्रो अभ्यास चाहिँ के छ?
0: अब यसको लागि चाहिँ पशु विभाग अन्तर्गत विभिन्न क्वारेन्टाइन कार्यालय चेकपोस्टहरू रहेका छन्, होइन। हामीसँग चाहिँ अहिले 9 पशु क्वारेन्टाइन कार्यालयहरू रहेका छन्। धेरै जसो चाहिँ हजुरको यो अन्तर्राष्ट्रिय नाकामा छ, इण्डियाको बोर्डरतिर छ, होइन। र केही संख्यामा चाहिँ हजुरको आन्तरिक चेकपोस्टहरू रहेका छन्। र अहिले पछिल्लो यो संगठन संरचना परिवर्तन भइसके पछाडि चाहिँ अहिले हामीसँग 19 चेकपोस्ट छ। पहिला हामीसँग 32 चेकपोस्ट थियो, अहिले जुन एउटा चाहिँ सरकारले यो भनौँ न सरकारी संरचनाहरू अलिकति खुम्चने क्रममा हामीले चाहिँ यो 1 अगाडिको निर्णयको कुरा गर्दैछु हजुरलाई मैले। अहिले जुन नयाँ सरकार गठन भइसके पछाडि कर्मचारीको संख्या कम गर्ने, कर्मचारी के अरे हजुरको चाहिँ यो संगठनहरू अथवा कार्यालयहरू कम गर्ने सन्दर्भमा 3 चेकपोस्ट काटिएको हुँदाखेरि अहिले 29 चेकपोस्टहरू छ, होइन। र ढुवानी गर्दाखेरि ती चेकपोस्टहरूमा त्यो चेकपोस्टको बाटो भएर मात्रै उहाँले ढुवानी गर्नुहुन्छ पर्छ। यदि त्यो चेकपोस्टभन्दा बाहिरको बाटोमा लग्यो भनेदेखि पनि त्यो चाहिँ तपाईँको कानून विपरीत हुन्छ, होइन। तर त्यस्तो भइरहेको पनि छन्, तर सकेसम्म चाहिँ हामी चेकपोस्टको बाटोबाट लिएर जानु पर्यो। चेकपोस्टमा चाहिँ हाम्रो प्राविधिक पशु स्वास्थ्य प्राविधिकहरू हुनुहुन्छ, पशु चिकित्सकहरू हुनुहुन्छ, उहाँहरूले त्यसको निरीक्षण गर्नुहुन्छ। र अझै यो मात्रै यहाँ मात्रै नभइकन यो चाहिँ सुरुमै जस्तो पशु जहाँबाट ढुवानी सुरु हुन्छ त्यहाँ नै पशु चिकित्सकले त्यसको निरीक्षण गरेर अघि मैले भनेको पशु स्वास्थ्य प्रमाणपत्र जारी गर्नुहुन्छ। उहाँहरूले एउटा कागजमा लेखेर यो पशुहरू ठिकठाक छ, यतिवटा संख्यामा, यो गाडी नम्बरमा, यहाँबाट यहाँ पुर्याउनुको लागि भनेर एउटा पशु चिकित्सकले भेरिफाई गरेर पठाएको हुन्छ। र त्यो कागज सहित उहाँहरूले चाहिँ मैले भनेको चेकपोस्टहरूमा निरीक्षण गराउनुहुन्छ, उहाँले कागजपत्र हेर्नुहुन्छ, उहाँले त्यो मापदण्ड अनुसारको पशु ढुवानी भइरहेको छ कि छैन चेक जाँच गर्नुहुन्छ, र त्यहाँबाट पशु ढुवानी अथवा अगाडि बढ्नको लागि उहाँहरूले चाहिँ दिनुहुन्छ।
1: त्यसो हो भने त अहिले लेकबाट चाहिँ तल पहाड तराई झर्दै गरेका भेडा च्याङ्ग्राहरूको पनि निगरानी हुन्छ कि के छ अभ्यास?
0: निगरानी हुन्छ, एउटा जिल्लाबाट अर्को जिल्लामा लानु पर्यो भनेदेखि, चाहे त्यो हुम्ला, जुम्ला, कालीकोट अथवा कुनै दुर्गम ठाउँ भए तापनि, होइन, त्यहाँ चाहिँ पशु चिकित्सकले हरेक एउटा जिल्लाबाट अर्को जिल्लामा ढुवानी गर्ने बित्तिकै पशु स्वास्थ्य प्रमाणपत्र जारी गर्नुपर्छ। अब कहीँ कतै, अब हुन त मलाई लाग्छ सबै ठाउँमा चाहिँ सबै जिल्लाहरूमा अहिले भेट्ने डाक्टरहरू पशु चिकित्सकहरू पुगिसक्नु भएको छ, होइन। यदि पुग्नु भएको छैन भने नपुगेका ठाउँहरूमा चाहिँ के अभ्यास पनि छ भन्दाखेरि सम्बन्धित जिल्लाको पशु सेवा शाखामा जानुहुन्छ, त्यहाँबाट सरकारी कार्यालयबाट पनि त्यस्तो खालको ढुवानीको लागि योग्य छ, पशु स्वस्थ छन् भनेर पनि चाहिँ भनौँ न एउटा त्यो त्यस्तो खालको चलन पनि छ।
1: भनेको यी कुराहरू तपाईँले अघि जोडेको जस्तै नाकाहरूमा चाहिँ निगरानी गर्ने, त्यसै गरी 29 चाहिँ चेकपोस्टका कुरा जोड्नुभयो, प्रमाणपत्रका चाहिँ कुरा जोड्नुभयो, यो किन आवश्यक हुन्छ त?
0: यो त अब यो मुख्य यसको आवश्यकता भनेको चाहिँ दुईटा कुरा, एउटा कुरा भनेको चाहिँ पशु स्वास्थ्य नै हो, किनभने ढुवानीको क्रममा पनि रोगहरू चाहिँ तपाईँको ओसार पसार हुन्छ। यदि त्यो स्वास्थ्य प्रमाणपत्र जारी गरिएन भने किसानहरूबाट कृषकहरूबाट रोगी पशुको पनि बिक्री वितरण भएको हुन सक्छ, त्यहाँबाट शुरू हुन्छ। र बीचमा कहिलेकाहीँ के हुन्छ भने तपाईँको रोगहरू चाहिँ सूक्ष्म अवस्थामा, त्यो चाहिँ भनौँ न सब क्लिनिकल फर्ममा रोग लागिसकेको छ तर एक दुई दिनमा त्यसले लक्षणहरू देखाउँछ भनेदेखि त्यस्तो समयमा इन्क्युबेसन पिरियड भन्छ हामीले, त्यस्तो समयमा पशु रहेछ भनेदेखि दुई तीन दिनमा फेरि पशु बिरामी हुन पनि सक्छ होइन। र त्यो अघि मैले भनेको सर्टिफिकेट चाहिँ तीन दिनको लागि मात्रै भ्यालिड हुन्छ, तीन दिन पछि ढुवानी गर्नुभयो भने फेरि त्यसलाई चाहिँ उहाँहरूले नयाँ सर्टिफिकेट चाहिँ जारी गर्नुपर्ने हुन्छ होइन।
1: नवीकरण
0: भने जस्तै त्यही चाहिँ होइन, नयाँ नै बनाउनु पर्छ, त्यहाँ नवीकरण भनेर चाहिँ हुँदैन, त्यही प्रमाण नयाँ प्रमाणपत्र चाहिँ उहाँले जारी गर्नुपर्छ होइन। र एउटा चाहिँ रोगहरू संक्रमण सर्न सक्ने सम्भावना रहन्छ होइन, त्यसैले हामीले कहिलेकाहीँ यो रोगहरूको पनि खोप कार्यक्रम दशैँ अगाडि गर्छौँ क्या, ताकि यो बेलामा बढी एनिमलको मुभमेन्ट हुन्छ जसले गर्दाखेरि रोगहरू पनि सर्न सक्ने सम्भावना रहन्छ। जस्तो म हजुरलाई एउटा उदाहरण दिन्छु कि मानौ एउटा गाडीमा एउटा पशु बिरामी छ, खोरेत रोग लागेको छ वा पिपिआर रोग लागेको छ, ढुवानी गरियो र बाटोमा कति न कति त रोकिन्छ गाडी, एकछिन चाहिँ तपाईँको आराम गर्नुपर्ने व्यवस्था पनि छ, त्यहाँ बडीमा आठ घण्टा हेरिसकेपछि पशुहरूलाई आराम गराउनुपर्छ, दाना पानी आहारा दिनुपर्छ। र त्यसरी आराम गराउँदाखेरि त्यो पशुले त पिसाब गर्छ, दिसा गर्छ, त्यो दिसा पिसाब बगेर बाहिर निस्किन्छ र वरिपरि त्यहाँ चाहिँ बाख्रा पशु चरेको छ भनेदेखि त्यस्तो जहाँ गाडी रोकिने ठाउँहरू छ त्यस्ता स्थानमा पनि रोगहरू फैलिन सक्ने सम्भावना रहन्छ। र यो ढुवानी भनेको त खालि उपभोगको लागि मात्रै हुँदैन, अहिले पो उपभोगको लागि ढुवानी हुन्छ, नत्र त बेचबिखनको लागि पालनको लागि पनि त बेच यो ढुवानी गरिन्छ। त्यस्तो बेलामा के हुन्छ भने तपाईँले तीन चारवटा खसी बोका ल्याएर खोरमा राख्नुभयो, तपाईँसँग एक डेढ सयवटा बाख्रा छ भनेदेखि त दुई चार दिन पछाडि ती सबै बाख्राहरू चाहिँ बिरामी हुन सक्छ। त्यसैले स्वास्थ्य प्रमाणपत्र जाँच गर्नुपर्ने एकदमै अनिवार्य छ होइन। र अर्को कुरा भनेको चाहिँ हामीले खाएको पशु कहाँबाट आएको छ पनि त जान्नु पर्यो नि त होइन, त्यो चाहिँ अनि त्यसको लागि पनि भयो। र यसलाई भन्छ हामीले एनिमल ट्रेसेबिलिटी, नेपालमा चाहिँ यो लागू भइसकेको छैन। जस्तो तपाईँले आज हामीले बिहान कुखुराको मासु खायो भने कहाँबाट आयो त त्यो कुखुराहरू होइन, आज चाहिँ यो मासु खाएर म बिरामी भएँ भनेदेखि त्यो मासुको स्रोत कहाँ रहेछ त्यो हामीले पहिचान गर्ने हामीसँग त्यो प्रणाली छैन। अहिले एउटा कार्यविधि स्वीकृत हुँदैछ, त्यसलाई हामीले चाहिँ एनिमल आइडेन्टिफिकेसन ट्रेसेबिलिटी सिस्टम भन्छौँ, पशु पहिचान तथा पञ्जीकरण एउटा कार्यविधि निर्देशिका जस्तो बनाउने क्रममा छौँ। त्यसमा चाहिँ नागरिकता जस्तै हरेक पशुहरू जन्मिसके पछाडि उनीहरूलाई ट्यागिङ लगाइन्छ, छुट्टै प्रकारको ट्यागिङ हुन्छ होइन, यो गर्ने गरिन्छ। र कतिपय रोगहरू चाहिँ पशुबाट मानिसलाई नै सर्न सक्छ, जस्तो बर्ड फ्लूको कुरा गरे होइन। त्यसैले गर्दाखेरि यो मानव स्वास्थ्यको लागि पनि र पशु स्वास्थ्यको लागि पनि पशु चेक जाँच गर्नु अनिवार्य, यो सर्टिफिकेट जुन मैले पशु स्वास्थ्य प्रमाणपत्र जारी गर्नुपर्ने एकदमै महत्वपूर्ण हुन्छ।
1: भनेको व्यावसायिक रूपमा पशुपालन अथवा पशु पंक्षी जसले गर्नुहुन्छ ती व्यावसायिक किसानले पनि यस्ता कुरा ओसार पसारको कुरामा चाहिँ ध्यान दिनुपर्ने, एउटा चाहिँ उपभोगका लागि बेचबिखन गर्ने मात्रै कुरा यहाँ रहेन,
0: अरू बेलामा पनि ढुवानी गर्ने बेलामा अथवा किनबेच त अरू कारणले पनि हुन्छ त्यहाँ होइन, त्यस्तो बेलामा पनि यो चाहिँ ख्याल गर्नुपर्छ। यो पशु ढुवानी मापदण्ड भनेको खालि उपभोग गर्नको लागि ढुवानी हुने पशुको लागि मात्रै होइन, यो
1: गाउँघरमा चाहिँ किसानहरूले आफूले पाल्न ल्याउँदा पनि सावधानी अपनाउनु पर्यो, आफूले बेचिसकेपछि पनि अर्को जो किनेर लैजाने हुन्छ उहाँहरूले आफ्नो खोरगोठमा पुर्याउँदै गर्दा पनि ध्यान दिनु पर्यो, यी कुराहरू महत्वपूर्ण छ। आजको कृषि विशेष कार्यक्रम बदलित नेपालमा हामीसँग हुनुहुन्छ पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर नवराज श्रेष्ठ। दशैंको अवसरमा अहिले खसी बोका, भेडा, च्याङ्रा, राँगा लगायत कुखुरा, हाँसको जुन कारोबार उपभोग उच्च हुने गर्छ यो विषयमा केन्द्रित रहेर हामीले कुराकानी जोडिरहेका छौं र खास गरी अपनाउनु पर्ने सावधानीका विषयहरूलाई हामीले अहिले यो कुराकानीको सन्दर्भमा राखिरहेका छौं। अब एकै ठाउँमा धेरै पशु चौपाय पशु पंक्षी राख्ने पनि अब अहिलेको अवस्थामा त्यो देखिन्छ, समूह समूहमा पनि संकलन गर्ने गरिन्छ। यो बेला अब रोग वा अब यस्तै संक्रमणको जोखिम ल्याउँदा लैजाँदाको चाहिँ जोखिम भनेर तपाईँले भन्नुभयो, कसरी अलि सुरक्षित हुन सकिन्छ होला त त्यसभित्र चाहिँ पालना गर्ने कुराहरूलाई, अघि तपाईँले ओसार पसारका चाहिँ कुराहरू जोड्नुभयो, समूहमा के हुन्छ जोखिम?
0: अब जस्तो हजुरले भन्नुभएको यो कुनै संकलन केन्द्रको जस्तो कुरा मैले बुझेँ होइन, जस्तो कुनै एउटा संकलन केन्द्रहरू छन् किनभने पशु हाट बजारहरू छन् जहाँ चाहिँ पशुहरूको संकलन हुन्छ, त्यहाँबाट किनबेच हुन्छ होइन,
1: धेरै जम्मा गरेपछि त्यहाँ हुने चलायमान
0: हजुर हजुर। प्रमुख यतिखेरको चुनौती भनेको रोगहरू फैलिन सक्छ हेर्नुहोस् होइन। र अब जस्तो भनौँ अहिले आजको दिनमा कुनै ठाउँमा बजारमा खसी किनबेच भइरहेको छ भने अबको
1: कलङ्कीको खसी बजारलाई एकचोटि
0: हेरेर कुरा गरौँ होइन, त्यहाँ अहिले देख्दा ती पशुहरू स्वस्थ देखिन सक्छन् होइन, तर अब अहिले मैले दसैँकै कुरा गरेँ, अब नवमी अष्टमीतिर खसी बध हुन्छ, अबको एक हप्ता दस दिन जति, अब एक हप्ता जति बाँकी छ भने हप्ता दस दिन जस्तै, भनेपछि यदि ती पशुहरू साँच्चीकै राम्रोसँग चेकजाँच गरिएका रहेन रहेछन् भनेदेखि ती पशुहरू अहिले रोगी भएर तर लक्षण नदेखाएको अवस्थामा हुनसक्छ, अबको सात आठ दिनमा ती पशुहरूमा रोग देखिने अथवा त्योभन्दा अगाडि नै मृत्यु पनि हुनसक्छ। त्यसैले यस्तो बेलामा हामीले प्रमुख याद गर्नुपर्ने कुरा भनेको संकलन केन्द्र होस् अथवा जुन सामूहिक रूपमा चाहिँ पशुहरू हाट बजारमा ल्याइन्छ त्यो इन्क्युबेसन पिरियड भन्छ, हामीले हेर्दा अहिले स्वस्थ देखिन्छ तर ती पशुहरू वास्तवमा स्वस्थ नहुन सक्छ, इन्क्युबेसन पिरियडमा रहेको हुनसक्छ। त्यसैले त्यसको हामीले ट्रेसिङ गर्ने भने नि मैले कहाँबाट पशु ल्याएको हो, त्यो ठाउँमा पशुहरू बिरामी थिएनन्, त्यो पशु त्यो ठाउँमा रोग लागेको थियो कि थिएन त्यो चाहिँ हामीले पत्ता लगाउनुपर्छ। त्यो पत्ता लगाउनुलाई फेरि गाह्रो छ, अघि मैले भने स्वास्थ्य प्रमाणपत्र छ भनेदेखि डाक्टरले जो पशु चिकित्सक छ उहाँले सम्पूर्ण कुरा बुझेर मात्रै त्यो सर्टिफिकेट जारी गर्नुभएको हुन्छ, त्यसको मतलब पशु स्वस्थ भन्ने बुझिन्छ होइन। त्यसैले यो बेलामा उहाँहरूले ख्याल गर्नुपर्ने कुरा चाहिँ पशुको स्वस्थतामा ख्याल गर्नु पर्यो। रोगहरू संक्रमण हेर्दा स्वस्थ देखिन्छ तर रोगहरू भित्र हुन सक्छ, सतर्क सावधानी हुनु पर्यो र त्यस्ता संक्रमण गर्ने ठाउँमा चाहिँ हामीले दैनिक रूपमा निसंक्रमण गर्नु पर्यो, ताकि हिजो ल्याएको खसी बोका रोगी थियो भनेदेखि त्यो भुइँमा उसको चाहिँ बडकुला हुनसक्छ अथवा गोबर हुनसक्छ, पिसा फेरेको हुनसक्छ, ढ्याल सिगान काटेको हुनसक्छ, त्यसलाई सफा गर्नु पर्यो बजारलाई, हाट बजारलाई अथवा संकलन केन्द्रमा, र निसंक्रमण गर्ने विभिन्न प्रकारका हामीले रसायनहरू चाहिँ त्यहाँ प्रयोग गरेर सफा गर्नुपर्छ।
1: मानव उदाहरणको लागि तपाईँ उपभोक्ता किसान जो पाल्नुहुन्छ उहाँहरू पनि आफै अब यो चाडपर्वको बेला यसै पनि उपभोक्ता हो, कतिपयले अरू ठाउँबाट किनेर खरिद गरेर खाने पनि गर्नुहुन्छ, यो राँगा स्वच्छ छ, यो खसी बोका स्वच्छ छ, यो भेडा च्याङ्रा स्वच्छ छ भनेर हामीले एउटा अनुमान चाहिँ आँखाले हेरेर ठ्याक्कै यो घोरले यो ठूलो राम्रो स्वच्छ भनेर चाहिँ अनुमान गर्छौ, यो कति चाहिँ राम्रो पक्ष हो अथवा त्यसरी छुट्याउन सकिन्छ कि सकिँदैन?
0: अब यस्तो खरिद बिक्रीको लागि चाहिँ अब यसको रोगी हो होइन भनेर सबै टेस्ट गर्नको लागि त हामीले प्रयोगशाला परीक्षण नै गर्नुपर्ने हुन्छ, तर त्यो सम्भव त छैन। हामीले पनि के गर्छौँ त भन्दा यदि शंका लाग्यो भने चाहिँ प्रयोगशाला परीक्षणको लागि आवश्यक नमुना संग्रहण गर्छौं, प्रयोगशालामा पठाउँछौं, होइन भनेदेखि चाहिँ अहिले पनि हामीले चाहिँ पशु विभाग अथवा चाहिँ विभिन्न निकाय स्थानीय तह प्रदेशहरूबाट पनि अहिले चाहिँ बजार अनुगमनहरू भइरहेको छ। यस्तो बेलामा हामीले हेर्ने भनेको चाहिँ किसानहरूले अहिले हजुरले भन्नुभएको जस्तै उसको बनावट कस्तो छ, बाहिरबाट हेर्दाखेरि के देखिन्छ त्यसको आधारमा हामीले पहिचान गर्ने हो, तर फरक त केही हुनु पर्यो। हामीले हेर्दा र एउटा किसानले अथवा आम नागरिकले हेर्ने कुरा त फरक छ, जस्तो उहाँहरूले साधारण एउटा चाहिँ लुक्स हेर्नुहोला भने हामीले चाहिँ त्यसका पारामिटरहरू हेर्छौँ, हामीले चाहिँ जस्तो हामीलाई सूचकहरू लक्षणका सूचकहरू जस्तो चाहिँ खोकिरहेको छ कि छैन, नाकबाट सिघान बगाएको पो छ कि, कचेरा पो आइरहेको छ कि, अथवा तपाईँको छेलेको पो छ कि, त्यो जुन दिशा गर्ने ठाउँमा हामीले हेर्छौँ। आवश्यक पर्यो भने हामीले ज्वरो पनि मापन गर्न सक्छौँ, पशु खोच्यार हिँडेको छ कि, पशुको मुभमेन्ट जुन त्यो टेम्परामेन्ट अथवा उसको चाहिँ हामीले भनौँ न हिँडाइ उसको चाहिँ हिँडाइ नर्मल छ कि छैन, यस्ता खालका हामीले चाहिँ ती सूचकहरू जुन साधारणतया धेरै जसो रोग लाग्दाखेरि देखिने सूचकहरू चाहिँ यिनीहरू नै हो, यसको आधारमा हामीले चाहिँ त्यो रोग पशु स्वस्थ छ छैन भनेर चाहिँ हामीले पहिचान गर्छौँ। तर यो पहिचान चाहिँ 100% सही हुन्छ भन्ने भन्न सकिँदैन, त्यसको लागि चाहिँ हामीले प्रयोगशाला परीक्षणै गर्नुपर्छ। तर हामीले हेरेर जुन स्वस्थ देखेछौँ भन्छौँ त्यसमा चाहिँ लगभग हामी चाहिँ निश्चिन्त चाहिँ हुन सक्छौँ कि यो पशु स्वस्थै हुनुपर्छ भनेर।
1: हो, कतिपय अवस्थामा चाहिँ सरकारी निकायहरूले बेचबिखन गर्ने चाहिँ भेडा च्याङ्रा खसी बोकामा चाहिँ सिङमा रङ लगाएर विगतको चाहिँ एउटा अभ्यास थियो, सायद त्यो अभ्यास यसपालि पनि कार्यान्वयन होला, लागू गरिएला, त्यसको विषयमा चाहिँ हामी पछि अरू सन्दर्भमा पनि चर्चा गरौंला। तपाईँले किसानको आँखाले उपभोक्ताको आँखाले हेर्न सक्ने एउटा पाटो र डाक्टर पशु चिकित्सकले हेर्ने चाहिँ अर्को पाटो, दुई कुराहरू चाहिँ भिन्नता छुट्याउनु भयो। एउटा बुझाइ छ नि, यो कति चाहिँ बुझाएर सज लिन सकिन्छ, लेकमा पालिएका चाहिँ भेडा च्याङ्रा बेसी झरे पनि मुख्य शहरमा झारे पनि यो चाहिँ खाना हुन्छ, यो चाहिँ स्वच्छ छ भनेर चाहिँ यो बेला खाने गरिन्छ। चाडपर्वको बेला त अब भेडा च्याङ्राको मासु भनेपछि धेरै खोज्ने गरिन्छ, यो कति सान्दर्भिक छ?
0: अब यो चाहिँ यस्तो भयो, स्वादसँग पनि सम्बन्ध रह्यो जस्तो लाग्छ। अर्को कुरा, गाउँ जति शहरीकरणमा चाहिँ रोगहरूको संक्रमण बढी हुन्छ होइन, किनभने त्यहाँ पपुलेसन बढी छ, जहाँ पपुलेसन पशुको संख्याको संख्या जहाँ बढी छ त्यहाँ रोगहरू सम्भावना बढी हुन्छ होइन। र अव्यवस्थित पशुपालन अहिले पनि कतिपय अवस्थामा छ होइन, सबै ठाउँमा हामीले व्यवस्थित रूपमा गर्न सकेका छैनौँ। त्यसैले जति माथि गयो, जति आइसोलेसन छ नि त माथि, त के छ त भन्दाखेरि तपाईँको यो रोगहरूसँगको पहुँच पनि त्यो भेडा बाख्राहरूमा अलिक कम छ। त्यसैले गर्दाखेरि पक्कै पनि अलिकति जहाँ बढी पपुलेसन पहाड़ तराईतिर पालन गरिएको भन्दा हिमाली उच्च पहाड़तिर पालिएका खसी बोकाहरूमा रोगको जोखिम चाहिँ अलिकति कम हुन्छ नै। अर्को कुरा, मासुको क्वालिटीको नै कुरा गरौँ। जस्तो त्यहाँ चाहिँ जेनरल्ली तपाईँको चाहिँ यो स्टल फिडिङ हुँदैन, घरमै घाँस ल्याएर खुवाउने, दाना खुवाउने भन्दा पनि जंगलमै लगेर चलाउने, हिमालतिर चराउने, जसले गर्दाखेरि एक्सर्साइजहरू हुन्छ र शरीरमा बोसोहरू कम लाग्न सक्ने सम्भावना हुन्छ। त्यसैले गर्दा पनि एउटा चाहिँ त्यसमा यथार्थ पनि छ फेरि, किनभने मैले रोगको जोखिम पनि कम छ त्यहाँ, त्यहाँ चाहिँ उनीहरू एकदमै यो नेचुरल फिडिङमा आधारित रहेको छ, जसले गर्दाखेरि जडीबुटी घाँसहरू खाँदाखेरि त्यसबाट पाउने जुन एउटा पौष्टिक तत्त्वहरू छ त्यो पनि एकदम नेचुरल पाउने हुँदाखेरि केही न केही फरक चाहिँ त्यसमा हामीले पाउँछौँ। तर यसको मतलब यो होइन कि व्यावसायिक रूपमा पालिएका तराई पहाड़तिर पनि त जुन त्यहाँ आहारा उपलब्ध गराएका हुन्छन् त्यो एकदमै फेरि सन्तुलित हुन्छ। त्यहाँ बनाएका आहाराहरू तपाईँको चाहिँ न्युट्रिसनिस्टहरूबाट फर्मुलेसन गरेको आहाराहरू खाने हो, घाँसहरू खाने हो, र दुइटै तुलनात्मक रूपमा चाहिँ हामीले हिमाली अथवा पहाड़ उच्च पहाड़बाट ल्याएको पशुहरू राम्रो मासु भनेर अघि मैले भनेका कुराहरूको कारणले गरिन्छ, र तल पालिएका पशुहरूमा पनि उति नै त्यसको पनि आफ्नै फेरि महत्व छ।
1: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। दशैंमा हुने पशु पंक्षीको कारोबार, यसको कृषि अर्थतन्त्रमा प्रभाव तथा सुरक्षित ओसार पसारबारे पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर नवराज श्रेष्ठसँग गरिएको थप कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
2: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
3: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
2: विशेषताहरू,
3: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
2: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
3: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
3: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: समयसँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र HDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
6: कृषि मन्त्र नार्कसँग
7: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज हामीले पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर नवराज श्रेष्ठसँग कुराकानी गरिरहेका छौ। उहाँसँग फेरि चासो, हाम्रो कृषि अर्थतन्त्रमा पशु पंक्षी जन्ने हिस्सा कस्तो छ?
3: महत्वपूर्ण छ, किनभनेदेखि नेपालमा अहिले पनि करिब 60% जनसंख्या चाहिँ हामी कृषि तथा पशुपालनमै आबद्ध छौं। होइन, मलाई जानकारी भएसम्म करिब 35 लाख जति घर परिवार चाहिँ हामी पशुपन्छी पालनमै हामी संलग्न छौँ। होइन, त्यसैले यो बेलामा जस्तो इभन मेरै घरमा पनि हरेक वर्ष जुन खसी काट्छौँ हामीले त्यो बाहिरबाट कहिले पनि किन्दैनौँ। होइन, त्यो भनेको मैले नकिन्नुको मतलब के हो त भन्दा, मैले खसी किन्दा जुन पैसा खर्च गर्नु पर्थ्यो घरबाट बुवाहरूले भनौँ न, अथवा मैले त्यो त मैले घरमै व्यवस्थापन गरेँ नि त। त्यसैले यो अर्थसँग पनि जोडिएको छ। होइन, र धेरैजना मानिसहरूको अथवा नेपालीहरूको चाहिँ एउटा आय स्रोत नै पशुपालन भएको हुँदाखेरि यो बेलामा धेरैजनाको दशैंमा म यो यतिवटा खसी बोका काट्छु, यसरी म चाहिँ म यो दशैं टार्छु भन्ने खालको हुन्छ। त्यसैले यसको त पशुपालन अथवा पशुको बेचबिखनबाट आमदानी गरेर आर्थिक जो गर्ने त हाम्रो एकदमै महत्वपूर्ण विषय
4: हो। त्यसरी पालन गर्दाखेरि आफ्ना पालिरहेका पशु चौपायाहरूको चाहिँ स्वच्छता, त्यसै गरी स्वास्थ्य अनि बेला बखत हुने संक्रमणमा चाहिँ किसानहरू कति सजग हुनुहुन्छ, के छ हाम्रो अभ्यास अहिलेको?
3: एकदमै सजग हुनुपर्छ, किनभनेदेखि हामीले पशुको स्वास्थ्यमा हामीले हेलचेक्राइ गर्यौँ भनेदेखि ती पशुहरूमा रोग लाग्ने, रोग लागेर मृत्यु भयो भनेदेखि त झन् सकिने गो, त्यति नभएर मृत्यु भएन भने पनि उपचारमा हाम्रो नोक्सानी हुन सक्छ। र रोग लागिसके पछाडि जति त्यो पशु फस्टाउनु पर्ने हो, जति त्यो पशुबाट आमदानी हुनुपर्ने हो, त्यति आमदानी हुँदैन। त्यसैले गर्दाखेरि उहाँहरूले एउटा कुरा त स्वास्थ्यसँग सम्बन्धमा ख्याल गर्नु पर्यो, र कसरी स्वस्थ राख्ने त भन्दा जैविक सुरक्षाका उपायहरू हामीले अप्नाउन सक्छौँ, जसमा चाहिँ पशुहरूलाई हामीले भनौँ न बिरामी पशु हो भनेदेखि त्यसलाई अलगै राख्नु पर्यो, यदि पशु मर्यो भनेदेखि त्यसलाई चाहिँ खाल्डो खनेर उचित तरिकाले हामीले गाड्नु पर्यो। होइन, र हामीले चाहिँ नयाँ पशु खरिद गरेर ल्याएका छौँ भनेदेखि जस्तो घरमा 5 वटा बाख्रा छ अथवा 2 भैँसी छ, नयाँ बाख्रा बोका खसी किनेर ल्यायौँ भनेदेखि हामीले कम्तीमा पनि 2 हप्ता चाहिँ त्यसलाई सँगै नमिसाउने। मैले अघि नै भने नि, यदि त्यो पशुमा रोग रहेछ र लक्षण नदेखाएको हो भनेदेखि फेरि हाम्रो घरभित्र भएका पशुलाई संक्रमण गर्न सक्छ। त्यसैले गर्दाखेरि कम्तीमा 10 दिनदेखि 2 हप्ता चाहिँ उहाँहरूले अलग्गै राख्ने, त्यस पछाडि मिसाउनु पर्यो। यी कुराहरू जैविक सुरक्षामा परे। होइन, र अर्को चाहिँ अहिले हाम्रो चाहिँ नेपाल सरकारले नै एउटा यो गुड हस्बेन्ड्री प्र्याक्टिसेस भन्छ, असल पशुपालन अभ्यास भन्ने एउटा निर्देशिका नै जारी गरेको छ। त्यसमा लेखिएको प्रावधानहरू हामीले अवलम्बन गर्यौं भने पनि पशुहरूलाई स्वस्थ राख्न सक्छौ।
4: जस्तो
3: त्यसमा चाहिँ तपाईँको विभिन्न इन्डिकेटर्सहरू छ, सूचकहरू छ। एउटा चाहिँ अब हार्ड हेल्थ, हामीले चाहिँ कसरी स्वस्थ राख्न सक्ने भन्ने त्यसका केही सूचकहरू छ। उसलाई खोप लगाउनु पर्यो, झुकाको औषधिहरू खुवाउनु पर्यो, जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्नु पर्यो, रोगहरूको स्क्रिनिङ यो हजुरको टेस्टिङ गर्नु पर्यो भन्ने कुराहरू छ। अर्को चाहिँ त्यहाँ ब्रिडिङ गर्दाखेरि उनीहरूलाई प्रजनन गराउँदाखेरि त्यो त्यहाँ प्रजननको लागि प्रयोग भएका बीजहरूको रेकर्ड राख्ने, कस्तो प्रकारको पशुलाई प्रजननमा प्रयोग गर्ने भन्ने कुराहरू पनि छ। अर्को भनेको तपाईँको त्यसको खोर गोठको भनौँ न हजुरको सफा सुगर छ कि छैन, त्यो मापदण्ड अनुसारको उनीहरूलाई चाहिने आवश्यक मात्रामा क्षेत्रफलहरू उपलब्ध गराइया छ कि छैनन्। होइन, त्यसै गरी आहाराको कुराहरू, जस्तो तपाईँको चाहिँ विभिन्न अवस्थामा रहेका पशुहरूलाई विभिन्न प्रकारको आहारा चाहिन सक्छ, दुधालु पशुलाई एक प्रकारको आहारा चाहिन सक्ला, अथवा बाली लगाउनु पर्ने पशुलाई एक प्रकारको आहारा चाहिन सक्ला, होइन ब्याउने पशुलाई अर्को प्रकारको। सो यी सबै कुराहरूको सूचक राखेर एउटा निर्देशिका जारी गरेको छ। त्यो निर्देशिका अनुसार पशुपालन गर्न सकियो भने पनि चाहिँ उहाँहरूले बढीभन्दा बढी आमदानी लिन सक्नुहुन्छ।
4: डाक्टर नवराज श्रेष्ठज्यू, मैले यहीँनिर जोडे, तपाईँ अघि जैविक सुरक्षाका विधि भन्नुभयो अनि पशु क्वारेन्टाइन भन्ने एउटा पाटो छ, यी सँगसँगै मिल्दोजुल्दो एउटै हो कि फरक हो त यी दुई कुराहरू?
3: जैविक सुरक्षा भनेको चाहिँ एकदम भेग टपिक भयो, त्यो भित्र को एउटा बुदा चाहिँ क्वारेन्टाइन हो। जैविक सुरक्षाको अर्थ के हो त भन्दा, यसको परिभाषा हेर्नुहुन्छ भनेदेखि हाम्रो खोर गोठ अथवा हामीले पालिएको पशुहरूलाई रोग लाग्नबाट कसरी जोगाउन सकिन्छ त भनेर त्यसका केही विधिहरू छन्, त्यो विधिलाई जैविक सुरक्षा भनिन्छ। हामीले रोग लाग्न दिनु भएन, र अर्को कुरा रोग लाग्यो भनेदेखि त्यो रोग अन्यत्र फैलिन नदिन पनि के गर्ने त, त्यो पनि जैविक सुरक्षाभित्र आउँछ। र क्वारेन्टाइन भनेको चाहिँ त्यो जैविक सुरक्षाभित्रको एउटा बुदा हो, एउटा विधि हो जसबाट खोरभित्र रोग आउँदैन। जस्तो क्वारेन्टाइनको परिभाषा हेर्नुहुन्छ भनेदेखि क्वारेन्टाइन भनेको कुनै नयाँ पशु, जस्तो हामी कोभिड रोग लाग्दाखेरि विदेशबाट आएका व्यक्तिहरूलाई चाहिँ हामीले केही समय दुई हप्ता चाहिँ विभिन्न होटलमा अथवा सरकारले तोकेको स्थानमा क्वारेन्टाइनमा राखियो नि त, उहाँहरू रोगी भएर राखेको होइन नि त। क्वारेन्टाइन भनेको रोगीलाई राख्ने होइन, निरोगी नयाँ ल्याइएको पशुलाई शंकाको घेरामा राखेर, शंका गरेर उसलाई चाहिँ दुई हप्तासम्म अलग्गै राख्ने र दुई हप्तासम्म पनि कुनै लक्षण देखिएन भने बल्ल आफूसँग भएको पशुमा मिसाउने, यो एउटा जैविक सुरक्षाको विधि भयो। सो क्वारेन्टाइनमा राख्नु भनेको नयाँ पशुलाई तत्कालै आफूसँग भएको खोरगोठमा अन्यत्र अन्य पशुसँग नमिसाइहाल्ने, 10 दिनदेखि 14 दिनसम्म उसलाई अलग्गै राख्ने विधिलाई क्वारेन्टाइन भनिन्छ। यो किन गरिन्छ त भन्दा रोग नआओस् भन्नको लागि, रोग नआओस् भन्नको लागि अप्नाइने विधिलाई के भन्ने, यो चाहिँ हजुरको क्षेत्रलाई हामीले जैविक सुरक्षा भन्छौँ।
4: किसानहरूले तपाईँले भने जस्तै पशु क्वारेन्टाइनको अभ्यास चाहिँ गर्नुहुन्छ, जो व्यवसायिक हुनुहुन्छ अथवा अरू किसान आम किसान पनि हुनुहुन्छ नि, हजुर चलन अभ्यास छ त गर्ने,
3: व्यवसायिकमा त गर्नुहुन्छ, व्यवसायिक कृषकहरूले यसको विषयमा उहाँहरूलाई जानकारी छ, लै नयाँ पशु ल्यायो हामीले तालिमहरूबाट पनि दिइरहेको हुन्छौँ उहाँहरूलाई, होइन लै यसरी नयाँ पशु ल्यायो भने चाहिँ मिसाउनुहुन्न। अहिले कोभिड फैलिसकेपछि झन् हामीलाई सजिलो भएको छ उदाहरण दिनको लागि, होइन हो एकदम सजिलो भएको छ अहिले अब, तर यो सबैले जान्नु पर्यो, यो एउटा दुईटा पशु पाल्ने व्यक्तिले पनि जान्नु पर्यो यो, र व्यावसायिक रूपमा पशुपालन गर्ने व्यक्तिहरूले पनि यो बारेमा चाहिँ जान्नु आवश्यक छ।
4: हामीले चर्चा अघि खास गरी यो बेला हुने ओसार पसार त्यसै गरी पशु कल्याणका कुराहरू तपाईँले अघि जोडी पनि हाल्नुभयो, अब त काट्ने मासु खाने त्यस्ता अभ्यासहरू पनि हुन्छन्, बधका कुराहरू छन्, बध अघि र बध पछि सावधानीका कुराहरू पनि छन्, हामी स्वच्छ मासु उपभोग गर्न सक्यौँ भने हामी पनि स्वस्थ हुन्छौँ र व्यवसायहरू पनि मर्कानामा पर्दैनन्, किसानहरूलाई पनि फाइदा हुन्छ त भन्यौं, यो विषयलाई चाहिँ अब कसरी ध्यान पुर्याउने त, वध गर्नु अघि र वध गर्नु पछिका सावधानीका कुरा।
3: हजुर, अब यो हामीले वध गर्नु अघि र वध गरे पछाडि जुन सावधानी अप्नाउनु पर्ने यो के को लागि त भन्दा मैले फेरि अघि नै भने एउटा पशु कल्याणसँग जोडिन्छ, अर्को उपभोक्तासँग जोडिन्छ, होइन पशु वध गर्नु अगाडि हामीले पशुको निरीक्षण गर्नु पर्यो, स्वस्थ पशु छ कि छैन, हुन त उहाँबाट हिँडाएको पशु स्वस्थै छ भन्ने हिँडायो, तर वध गर्ने बेलासम्म आइपुग्दाखेरि वध गर्नुभन्दा 24 घण्टा अगाडि हामीले त्यो निरीक्षण गर्छौँ साधारणतः, होइन अब यो अभ्यासमा सबैसम्म छैन, तर सरकारले त अब पशु बच्छाला र मासु जाँच ऐन 2055 लागू गर्नलाई एकदम तयार गरिसकेको छ। मंगसिर 1 गतेबाट चाहिँ काठमाडौँ भ्यालीभित्रका 21 स्थानीय त हजुरको माघ 1 गतेबाट चाहिँ बाँकी रहेको नगरपालिकाहरू र अर्को वर्ष 84 सालको साउन 1 गतेबाट सम्पूर्ण देशैभरि यो लागू हुँदैछ, होइन र पशु वध गर्नुभन्दा अगाडि हामीले पशुलाई निरीक्षण गर्नु पर्यो, स्वस्थ छ कि छैन, ठिक छ भनेदेखि बल्ल उसलाई वध गर्नको लागि हामीले छोडिदिनुपर्छ, होइन र यतिखेर हामीले हेर्ने भनेको चाहिँ अघि नै मैले भने नि पशु जाँच
4: विगतमा जे जस्ता अभ्यास गरिएको भए पनि अब चाहिँ अलि बुझ्नु पर्यो,
3: अब बुझ्नु पर्यो, अब बुझ्दै जानु पर्यो, किन आइसक्यो मंसिर 1 गते काठमाडौँ भ्यालीभित्र लागू हुँदैछ, यहाँ अब धेरै त यहीँ वध हुन्छ, फेरि नगरपालिकामा त त्यसको 2 महिना पछाडि माघ 1 गतेबाट लागू हुँदैछ भनेपछि कसले निरीक्षण गर्छ त भन्दा फेरि यहाँ पशु चिकित्सकले मासु निरीक्षक तोकिएको हुन्छ। अब धेरै अहिले 227 जना मासु निरीक्षकहरू यति 21 स्थानीय तहमा तोकिसकेको छ, होइन मासु निरीक्षकहरूले चाहिँ पशुको निरीक्षण गर्नुहुन्छ र ठिक छ भनेपछि बल्ल त्यसलाई चाहिँ वध गर्नको लागि वधस्थल अथवा वधशालाभित्र लगिन्छ, होइन पशु वध गर्न अगाडि यो त व्यावसायिक कुरा गरेँ मैले अहिले, होइन तर अहिले तत्कालको लागि यसै यो दशैं त आइसक्यो, अब हामीले के ख्याल गर्नु पर्यो भन्दाखेरि पशुलाई अब भोलि काटिँदैछ, अष्टमीमा काटिएला नवमीमा काटिएला, हामी के भन्छौँ भने कम्तीमा पनि 12 घण्टा अगाडिबाट चाहिँ उसलाई आहाराहरू दिनु भएन, रेस्टमा राख्नु पर्यो, उसलाई पानी दिने अथवा जीवनजलहरू केही उसलाई चाहिँ भनौँ न दिन सकिन्छ, पानी प्रशस्त मात्रामा खुवाउने, तर धेरै घाँसहरू अन्नहरू चाहिँ हामीले कम्तीमा नि 12 घण्टा अगाडि दिनु हुँदैन। यसको केही फाइदाहरू छ, जस्तो एउटा चाहिँ यसले के गर्छ त भन्दा भुँडीको जुन लादीको साइज ठुलो बनाइदिन्छ, जसले गर्दाखेरि चाहिँ हामीले मासुहरू सफा गर्ने क्रममा त्यो भनौँ न चक्कुले छेडिन सक्छ, मासुमा कन्टामिनेसन संक्रमण गर्न सक्छ, त्यसले गर्दाखेरि हामीले यस्तो बेलामा सकेसम्म 12 घण्टा चाहिँ रेस्ट गराउने, केही पनि नदिने भन्ने कुराहरू गर्छौँ, होइन
4: बुझाइ चाहिँ अर्कै छ, फेरि जति सक्दो खुवायो जति सक्दो पानी दियो हजुर चाहिँ धेरै मासु पर्छ कि अथवा त्यस्तो बुझाइ
3: बुझाइ, तर अब 12 घण्टामा मासुमा परिणत हुने सम्भावना एकदमै कम हुन्छ, होइन हामी त ढुवानी गर्नु अगाडि पनि खुवाउनु हुँदैन भन्छौँ, ढुवानीको क्रममा पनि बाटोमा केही आहाराहरू खुवाउन सकिन्छ
4: भनेको बाँच्ने
3: सम्मको लागि मेन्टेनेन्सको लागि हामीले राखिदिने हो होइन, पानी प्रशस्त खुवाउने, तर बध गर्नुभन्दा कम्तीमा 12 घण्टा अगाडिबाट चाहिँ कम्प्लिटली उसलाई रेस्ट राख्नुपर्छ।
4: तर गाउँ घरमा चाहिँ सामूहिक रूपमा जो काटेर खाने गरिन्छ जुन अभ्यास छ त्यहाँनिर चाहिँ पनि यस्ता कुराहरू त जोडिनु पर्ने हो। हामीले बधशाला व्यवस्थित मासुको चाहिँ स्वच्छताका कुरा जोडिरहेका छौँ, यो फोहोर बध गाउँ घरमा पनि अब फोहोरै हुन्छ त नभनौँ हुन पनि सक्ला भन्ने एउटा अनुमानको आधारमा चाहिँ यसले उपभोक्ता अब त्यही उपभोग गर्ने त्यहीका किसान पनि र अन्य जोखिम चाहिँ कस्तो हुन्छ के अभ्यास त देख्नु भएको छ नि त?
3: हो एकदम एकदम, म आफै गाउँको मान्छे हो, म आफै मेरै उदाहरण दिन्छु हजुरलाई। त्योभन्दा अगाडि म पहिला अघि हजुरले बध गर्नु पूर्वको कुरा गरेँ, मैले बध गरिसके पछाडि जुन पोस्टमार्टम एक्जामिनेसनको कुरा बाँकी छ, पोस्टमार्टम एक्जामिनेसन भनेको चाहिँ अब बध गर्नको लागि ठिकठाक छ भनेर हामीले भित्र गयो, त्यो बध गरियो हो। बध गरिसके पछाडि मैले अघि भने नि सबै रोग बाहिरबाट पहिचान हुँदैन। अब बध गर्दाखेरि त तपाईँको चाहिँ भित्र गएर चाहिँ बिग्रिएको छ अङ्गहरू, कलेजो त बिग्रिएको रहेछ, मासुभित्र त तपाईँको यो तपाईँ सिस्टहरू भेटिएको छ भनेदेखि अब हामीले फेरि त्यसलाई निरीक्षण गर्नुपर्छ। त्यसलाई चाहिँ हामीले पोस्टमार्टम एक्जामिनेसन भन्छौँ। बध गरिसके पछाडि यो पनि निरीक्षकले गर्नुहुन्छ, हामीले उहाँहरूलाई तालिम दिएका हुन्छौँ के हेर्ने, हामीले कलेजोमा के हेर्ने, मुटुमा के हेर्ने, हामीले सबै उहाँहरूलाई ट्रेनिङ दिएका हुन्छौँ। उहाँहरूले त्यसलाई हेर्नुहुन्छ, सब ठिकठाक छ भनेदेखि चाहिँ उहाँहरूले बल्ल त्यसलाई चाहिँ अब प्रोसेसिङको लागि अगाडि बढाउनुहुन्छ होइन। यदि ठिक छैन भनेदेखि कहिलेकाहीँ के हुनसक्छ त भन्दाखेरि पुरै यो चाहिँ यो मासु नै खानु हुँदैन भनेर पुरै पशुलाई नै त्यो बध गरेको पशुलाई हटाउनु पनि सकिन्छ, अथवा होइन कलेजो चाहिँ खानु हुँदैन अरू ठिक छ भनेर कलेजो झिक्न सक्छौँ, अथवा यो दाहिने हाततिरको चाहिँ यो मासु चाहिँ खानु हुँदैन भनेर कुनै एउटा अङ्ग हटाउनु पनि सक्छ। त्यो चाहिँ त्यो निरीक्षकले गर्ने कुरा आयो। अब हजुरले भन्नुभयो गाउँघरमा जुन काटिन्छ एकदम जस्तो अब खसी काट्यो भने हामी के गर्छौँ त भन्दा साधारणत त्यही भनौँ न प्लास्टिक अथवा चाहिँ केही बोराहरू नजिकैको भेटिन्छ त्यसलाई बिछ्याएर हामीले काट्छौँ, अथवा अलिक ठूलो राँगो काट्नु पर्यो भनेदेखि म नेवार समुदायको हाम्रो त राँगो पनि काट्छौँ हामीले। राँगो काट्दाखेरि चाहिँ सेउलाहरू बढी प्रयोग हुन्छ, अहिले पछिल्लो समय चाहिँ त्रिपालहरू पनि युज हुन्छ, त्रिपालहरू युज हुन्छ होइन। नत्र म यसो विचार गर्छु कि त्यो सेउलामा पनि कतिपय रोगका किटाणुहरू रहन सक्छ जुन चाहिँ अब डाइरेक्ट कन्टामिनेसन अब मासुसँग सम्पर्क हुन्छ र त्यो मासु हामीले उपभोग गर्छौँ, र जुन त्रिपालहरू छ प्लास्टिकहरू प्रयोग गर्छौँ बोराहरू बिछ्याउँछौँ ती सबै सफा हुनु पर्यो। त्यो बधशालामा मात्रै बध गर्ने सफा हुनु भएर भएन कि यस्तो बेलामा जुन गाउँघरमा काटिँदाखेरि हामीले सेउला प्रयोग गर्छौँ यी सबैलाई राम्रोसँगले तपाईँको सरफ पानीले सफा गरेर त्यहाँ भएका फोहोरहरू सबै हटाएर मात्रै ती प्लास्टिक त्रिपालहरू बिछ्याएर हामीले बध गर्नुपर्छ। र बध गर्दाखेरि सकेसम्म अलिकति ओसिलो ठाउँमा डाइरेक्ट घाम नपर्ने ठाउँमा होइन, कुनै छारीमा अथवा कुनै घरको मुनि हुनसक्छ त्यस्तो ठाउँमा चाहिँ हामीले मासुहरू भाग लगायौँ भनेदेखि हामीले त्यो मासु बिग्रनबाट हामीले जोगाउन सक्छौँ।
4: यो भनेको त उपभोक्ताको स्वास्थ्यसँग जोडिने कुरा भयो, किसान आफैको पनि स्वास्थ्यसँग जोडिने कुरा भयो, आँखाले मात्रै सबै कुरा देखिन्नन्, चेक जाँच चाहिँ गरिरहनु पर्छ भन्ने कुरा तपाईँले जोडिरहनु भएको छ। कति सम्भव होला कति असम्भव,
3: सम्भव भएसम्म म त्यही भएर सबै कुरा फेरि व्यावहारिक नहुनु पनि सक्छ, सम्भव भएसम्म हामीले पहिलो कुरो त हामीलाई ज्ञान हुनु पर्यो नि त, के कस्तो राम्रो नराम्रो छुट्याउन सक्ने ज्ञान हुनु पर्यो, त्यस पछाडि सम्भव भएसम्म हामीले राम्रो गर्ने प्रयास गर्नु पर्यो।
4: कृषि विशेष कार्यक्रम बदलिँदो नेपालमा पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर नवराज श्रेष्ठ यो कुराकानीमा हामीसँग हुनुहुन्छ। मुख्य चाड पर्वको यो बेला पशु चौपाया पशु पंक्षीको आवत जावत ढुवानी त्यसका चाहिँ मापदण्ड त्यसै गरी पशु बध गर्दै गर्दाखेरि बधशालाको अवस्था त्यसले चाहिँ मासु स्वच्छताको कुरा जाँचका कुरा हामी जोडिरहेका छौं। मासु स्वच्छ छ अथवा यो मासुको स्वच्छता आवश्यक छ मासुबाट रोग सर्न सक्छन् भनेर तपाईँले अघि जोड्नुभयो, किसानलाई जैविक सुरक्षा पालना गर्नुपर्छ भनेर चाहिँ पालना गर्दै गर्दाखेरिका संक्रमण न्यूनीकरणका अभ्यासका कुराहरू पनि जोड्नुभयो, यो पालना गर्न सके किसानलाई फाइदा पुग्छ भनेर पनि भन्नुभयो। खास गरी म अघि सुरुवातमा अलिकति चर्चा त भएको थियो, आयात निर्यात देशभित्र मात्रै पनि हुँदैन देश बाहिरबाट पनि हुन्छ जानेर तपाईँले नाकामा चाहिँ जाँचका कुराहरू छन् भनेर पनि भन्नुभयो। कमजोरी भयो भने देश बाहिर भित्र यो बीचमा चाहिँ कमजोरी भयो भने हुन्छ चाहिँ के विगतमा चाहिँ हामीले कस्ता समस्या भोगेका छौँ?
3: अब पहिलो कुरो चाहिँ यसले के गर्न सक्छ त भन्दाखेरि यदि आयात निर्यातको कुरा गर्दाखेरि जस्तो आयातको कुरा गरौँ, यदि हामीले भनौँ न त्यो आयातको नियमन गर्न सकेनौँ भनेदेखि नेपालमै भएको खसी बोका अथवा कुखुराहरू त नेपाल एक हिसाबले आत्मनिर्भर भइसकेको छ, यदि हामीले आयात खुकुलो गर्यौं अथवा चाहिँ जथाभावी रूपमा आयात खसी बोकाको भयो अथवा कुखुराको भयो भनेदेखि यसले हाम्रो व्यवसायलाई असर गर्ने भयो पहिलो कुरा चाहिँ। त्यसैले यस्तो बेलामा चाहिँ हामीले सकेसम्म आन्तरिक खपतलाई नै बढी ध्यान दिनुपर्छ ताकि हाम्रै कृषकहरूले नेपाली किसानहरूले पालेको खसी बोका अथवा पशु चौपायहरूको हामीले उपभोग गर्न पाऊ। दोस्रो कुरा भनेको चाहिँ हाम्रो त्यो खसी बोका सँगसँगै रोग पनि आउन सक्छ। मैले अघि नै भने नियममै के छ त ऐनमै भन्दाखेरि कानूनमा चाहिँ त्यो क्वारेन्टाइनको चेकपोस्टको बाटो भएर मात्रै ल्याउनुपर्छ भन्ने नियम छ, तर कतिजनाले अवैध रूपमा अन्यत्रबाट लिएर आउनुहुन्छ जसले गर्दाखेरि चाहिँ प्रशासनहरू मार्फत चाहिँ हामीले ती भेटिएका पशु चौपायहरूलाई नष्ट गर्ने पनि गरेका छौँ। विभिन्न मिडिया जफत गरेर नष्ट पनि गरिन्छ होइन। र नेपालमा केही रोगहरू छ अहिले पनि त्यो आयातको कारणले गर्दाखेरि हामीले त्यो रोगबाट बचाउन सकेको छैन। मैले योभन्दा लगभग 7-8 महिना अगाडि एउटा अध्ययन गरेको थिएँ म पशु विभाग भएको हिसाबले। नेपालमा पीपीआर रोग त्यसरी बाख्रामा लाग्ने एउटा पीपीआर भनेको बाख्राको एउटा महामारी रोग हो जसमा चाहिँ धेरै यदि त्यो रोग फैल्यो भनेदेखि धेरै भेडा र बाख्रा मर्न सक्छ। र अन्तर्राष्ट्रिय लक्ष्य नै के छ त भन्दाखेरि सन् 2030 भनेको अबको 4 वर्षभित्रमा हामीले त्यो पीपीआर रोगलाई हामीले उन्मूलन गर्ने भन्ने हाम्रो लक्ष्य रहेको छ। र नेपालमा अहिले त्यो रोग एकदमै कम छ, फाटाफुट्टा मात्रै देखिएको छ। र दुईवटा रोग देखिएको ठाउँमा म पुगेको थिएँ र बुझ्दाखेरि दुवैवटा ठाउँमा इन्डियाबाट त्यो अवैध रूपमा ल्याएको बाख्राबाट रहेछ। किन ल्याउनु भयो त उहाँले बाख्रा भनेर बुझ्दाखेरि चाहिँ त्यो यो प्रजननको लागि बोका ल्याउनु भयो र त्यो बोकाबाट रोग लिएर रोग आयो र गाउँघरमा त्यसले फैलाएको भेटियो। सो एकदमै यो जुन बाहिरबाट आएको आयात गरिएको अब यो अङ्ग्रेजीमा एक्सपोर्ट इम्पोर्ट भन्दा अलिकति बढी हो निर्यात गर्दा पनि हामीले यदि रोगी पशुहरू निर्यात गर्यौँ भनेदेखि त्यहाँ पनि रोग सर्न सक्ने भयो होइन। त्यसैले त्यो आयात गर्दाखेरि चाहिँ एकदमै महत्वपूर्ण भूमिका रहन्छ यदि हामीले अन्तर्राष्ट्रिय बोर्डरको हिसाबले कुरा गर्ने हुन्थ्यौँ। र आन्तरिक ओसार पसारमा पनि रोगहरू संक्रमण फैलिन सक्ने चाहिँ उच्च जोखिम रहन्छ।
4: तपाईँले पीपीआरलाई जोड्नुभयो, विगतमा 3-4 वर्ष अगाडिकै एउटा जटिल कुरा जोड्ने हो भने गाई विशेष गरी गाईमा चाहिँ लम्पी स्किन जानेर त्यो पनि हाम्रो त्यति बेला भित्रिएको रोग थियो र अरबौं बराबरको
3: क्षति भएको थियो,
4: भोग्नु परेको थियो। यस्ता पनि उदाहरण हामीसँग छन्, सावधानी कति महत्वपूर्ण छ भन्ने कुरा चर्चा गर्दाखेरि यसरी पनि जोड्न सकिन्छ। आयात गर्दाखेरि ध्यान दिनुपर्ने कुरालाई तपाईँले त्यसरी जोड्दै गर्दाखेरि अब कुनै ठाउँमा चाहिँ ल्याइएको थियो, संक्रमण देखियो, अब त्यो किसानहरूले त्यो व्यवसायिक पालन गर्नेहरूले चाहिँ ठ्याक्क कहाँनिर चाहिँ जानकारी गराउनु पर्ने हो अथवा कसरी जानकारी गराउनु पर्ने हो, त्यस्तो अभ्यास हाम्रोमा के
3: छ? त्यस्तो अब सरकारले एउटा भन्नु पशु स्वास्थ्यतिर पस्यो ऐनमै व्यवस्था के गरेको छ भन्दा 26 रोगको सूचना दिनुपर्ने भनेर राजपत्रमा सूचना गरेको छ।
4: त्यो भनेको पशु चौपायासँगै
3: सम्बन्धित जस्तो अहिले हजुरले लम्पीको कुरा गर्नुभयो, रेबिज, बर्ड फ्लू, हजुरको यो खोरेत होइन, अफ्रिकन स्वाइन फिभर, क्लासिकल स्वाइन फिभर भन्ने बंगुरका रोगहरू, यस्तै गरी जम्मा 26 रोगहरू छ। यदि किसानहरूले त्यो रोगसँग मिल्दोजुल्दो लक्षण देखिएको खण्डमा उहाँहरूले नजिकैको वडा कार्यालयमा पशु स्वास्थ्य प्राविधिकहरू हुनुहुन्छ, पशु प्राविधिकहरू हुनुहुन्छ, उहाँलाई जानकारी गराउनु पर्यो अथवा नगरपालिका अथवा गाउँपालिकामा गएर सम्पर्क गर्नु पर्यो। त्यहाँ गइसके पछाडि उहाँहरूले चेक जाँच गर्नुहुन्छ र शंका लाग्यो भनेदेखि उहाँहरूले नमूना संकलन गरेर प्रयोगशालामा पठाउनुहुन्छ। यदि पुष्टि भयो भनेदेखि हाम्रो एउटा अनलाइन सूचना प्रणाली छ जसलाई हामीले पशु स्वास्थ्य राष्ट्रिय पशु स्वास्थ्य सूचना प्रणाली भन्छौ, अङ्ग्रेजीमा नेशनल एनिमल हेल्थ इन्फर्मेसन सिस्टम भन्छौ, उहाँहरूले त्यसभित्र रिपोर्टिङ गर्नुहुन्छ र हामी विभागमा त्यो रिपोर्टहरू आइपुग्छ र हामीले पनि अन्तर्राष्ट्रिय स्तरमा हामीले त्यो रिपोर्टिङ गर्नुपर्ने हुन्छ। किनभनेदेखि यो चाहिँ जस्तो इन्डियामा के रोग फैलिएको छ भनेर हामीलाई जसरी थाहा हुन्छ त्यसै गरी नेपालमा के रोग फैलिएको छ हामीले इन्डियामा, अमेरिकामा, युरोपमा सबैलाई हामीले चाहिँ जानकारी गराउनुपर्ने दायित्व रहन्छ। त्यसैले यदि किसानहरूले पालेको पशु पक्षीमा कुनै रोग को शंका लाग्यो भनेदेखि उहाँहरूले चाहिँ नजिकैको भनौँ न स्थानीय सरकार अथवा प्रदेश सरकारका सेवा प्रदायक निकायमा उहाँहरूले खबर गर्नुभयो भनेदेखि र त्यसपछि के हुन्छ त भन्दा त्यस पछाडि रोग अनुसारको हामीले चाहिँ क्रियाकलापहरू गर्छौं। केही केही रोग हुनसक्छ, त्यसलाई मार्नुपर्ने हुनसक्छ, जस्तो बर्ड फ्लू रहेछ भने हामीले त्यसलाई नष्ट गरेर राहत दिन्छौँ। यदि होइन खोप लगाउनु पर्ने छ, खोप लगाएर ठिक हुन्छ भनेदेखि खोप हामी लगाउँछौँ। यदि होइन यो त यसको खोप पनि छैन, जस्तो अफ्रिकन स्वाइन फ्लूहरूको खोपै छैन, यदि खोप नभएको रोग रहेछ भनेदेखि हामीले चाहिँ त्यतिखेर पशु पन्छीको ओसार पसारा रोग लगाउँछौँ। हामीले चाहिँ उहाँ त्यो ती पशुहरूलाई आइसोलेट गरेर रोग ठिक नहुन्जेलसम्मको लागि उहाँहरूलाई हामीले चाहिँ निगरानीमा राख्छौँ।
2: यहाँनिर मैले एउटा सन्दर्भ जोड्न खोजे, पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर नवराज श्रेष्ठ आजको कुराकानीमा हामीसँग हुनुहुन्छ। गएको भदौ दशमा भोटेको सीमा चाहिँ बाढ़ी गयो, त्यसपछि अहिले असोजको 9, 10 र 11 पनि ठूलो वर्षाका कारण चाहिँ बाढ़ी यो विभिन्न ठाउँमा चाहिँ क्षति भयो। खास गरी भोटेको सी बाढ़ीको सन्दर्भलाई हेर्ने हो भने त्यहाँनिर चाहिँ पशु चौपाया पशु पंक्षी धेरै मरे नै भनेर बुझौ, त्यो तथ्य तथ्याङ्कहरू आउला, पछिल्लो विवरणहरू पनि संकलन भइरहेको होला। लगत्तै पशु सेवा विभाग बाट चिकित्सकहरू पशु चिकित्सकहरूको टोली पनि प्रभावित क्षेत्र नुवाकोट रसुवा लगायत धादिङमा चाहिँ खटिएको पनि थियो। अब त्यस्ता ठाउँमा अब अहिलेको अवस्थालाई हेर्ने हो भने थप जोखिम रोगहरू संक्रमणहरू त्यस्तो छ कि छैन, के पाउनु भएको छ? सानो चर्चा मैले यहाँनिर गर्न खोजेको।
3: ठिक छ, एकदम म आफै पनि मेरो म संयोजक थिएँ रसुवा जिल्लाको लागि, किनभने बढी प्रभावित क्षेत्र भनेको रसुवा र नुवाकोट नै थियो। म लगायत हामी 3-4 जनाको टिम चाहिँ हामीलाई रसुवा खटाएको थियो। म यो बीचमा दुईचोटि रसुवा नै पुगे, 11 गते नै पुगे, 10 गते बाढ़ी गइसके पछाडि होइन।
2: त्यति बेला त तपाईँहरूले खास ठूलो समन्वय गर्न सक्नु भएन, अवस्था भयावह थियो,
3: किनभने मानिससँग
2: कुराकानीमा पनि भन्नुभएको थियो नुवाकोट खटिनु भएको डाक्टर साहबले चाहिँ। अहिले चाहिँ के छ भन्न खोजेको?
3: अहिले चाहिँ अब जो रोगको जोखिम अझै पनि रहन्छ, किनभनेदेखि हामी 1 महिना त भइसक्यो, त्यही पनि रोगको जोखिम रहन्छ। खास गरी यस्तो बेलामा विभिन्न प्रकारको रोगहरू फैलिन सक्छ, जस्तो एउटा एन्थ्राक्स पड्के भन्छौँ गाउँघरमा, यसलाई चाहिँ बान परेको पनि भन्छ। 81 पशुहरू मर्ने होइन, आज बिहान भर्खर मलाई सुर्खेतबाट एउटा रिपोर्ट आएको छ एन्थ्राक्स रोग फैल्यो भनेर होइन। यस्ता खालका रोगहरू चाहिँ माटोभित्र रहन्छन् क्या, यी किटाणुहरू चाहिँ जब अब पहिरो जान्छ, फ्लड आउँछ, अनि ती किटाणुहरू माटोमा बसेका किटाणुहरू चाहिँ बाहिर एक्सपोज हुन्छ, जसले गर्दाखेरि अब पशुहरू त्यो ठाउँमा चर्न गयो भने उनीहरूले संक्रमण पाउँछ। अर्को एउटा चाहिँ तपाईँको यो चरचरे भन्ने रोग छ, यसको किटाणु पनि तपाईँको यो माटोभित्र बस्छ। यसमा चरचरेमा चाहिँ के हुन्छ भन्दा मासुहरू पाक्ने, यो खास गरी फिलाको काँधको जहाँ बढी मासु छ
2: भनेको
3: पशु चौपाएको काँधमा फिलाहरू पाक्ने, खस्ने मासुहरू गलेर घाउ हुने मर्ने, त्यस्तो खालको रोग लाग्न सक्छ। अब अहिले चाहिँ यो भनौँ लामखुट्टे झिङ्गाको कारण अहिले दुर्गन्ध फैलिन्छ, त्यसबाट पनि केही रोगहरू फैलिन सक्छ, जस्तो लम्पी स्किन डिजिज चाहिँ लामखुट्टे झिङ्गाहरूको कारणले गर्दा पनि थप संक्रमण अथवा फैलिन सक्छ।
2: विदुरमा लक्षण देखिएको भनेर
3: विदुरमा हामीले त्यसपछि तत्कालै खोप पठायौं। त्यसै गरी हजुरको रेबिजको रोगको पनि जोखिम बढ्न सक्छ, किन भन्दाखेरि कुकुरहरू भागे, घर छैन, जहाँ समुदाय बस्थ्यो, जसले खाना दिन्थ्यो, ती कुकुरहरू केही त बगाए पनि केही भागेर बाँचेका छन्, उनीहरूको घर छैन, र यस्तो बेलामा जङ्गली जनावरहरूसँग स्यालहरूसँग उनीहरूको कन्ट्याक्ट बढी हुन सक्छ, जसले गर्दाखेरि र एउटा ठाउँको कुकुर अर्को ठाउँमा गएको छ, त्यहाँ झगडा पर्न सक्छ, र संक्रमित रोग कुकुर रहेछ भनेदेखि रोगहरू फैलिन सक्छ, खोरेत रोग फैलिन सक्छ, पिपिआर अघि मैले भने त्यस्ता रोगहरू फैलिन सक्ने जोखिम चाहिँ रहन्छ। त्यसैले हामी सतर्कै छौँ, हामीले चाहिँ सबै ठाउँहरूमा खोपहरू माग अनुसार पुर्याइ पनि राखेका छौँ, र हामीसँग अझै आवश्यक पर्यो भने स्टक पनि छ, हामीसँग माग गर्नुभयो भने ती खोपहरू पनि हामीले उपलब्ध गराएर थप संक्रमण हुन नदिनको बाट हामी बचाउन सक्छौँ।
2: हो, तपाईँले भइरहेका गतिविधि जोड्नुभयो, खास गरी बाढ़ी प्रभावित क्षेत्रमा त्यति धेरै दशैं लगायत चाडपर्वको रौनक यति बेला नहुन पनि सक्छ, तर सावधानी अपनाउनु पर्ने कुराहरू धेरै छन्। मौसम फेरिँदैछ, हामी मनसून सकिएर अब हिउँदियामतर्फ पनि प्रवेश गर्दैछौं, चिसो विस्तारै बढ्दै जाला, यो बेला आफूले पालिरहेको पशु चौपाया त्यसलाई चाहिँ हुन सक्ने संक्रमण जोगाउनलाई खास गरी कार्यक्रमको यो अन्तिममा किसानहरूलाई तपाईँको सल्लाह के छ? अब थप गर्नुपर्ने त्यस्ता कुराहरू छन् कि छैनन्?
3: पक्कै पनि यो सिजन परिवर्तन भइसके पछाडि रोगहरूको पनि संक्रमण फैलिन सक्छ भिन्दै प्रकारको, त्यसरी व्यवस्थापनमा पनि उहाँहरूले ख्याल गर्नुपर्छ। त्यसरी आहार जस्तो जति अहिले आहाराको उपलब्धता छ अहिले बर्खा सिजनमा, त्यति हिउँद सिजनमा हुँदैन, त्यसैले हामीले आहाराको जोहो पनि गर्नुपर्छ। अहिले भनौँ न उम्रिएका अथवा अहिले भएका घाँसहरूलाई हामीले चाहिँ हे बनाएर साइलेज बनाएर पनि हामीले हिउँदको समयमा खुवाउन सक्छौँ। सो त्यो कुरामा उहाँहरूले एउटा ध्यान दिनु पर्यो. अर्को भनेको चाहिँ नेपाल सरकारबाट विभिन्न प्रकारका पशु पन्छीमा लाग्ने रोगहरूका निशुल्क खोप अभियानहरू सञ्चालन गरिरहेको छ. जस्तो अहिले धेरै खास गरी कोशीमा लुम्बिनीमा अहिले सञ्चालनमा छ कि खोरेज रोग नियन्त्रण कार्यक्रम अन्तर्गत खोरेज रोगका निशुल्क खोप कार्यक्रमहरू सञ्चालन भइरहेको छ. हजुरहरूले चाहिँ त्यो खोप कार्यक्रम अभियानमा संलग्न हुनु पर्यो, सम्पर्क गर्नु पर्यो. त्यसै गरी पीपीआर रोग विरुद्धको खोप लगाउनुपर्छ. अब हामी छिट्टै नै मंसिर पुस्तिर र अर्को लम्प स्किन रोग विरुद्धको खोप पनि हामी त्यस्तै पुस माघतिर लगाउनुपर्छ. त्यसैले रोगहरू लाग्नबाट बचाउनको लागि यहाँहरूले खोप अभियानमा सरिक हुनु पर्यो. अर्को आहार व्यवस्थापनमा हजुरहरूले व्यवस्थापन गर्दै जानु पर्यो. र अब चिसो मौसममा रोगहरू जस्तो निमोनिया जस्ता रोगहरू लाग्न सक्ने सम्भावना रहन्छ. कुखुरामा एसाइटिस भन्ने रोगहरू लाग्न सक्ने सम्भावना रहन्छ. र अब त्यो सबै रोगको एउटै एकै तरिकाबाट हामीले व्यवस्थापन गर्न त सक्दैनौँ. रोग अनुसार फरक फरक छ. तर बढी जसो चिसो लाग्ने निमोनिया हुन सक्ने भएको हुँदाखेरि खास गरी भर्खरै जन्मिएका साना पाठापाठी बाछा बाछीलाई चाहिँ अलिक न्यानो राखेर त्यही अनुसार व्यवस्थापन गर्नु चाहिँ म सल्लाह दिन्छु.
2: उहाँ हुनुहुन्थ्यो पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर नवराज श्रेष्ठ. कार्यक्रमको अन्त्यमा एउटा कृषि सम्बन्धी खबर. नेपाल कृषि अनुसन्धान परिषद नार्क र बिग एग्रो कम्पनी बीच जिंक गहुँ एक नामक पोषणयुक्त गहुँको व्यावसायिक उत्पादन र बजारीकरणका लागि गएको सोमबार सम्झौता भएको छ. यो सम्झौता अनुसार बिग एग्रोले जिंक र आइरनयुक्त स्वदेशी आटा बजारमा ल्याउनेछ. नेपालमै अनुसन्धान भएर खोजिएको नयाँ जातको गहुँलाई व्यावसायिक रूपमा उत्पादन र बजारीकरण गरिने भएको हो. नार्कले विकास गरेको पोषणयुक्त जिंक गहुँ एक जातको गहुँलाई व्यावसायिक रूपमा उत्पादन गरी बजारसम्म लैजाने गरी बिग एग्रोसँग सम्झौता भएको हो. नार्कका कार्यकारी निर्देशक डाक्टर श्रीमत श्रेष्ठले अनुसन्धानदेखि उपभोक्तासम्म भन्ने अवधारणालाई व्यवहारमा लागू गर्ने प्रयास भएको बताउनु भएको छ. राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रमका अनुसार बायो फोर्टिफाइड जिंक गहुँ एक उत्कृष्ट वैज्ञानिक उपलब्धि हो. नार्क र बिग एग्रोबीचको सम्झौता अनुसार नार्कले आवश्यक प्राविधिक ज्ञान, बिउ तथा उत्पादन प्रविधि सम्बन्धी परामर्श र प्राविधिक सहजीकरण गर्नेछ. बिग एग्रो उद्योगले गहुँ उत्पादन, गुणस्तरीय आटा उत्पादन, प्याकेजिङ तथा बजार व्यवस्थापन मार्फत उत्पादनलाई सिधै उपभोक्तामाझ पुर्याउनेछ. हामी कार्यक्रमको अन्तिममा आइपुगेका छौं. कृषि र पशु सम्बन्धी समस्या तथा कुनै जिज्ञासा भएमा तपाईँले नार्कको पैसा नलाग्ने फोन नम्बर 1135 हरेक शुक्रबार बेलुका 4 देखि 6 बजेसम्म फोन पनि गर्न सक्नुहुन्छ. उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म मदन पौड्याल पनि विदा हुन्छु. नमस्कार.

0: सुन त मेरो कपडा प्याकिङ गर्दिउ त
1: हजुरको रेडियो 102.1 मेगाहर्ज
2: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 82 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गतेभित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
2: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
3: लक्षित लाभकारी कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
2: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
3: लक्ष्य 22 पटक।
2: स्वीकृत बजेट 88 लाख।
3: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु
2: अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढ़ीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने
3: निवेदन साथ संलग्न आवश्यक कागजातहरू
2: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव
3: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू नागरिकता प्रतिलिपि
2: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि
3: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि कारोबार सम्बन्धी कागजातहरू
2: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि
3: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
2: र स्थानीय तहको कृषि पशुपक्षी शाखाको सिफारिस पत्र
3: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ
2: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ
3: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू
2: तरकारीको व्यावसायिक उत्पादन प्रशोधन तथा बजारीकरण
3: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण
2: व्यावसायिक पशुपक्षी मत्स्यपालन उत्पादन र प्रशोधन
3: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन प्रशोधन र भण्डारण
2: जौ फापर सिलाम कोदो चिनो कागुनो लगायत रैथानी बालीको उत्पादन प्रशोधन तथा बजारीकरण
3: मौरी पालन व्यवसाय र मह प्रशोधन
2: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन
3: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण छुर्पी उत्पादन भण्डारण तथा निर्यात
2: बागवानी नर्सरी स्थापना तथा विकास पुष्प व्यवसाय टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय
3: च्याउ बिउ उत्पादन च्याउ प्रशोधन भण्डारण र बजारीकरण
2: मासुजन्य पदार्थको भण्डारण प्रशोधन र बजारीकरण
3: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन
2: फलफूल प्रशोधन र बजारीकरण
3: तरकारीको बिउ बेर्ना उत्पादन प्रशोधन तथा भण्डारण
2: प्राङ्गारिक घडेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण
3: प्राङ्गारिक कृषि वस्तु निर्यात
2: जैविक विषादी प्राङ्गारिक विषादी वनस्पति जन्य विषादी उत्पादन प्रशोधन तथा बजारीकरण
3: घाँसबाट हे साइलेज तथा हेलेज उत्पादन व्यवसाय
2: स्वदेशी उत्पादनमा लगानी आत्मनिर्भर कृषिको थालनी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली
4: अहिले बिहानको 9 बज्यो
1: हजुरको रेडियो

नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले समाचार हजुरको रेडियो 102.4

0: .np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको सीएफएम 95 मेगाहर्जबाट पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्य समिति चयनका लागि मतदान शुरू। मतदानका लागि मतदाता बिहानैदेखि लाइनमा। दशैं मनाउन घर जाने यात्रुका लागि आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्ला। काठमाडौँको बुढा नीलकण्ठबाट 21 किलो सुन बरामद। भक्तपुरबाट सुनको सिक्री लुटेर फरार भएका पाँच खालका पाँच युवक पक्राउ। पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदूरको मृत्यु। एआई प्रविधिमा बढ़दो लगानीले यस वर्ष विश्वव्यापी व्यापार बढ़ने डब्ल्यूटीएको प्रक्षेपण। र श्रीलंका पूर्व क्रिकेटर धमिका फेरि एमपीएल का लागि विराटनगरको प्रशिक्षक।
1: रामेछाप नगरपालिकाको अनुरोध।
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
3: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
4: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
3: महिलाहरूको तल्लो पेट दुख्ने, मुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 9692 65998।
7: हजुरको रेडियो

समाचार विस्तारमा नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्य समिति चयनका लागि मतदान शुरू भएको छ। ज्येष्ठ महाधिवेशन प्रतिनिधि शोभाकान्त बरालले गण्डकी प्रदेशमा पहिलो मत खसाल्नु भएको छ। मतदानका लागि मतदाता बिहानैदेखि लाइनमा लागेका थिए। यससँगै हिजो मतदान गर्न नपाएका मतदाता फेरि उत्साही भएका छन्। टाढा जानुपर्नेहरू मतदान गरेर दशैं मनाउन घर पुग्ने सोचमा छन्। यसले कंग्रेस महाधिवेशन प्रतिनिधिमा फेरि ऊर्जा भरेको छ। खराब मौसम र प्राविधिक कारणले मतदानमा ढिलाइ भएको तथा राति मतदान गर्दा मतदातालाई कठिन हुने भएकाले हिजो अपरान्हदेखि थाल्ने भनिएको मतदान मतदाताकै स्वास्थ्यलाई ख्यालमा राखेर आज बिहान सारिएको निर्वाचन समितिका सदस्य सचिव राजीव कटुवाले जानकारी दिनुभएको छ। उहाँले दिउँसो 3 बजेसम्म मतदान गर्न सकिने बताउनु भएको छ। महाधिवेशन प्रतिनिधिको संख्या 7317 रहेको पनि सदस्य सचिव कटुवाले बताउनु भएको छ। निर्वाचन समिति संयोजक वरिष्ठ अधियोक्ता प्रेम बहादुर खड्काले साँझमा मतदान शुरू गर्दा रातभर मतदातालाई अप्ठ्यारो पर्ने भएकाले त्यसलाई मध्यनजर गर्दै आज बिहानदेखि मतदान थालिएको बताउनुभयो।

0: छ। नेकपा एमालेले आउँदा मंगिर 26 गते एउटा अधिवेशन गर्ने भएको छ। पार्टी केन्द्र कार्यालय च्यासल ललितपुरमा हिजो बसेको स्थायी कमिटी बैठकले मंगिर 26 गते एउटा र आउँदो पुष 4 गते पालिका अधिवेशन गर्ने निर्णय गरेको हो। यस्तै मंगिर पहिलो हप्ता राष्ट्रिय भेला गर्ने निर्णय पनि गरिएको एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभएको छ। राष्ट्रिय भेलामा पार्टीका प्रदेश र जिल्लाका पदाधिकारी तथा संघ प्रदेश र पालिकाका जनप्रतिनिधि सहभागी हुनेछन्। पार्टीले नगर र वडा अधिवेशनपछि प्रदेश स्तरीय भेला गर्ने निर्णय गरेको छ। 13 जिल्लामा खाली रहेका अध्यक्ष पदमा स्थानीय कमिटिलाई नै निर्णय गरी केन्द्रमा नाम पठाउन भनिएको छ। स्थायी कमिटिको बैठक आज दिउँसो 1 बजे फेरि बस्ने भट्टले जानकारी दिनुभएको छ। दशैं मनाउन घर जाने यात्रुका लागि आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला भएको छ। अग्रिम टिकट बुकिङ खुलेसँगै काठमाडौँ उपत्यका बस पार्कमा घर फर्किने यात्रुको चहल पहल बढ़न थालेको छ। टिकट लिन यात्रुहरू आज बिहानैदेखि बस पार्क पुग्न थालेका छन् भने केही यात्रु रातिदेखि नै लाइनमा बसेका छन्। ट्राफिक प्रहरीले काठमाडौँ उपत्यका विभिन्न 15 ठाउँमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ। लामो तथा मध्यम दूरीका गाड़ीका लागि यात्रुको चाप अनुसार रिजर्भमा सञ्चालन गर्न पर्सी आइतबार घट स्थापनादेखि पूर्णिमासम्म रूट परमिट समेत खुला गरिएको छ। यस्तै नारायणगढ़ मुगलिङ सड़क खण्डमा घट स्थापनादेखि ठूलो अत्यावश्यक वस्तु बाहेकका अरू मालवाहक गाड़ी चलाउन रोक लगाइएको छ। सरकारले तोकिएको भन्दा बढ़ी भाड़ा नलिन, क्षमताभन्दा बढ़ी यात्रु नराख्न र गाड़ीको प्राविधिक अवस्था जाँच नगरी नचलाउन भनेको छ। यसै गरी प्रहरीले चाडपर्वलाई लक्षित गरी सड़क सुरक्षा र ट्राफिक व्यवस्थापनलाई प्राथमिकता दिएको छ। यात्रुको सुरक्षित आवागमन सुनिश्चित गर्न गाड़ीको निगरानी, चालकको अवस्था, तीव्र गति, जाँड रक्स खाएर गाड़ी चलाउने गतिविधि तथा अन्य ट्राफिक नियम उल्लंघनमाथि निगरानी बढ़ाएको छ। शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्था सहितको शिक्षा 11 संशोधन नियमावली 2083 सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ। प्रस्तावित व्यवस्था अनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रू 50 लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले रू 40 लाखसम्मका सवारी साधन खरिद गर्न सक्नेछन्। त्यस्तै माध्यमिक तृतीय श्रेणी, निम्न माध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले रू 4 लाखसम्मको 2 पाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ। सवारी साधन खरिदका लागि बैंक मार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको 80% किस्तागत ब्याज नेपाल सरकारले सहुलियत स्वरूप व्यवहार्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी 20% रकम आफै व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्। शिक्षक सेवामा बहाल रहेको अवधिसम्म सम्बन्धित बैंकले निर्धारण गरेको किस्तागत ब्याज सरकारले व्यवहार्ने व्यवस्था गरिएको छ। काठमाडौँको बुढालिन कण्ठबाट 21 किलो सुन बरामद भएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले हिजो ठूलो परिमाणमा सुन बरामद गरेको, प्रहरीले केही व्यक्तिलाई पक्राउ पनि गरेको छ। बरामद सुनमध्ये 11 किलो तयारी अवस्थामा रहेको र 10 किलो प्रशोधन गर्ने गरी राखिएको अवस्थामा भेटिएको प्रहरीको स्रोतको भनाइ छ। यसअघि 2080 साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार पार गरिसकेको अवस्थामा ब्रेक सुभित्र 60 किलो सुन बरामद भएको थियो। नेपालमा बरामद हुने धेरै सुन भारततर्फ तस्करी हुने गरेको छ भने यसमा नेपाली नागरिकलाई भरिया र व्यवस्थापकका रूपमा प्रयोग गर्ने गरिएको अनुसन्धानबाट खुलेको छ। असोज 21 गते राति प्रहरीले काठमाडौँको काँडाघारीबाट गोली प्रहार गरेर 3 जना लुटेरालाई पक्राउ गरे। गोली चलाएर पक्राउ गरिएका मध्ये लुटेरा समूहका मुख्य नायक 27 वटा मुद्दामा संलग्न रहेको पाइएको छ। श्रृंखलाबद्ध लुटपाटमा संलग्न सिन्धुलीको मरिन गाउँपालिका 5 घर भई कलंकी बस्दै आएका 24 वर्षीय आर्यन माझी डाका चोरी लुटपाट लगायतका 27 वटा मुद्दामा संलग्न रहेको पाइएको जिल्ला प्रहरी परिषद काठमाडौँका एसएसपी दिलीप घिमिरेले जानकारी दिनुभएको छ। विभिन्न मितिमा जिल्ला प्रहरी परिषद भक्तपुर, इलाका प्रहरी कार्यालय बनेपा र जिल्ला प्रहरी परिषद काठमाडौँमा रहेका 27 वटा डाका चोरी मुद्दामा माझी पक्राउ परेको अनुसन्धानको क्रममा देखिएको छ। माझी नेतृत्वको लुटेरा समूह काठमाडौँका विभिन्न ठाउँमा लुटपाट गर्ने, पैदल यात्रीबाट सिक्री लुटपाट गर्ने लगायतका काममा संलग्न रहेको पाइएको प्रहरीले जनाएको छ। लुटेराका मुख्य नायके माझीसँगै मकवानपुरका बकैया गाउँपालिका 5 का राकेश थिङ र सोही गाउँपालिका 7 का मनोज कुमार मोक्तान पनि पक्राउ परेका छन्। उनीहरू 3 जनाको समूहले मोटरसाइकल चढेर सिक्री लगायतका गरगहना लुटपाट गर्ने गरेको प्रहरीको भनाइ छ। भक्तपुरबाट सुनको सिक्री लुटेर फरार भएका 5 खालका 5 जना युवक पक्राउ परेका छन्। भक्तपुर प्रहरीले भक्तपुर प्रहरी परिषदले चांगुनारायण नगरपालिका दुई दुवाकोटबाट सिक्री लुटेर फरार भएका काभ्रे फलाञ्चोको पाँचखाल नगरपालिका एकका पाँचजना युवकलाई पक्राउ गरेको। पक्राउ पर्नेमा काभ्रेको पाँचखाल नगरपालिका एकका 25 वर्षीय सुदीप लामा, 32 वर्षीय कर्ण बहादुर तामाङ, 21 वर्षीय कुमार तामाङ, 19 वर्षीय विजय तामाङ र 32 वर्षीय के नाम सिंह तामाङ रहेका छन्। उनीहरूले भक्तपुर र चाङ्गुनारायण नगरपालिका दुई दुवाकोट स्थित त्रिपुरा सुन्दरी खादी स्टोरका संचालक तीर्थ बहादुर कार्की पसल बन्द गरी घरमा जाँदै गर्दा कुटपिट गरेका थिए। कुटपिट गर्ने क्रममा कार्कीले लगाएको सुनको सिक्री समेत लुटेर फरार भएका थिए। पीड़ितले दिएको सही उजुरीको आधारमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको। उनीहरूको साथबाट 91/1207 नम्बरको 200 सीसीको पल्सर र 3/0002/0001/4692 नम्बरको 220 पल्सर मोटरसाइकल प्रहरीले बरामद गरेको छ। पक्राउ परेका उनीहरूलाई चोरी तथा ढाका सम्बन्धी कसरमा जिल्ला अदालत भक्तपुरमा पेश गरिएको छ। तपाईँ बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रम एकैछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुनेछौं। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।
1: रे केटा, ल्याइस त भगवानको मूर्ति नछैकन अलग्ग राखिदिए है कि
2: पूजा र बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मस्ता गर तपाईँ छैन हुँदैन र
3: एकपटक सोच्नुहोस् त के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
4: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
5: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
0: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
5: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
0: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
5: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
0: आउनुहोस् भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: हजुरको रेडियो 102.1 MHz।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार। पोखरा महानगरपालिका 18 अधेरी कुनामा घरको जग खन्ने क्रममा माटोको डिस्को खस्ता पुरिएर दुईजना मजदूरको मृत्यु भएको छ। मृत्यु हुनेमा पर्वतको महाशिला गाउँपालिका 6 फलाम खाने घर भएका 29 वर्षीय विक्रम सुनार र गोर्खाको पालुङटार नगरपालिका 7 बस्ने 37 वर्षीय राजु कुमार रहेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक दीपक प्रसाद रिजालले जानकारी दिनुभएको छ। उहाँका अनुसार हिजो दिउँसो घरको जग खन्ने क्रममा करिब 7 फिट गहिरो खाल्टोमा काम गरिरहेका दुईजना मजदूर माथिबाट माटोको डिस्को खसेर पुरिएका थिए। घटनाको जानकारी प्राप्त भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको संयुक्त टोलीले तत्काल उद्धार कार्य शुरू गरेको थियो। उद्धार टोलीले पुरिएका दुवैजनालाई माटो पन्छाएर उद्धार गरी उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगेको थियो। मृतक सुनारलाई अपरान्ह 4:35 बजे उद्धार गरिएकामा चिकित्सकले 5 बजे मृत घोषणा गरेको जनाउँदै कुमारलाई साँझ 6 बजे मात्र उद्धार गरिएकामा 6:26 मा मृत घोषणा गरेको प्रहरी निरीक्षक रिजालले बताउनु भएको छ। प्रशान्त महासागरमा विकसित एल निनो प्रणालीका कारण नेपालमा यो वर्षको मनसुनमा औसतभन्दा कम वर्षा हुने अनुमान रहे पनि औसत सरह वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागले मनसुन शुरू हुनु अघि यस वर्ष औसतभन्दा कम वर्षा हुने अनुमान सार्वजनिक गरेको थियो, तर विभागको पछिल्लो विवरण अनुसार मनसुन प्रवेश गरेको जून 19 तारीकदेखि अहिलेसम्म झण्डै 95% वर्षा भइसकेको छ। सामान्यतया नेपालमा मनसुन भरिमा 1500 मिलिमिटर पानी पर्ने गरेकोमा यसपटक 1326 मिलिमिटर वर्षा रेकर्ड भएको छ। मौसमविदहरूका अनुसार मध्य प्रदेशमा औसतभन्दा केही कम वर्षा हुँदा गण्डकी प्रदेश, बागमतीका काठमाडौँ र सिन्धुपाल्चोक आसपासका क्षेत्रमा पनि औसतभन्दा धेरै पानी परेको छ। जुम्ला, जोमसम र काठमाडौँ विमानस्थलमा धेरै वर्षा मापन गरिएको छ भने धनगढ़ी, नेपालगंज, जनकपुर र विराटनगर लगायतका क्षेत्रमा औसतभन्दा कम वर्षा भएको छ। अहिले देशका धेरैजसो ठाउँबाट मनसुन बाहिरिसकेको छ। केही भूभागमा अझै पनि पश्चिमी वायु र स्थानीय प्रणालीको सामान्य प्रभाव बाँकी रहेकोले अझ पनि वर्षा थपिन सक्छ। पृथ्वी जल तथा मौसम विज्ञान विभागका सह प्राध्यापक मदन सिद्धेलका अनुसार एल निनोको प्रभाव दक्षिण एसियासम्म आइपुग्न समय लागेकाले मनसुनको समयमा यसको असर नेपालमा सोचे जस्तो नदेखिएको हो। यसबाहेक स्थानीय मौसमी प्रणाली र मनसुनको अन्त्यतिर आएको न्यून चापीय प्रणालीले पनि वर्षा गराउन सहयोग पुर्याएको छ। आउँदो नोभेम्बरमा उत्कर्षमा पुग्ने अनुमान रहेको एल निनो प्रणालीका कारण नेपालमा यसपालि हिउँदे वर्षा कम हुन सक्ने जोखिम छ। लगातार 3 वर्षदेखि घट्दै गएको हिउँदे वर्षाले यस वर्ष कृषि र खाद्य सुरक्षामा थप चुनौती थप्न सक्ने विज्ञहरूको चिन्ता छ। गैराती, गण्डकी र बागमती प्रदेशका पहाड़ी केही ठाउँमा हल्का वर्षा भएको छ। साथै पश्चिमी 1-2 ठाउँमा पनि छिटपुट पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले गण्डकीका 1-2 ठाउँमा छिटपुट बाहेक देशका अरू ठाउँमा पानी परेको छैन। आज दिउँसो कोशी, बागमती र सुदूरपश्चिम प्रदेशको पहाड़ी तथा कोशी प्रदेशको तराईका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। मध्य प्रदेश तथा कोशी र सुदूरपश्चिम प्रदेशको तराईका क्षेत्रमा बादल लाग्नेछ। साथै देशको हिमाली र पहाड़ी केही ठाउँमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। आजसम्म वर्षाको गतिविधि कायमै रहने र भोलि शनिबारदेखि मात्र मौसममा क्रमशः सुधार आउने मौसमविदको भनाइ छ। समाचारको क्रम राष्ट्रिय समाचार। प्रशान्त महासागरको समुद्री सतहको तापक्रम असामान्य रूपमा बढ़ेसँगै एल निनो तीव्र बन्दै गएको र आउँदो डिसेम्बरमा उत्कर्षमा पुग्ने संयुक्त राष्ट्रसंघको विश्व मौसम विज्ञान संगठन डब्ल्यूएमओले जनाएको छ। यस पटकको एल निनो सन् 1950 यताकै सबैभन्दा शक्तिशाली मध्ये एक हुन सक्ने मौसमविदले चेतावनी दिएका छन्। डब्ल्यूएमओका प्रमुख सेलेस्ट साउलोले एल निनो दृढ़ रूपमा स्थापित र तीव्र गतिमा सुदृढ भइरहेको बताउनु भएको समाचार संस्था एएफपीले जनाएको छ। उहाँका अनुसार यो अवस्था सन् 2027 फेब्रुअरीसम्म कायम रहने सम्भावना झण्डै 100% छ। डब्ल्यूएमओका अनुसार मध्य तथा पूर्वी भूमध्य रेखीय प्रशान्त महासागरमा समुद्री सतहको तापक्रम गएको जून महिनामा औसतभन्दा 1.6 डिग्री सेल्सियस धेरै रहेकामा अगस्त महिनामा 2.5 डिग्री सेल्सियस पुगेको थियो। अक्टोबर, नोभेम्बर, डिसेम्बरमा यो सामान्यभन्दा झण्डै 3.7 डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ र यो सन् 2015 र 2016 कायम 2.6 डिग्री सेल्सियसको अघिल्लो कीर्तिमान भन्दा धेरै हो। एल निनोका कारण पृथ्वीमा नयाँ ताप थपिने नभई समुद्रमा संचित ताप बाहिर आउने डब्ल्यूएमओका प्रमुख साउलेले बताउनु भएको छ। अहिलेको समुद्र आफूहरूले मापन गरे यताकै सबभन्दा ताप रहेकाले बाहिर निस्कन थप ताप उपलब्ध रहेको उहाँले उल्लेख गर्नुभएको छ। एल निनोले विश्वका धेरै भागमा औसतभन्दा धेरै तापक्रम तथा वर्षाको ढाँचामा परिवर्तन ल्याउने भएकाले खडेरी र बाढ़ीको जोखिम बढ़न सक्छ। मध्यपूर्व द्वन्द ऊर्जा आपूर्तिमा अवरोध र यातायात लागतमा देखिएको दबावका बावजूद विश्व व्यापार अपेक्षाभन्दा बढ़ी लचिलो देखिएको विश्व व्यापार संगठन डब्ल्यूटीओले जनाएको छ। एआई प्रविधिमा बढ़दो लगानीका यस वर्ष विश्वव्यापी वस्तु व्यापार वृद्धि हुने प्रक्षेपण छ। आपूर्ति श्रृंखलामा गरिएको अनुकूलन र एआई पूर्वाधारमा बढ़ीको लगानीले व्यापार वृद्धिलाई मुख्य टेवा दिएको डब्ल्यूटीओको निष्कर्ष छ। सेमी कन्डक्टर, सर्भर तथा अन्य उपकरणको व्यापार अघिल्लो वर्षको त्यही अवधिको तुलनामा 67% बढ़ेको छ। डब्ल्यूटीओकी प्रमुख एनगोजी ओकोन्जो इवो आलाले अवरोधका बावजूद विश्व व्यापारले देखाएको लचिलोपन सकारात्मक रहेको बताउनु भएको छ। यद्यपि सबै देशले एआईबाट सिर्जना भएका अवसरको समान लाभ लिन नसक्ने निष्कर्ष समेत संगठनको छ। मध्यपूर्वको द्वन्दले ऊर्जा मल तथा यातायात बजारमा अवरोध सिर्जना गरे पनि आपूर्ति श्रृंखलाले त्यस अनुसार आफूलाई अनुकूलन गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। समाचारको अन्त्यमा खेल समाचार। एनपीएलको तेस्रो संस्करणका लागि विराटनगर किङ्सले श्रीलंका पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर धमिका प्रसादलाई प्रशिक्षकका रूपमा फेरि जिम्मेवारी दिएको छ। तीव्र गतिका बलर उनले 25 टेस्ट 24 एक दिवसीय र 14 टी20 खेलेका छन्। अमेरिका राष्ट्रिय टोली नेपाल र ओमानको बलिङ प्रशिक्षक रहिसकेका उनले लंका प्रिमियर लीगमा कोलम्बो किङ्स क्यान्डी बोल्स र क्यान्डी रोयल्समा पनि काम गरेका छन्। विराटनगर किङ्सले बलिङ प्रशिक्षण खेलाड़ी विकास र टोली व्यवस्थापनमा रहेको उनको विशेषज्ञतालाई नै निरन्तरताको मुख्य आधार बनाएको उनी यसअघि पनि विराटनगरको प्रशिक्षक रहिसकेका छन्। विराटनगरले विदेशी खेलाड़ीमा चरित असलंका शुभम रंजने लगायतलाई अनुबन्ध गरिसकेको छ। एनपीएलको तेस्रो संस्करण आउँदो कार्तिक 9 गतेदेखि मंगिर 5 गतेसम्म आयोजना हुने देशकै सर्वाधिक ठूलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता हो। अहिले त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति दर्शक प्यारापिटमा नयाँ कुर्सी जडान पिच र आउटफिल्डको अन्तर्राष्ट्रिय स्तरको व्यवस्थापन तथा प्रवेशद्वार निर्माणको काम तीव्र गतिमा भइरहेको छ। मैदानको प्यारापिटमा अन्तर्राष्ट्रिय मापदण्डका पहेलो रातो सुन्तला र सेतो रंगका कुर्सीहरू जडान गरिएका छन्। साथै गाड़ी पार्किङका लागि कीर्तिपुर क्षेत्रका खुला ठाउँहरू निर्धारण गरिएको छ। विदेशी कमेन्टेटर तथा टेलिभिजन प्राविधिकहरूका लागि वातानुकूलित र आधुनिक प्रविधियुक्त कार्यकक्षको व्यवस्था मिलाइँदैछ। प्रतियोगिता अवधिभर दर्शकको अत्याधिक चाप हुने सम्भावनाले अनुमान गर्दै नेपाल प्रहरी र आयोजकले कड़ा सुरक्षा योजना तयार पारेका छन्। समाचारसँगै हामी बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि एकपटक। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्य समिति चयनका लागि मतदान शुरू। मतदानका लागि मतदाता बिहानैदेखि लाइनमा। दशैं मनाउन घर जाने यात्रुका लागि आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला। काठमाडौँको बुढा नीलकण्ठबाट 21 किलो सुन बरामद। भक्तपुरबाट सुनको सिक्री लुटेर फरार भएका 5 खालका 5 युवक पक्राउ। पोखरामा माटोको ढिस्कोले पुरिँदा 2 मजदूरको मृत्यु। एआई प्रविधिमा बढ़दो लगानीले यस वर्ष विश्वव्यापी व्यापार बढ़ने डब्ल्यूटीएको प्रक्षेपण। र श्रीलंका पूर्व क्रिकेटर धमिका फेरि एनपीएलका लागि विराटनगरको प्रशिक्षक। हवस् त बिहान 9 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट बिहान 11 बजेको हजुरको खबरमा आउने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत्व समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: घर बनाउनको को लागि रड सिमेन्ट जस्ता पाता चाहिने कहाँबाट ल्याउने होला फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बाटी
1: काका तिमीलाई यति नै थाहा छैन अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका
2: हजुर यहाँ सिमेन्ट रड पाइप फ्लाइट जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैराछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
3: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 9845 40 682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9845 40 892 र 048-540-385 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप
4: जनप्रतिनिधिको भूमिकामा मात्र होइन अब संगीतको पर्दामा पनि उत्तिकै दमदार सिन्धुली जिल्ला गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का लोकप्रिय वडा अध्यक्ष रविन कुमार श्रेष्ठको विशेष प्रस्तुति सानु केसी रविन कुमार श्रेष्ठ र रिया खड्काको सुमधुर स्वरले सजिएको सबैको मन छुने गीत सिन्धुलीको राजा

सिन्धुलीको शान लोक संगीतको नयाँ पहिचान, नेपाली लोक संगीत प्रेमीहरूका लागि एउटा नयाँ तरंग, एउटा नौलो धमाका सिन्धुलीको माटोबाट सिंगै नेपाली संगीतको बजार तताउन आइसकेको छ। बिल्कुलै नयाँ लोकदोहरीको शैली सिन्धुलीको राजा।

0: अशोक कुमार सापकोटाको उत्कृष्ट शब्द सानु केसीको मनसुने लय अनि नारायण दंगालको जोरदार संगीत संयोजन साथै मिलन श्रेष्ठको निर्देशनमा प्रतिभाशाली कलाकार रविन कुमार श्रेष्ठ अनि रिया खड्काको लोभलाग्दो अभिनय रहेको मनसुने गीत सिन्धुलीको राजा।
1: रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा सर्वत्र उपलब्ध छ लोकदोहोरी गीत सिन्धुलीको राजा। हेर्नुहोस्, सब्सक्राइब गर्नुहोस् अनि मन परे ढुक्कले सेयर गर्नुहोस्।

0: वाउ होइन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
1: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ।
0: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 8573 65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक, कटर बोर्ड रामेछ।
2: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।

0: हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
2: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
1: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
2: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
1: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
4: ल्याउन त ल्याउने बुबा, तर यो रामेछा बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
3: ए पिरले कि बुहारी, रामेछा मिट सब एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
5: हजुर, रामेछाप मिटसप एण्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफूल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
1: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
4: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-7648-03, रामेछाप मिटसप एण्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
1: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
2: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
1: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
2: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
1: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रमलो कोसेलीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म यो कार्यक्रम सुन्दै आइराख्नु भएको छ। आज पनि हामी तपाईँसँग रहन्छौ। आज शुक्रबारको बसाई रहेको छ, स्थानीय गीतहरू बज्ने, तर विशेष गरी हामीले दशैंकै गीत संगीत राख्छौं। तपाईँले आफूलाई मनपर्ने मिठा गीत रोजाईमा पार्दै आफ्ना आफन्तजन साथी संगीलाई सम्झन सक्नुहुन्छ। आजको बसाईमा 0848 40 00 26 को नम्बर तपाईँको लागि खुल्ला रहेको छ भने तपाईँ यो समय उकाली उरारी लुगबेसी धाइराख्नु भएको छ, साथै भन्ज्याङ चौतारी गर्दै हुनुहुन्छ होला। देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट एकैसाथ सुन्दै हुनुहुन्छ हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्यूज डटकम हजुरको याप्तामा कुसेफएम 95 मेगाहर्जबाट पनि सुन्दै हुनुहुन्छ। फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने शेयर गर्न सक्नुहुन्छ। सोशल मिडियामा आफ्ना आफन्तजन साथी संगीलाई सम्झना सन्देश सहित कमेन्ट पठाएर पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। यति बेला प्रविधि संयोजनमा रहेर मलाई साथ दिइराख्नु भएको छ श्रीराज महतले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता आयु। तपाईँ फटाफट फोन डायल गर्दै कार्यक्रममा आउनुहोला। यति बेला भने हामी कार्यक्रमको शुरूआतमा राख्छौं एकदमै मिठो रमाइलो एउटा गीत, त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला।

0: एकदमै मिठो र गीत बजिसकेको छ. ह्याप्पी दसैँ भन्ने बोलको गीत रहेको छ. राजु ढुकाल, देवी खर्ती, रविन लामिसानी अनि साथीहरूको आवाज, अस्मिता ढलाकोटीको आवाजमा रहेको गीत राखेर कार्यक्रम लोककोशलीको शुरूआत गरिसकेका छौं. पालो तपाईँको रहेको छ, फटाफट फोन गर्नुहोस्. आजको विषयमा तपाईँलाई मनपर्ने गीत रोज्न सक्नुहुन्छ. यति बेला सम्पर्कमा कोही साथी हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु. हेलो.
1: हेलो दिदी, नमस्ते.
0: नमस्ते. हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? अप्सराजीको खबर के छ भन्नुहोस् न.
1: मेरो खबर एकदम ठिक छ. अनि दिदी हजुरले के छ भन्ने?
0: मेरो पनि एकदम ठिक छ, राम्रो छ, रमाइलो छ भनौँ कि के भनौँ, रमाइलो छ भनौँ है अप्सराजी.
1: हजुर, रमाइलो छ.
0: रमाइलो नै छ भन्नु पर्यो. आफूले रमाइलो माने रमाइलो हुन्छ, बेरमाइलो माने भने बेरमाइलो नै हुन्छ, होइन?
1: हजुर.
0: अनि खानपिन भइसकेको हो कि बाँकी छ कि के हुँदैछ भन्नुहोस् न.
1: मेरो खाना बाँकी छ, अनि दिदी हजुरले खानु भयो त?
0: मैले त खाइयो नि आएको छु. अब तपाईँहरूसँग रमाइलो गरौँ एक घन्टा चाहिँ भनेर. अब अरू त समग्रमा सबै ठिकै छ, राम्रै रमाइलै छ भन्नुपर्छ, यस्तै छ. आज कुन चाहिँ गीत सुन्नुहुन्छ होला भन्नुहोस्?
1: दसैँको गीत त्यो पुष्कल शर्माको जुन गीत भयो बजाइदिनु.
0: पुष्कल शर्माको भन्नुभयो?
1: हजुर,
0: पुष्कल शर्माको आवाजमा रहेको दसैँको जुन भयो नि हुन्छ भन्नु.
1: हजुर,
0: ल ठिक छ, हामी राख्नेछौँ. यहाँले साथीहरूलाई छोटो मिठो सम्झनुहोस्.
1: फर्स्ट अफ अल त दिदी हजुरको लागि, अनि प्रविधिमा हुने दाईको लागि, अनि मेरो प्यारी छोरी सुनिताको लागि, अनि मेरो प्यारी दिदी शर्मिला दिदी चाहिँ बिमारी हुनुहुन्छ, उहाँलाई चाहिँ छिटो निको हुनुहोस् भन्न चाहे. अनि त्यसपछि मेरो बहिनीको सुनिता बहिनीको लागि भनेर छुट्टिन्छु. नमस्ते.
0: हवस् त, नमस्ते. भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो अप्सरा नेपालीजी, मन्थलीबाट भन्दै हुनुहुन्थ्यो. उहाँलाई पुष्कल शर्माको आवाजमा रहेको एकदमै मिठो रमाइलो दसैँको गीत रोजेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ. पालो तपाईँको रहेको छ, तपाईँले सोही गीतलाई समर्थन जनाउनु पर्ने हुन्छ. यति बेला अर्को साथी फेरि पनि सम्पर्कमा हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु. हेलो भन्दै थियो, गइसक्नु भएको छ जो साथी हुनुहुन्छ. साथीले गीत रोजिसक्नु भएको छ, मात्रै तपाईँले सहभागिता जनाउनुपर्छ र साथीहरूलाई सम्झन पाउनुहुन्छ. कार्यक्रम लोककोशलीको बसाइमा छौं. हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म 1 घण्टासम्म तपाईँलाई मिठा रमाइला गीत संगीतबाट भरपूर मनोरञ्जन दिने उद्देश्यका साथ हामी आउने गरेका छौं. यति बेला अर्को साथी सम्पर्कमा, स्वागत गर्छु. हेलो.
2: हेलो दिदी, नमस्ते.
0: नमस्ते. हजुर नमस्ते, कहाँदेखि बोल्दै हुनुहुन्छ?
2: ओखुरुङ्गाबाट गेलमु शेर्पा.
0: गेलमुजीको खबर के छ भन्नुहोस् न.
2: ठिकै छ दिदी.
0: ठिकै छ. खानपिन खानुभयो?
2: बाँकी छ. अनि तपाईँको?
0: मेरो पनि भइसकेको छ. मौसम कस्तो छ त्यतातिर?
2: घाम लागिरहेछ.
0: घाम लाग्दैछ, घाम लाग्दै हामीलाई सुन्दै हुनुहुन्छ. खुसी लाग्यो कार्यक्रममा आउनु भएको छ, साथीले गीत रोजिसक्नु भएको छ. सम्झनुहोस् न साथी सुङ्गीलाई. गेलमुजी, साथीलाई सम्झनुहोस् भन्दै थियो, उहाँले सम्झनु भएन अथवा उहाँले मेरो आवाज सुन्नु भएन. गेलमु शेर्पा भनेर चिन्ने सबैको लागि अब बच्ने मिठो गीत. यति बेला पुष्कल शर्मा अनि सुनिता बुढाको आवाजमा रहेको एकदमै मिठो रमाइलो गीत वर्ष दसैँको परदेशी भन्ने बोलको गीत, त्यो गीतपछि हामी आउँछौ. रेडियो सुन्दै गर्नुहोला.

0: कार्यक्रम में यह एकदम मीठो गीत राख तेस पच्ची आईसिका छू ये बेला अर्क साथी संपर्क में स्वागत कर
1: हेलो दीदी नमस्ते नमस्कार
0: नमस्ते नमस्कार दीदी के खबर
1: खबर ठीक छ दीदी हजुर मेरो भन्नुपर्छ है त दीदी हजुर लगायत रामेछाप डाँडातिरको सुनाउनुहोस्
0: म लगायत रामेछाप डाँडातिरको पनि एकदम ठिक छ भन्नुपर्छ
1: हजुर घाम लागिरहेको छ अग्रमा यतातिर त भन्नुपर्छ है त रमाइलो घमाइलो हुँदैछ भन्नुपर्छ है
0: ल रमाइलो घमाइलोको साथमा बस्दै हुनुहुन्छ हामीलाई सुन्दै हुनुहुन्छ खुसी लाग्यो यता त हिजो अस्ति राति पनि सिमसिम पानी पर्यो मौसम चिसो छ अब हाफ लुगा लगाएर चाहिँ हिँड्न बाहिर सकेला जस्तो छैन है देवजी दा चाहिँ चिसो बढ़िरहेको छ अब कार्तिक महिना पनि शुरू भइसकेको छ त्यो भएर पनि होला सायद बिहान र बेलुका चाहिँ एकदमै धेरै चिसो छ यता
1: हजुर हजुर यता पनि त्यस्तै नै हो दिदी हजुर बिहान चाहिँ एकदम चिसो चिसो थियो अब अहिले चाहिँ घाम लागेको छ जो तातो तातो अब भइरहेको छ भन्नुहोस् है एकदम अहिले चाहिँ एकदम अब दिउँसो चाहिँ गर्मी नै छ अहिलेसम्म चाहिँ भन्नुपर्छ है त
0: ल ठिक छ कार्यक्रममा आउनुभएको छ खुसी लाग्यो खानपिन भयो कि बाँकी छ
1: खानपिन अब हुन्छ दिदी हजुर तरकारी पाक्दै छ अब एकछिनमा खाने छु भन्नुपर्छ है
0: ल ठिक छ बिस्तारै खानु होला आज कुन चाहिँ गीत सुन्न मन छ त हजुरलाई
1: आज मलाई नमुछे आमा दहीमा टिका नछरी जमरा भन्ने गीत चाहिँ बजाइदिनुहोस् न दिदी हजुर मिल्छ भने
0: ल हुन्छ नमुछे आमा दहीमा टिका यो गीत कार्यक्रममा बोल्छ साथीहरूलाई सम्झनुहोस् न
1: हुन्छ सम्झनुभन्दा अगाडि चाहिँ दिदी हजुरलाई मैले सुन्न अनि कमेन्ट लेख्न नपाए तापनि नमस्ते नमस्कार सुनाइदिनु है दादा भनेर भनेको छ है दिदी हजुरलाई हाम्रो यता दोलखा श्यामाको बहिनी सम्झना प्रधानले चाहिँ दिदी हजुर सबैलाई नमस्ते नमस्कार सुनाइदिनु भनेको छ है त
0: ल उहाँलाई हाम्रो तर्फबाट पनि नमस्ते नमस्कार धेरैमा धेरै सम्झना छ भनिदिनु होला
1: सुन्छ भरे बेलुकातिर कतिखेर कन्ट्याक्टमा त्यतिखेर सुनाइदिने छु भन्नुपर्छ है त अनि विशेष गरी दिदी हजुरकै लागि प्राविधिकमा रनाउने दाईको लागि लगायत हजुरको रेडियो होली युनिटको लागि दिदी सम्झना खर्गीको लागि पनि भन्न चाहन्छु र अनि त्यसै गरी सुन्दै होला यता साथी ध्रुव पार्नेको लागि मिठो सम्झना भन्न चाहन्छु अनि त्यसै गरी अनिता तामाङ अनि त्यसै गरी निर्मला पौडेल को लागि भन्न चाहन्छु अनि त्यसै गरी यता जापानतिर रहेर पनि सुन्दै हेर्दै होला बहिनीहरू तारा योगीको लागि भन्न चाहन्छु नवीना थापा लगायत मलाई जे माझी भनेर चिनि नचिनी सबै सबैको लागि अब बज्ने गीत सुनाउन चाहन्छु भन्दै छु तिमी होला अनि यसै गरी उता गोल्टनतिर नि सुन्दै होला बहिनी दुर्गा माझीको लागि भन्दै छु तिमी होला नमस्ते बाबाई
0: नमस्ते नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो देवजी उहाँले एकदमै मनसुने गीत रोजाइमा पारेर छोडिसक्नु भएको छ सो यो गीतलाई समर्थन जनाउने पालो तपाईँको रहेको छ तपाईँले पनि सहभागिता जनाउनुहोला कार्यक्रममा विचारमा आइला मनसुने दसैँका गीतहरू तपाईँले रोज्न सक्नुहुन्छ त्यति बेला अर्को साथी आइसक्नु भएको छ स्वागत गर्छु हेलो
2: हेलो दिदी नमस्ते नमस्कार गुड मर्निङ
0: नमस्ते नमस्कार गुड मर्निङ हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ
2: बिपुबाट एलिना खत्री बोल्दैछु दिदी
0: एलिना खत्री भन्नुभयो
2: हजुर
0: के छ एलिनाजीको खबर
2: मेरो खबर त एकदम ठिकै छ पर्छ दिदी मौसमको कुरो गर्नुपर्छ घाम लागिरहेछ भन्नुपर्छ अनि दिदी लगायत रामेछाप डाँडातिरको खबर के छ सुनाउनु
0: म लगायत रामेछाप डाँडातिरको पनि एकदम ठिकठाक छ भन्नुपर्छ एलिनाजी समग्रमा सबै ठिकै छ घाम लाग्दैछ कहिले चिसो कहिले गर्मी जस्तै छ ठिकै छ खानपिन भयो कि बाँकी छ कार्यक्रम सुन्दै हुनुहुन्छ
2: हजुर कार्यक्रम सुन्छु दिदी मेरो खाना भइसक्यो दिदी हजुरको पनि भइसक्यो होला
0: हजुर मेरो पनि भइसकेको छ हाम्रो साथीले गीत रोजिसक्नु भएको छ साथीहरूलाई सम्झनुहोस् न
2: सुन्छु अहिले तिस मिनट भइसम्म कार्यक्रम सञ्चालन गर्नुहुन्छ दिदीहरूको लागि भन्न चाहन्छु अनि त्यही सुनाउने दाईका लागि अनि भर्खरै फोन गर्ने मेरो प्यारो दाई दिमाजी दाईले पनि मिठो माया मिठो सम्झाउनु छ दाई भन्न चाहन्छु ध्रुव पाण्डे दाईले पनि धनुगोत्री दिदीलाई पनि अनि सुन्दै हुनुहुन्छ होला मेरो प्यारो साथी डोलमा शेर्पाको लागि पनि भन्न चाहन्छु अनि याङ्जु शेर्पा यसमै हुनुहुन्छ मेरो मम्मको लागि भन्दैछु दिदी दिदी नमस्ते नमस्कार बाबाई
0: हस् नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो एलिनाजी उहाँले आफ्नो साथी सङ्गीलाई सम्झेर गइसक्नु भएको छ रोज्नु भएको कृष्ण भक्त राईको आवाजमा रहेको नमो श्यामा भन्ने फुलको गीत छ। यो गीत कार्यक्रममा बस्छौ, त्यसपछि हामी छोटो व्यावसायिक विश्रामतर्फ जान्छौं। विश्रामपछि आउँछौ, रेडियो सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 MHz।
1: रंगबहार रंगबहार
2: बर्जर संगे उपहार उपहार बम्परमा यामाहा रेजियर
1: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
2: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
1: बर्जर पेन्स।
3: वडा स्तरीय भलिबल खेल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिका वडा नम्बर 6 ओखरेनीको सूचना।
4: रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर 6 वडा कार्यालयबाट आर्थिक वर्ष 2083-84 वडा स्तरीय भलिबल प्रतियोगिताको लागि विनियोजन भएको बजेटबाट उक्त कार्यक्रम सञ्चालनका लागि वडा समितिको निर्णय अनुसार वडा कार्यालय आयोजक र फ्याफुल्ला युवा समितिले व्यवस्थापन गर्ने गरी युवाहरूलाई लक्षित गरी दशैं तिहारको बीचमा वडा स्तरीय भलिबल खेल प्रतियोगिता सञ्चालन गरिने भएको हुँदा उक्त प्रतियोगितामा सहभागी भइदिनु हुनका लागि यस वडाका खेलाड़ी लगायत खेलप्रेमी मानवहरूमा हार्दिक अनुरोध गर्दछौ।
3: खेल सञ्चालन हुने मिति 2083 साल कार्तिक 5 र 6 गते। स्थान सुमल भन्ज्याङ गैरा रामेछाप नगरपालिका वडा नम्बर 6 रामेछाप।
4: थप जानकारीका लागि वडा अध्यक्ष राजेश तामाङ सम्पर्क नम्बर 9851-2774-49। वडा सदस्य खड्गबहादुर मगर सम्पर्क नम्बर 9844-010-234। वडा सचिव अञ्जना खड्का सम्पर्क नम्बर 9840-6696-05। र फ्याफुल्ला युवा व्यवस्थापन समितिका अध्यक्ष भिजन पाखरिन सम्पर्क नम्बर 9767-9577-71।
3: जनप्रतिनिधिको भूमिकामा मात्र होइन अब संगीतको पर्दामा पनि उत्तिकै दमदार सिन्धुली जिल्ला गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का लोकप्रिय वडा अध्यक्ष रविन कुमार श्रेष्ठको विशेष प्रस्तुति। सानु केसी रविन कुमार श्रेष्ठ र रिया खड्काको सुमधुर स्वरले सजिएको सबैको मन छुने गीत सिन्धुलीको राजा।

चुलबुलीको शान लोक संगीतको नयाँ पहिचान, नेपाली लोक संगीत प्रेमीहरूका लागि एउटा नयाँ तरंग, एउटा नौलो धमाका सिन्धुलीको माटोबाट सिंगै नेपाली संगीतको बजार तताउन आइसकेको छ। बिल्कुलै नयाँ लोकदोहरीको शैली सिन्धुलीको राजा।

0: अशोक कुमार सरकोटाको उत्कृष्ट शब्द सानु केसीको मन छुने लय अनि नारायण दंगालको जोरदार संगीत संयोजन साथै मिलन श्रेष्ठको निर्देशनमा प्रतिभाशाली कलाकार रविन कुमार श्रेष्ठ अनि रिया खड्काको लोभलाग्दो अभिनय रहेको मन छुने गीत सिन्धुलीको राजा।
1: रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा सर्वत्र उपलब्ध छ लोकदोहोरी गीत सिन्धुलीको राजा। हेर्नुहोस्, सब्सक्राइब गर्नुहोस् अनि मन परे ढुक्कले सेयर गर्नुहोस्।

0: होइन ए बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन। साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका। डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
1: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्राक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
2: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
0: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-2245-44,
2: 9840-37-78-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
3: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
4: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
5: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475-21-158, 9854-0145-575, 9841-96-0669, 9864-1417-88।
4: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
5: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
4: ल हजुर, किन चिन्ता गर्नु भएको, स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
5: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
4: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 9765-72-69-36, 9817-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
6: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
7: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
6: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढ़ीको जोखिम बढ़ाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
7: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
6: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
7: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
6: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
8: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मंगसिर 9 गते सम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
9: Xiaomi किन्दा उपहार एभ्रीडे बम्परमा Thailand Holiday।
10: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
11: लौ के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
12: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।

0: हामीले कार्यक्रममा राखेका मित्र मिचेर माइदेखि हाम्रो देवश्री रोज्नु भएको थियो, साथै हामी छोटो व्यावसायिक विश्रामतर्फ पनि गएका थियौं। विश्रामपछि फेरि आइसकेका छौं। कार्यक्रम लोककोशेलीको बसाइमा रहेर हामीले तपाईँलाई एकैसाथ गीत संगीतबाट मनोरञ्जन दिइरहेका छौं। तपाईँले हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्यूज डट कम हजुरको यात्रामा कोशी एफएम 95.1 MHz एकैसाथ सुन्दै हुनुहुन्छ। फेसबुक लाइभबाट धेरै साथीले हामीलाई फेसबुक कमेन्टहरू पनि पठाइराख्नु भएको छ। तपाईँको कमेन्टलाई पनि हामीले कार्यक्रममा वाचन गर्छौं। तर यति बेला चाहिँ सम्पर्कमा साथी हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो
1: हजुर, शिक्षा नमस्कार।
0: नमस्कार हजुर, दुर्गाजी।
1: हजुर हजुर,
0: के छ खबर?
1: एकदम ठिक छु। अनि के छ हजुर लगाएको राम छ डाँडा किन
0: म लगायत रामी छाप डाँडाको पनि एकदम ठिक छ, राम्रो छ, रमाइलो छ, घमाइलो छ, यस्तै यस्तै छ भन्नुपर्छ।
1: हजुर हजुर।
0: अनि खाना भयो कि बाँकी छ त हाम्रो दुर्गाजीको?
1: भइसक्यो दिदी हजुर, भर्खर खाना आएर अनि हजुरको प्रोग्राम सुनेर बसिरहेको छु।
0: ल, कार्यक्रम सुन्दै बस्दै हुनुहुन्छ, खाना पनि खाइसक्नु भएको छ। मन्थलीतिर पनि मौसम त समग्रमा ठिकै छ है?
1: हजुर,
0: ल त्यसो भए हामी कार्यक्रम तर्फै लागौ। आज कुन चाहिँ गीत सुन्नुहुन्छ?
1: आज चाहिँ मलाई मिल्छ भने नवदुर्गालाई बोको छत्तीहरू भन्ने गीत बजाइदिनु थियो हजुर।
0: नवदुर्गालाई के भन्नुभयो?
1: नवदुर्गालाई बोको छत्तीहरू।
0: नवदुर्गालाई बोको छ पियारी भन्नुभयो?
1: हजुर हजुर।
0: ल ठिक छ, हामी यो गीत कार्यक्रममा राख्छौँ, साथीहरूलाई सम्झनुहोस्।
1: हजुर, विशेष गरी हजुरको लागि, प्राइसी मित्र हजुरको होल फ्यामिलीको लागि मेरो सम्झना भन्न चाहन्छु, मेरो घर परिवार सम्पूर्णहरूको लागि, दिदी बुवा मम्मी यहाँ सुन्नुहुनु भएको छ उहाँहरूको लागि, अनि अघि भर्खरै फोन गर्ने प्रिया साथी देवमाईलाई मेरो सम्झना भन्न चाहन्छु, अनि अघि भर्खरै फोन गर्ने बहिनी सेलिना खत्रीलाई चाहिँ मेरो पुरानै नम्बरमा फोन गर्नु होला भन्न चाहन्छु। 99 74 7 74 99 74 7 74 7 74 एकचोटि कल गर्नु होला बहिनी भन्न चाहन्छु। त्यसो गरी बहिनी निर्मला पौडेल, निर्मला लामा, रिया यजुरिता सुनर, बहिनी पासङडोलमा तामाङ, बहिनी सुमित थामी, दुर्गा थामी, अनि बहिनी शशी हाईलाई एकदम विश गरिरहेको भन्छु, अनि सुशीला बस्नेत, अस्मिता बस्नेत, साथी रेशम श्रेष्ठ, सबिन श्रेष्ठ, मनोज कार्नेस नेपाली, साथी उरिन्दर थापाको लागि पनि एकदम मिठो सम्झना भन्न चाहन्छु। जति पनि साथीहरू ध्रुवका आजबाट परिचित हुनुहुन्छ, यो बेला विशेष त नाम छुटेका छोरा देश विदेशमा रहेर सुनिरहनु भएका सबैलाई, र मेरो भाइ प्रिय भाइ नवराज चामले चाहिँ मलेसियातिर हुनुहुन्छ, भाइलाई मिठो सम्झना कृपा आजै घरको एउटा विशेष शुभकामना भन्दै भन्दै छुट्टिन चाहन्छु। दिदी नमस्कार।
0: हस् नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो दुर्गाजी मन्थलीबाट, उहाँले मिठो गीत बजिसक्नु भएको छ, नवदुर्गालाई बोका भन्ने यस्तै खालको गीत छ। पालो तपाईँको सोही गीतलाई तपाईँले समर्थन जनाउन सक्नुहुन्छ 0848 40 00 26 नम्बर तपाईँको लागि खुल्ला छ। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हरियो।
2: हेलो ललिता दिदी, नमस्ते, गुड मर्निङ।
0: नमस्ते, गुड मर्निङ हजुर। मैले पनि नामैबाट नमस्कार स्वागत गर्थे, हजुरको नाम चाहिँ थाहा भएन, भन्नुहोस् न।
2: ओखलढुङ्गाबाट छुक्की शेर्पाजी।
0: छुक्की?
2: हजुर।
0: के छ हाम्रो छुक्कीजीको खबर?
2: मेरो खबर ठिकै छ, अनि तपाईँको के छ खबर?
0: मेरो पनि एकदम ठिक छ। अस्ति नै मैले नाम बिर्सेको भन्नुहुन्थ्यो, आज नाम बजै सुरुवात गर्नुभयो, तर मैले फेरि पनि बिर्से आएको छु त्यो चाहिँ।
2: ठिकै छ दिदी, अब सधैँ आउनु पाउँदैन, त्यही भएर नि बिर्सिनु भयो होला नि हजुरले।
0: त्यही त, कहिले काहीँ दिनमा दुई तिन पटक, कहिले एक पटक, कहिले बिर्सिन्छ नि त, धेरै साथीहरू हुन्छ, अनि यही साथीको आधार त यो हो कि होइन लाग्छ कि,
2: साह्रो गाह्रो हुन्छ कि, त्यही भएर अलिकति सहभागी त जनाउनु सकिँदैन भन्नुपर्छ, अलि कल लाग्दैन लाग्दैन
0: लागेन चाहिँ किन त, यो कुरा चाहिँ मैले नि पत्ता लगाउन सकिनँ। धेरै साथीहरू फोन लाग्दैन लाग्दैन लाग्दैन मात्रै भन्नुहुन्छ, किन लागेन, जोखामा हेर्नु पर्ला जस्तो छ।
2: यति साह्रो कल लगाउनु पर्छ कि, भल्ला भल्ला लाग्यो, अझै लाग्दैन क्या हो भने लाग्यो, एकदमै खुसी लाग्यो, एकदमै धेरै पछाडि भुल्नु तपाईँसँग, एकदम खुसी लाग्यो।
0: ल, मलाई पनि खुसी लाग्यो। अब फोन नलाग्नुको एउटै मात्र कारण के रहेछ त्यो चाहिँ पहिला पत्ता लगाऊ, त्यसपछि चाहिँ साथीहरूले फोन लागेन भन्ने गुनासोको उत्तर चाहिँ म दिन्छु आइद तर कहिले पत्ता लाग्छ थाहा छैन फोन नलाग्नु भनेको तपाईँहरूले हामीलाई दिनुभएको माया हो म चाहिँ यसरी बुझ्छु किनकि धेरै साथीले हामीलाई फोन डायल गरिराख्नुहुन्छ कतिपय साथी होल्डमै बस्छु म फोन कहिले काहीँ लाग्दैन एकछिनमा त अन्य साथीकै लाग्छ भन्नुहुन्छ त्यो भएर पनि होला कहिले नेटवर्कको समस्या होला अब यता नेटवर्क अनि तपाईँको उपस्थिति र नहुन सक्छ कहिले तपाईँ नेटवर्कै नभएको ठाउँमा नि पुग्न सक्नुहुन्छ त्यो भएर होला हरेक विविध कारणहरू हुन सक्छ अब त्यो कारणहरू सबै भनिरहँदा फेरि समय पनि जाला गीत साथीले रोज्नु भएको छ चुकेजी यहाँले चाहिँ साथीहरूलाई सम्झनु पर्ने हुन्छ है
2: हुन्छ साथीले सम्झिनु पर्दा बुझ्ने राखा मार्फत सम्झिनु पर्दा म त ललितजी हजुरको लागि नै मिठो सम्झना गर्न चाहे हाम्रो हजुरको रेडियो एफएम सुनेर बस्नुहुने सम्पूर्णको लागि चाहिँ अब बस्ने भाषा सुनेर इन्जोय गर्नुहोला सबैजना भन्न चाहन्छु मेरो साथीहरूको नाम लिनु पर्दा म छेउमै हुनुहुन्छ मेरो बोल्नुको लागि अनि साथीहरूमा के टाइमतिर हुनुहुन्छ फेरि साथी अनुभव जानुलाई धेरै सम्झिरहेको छु ल तिमीले बिर्स्यो भने मैले बिर्सेको छैन भन्न चाहन्छु र तेह्र थुमतिर हुन्छ प्रेरी साथी नानु मनी सलिम्बुलाई पनि धेरै सम्झिरहेको छु ल बोल्न नभए पनि भन्न चाहन्छु नानु मगर पास्तरतिरै हुनुहुन्छ हाम्रो वंश दाईले पनि सम्झिरहेको छु एमा शेर्पा मेरो साथीहरू त धेरै हुनुहुन्छ विशेष त नाम छुटेको साथीहरूलाई पनि धेरै सम्झिरहेको छु भन्दै छुटे ल नमस्ते बाई बाई
0: उस्तो नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो छुकी शेर्पाजी यति बेला हाम्रो साथीले रोज्नु भएको गीत कार्यक्रममा बस्छ त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला

0: हाम्रो ध्रुवजीले रोस्ट भएको गीत कार्यक्रममा राख्यौं, त्यसपछि हामी आइसकेका छौं। लगभग अब कार्यक्रमको हामी अन्त्यतिर पनि आउन लागिसकेका छौं। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो,
1: नमस्कार।
0: नमस्कार हजुर, धनुजी बोल्दै हुनुहुन्छ?
1: हजुर हजुर,
0: के छ खबर हाम्रो धनुजीको?
1: एकदमै ठिकै छ दिदी, हजुरलाई सन्चै हुनुहुन्छ?
0: म एकदम सन्चै आरामै छु, किन मेरो आवाज सन्चो छैन जस्तो लाग्यो कि?
1: एकदमै सन्चै हुनुहुन्छ, अब हुन्छ नि त, आफ्नो अब व्यक्तिगत पनि हुन्छ, अब उठ्नु त पर्छ नि होइन?
0: कति पनि छ, अब व्यक्तिगत रूपमा त भित्र आन्तरिक कुराहरू कहाँ छ, के छ, के छ, के के पीडाहरू कति छन् भन्ने कुराहरू व्यक्त गरेर साध्य हुँदैन कि धनुजी, होइन?
1: हजुर हजुर, हो नि त, हुन त
0: कथा कता थाहा पाउनु भयो कि क्या हो हाम्रो धनुजीले?
1: होइन, मान्छेको एउटा एउटा चोट अब बाहिर हाँसेर बोले पनि होइन, भित्र अब चोटहरू हुन्छ नि त,
0: कति पनि त हुन्छ नै, ठिकै छ। अब त्यो चोटहरू पनि अब बिर्सनु पर्छ, सधैँभरि चोटलाई लिएर चाहिँ त्यो निको भएको घाउलाई बाघ देखाएर बसिरहनु भन्दा बरु बिर्सनु नै राम्रो हो जस्तो लाग्छ कि?
1: हजुर हजुर, एकदमै हो त्यो त पक्कै पनि।
0: अनि अनि के छ अरू खबर सुनाउनुहोस्, खाना खानुभयो कि बाँकी छ? म कार्यक्रमको अन्त्यमा छु, हेर्नुहोस्।
1: खाना एकदमै खाइसके पनि अनि कार्यक्रम मजाले सुनिरहेको छु, सुरुदेखि ट्राई गरेको, बल्ल अन्तिममा चाहिँ मजाले फोन पनि लाग्यो, हजुरसँग कुरा गर्न पाएको छु भन्नुपर्छ है।
0: ल, मलाई पनि खुसी लाग्यो धनुजीसँग कुरा गर्न पाउँदाखेरि। म भोलिका दिनमा कुरा गर्छु, आज समय कम छ। आज कुन चाहिँ गीत सुन्नुहुन्छ त?
1: के हुन्छ, मनमा के लागिरहेछ भन्ने हाम्रो उद्धव घिमिरे दोलाखाली कलाकारको गीत, दसैँ गीत बजाइदिनु न।
0: मनमा के लागिरहेछ,
1: हजुर।
0: ल, यो गीत कार्यक्रममा बस्छ, छोटो मिठोमा साथी सङ्गीलाई सम्झनुहोस् न।
1: हुन्छ, फर्स्टमा एकदमै मिठो आवाजमा कार्यक्रम सञ्चालन गर्नुहुन्छ हजुरकै लागि भन्न चाहन्छु। ल, अनि त्यसै गरी सम्झना दिदी अनि श्री दाई राजन दाईलाई पनि सम्झनु छ भन्न चाहन्छु। घर भरिमा मेरो मम्मा चाहिँ काठमाडौँतिर हुनुहुन्छ, मम्मी बाबाको लागि, नानी निसानाको लागि, भर्खरै फोन गर्ने दाईहरू हुनुहुन्छ ध्रुव पाण्डे अनि हाम्रो देवमाझी दाईलाई पनि सम्झनु छ है भन्न चाहन्छु। छोटी शेर्पालाई पनि सम्झनु छ, अघि भर्खरै फोन गर्ने बहिनी सम्झित नै हुनुहुन्थ्यो, बहिनीको नाम ठ्याक्कै बिर्सेँ, उहाँलाई पनि धेरै सम्झना छ है बुनु भन्न चाहन्छु। अनि त्यसै गरी साथीहरू सुन्दै हुनुहुन्छ होला, रामेछापको साथी कृष्ण सुनवार अनि हुनुहुन्छ, मसम छानीलाई सम्झनु छ भन्न चाहन्छु, दोलाखाको साथी ईश्वर बस्नेत, सञ्जय बस्नेत, अनु लुङ्गेली मगर, जेमिका श्रेष्ठ, निशा श्रेष्ठलाई पनि सम्झनु छ भन्न चाहन्छु, कालीकोटको साथी वीरेन्द्र विष्ट अनि सुर्खेतको सोल हुन्छ हाम्रो मदन भण्डारीलाई धेरै धेरै सम्झना भन्न चाहन्छु। र जति पनि साथीहरूले सुन्दै हुनुहुन्छ उहाँहरू सबैको लागि, दिदी रचना भण्डारी, दिदी कविता मगर कविको लागि धेरै सम्झना भन्न चाहन्छु। ल, हजुर,
0: अन्तिममा बिदा माग्दै हुनुहुन्थ्यो, यहाँले भन्नुभएको गीत चाहिँ मनमा पिरे लागिरहेछ भन्ने उद्धव घिमिरेको भन्नुभयो होइन?
1: हजुर, हिजो अस्ति मैले बनाएको पनि थियो, त्यो भएको हो, त्यही बजाइदिनु न, भेट्नु भयो भने छ नि त, भने के पकाउ तिमुन कराईमा भन्ने भाका राखिन न, पुरानो भाका, एकदमै मिठो।
0: ल हुन्छ, हामी भएछ भने बजाउँछौ, नभए तिमुन कराईमा भन्ने बोलेको गीत राख्छौँ है त।
1: ओके, हुन्छ,
0: ल अहिलेको लागि छुटौँ है।
1: हुस्त,
0: नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो धनुजी, अब चाहिँ म फोन लिन्न, म छोटोमा तपाईँका कमेन्ट वाचन गर्दै विदा हुन्छु। यति बेला मुक्तान कान्छाजी लेख्नुहुन्छ, दिदी नमस्कार, म कार्यक्रम सुन्दैछु है काठमाडौँबाट भन्दै हुनुहुन्छ। मिसिङ रेवतजीले पनि सबैलाई सम्झेको छु भन्नुभएको छ। धनु गजमेरजीले पनि दिदी नमस्कार भन्नुभएको छ। लक्ष्मण मगरजीले पनि नमस्कार है, अब बज्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। टीकाराम सुनवारजीले काठमाडौँबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ, काठमाडौँदेखि भन्नुभएको छ है। त्यसै गरी सत्यकला इसाराजीले पनि सबैलाई सम्झेको छु भन्दै हुनुहुन्छ। छेत्री आयुजीले पनि सुन्दैछु भन्नुभएको छ। गीता लिम्बुजीले पनि नमस्ते हजुर, म इलामबाट भन्नुभएको छ। हिरा बहादुर लकाईजीले पनि सुन्दैछु कार्यक्रम पोटोलबाट भन्नुभएको छ। मिलन घाइड मोटोजीले पनि सुन्दैछु है कार्यक्रम दोहा कतारबाट भन्नुभएको छ। सिम्पल सरिनाजीले पनि सुन्दैछु है भन्दै हुनुहुन्छ, उहाँको लागि पनि धेरै धेरै धन्यवाद व्यक्त गर्छु। अभागी भुवन श्रेष्ठजीले पनि नमस्ते हजुर, म पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ, उहाँको लागि पनि धेरै धेरै धन्यवाद व्यक्त गर्दै। लगभग आजको कार्यक्रमको समय सकिसकेको छ, आजको बसाइमा मैले जति पनि साथीहरूको कमेन्ट वाचन गरे, यदि छुटेको छ भने पनि भोलिका बसाइमा वाचन गर्नेछौ आज, किनकि साथीको रोजाईको गीत पनि राख्नुपर्ने हुन्छ, समय अभाव छ भन्दै तपाईँले हामीलाई एडिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्रयास गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पठाउने, कार्यक्रम शेयर गर्ने सबै सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। साथसाथै एडिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो श्रीराज महतो, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै कार्यक्रमको अन्तमा हाम्रो धनुजले रोज्नु भएको एकदमै मिठो रुमाल एउटा गीत श्रोतै आजको लागि कार्यक्रम लोककोशीलीको बसाईबाट म तपाईँकै साथी ललिता हाई पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सम्झना खड्गे। यो खबर सुन्नका लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोसे एफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म

अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान जारी रहेको छ। पहिलो मतदान 81 वर्षको कास्की क्षेत्र नम्बर 2 का महाधिवेशन प्रतिनिधि सुभाष चन्द्र बरालले गर्नुभएको छ। यसअघि बिहिबारलाई तय गरेको मतदान पत्र छाप्न ढिलाइका साथै आवश्यक प्राविधिक तयारी पूरा नहुँदा रोकिएको थियो। तयारी पूरा भएसँगै आज मतदान अघि बढ़ाएको निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्काले जानकारी दिनुभएको छ। नयाँ नेतृत्व चयनका लागि महाधिवेशनमा सहभागी 7255 जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन्। कांग्रेसको नयाँ सभापति पदका लागि गगन थापा र श्यामकृष्ण खड्गेबीच प्रतिस्पर्धा हुँदैछ। नेकपा एमालेको आज शुक्रबार बस्ने स्थायी कमिटि बैठकमा पार्टी कमिटि र विभिन्न संगठनहरूलाई पूर्णता दिने विषयमा छलफल हुने भएको छ। पार्टी कार्यालय स्यासलमा दिउँसो 1 बजे बस्ने बैठकका केन्द्रीय कमिटिबाट निर्णय हुन बाँकी विषयमा छलफल पछि निर्णय गर्ने तयारी रहेको उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभएको छ। उहाँका अनुसार विभिन्न पार्टी कमिटि सहित संगठनलाई पूर्णता दिने बैठकको एजेण्डा रहेको छ। त्यस अन्तर्गत विभागहरूको पूर्णता सल्लाहकार वरिष्ठ ज्येष्ठ कम्युनिष्ट मञ्च पोलिटब्युरो स्थायी कमिटिको पूर्णता र बाँकी केन्द्रीय कमिटि सदस्यमा मनोनित गर्न बाँकी रहेको छ। गत पुसमा 11 अधिवेशन गरेको नेकपा एमाले अहिलेसम्म धेरैजसो कमिटिहरूलाई पूर्णता दिन सकेको थिएन। हिजो बसेको बैठकले आगामी मंगिरमा राष्ट्रिय भेला ओडा तथा गाउँपालिकाको अधिवेशन समिति तोकिएको थियो। नेपाली कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय संयोजक समितिको बैठक आज बस्ने भएको छ। महाधिवेशनको कार्यतालिका संचालन सम्बन्धी कार्यविधि सम्पन्नमा छलफल गर्न केन्द्रीय कार्यालय पेरिस डाँडामा बिहान 11 बजे बस्ने गरी बैठक बोलाएको हो। बैठकमा महाधिवेशनको कार्यविधिको साथै वरिष्ठ नेता जननाथ खनालले घोषणा गर्नुभएको समाजवादी जागरण अभियान बारे पनि छलफल हुने प्रवक्ता प्रकाश ज्वालेले जानकारी दिनुभएको छ। खनाललाई स्पष्टीकरण सोध्ने विषयमा बैठकले नै निर्णय गर्ने ज्वालेले बताउनु भएको छ। असोज 6 गते बसेको बैठकले 15 गतेदेखि मक्सिर 15 गतेसम्म 2 महिना अभियान चलाउने निर्णय गर्नुभएको थियो। सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक एआईजी वंशी राज धाललाई पदबाट बर्खास्त गर्न र मन्त्रालयमा सिफारिश गरिएको छ। गम्भीर सूचना चुहाएको आरोपमा सरकारले निलम्बन गरेका एआईजी धाललाई बर्खास्तै गर्न छानबिन समितिले गृह मन्त्रालयमा सिफारिश गर्नुभएको हो। अब गृहमन्त्री सुदन गुरूङले प्रतिवेदन अनुसार आवश्यक निर्णय गर्न सक्नेछन्। सशस्त्र प्रहरी नियमावली 2072 दफा 113 आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त आयोगकै नठहरिने गरी सेवाबाट हटाउने र बर्खास्त गर्ने व्यवस्था रहेको छ। आचरण विपरीतको काम गरेको आरोपमा निलम्बनमा परेका सशस्त्र प्रहरीका एआईजी तहालमाथि छानबिनको जिम्मा अर्को एआईजी अञ्जनी कुमार पोखरेललाई दिनुभएको थियो। पोखरामा बिहान स्कूल बस दुर्घटना हुँदा 4 जना विद्यार्थी सहित 5 जनाको ज्यान गएको छ। 14 जना घाइते भएका छन्। पोखरा महानगरपालिका 28 कालीकाण्डमा रहेको ओक्लिएको भिरबा कालिका इंग्लिश बोर्डिङ स्कूलको ग 2 ख 14 17 नम्बरको बस सड़कबाट झण्डै 200 मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनापछि बसमा रहेका 19 जनाकै उद्धार गरी अस्पताल पठाएकोमा उपचारको क्रममा 4 जना बालबालिका र 1 जना 65 वर्षीय वृद्धको ज्यान गएको प्रहरीले जनाएको छ। ज्यान गुमाउनेमा ममता तिवारी असीम खडेल नामथर नखुलेका 2 बालिका र पोखरा महानगरपालिका 28 का 65 वर्षीय बाबुराम तिवारी रहेका छन्। घाइते मध्ये 3 जनाको गण्डकी मेडिकल कलेजमा र 11 जनाको गण्डकी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेहरूमध्ये
केहीको अवस्था गम्भीर रहेको छ भने धेरैका अवस्था मध्यम रहेको प्रहरीको भनाइ छ। चालक 57 वर्षीय तुलबहादुर गुरूङ पनि घाइते हुनुभएको छ।

त्यसपछि उद्धारका क्रममा प्रहरी जवान अर्जुन शाही समेत सामान्य घाइते भएको र दुर्घटनाबारे अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ। केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले खेल विले महत्व तथा ठगी सम्बन्धी कसुरमा अनुसन्धान पूरा गर्दै अखिल नेपाल फुटबल संघ इन्फाका निलम्बित अध्यक्ष पंकज विक्रम लिम्बाङ सहित चारजना विरूद्ध मुद्दा चलाउन सिफारिश गरेको छ। सिफारिशसँगै अध्यक्ष लिम्बाङ र महासचिव किरण राई फरार सूचीमा परेका छन्। सीआईबीले इन्फाका अध्यक्ष लिम्बाङ महासचिव राई कोषाध्यक्ष र रविन्द्र जोशी लेखापाल संजीव पाण्डेलाई प्रतिवादी बनाएर मुद्दा अघि बढ़ाउन सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको हो। सीआईबीको अनुसन्धान अनुसार चार जनाबाट कुल 66,53,000 रूपियाँ अनियमितता भएको निष्कर्ष निकालेको छ। सोही आधारमा उनीहरू विरूद्ध खेल मिलेमत तथा ठगी सम्बन्धी कसुरमा कानूनी कार्यवाही अघि बढ़ाउन सिफारिश गरिएको हो। प्रतिवेदनमा अध्यक्ष लिम्बाङ र महासचिव राईलाई फरारका रूपमा उल्लेख गरिएको छ। आज कोशी बागमती कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। यस्तै हिमालय तथा पहाड़ी केही ठाउँमा मेघगर्जन चट्याङ हावाहुरी र असिनासहित मध्य वर्षा तथा हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मध्य प्रदेश सहित कोशी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि सामान्यतया बदली हुने र अरू तथा तराई क्षेत्रमा आंशिक बदली हुने अनुमान रहेको छ। मध्य प्रदेश सहित कोशी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै ठाउँ तथा बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराईका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। देशका पहाड़ी क्षेत्रमा आज वर्षाको सम्भावना रहे पनि भोलिदेखि ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविदको भनाई छ। भोलिदेखि मौसम क्रमशः सुधार हुँदै जाने अनुमान रहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बर 3 हुने अमेरिकी मध्यावधि निर्वाचन अघि इरानमाथि कुनै पनि आक्रमण नगर्ने बताएका छन्। इरानसँगको वार्ता सकारात्मक रूपमा अघि बढ़िरहेको भन्दै उहाँले अध्यावधि निर्वाचन अघि आक्रमण नगर्ने बताउनु भएको छ। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल दूत सोसल मार्फत यो जानकारी दिनुभएको छ। इरानमाथिको नाकाबन्दी भने पूर्ण रूपमा कायम रहने र इरानले परमाणु हतियार प्राप्त गर्न नपाउने पनि उहाँले दोहोर्याउनु भएको छ। राष्ट्रपति ट्रम्पले स्ट्रेट अफ हर्मुजबाट ठूलो परिणाममा तेल ढुवानी भइरहेको उल्लेख समेत गर्नुभएको छ। उहाँको दावी अनुसार एकै रातमा 2,20,00,000 ब्यारेल तेल उक्त मार्गबाट पार भएको छ। यसअघि अमेरिकाले इजरायलसँग मिलेर सन् 2026 फेब्रुअरी 28 अपरेशन फ्यूरी अन्तर्गत इरानमाथि आक्रमण गरेको थियो। आक्रमणबाट इरानका सर्वोच्च कमाण्डर आयतुल्लाह अली खामेनी लगायतका वरिष्ठ अधिकारीहरू मारिएका थिए। त्यस यता अमेरिका इजरायल र इरानबीच तनावपूर्ण सम्बन्ध कायम रहेको छ। साथै इरान र ओमानको बीचमा पर्ने साँगुरो समुद्री मार्ग स्ट्रेट अफ हर्मुजबाट इन्धन र ढुवानी पनि प्रभावित भएको छ। स्ट्रेट अफ हर्मुजले फारसको खाड़ीलाई ओमानको खाड़ी हुँदै अरब सागरसँग जोड्नेछ। हौस् त बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ। यतिन्जेलसम्म खबर सकी साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै खबरबाट म सम्झना खड्गी पनि बिदा हुन्छु। नमस्कार।

0: सम्पूर्ण उमाकुण्ड गाउँपालिका वासीमा हार्दिक निमन्त्रणा।
1: उज्यालो नेपाल पार्टी रामेछापले रामेछापको उमाकुण्ड गाउँपालिकामा ऐतिहासिक प्रथम भेला तथा पालिका समिति गठन कार्यक्रम आयोजना गर्न लागेको छ। कार्यक्रममा उमाकुण्ड गाउँपालिकाका सम्पूर्ण शुभेच्छुक समर्थक तथा आम नागरिकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
0: कार्यक्रममा प्रमुख अतिथिका रूपमा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको विशेष उपस्थिति रहनेछ। कार्यक्रम यही मिति 2083 साल कार्तिक 7 गते माकुण्ड गाउँपालिका 4 स्थित च्यादलु माकुण्ड गाउँपालिका हलमा आयोजना हुनेछ। त्यसैले माकुण्ड गाउँपालिकावासी सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई भव्य र सभ्य रूपमा सफल बनाउन हार्दिक अनुरोध गर्दछौ।
1: उज्यालो नेपाल पार्टी रामेछाप।

0: वा रेडमी को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बड्स 6 प्ले, हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड होलिडे। यो योजना मंसिर 9 गते सम्म मात्र। आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्।
1: शाओमी किन्दा उपहार एभ्रीडे बम्परमा थाइल्यान्ड होलिडे।
2: रंग बहार रंग बहार
3: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
2: वर्ज पेंस ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाउ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ।
2: वर्ज पेंस
4: घर बनाउनको लागि रड सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भतिज?
5: काका तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
6: हजुर, यहाँ सिमेन्ट रड पाइप फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैराछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
7: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540682, गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 98540482 र 048-543-385, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप।
8: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन। नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
9: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लायर्स खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
10: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
9: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98-41-82-96-10।
11: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्रै पो देख्छु त, कसरी
12: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
13: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
11: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
13: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
8: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
13: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
14: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
15: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
11: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली।
14: सम्पर्क नम्बर 0 47 5 90 4 66 98 6 92 65 99 68।

नमस्ते नमस्ते नमस्ते नमस्कार अनि स्वागत गर्न चाहन्छु तपाईँका महान तमाम आदरणीय श्रोता मनहरूलाई कार्यक्रम टपक दिपकमा म कार्यक्रम प्रस्तुत श्रोता आज उपस्थित भइसकेको छु तपाईँको माझमा तपाईँसँग रम्न रमाइलो गर्नको लागि अनि यसलाई आज विशेष बनाउनको लागि प्राविधिक पाटोमा सम्झनाजी हुनुहुन्छ उहाँको साथ रहेको छ भने साथमा म छु साथमा तपाईँ हुनुहुन्छ यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिँदै हुनुहुन्छ भन्ने आशा छ सुनेर साथ दिनुहोला पनि चाहन्छु फोन गर्न सक्नुहुन्छ नम्बर 0848 40 26 रहेको छ 0848 40 26 को माध्यम भएर आउन सक्नुहुन्छ कुराकानी गर्नेछौँ अनि तपाईँले नै रोजाइमा पार्नुभएका नेपाली पब्लिकहरू हामी तपाईँकै माझमा राख्दै राख्दै अगाडि बढ्नेछौँ साथीभाइ आफन्तलाई पनि छोटो मिठोमा सम्झना दिनेछौँ आजको बसाइमा साथसाथै सामाजिक सञ्जाल फेसबुकमा पनि तपाईँले मेसेजहरू पठाएर कार्यक्रममा सहभागी हुन सक्नुहुन्छ हजुरको रेडियो नेपालीमा सर्च गर्नुभयो भने नेपालीमा होइन सामाजिक सञ्जाल फेसबुकमा तपाईँले त्यहाँ कार्यक्रम टपक दिपकको अडियो लाइभ भेटाउन सक्नुहुन्छ तपाईँले त्यहाँ मेसेजहरू पठाउन सक्नुहुन्छ तपाईँले पठाउनुभएका मेसेजहरू पनि वाचन हुनेछन् पनि भन्न चाहन्छु बिहानको समय छ 11:20 गइसकेको छ खाना खानुभयो के गर्दैछ कार्यालयतिर हुनुहुन्छ होला चाडपर्व नजिकिँदैछ यात्रा गर्दै हुनुहुन्छ होला कोही गाउँ जाने तर्खर गाउँघरतिर फर्कने तर्खर गर्दैनुहुन्छ होला कोही सहरतिर जाने तर्खर गर्दैनुहुन्छ होला यात्रा राम्रोसँग गर्नुहोला पनि भन्न चाहन्छु भन्दै यति बेला कार्यक्रमको सुरुवात गर्न चाहन्छौँ तपाईँको माझमा एउटा गीत राखेर त्यसपछि आउँछौँ रेडियो सुन्दै गर्नुहोला फोन मेसेज गर्दै गर्नुहोला है त

0: यो मिठो गीत तपाईँकोमा आजमा राखेर कार्यक्रमको शुरूआत गरिसकेका छौँ। आवाजमा म सुरुराजमा छु, प्राविधिकबाट म सम्झनाजी हुनुहुन्छ, साथमा तपाईँ हुनुहुन्छ। त्यो बेला व्यस्त त विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ। आउन सक्नुहुन्छ, नम्बर 0440 40 26 रहेको छ। कोही हुनुहुन्छ भन्नुहुन्छ, काउन्टको हुनुहुन्छ। हजुर नमस्कार। नमस्ते नमस्कार देवजी, स्वागत छ कार्यक्रममा। के छ खबर, के गर्दैछ? खाना भयो?
1: खाना खाँदैछु दाइ, भर्खरै।
0: के गर्दैछ?
1: अब खाना खाँदै अनि हुँदैछु भन्नुपर्छ, फोन गरेको लागिहाल्यो।
0: ल ठिक छ, खुसी लाग्यो। मौसम राम्रो रमाइलो होला?
1: एकदम घाम लागिरहेको छ दाइ, हजुर एकदम रमाइलो छ भन्नुपर्छ, रमाइलो छ है।
0: ठिक छ, हामीलाई धेरै माया गर्नुहुन्छ, फोन गर्नुभएको छ, सम्झनु भएको छ, खुसी लाग्यो। कुन चाहिँ गीत सुन्न चाहनुहुन्छ?
1: बस सुन्दरी ठन्डी महिना जाडो छ भन्ने गीत बजाइदिनु न।
0: बस सुन्दरी ठन्डी महिना जाडो छ, ओके हामी राख्छौँ। साथीभाइ आफन्तलाई छोटो मिठो सम्झिदिनुहोस् न।
1: सुनिल प्रधानको लागि भन्न चाहन्छु, अनि प्राविधिक दिदीको लागि लगायत हामीले होली युनिटको लागि साथी सुन्दै होला, साथी ध्रुव पाण्डेको लागि, निर्मला पौडेलको लागि, अनि बहिनी लिना खत्रीको लागि, सञ्जना प्रधानको लागि, बहिनी धरु गजमेरको लागि पनि भन्न चाहन्छु। अनि त्यसै गरी लगायत मलाई जेमाथि हुने चिनिन्न पनि सबै सबैको लागि भन्नुहोस् नमस्ते दाइ।
0: हस् धन्यवाद देवजीलाई, विशेष रूपमा धन्यवाद दिन चाहन्छु। पालो तपाईँको 0440 40 26 रहेको छ। बुद्ध बज्रचार्यजी हुनुहुन्छ, सुकाजोरको बुनु रञ्जिता श्रेष्ठलाई सम्झना छ है भन्नुहुन्छ, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। पालो तपाईँको 0440 40 26 माध्यमबाट आउन सक्नुहुन्छ। बिहानको समय छ 11:27 गइसकेको छ। तपाईँसँग प्रत्यक्ष रूपमा कुराकानी गरिरहेका छौँ, प्रत्यक्ष रूपमा कुराकानी गर्न नम्बर 0440 40 26 रहेको छ। होइन म म्यासेज मार्फत होइन कार्यक्रममा सहभागी हुन्छु भन्नुहुन्छ भने हजुरको रेडियो नेपालीमा सर्च गर्नुपर्ने हुन्छ। तपाईँले त्यहाँ कार्यक्रम टपक दिपको अनियर होइन अडियो लाइभ भेटाउन सक्नुहुन्छ, त्यहाँ तपाईँले म्यासेज पठाउन सक्नुहुन्छ। यति बेला कोही हुनुहुन्छ भन्नुहुन्छ, कहाँको हुनुहुन्छ? हजुर नमस्कार।
2: हेलो दाइ, नमस्ते। नमस्कार।
0: नमस्ते नमस्कार हजुर, सुभना
2: दिकुबाट लिना खत्री बोल्दैछु दाइ।
0: एलिनाजी के छ खबर?
2: मेरो खबर एकदम ठिकै छ भन्नुपर्छ, मौसमको कुरो गर्नुपर्दा मजाले घाम लागिरहेको छ भन्छ नि दादाहरूको, के छ?
0: राम्रो छ, रमाइलो छ। मेरो पनि बाबा अलबिन्दास छ, आकाश छ, मौसम यता पनि राम्रो छ, रमाइलो छ, ठिकठाक छ। खाना भयो?
2: मेरो खाना भइसक्यो दादाहरूको, भयो कि बाँकी नै छ?
0: मेरो बाँकी छ, एकैछिनमा हुन्छ। पनि मलाई चाहे रेडियो सुन्दै हुनुहुन्छ?
2: सुनिरहेको छु।
0: ठिक छ, आजकल माया बढिराखेको छ जस्तो लाग्छ, माया होइन टेलिफोन गरिराख्नुहुन्छ, सम्झिराख्नुहुन्छ, खुसी लाग्छ। यो माया चाहिँ रहिरहोस् ल, धेरै माया लाग्छ है, रेडियोको हो कि यहाँ बस्ने मान्छेको हो अब। ओके ठिक छ, बस्छ सुन्दरी बल गीत रोजाइमा पार्नु भएको छ देवसीले, हामी राख्छौँ। साथीको आफन्तलाई छोटो मिठोमा सम्झिदिनुहोस् न।
2: स्वीट भोइसमा कार्यक्रम सञ्चालन गर्नुहुन्छ दादाजीको लागि भन्न चाहन्छु, टेक्निकल हुनुहुन्छ मेरो प्यारी दिदी सम्झना खड्केलाईको लागि पनि, अनि ललित दिदीको लागि पनि भन्न चाहन्छु, भर्खर फिल गर्ने मेरो दाई देवमाझी दाईलाई पनि भन्न चाहन्छु, अनि ध्रुव पाण्डे दाईलाई पनि एकदम सम्झिरहेको छु दाई। ध्रुव पाण्डे दाईले मलाई फोन गर्ने मेरो नम्बर 97-67-43-46 रहेको छ, 97-67-43-46 रहेको छ, यसमा मलाई फोन गर्नुहोला चाहन्छु। अनि साथी हुनुहुन्छ सुन्दै हुनुहुन्छ होला, डेलम शेर्पाको लागि पनि मिठो माया मिठो सम्झना, याङ्गी शेर्पाको लागि पनि भन्दैछु खिचु दाई, नमस्ते नमस्कार।
0: हस् धन्यवाद, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। एलिनाजी हुनुहुन्थ्यो, टेलिफोन नम्बरहरू अथवा पर्सनल होइन केही कुराहरू छोड्दाखेरि होइन सामाजिक सञ्जाल अथवा रेडियो मार्फत केही कुराहरू भनौँ न यो दिँदाखेरि चाहिँ अलिक होस् पुर्याउनुहोला, ध्यान दिनुहोला भन्न चाहन्छु है। नम्बरहरू भनिन्छ नि प्र्याङ्क कलहरू, ब्लफ कलहरू, नराम्रा कलहरू प्रायः जस्तो आउँछन् आउन सक्छन् होइन, अहिले अब ती कुराबाट बस्नुपर्छ जस्तो लाग्छ, सो अलिकति ध्यान चाहिँ दिनुहोला भन्न चाहे। यति बेला गीततर्फ लाग्छौँ, त्यसपछि फेरि अर्को साथीको रोजाई गीत राख्न आउँछौँ। यति बेलाको समयमा ब्रोसिस ब्यान्डको गीत राख्न चाहन्छौँ, बस सुन्दरी तपाईँको माझमा, त्यसपछि आउँछौँ। रेडियो सुन्दै गर्नुहोला, फोन म्यासेज गर्दै गर्नुहोला है त।

0: मन्त्रणा
1: रामेछापको माकुण्ड गाउँपालिका एक गुम्देन स्थित जिल्लाकै अग्लो भूभागमा अवस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेनमा विशेष पूजा तथा कार्यक्रम आयोजना हुँदैछ। पूर्व मन्त्री तथा उज्यालो पार्टीका केन्द्रीय अध्यक्ष श्री कुलमान घिसिङजीको प्रमुख आतिथ्यतामा काङ छोर्तेनमा विश्व शान्ति पूजा आयोजना गरिएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई सहभागी हुन हार्दिक निमन्त्रणा गरिएको छ।
0: कार्यक्रम 2083 साल कार्तिक पूर्णिमा कार्तिक 9 र 10 गते बिहान 9 बजेदेखि उमाकुण्ड गाउँपालिका एक रामेछाप स्थित काङ छोर्तेनमा हुनेछ।
1: कार्यक्रममा सहभागी भई धार्मिक तथा आध्यात्मिक पुण्य लाभ लिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
0: आयोजक प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेन, संरक्षक समिति उमाकुण्ड गाउँपालिका एक कुन्तेल लाछेवा रामेछाप।
2: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
1: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
2: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
1: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
2: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आइया।
4: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न। दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
3: ए हो र?
4: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मृगौला सबै जाँच हुन्छ नि।
5: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
4: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम 20 सडक मन्थली रामेछाप।

0: हामी त्यही त्यसपछि सटन सुट कमर्सियल ब्रेक रह्यो अनि त्यसपछि पनि स्वागत गर्न चाहन्छौँ कार्यक्रम टपक दिपमा आवाज नमस्ते डाक्टर राज महत छु प्राविधिक बाटोमा यति बेला ललिताजी हुनुहुन्छ उहाँको साथ रहेको छ भने साथमा तपाईँ हुनुहुन्छ तपाईँ अहिले नै रोजाइमा पार्नुभएका गीतहरू हामी तपाईँको माझमा राख्ने कोसिस गरिरहेका छौँ यति बेला कोही हुनुहुन्छ कहाँबाट को हुनुहुन्छ हजुर नमस्कार हेलो हेलो हस् धन्यवाद उहाँलाई विशेष रूपमा होइन हुनुहुन्थ्यो अहिलेसम्म अहिले बाहिर सर्नु भएको छ जस्तो लाग्यो आउनुहोला नम्बर 0440 40026 रहेको छ साथसाथै मेसेजहरू पनि पठाउन सक्नुहुन्छ मनको साथी जीवन कार्कीजीले पनि कार्यक्रम सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ यति बेला कोही हुनुहुन्छ कहाँबाट हुनुहुन्छ हजुर नमस्कार
1: हेलो दादा
0: नमस्ते नमस्कार हजुर शुभ नाम कहाँबाट को बोल्दै हुनुहुन्छ मौसम कस्तो छ राम्रो रमाइलो सफा होला है
1: घाम लागिरहेको छ रामेछाप डाँडातिरको कस्तो छ सुनाउनु
0: यता पनि राम्रो छ रमाइलो छ घमाइलो छ भन्न चाहे रेडियो सुन्दै हुनुहुन्छ ठिक छ यसो मैले साथ दिएसम्म सुनेर साथ दिनु होला कुन चाहिँ पप गीत सुन्न चाहनुहुन्छ आजको समयमा
1: मेरो लागि
0: ओके हामी राख्छौँ साथीभाइ आफन्तलाई छोटो मिठोमा सम्झिदिनुहोस्
1: हजुर बोल्दा हजुरको लागि पारिमा हुने दिदीको लागि र यहाँ थापाको लागि
0: उहाँले पनि कार्यक्रम सुन्दैछु भन्नुहुन्छ धनकुटाबाट सम्झना सबैमा भन्नुहुन्छ विनोद बरुवालजी हुनुहुन्छ उहाँले पनि कार्यक्रम सुन्दैछु सालुबाट भन्नुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद यति बेला कोही हुनुहुन्छ कहाँबाट हुनुहुन्छ हजुर नमस्कार
2: नमस्कार
0: सर नमस्कार नमस्ते नमस्कार विक्रम सेवा सर स्वागत छ कार्यक्रममा के छ खबर के गर्दै हुनुहुन्छ खाना भयो
2: एकदम रमाइलो घमाइलो खाना अब एकैछिनपछि खाने कार्यक्रम सकाएर
0: ठिक छ मौसम रमाइलो घमाइलो होला
2: एकदम एकदम एकदम उज्यालो खाना देवी भएको छ
0: राम्रो रमाइलो छ खाना देवी किन त्यहाँको त्यो पालिकाले मोहित पारेको छ मलाई पनि म दुई ताल पुगिसकेको छु यति राम्रो डाँडा काँडा त्यो त्यहाँमाथि त्यो पिच रोड ठाउँ यति राम्रो रमाइलो लागेको छ कि दुई ताल पुग्दा दुई तालै त्यहाँ नछोड्ने जस्तो कस्तो त्यो एकदम रमाइलो लागेको छ कि त्यो
2: एकदम एकदम अब यो भतौलीको शिर ठ्याक्क त्यहाँबाट 15 मिनट अलि उभर आउनुहोस् न त्यहाँ सर ठ्याक्क भतौलीको चाहिँ नुहाएर मजाले स्विमिङ गरेर जानुपर्छ कि
0: त्यस्तो पनि छ है मलाई थाहा नै छैन प्राय म वास्तविकता भन्नुपर्दाखेरि प्राय जस्तो त्यति हिँड्ने खालको मान्छे होइन तर हिँड्दाखेरि अथवा कतै जाँदाखेरि त्यो याद गरिराखेको चाहिँ हुन्छ म पुगेका ठाउँहरूको बारेमा अनि प्राय जसो आफ्नै ठाउँ आफ्नै पालिका भन्दा पनि बरु होइन खाना चाहिँ त्यति प्यारो होइन त्यति रमाइलो रहेछ पिच बाटो सर हिँड्ने जस्तो लाग्यो डाँडा डाँडा हरियाली कुनै ठाउँमा कुनै ठाउँमा अब त्यो भनौँ न हरियाली नभए पनि अहिले त हरियाली भयो होला एकताल हरियाली नभएको ठाउँमा पनि त्यो डाँडा काँडा हेर्दा पहाड होइन हिमाल त्यो छर्लङ्ग हुने देखिने त्यस्तो त्यस्तो थियो रमाइलो थियो
2: त्यता त्यो एरियातिर चाहिँ त्यति हरियाली देख्न पाइँदैन रहेछ सर तर हाम्रो एरियातिर त बाह्रै महिना बाह्रैकाल हरियाली नै हुन्छ सर
0: ठिक छ
2: हाम्रो एरिया चाहिँ अब अलिकति अब लेक एरिया परेको भएर त्यसले गर्दाखेरि यहाँ चाहिँ हरियाली नै देख्न पाइँदैछ सर समग्रमा राम्रै छ बिस्तारै बिस्तारै अझ राम्रो हुने क्रम छ है अब यस्तै हो
0: पक्कै पनि होइन मोहित पार्छ जस्तो लाग्छ त्यति राम्रो ठाउँ म दुई ताल पुगेँ भनौँ न त्यति खासै मैले भने नि म हिँड्ने खालको मान्छे होइन खासै अब राम्रो साथमा यहीँ बसे पनि मलाई त्यतिको पनि त्यति भौगोलिक त्यति थाहा हुन्न होइन त्यही पनि जति ठाउँमा पुगेको हुन्छु त्यो विचार चाहिँ गरिरहेको हुन्छु यो ठाउँ यस्तो रहेछ यति यस्तो यस्तो भन्ने तर त्यो दुईपल्ट त्यहाँ पुग्दा त्यो यात्रा गर्दा त्यो भनौँ न गाउँपालिकासम्म त्यसपछि त्यो बाटो हुँदै केटिएम काठमाडौँ पुग्दा जस रमाइलो थियो रमाइलो रमाइलो
2: राम्रो भनिदिनु भएकोमा धन्यवाद हजुरलाई विशेष गरी.
0: होइन राम्रो छ एकदम
2: लाग्यो. भन्नुभन्दा पनि अब छ नै त्यस्तो ठिकै
0: नै छ होइन, नभएर भन्नु त हुँदै भएन. हजुर
2: हजुर हजुर, राम्रै रमाइलै छ. यस्तै छ कुरा सर.
0: ठिक छ,
2: गीत राख्नु पर्दा चाहिँ मलाई चाहिँ त्यो मेरी माया फुल जस्ती भन्ने गीत राख्नुहोस् है.
0: मेरी माया
2: मेरी माया फुल जस्ती बस्नु नि नौला पारी भन्ने राखिदिनुहोस् ल.
0: मेरी माया फुल जस्ती
2: हजुर.
0: ओके, कसले गाउनु भएको?
2: मेरी माया फुल जस्ती बस्तिनु नि नौडाँडा पारी.
0: ओके, मेरी माया फुल जस्ती हामी राख्ने कोसिस गर्छ. अनि टेलर कतिको चल्दैछ? व्यापार बिजनेस कस्तो हुँदैछ?
2: ठिकै छ सिरा सर, ठिकै छ, राम्रै छ. अब मान्छे त्यही अब सबै अब गाउँमा छैनन्, अब परदेशै परदेश है.
0: हजुर,
2: भएका जतिले जोडसोड कामहरू भइरहेको छ. अब यस्तै हुन्छ, अब अबरजोड काम हुन्छ कि यो टेलर लाइन चाहिँ अब मान्छे काठमाडौँ आएर आउने कुरा अनि यसो हल्का फुल्का लिएर आउँछ नि लुलुल्लु छिटो भोलि नै चाहियो भन्ने खालको कामहरू हुन्छ.
0: जस्ट चाडबाड आएपछि त अब लगभग व्यापारहरू बढ्नु पर्ने हो जस्तो लाग्छ.
2: भइरहेको छ सर, भइरहेको छ समग्रमा. अब भयो पनि छैन भन्दा नि भगवान्ले सराप दिन्छ नि. यतिको हुनु भनेको गाउँमा ठिकै छ, राम्रै बाँच्ने उपाय छ, राम्रै छ.
0: ओके, ठिक छ. आफ्नो गाउँठाउँमा व्यापार बिजनेस गर्नु भएको छ, अरूलाई पनि रोजगारी दिनु भएको छ, खुसी लाग्छ. जस्तो हामीलाई पनि सम्झिदिनुहुन्छ यति मिठो आवाजमा होइन, यहाँ उपस्थित हुनुहुन्छ, ऊर्जा दिनुहुन्छ, खुसी लाग्छ. ओके, पूर्ण राईको आवाजमा रहेको गीत हो जस्तो लाग्यो. मेरी माया
2: पुरानो सङ्ग सर, अब यो अलि मन पनि पर्छ अनि नौडाँडा पारी हुनेहरूलाई यसो सम्झिरहेको जस्तो पनि हुन्छ है. त्यसले गर्दाखेरि यो गीत सुन्नमा एकदम रमाइलो लाग्छ.
0: ओके, मेरी माया फुल जस्तै पूर्ण राईको जस्तो लाग्यो. 2 वर्ष अगाडिको रहेछ यो, हो कि जस्तो लागेछ कि अर्को पनि त्यही बोल गरेको आयो कि गीत मेरी माया मिस्टर एलनको पनि छ. ओके, मेरी माया फुल जस्तै पूर्ण राईको आवाजमा गीत राख्छ, हो कि होइन? दुधारमा पर्यो मेरी माया. मेरी माया नौडाँडा पारी चाहिँ बरु होइन,
2: मेरी माया नौडाँडा पारी नि.
0: ओके,
2: मेरी माया नौडाँडा पारी,
0: यो गीत हामी राख्छौँ. साथी भाइ आफन्तले छिटो उठाउन सम्झिनुहोस् न.
2: हुन्छ सिरा सर, हजुरहरू टिमलाई नै एकदम धेरै धेरै सम्झना गर्दै छुट्छ है.
0: धन्यवाद. हस् धन्यवाद, मलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु. कहिले काहीँ यस्तो लाग्छ यो कुराहरू गरिरहँदाखेरि पनि आएन, म आफ्नो बारेमा पनि कहिले काहीँ सोचिरहेको हुन्छु कि होइन. कहिले काहीँ अब खासै त्यति घुमिएको त छैन, तर जति घुम्छु नि त्यो ठाउँ यति राम्रो रमाइलो होइन, जन्मभूमि जन्मभूमि नै भइहाल्यो होइन, राम्रो छ, रमाइलो छ आफ्नो पनि. तर विकासको हिसाबले हेर्ने हो भने कुनै कुनै ठाउँहरू कुनै कुनै पालिकाहरू यति होइन राम्रा होइन, अथवा नेचरल रिसोर्सेसहरूले पनि यति राम्रा रमाइला जस्तो लाग्छ कि त्यहीमा देह खान देही पनि पर्छ जस्तो लाग्छ. मैले पहिलेदेखि कुरा चाहिँ उठाइरहेको थिएँ होइन, त्यहाँ बस्नेहरूलाई त कस्तो छ के छ उहाँहरूलाई थाहा हुन्छ होइन. तर जब म सर त्यो पिच रोडमा पुगेँ नि, त्यसपछि चाहिँ आहा, राम्रो रहेछ, रमाइलो रहेछ, घुम्ती घुम्ती होइन हुँदै जब अस्ति भर्खर पालिकातिर पुगेँ नि, आहा, राम्रो रमाइलो रहेछ जस्तो लाग्यो. नपुगेकोलाई त राम्रो लाग्छ नि होइन, र जो दिनहुँ हिँडिरहेको छ उहाँहरूलाई पो खासै के गर यस्तै त अनि भन्ने लाग्न सक्छ. त्यो त्यसमा म पर्छ है, म खासै नहिँड्ने भएर पनि पहिलोचोटि कतै जाँदाखेरि होइन राम्रो रमाइलो लाग्छ. त्यो भएर यति बेला कोही हुनुहुन्छ कहाँ हुनुहुन्छ? हजुर नमस्कार.
3: नमस्ते
0: नमस्ते नमस्कार, मिनाजी हो?
3: हजुर.
0: धेरै लामो समय पछि सम्झिनु भयो त.
3: साथीहरूलाई पनि पार्नु पर्यो नि.
0: कता हुनुहुन्छ आजकल?
3: आजकल म काठमाडौँतिरै छु.
0: गाउँकै ल्याउने गरे
3: गाउँतिर अब तिहारमा.
0: तिहारमा भनेपछि दसैँ त्यतै मनाइन्छ?
3: हजुर, दसैँ यतै मनाउँछु है.
0: ओके, ल ठिक छ. दसैँ भन्दा तिहार राम्रो हुन्छ भनिन्छ काठमाडौँतिर? होइन, प्रायः जस्तो अब मान्छे होइन काठमाडौँ अथवा सहर पस्नुभएका दाजुभाइ दिदीबहिनी अथवा उहाँहरू प्रायः जस्तो गाउँ घर फर्किनुहुन्छ. केटी आम त यति बेला त रित्त हुन्छ नि त दसैँमा त होइन?
3: ठिक
0: छ ठिक छ. कमाउनु पनि पर्यो हैन त
3: हजुर कमाउनु पनि पर्यो रमाउनु पनि
0: पर्यो ओके ल ठीक छ खुसी लाग्यो अनि के छ मौसम कस्तो छ काठमाडौँतिर
3: मौसम पानी पर्ला जस्तो भयो त बाहिर हेर्छु
0: चिसो चिसो छ भनेपछि
3: भित्र त चिसो नै छ भन्नुपर्छ है आज दुई दिन भएको छ चिसो भयो
0: ओके ल ठिक छ स्वास्थ्य ख्याल गर्नु होला हामीलाई सुन्दै हुनुहुन्छ कि नाइ
3: सुनिरहेको छु भन्नुपर्छ है मैले फेसबुक लाइभबाट पनि सुनेको एकैचोटि फोन लगाइहालेँ एकदम खुसी छु भन्नुपर्छ है
0: पक्कै पनि आजकल माया कम भएर कि फाटा फाटा मर्न फोन सरी फोन लाग्ने गर्छ आजकल
3: आजकल भन्दाखेरि म कामतिर व्यस्त भएको कारण नै प्रोग्राम चाहिँ सुन्नु चाहिँ पाइरहेको छु सुनिरहेको छु या फोन लगाएर चाहिँ भन्नु
0: ठिक छ यो सम्झिदिनु भयो हाम्रो विक्रम सेवा सरलाई गीत रोज्नु भएको छ मेरो माया नौ डाँडा पारी होइन यो गीत राख्छ साथीको आफन्तलाई छोटो मिठो सम्झिदिनुहोस् न
3: मित्र शर्मा प्रोग्राम सञ्चालन गर्ने निदायहरूको लागि भन्छु अनि सञ्चालकहरूका लागि हुने बाबा मम्मीलाई धेरै धेरै सम्झिरहेको छु छोरीले बिर्सेको छैन भन्छु छुट्टीतिर हुने दिदी बहिनीहरूलाई पनि सम्झिरहेको छु यसपालि दसैँमा आउनु नपाए पनि तिहारमा आउनु होला दिदी लगायत साथीहरू धेरै नपनि थोरै थोरै हुन्छ सबैले सम्झिरहेको छु मिनाले बिर्सेको छैन भन्दै
0: टेलिफोनमा कुराकानी नगरौँ मगरनी माया हुनुहुन्छ हेलो नमस्ते भाइ भाइ भन्नुहुन्छ होइन हेलो नमस्ते भाइ भन्नुहुन्छ नमस्ते हजुर अनि मिलन घायल मुटु हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ उहाँले पनि दुहा कतारबाट हुनुहुन्छ होइन घरतिर थुम्रो भन्नुहुन्छ सम्पूर्ण रेडियो सुनेर बस्नुहुने सम्पूर्ण रेडियो श्रोता परिवार रेडियो परिवार होइन साथी भाइ आफन्त इष्टमित्र सबैलाई सम्झना छ भन्नुहुन्छ उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु गुराँस गुराँस हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ हेलो हाई गुड मर्निङ सरजी भन्नुहुन्छ खाना खाइसक्यो हजुर भन्नुहुन्छ खानु भएको छैन तपाईँको भयो कि नै मेरो एकैछिनमा हुन्छ सन्चै आरामै हुन्छ नि भन्नुहोस् ठिक छ राम्रो छ रमाइलो छ भन्न चाहे तपाईँलाई कस्तो छ अनि कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ विशेष रूपमा धन्यवाद अप्सरा खड्का हुनुहुन्छ रामेछापको नमाडीबाट भन्नुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे अब चाहिँ छुट्यौँ यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो मनदेखि धन्यवाद दिन चाहन्छु प्राविधिक बाटोमा रहेर साथ दिनुहुने सम्झनाजी त्यस्तै गरेर ललिताजी उहाँहरूलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु फोन गरेर साथ दिनुभयो म्यासेज गरेर साथ दिनुभयो तपाईँ सम्पूर्ण श्रोता मनहरूलाई पनि विशेष रूपमा धन्यवाद दिँदै अब बिस्तारा चाडबाड चाड होइन चाडपर्व आउँदैछ रमाइलो गर्नुहोला पनि भन्न चाहे यात्रा गर्दै हुनुहुन्छ भने यात्रा राम्रोसँग गर्नुहोला यात्रा शुभ रहोस् पनि भन्न चाहे होइन पनि भन्न चाहे भन्दै अब चाहिँ म कार्यक्रम रस्त श्रीराज नछुटे हवस् त नमस्कार।

0: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपंक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपंक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गतेभित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
0: कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम।
1: लक्षित लाभकारी कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
0: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
1: लक्ष्य 22 पटक।
0: स्वीकृत बजेट 88 लाख।
1: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 को दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
0: अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढ़ीमा 50% वा 4 लाख रूपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
1: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
0: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
1: निवेदकको व्यक्तिगत तथा 3 पुस्तक विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
0: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि, जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
1: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू,
0: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
1: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
0: र स्थानीय तहको कृषि पशुपन्छी शाखाको सिफारिस पत्र।
1: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
0: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्यांकन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
1: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू:
0: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण,
1: अदुवा, बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण,
0: व्यावसायिक पशुपन्छी मत्स्य पालन उत्पादन र प्रशोधन,
1: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण,
0: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुलो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण,
1: मौरी पालन व्यवसाय र मह प्रशोधन,
0: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन,
1: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा निर्यात,
0: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय,
1: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण,
0: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण,
1: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन,
0: फलफूल प्रशोधन र बजारीकरण,
1: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण,
0: प्राङ्गणिक गडेउला मल वा जैविक मल उत्पादन।
2: अहिले 12 बजे
3: हजुरको रेडियो 102.1 मेगा।
4: काँग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान चल्दै पार्टीका सबै नेता कार्यकर्तालाई समेटेर अघि बढ़ने थापाको प्रतिबद्धता, अमेरिका र ग्रीसबीच नयाँ सुरक्षा सम्झौता, रक्षा र ऊर्जा सहकार्य थप मजबूत बनाउने प्रतिबद्धता र एनपीएलका लागि सुदूरपश्चिमको आइकोनिक खेलाड़ीमा डडेलधुराका टेकराज थलाल छनौट। नेपाल खबरमा अब पूरा खबर। पोखरामा आज बिहान स्कूल बस दुर्घटना हुँदा 4 विद्यार्थी सहित 5 ज्यान गएको छ, 14 घाइते भएका छन्। पोखरा महानगरपालिका 28 कालीकानमा रहेको ओखलेको भीरमा कालिका इंग्लिश बोर्डिङ स्कूलको ग 2 ख 14-17 नम्बरको बस दुर्घटना भएको हो। दुर्घटनापछि बसमा रहेका 19 जनाकै उद्धार गरी अस्पताल पठाएकामा उपचारका क्रममा 4 जना बाल बालिका र 1 जना 65 वर्षीय वृद्धको ज्यान गएको प्रहरीले जनाएको छ। ज्यान गुमाउनेमा 15 वर्षीय ममता तिवारी, 13 वर्षीय असीम कण्डेल, 15 वर्षीय अर्का एकजना नामथर नखुलेका 15 वर्षीय एक बालिका र 65 वर्षीय बाबुराम तिवारी रहेका छन्। घाइते मध्ये 3 जनाको गण्डकी मेडिकल कलेजमा र 11 जनाको गण्डकी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको छ भने धेरैको अवस्था मध्यम रहेको प्रहरीको भनाइ छ। दशैं मनाउन घर फर्किने यात्रुका लागि आजदेखि सार्वजनिक गाड़ीको अग्रिम टिकट बुकिङ खुला भएको छ। बुकिङ शुरू भएसँगै बस पार्कमा बिहानैदेखि यात्रुको चहल पहल बढ़ेको छ। टिकट लिन यात्रुहरू बिहानैदेखि गोंगबु लगायतका बस पार्क पुगेका छन्। प्रहरीले आधिकारिक काउन्टरबाट मात्रै टिकट लिन आग्रह गरेको छ। अपरिचित व्यक्ति वा अनधिकृत एजेन्टबाट नभई बस पार्क भित्र वा सम्बन्धित यातायात कम्पनीका अधिकृत वा चिनिने काउन्टरबाट मात्रै टिकट लिन यातायात व्यवसाय राष्ट्रिय महासंघले पनि यात्रुहरूलाई आग्रह गरेको छ। साथै टिकट दिने व्यक्तिको नाम र सम्पर्क नम्बर राख्न समेत भनिएको छ। टिकट बेच्ने कर्मचारीले अनिवार्य रूपमा परिचय पत्र र सम्बन्धित यातायात कम्पनीको युनिफर्म लगाएको हुनुपर्छ। टिकट लिन यात्रुहरू बिहानैदेखि गोंगबु लगायतका बस पार्क पुगेका छन्। प्रहरीले आधिकारिक काउन्टरबाट मात्रै टिकट लिन आग्रह गरेको छ। अपरिचित व्यक्ति वा अनधिकृत एजेन्टबाट नभई बस पार्क भित्र वा सम्बन्ध

0: केन्द्रीय कार्यसमिति चयनका लागि मतदान चलिरहेको छ। बिहान 8 बजेदेखि शुरू मतदान दिउँसो 3 बजेसम्म चल्ने कांग्रेसको निर्वाचन समितिले जनाएको छ। उम्मेद्वारहरू अहिले मत माग्न व्यस्त छन्। मतदान गर्न एकजनालाई झण्डै आधा घण्टाको समय लागेको छ। एकजनाले 23 जनालाई मतदान गर्नुपर्छ। कांग्रेसका 7,317 जना प्रतिनिधिले मतदान गर्दैछन्। मतदानका लागि खुला मंच, राष्ट्रिय सभा गृह र प्रज्ञा भवन गरी 3 वटा केन्द्र तोकिएको छ। कांग्रेसको नयाँ नेतृत्वका लागि सभापतिमा गगन थापा र श्यामकृष्ण खड्गे उम्मेद्वार छन्। निर्वाचन समितिले मतदान सकिएपछि मतगणना शुरू गर्ने जनाएको छ। मतगणना पार्टी कार्यालय सानेपामा गर्ने तयारी छ। 2-3 दिनसम्म मतगणना सम्पन्न गर्ने लक्ष्य रहेको कांग्रेसको निर्वाचन समितिले जनाएको छ। यसैबीच नेपाली कंग्रेसका सभापतिका उम्मेद्वार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र सहभागी भएर पनि पराजित भएकाहरूलाई समेटेर अघि बढ़ने बताउनु भएको छ। महाधिवेशन स्थलमा पत्रकारसँग उहाँले कांग्रेसभित्र देखिएको राजनैतिक असन्तुष्टिलाई सम्बोधन गर्ने र पार्टीका सबै नेता कार्यकर्तालाई समेटेर अघि बढ़ने प्रतिबद्धता जनाउनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा विपद प्रभावित 6 जिल्लाका 20 पालिका संकटग्रस्त क्षेत्र घोषित, सुनको भाव एकै दिन 2,900 रूपियाँले बढ़्यो लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। एतिन्जेल हामीले पोखरामा स्कूल बस दुर्घटना हुँदा 5 जनाको ज्यान गयो, अग्रिम टिकट बुकिङ खुलेसँगै यात्रुको चहल पहल, कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान चल्दै लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सरकारले वर्षा बाढ़ी तथा पहिरोबाट प्रभावित 6 जिल्लाका 20 पालिकालाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। नेपाल राजपत्रमा सूचना प्रकाशन गरी ती क्षेत्रलाई 3 महिनाका लागि विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको हो। राजपत्रमा प्रकाशित सूचना अनुसार गोर्खा, मनाङ, म्याग्दी, बागलुङ पर्वत र नवलप्रासी, बर्दाघाट, सुस्ता पश्चिमका विभिन्न पालिका तथा केही वडाहरूलाई संकटग्रस्त क्षेत्रमा समावेश गरिएको छ। कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनको भाव तोलामा 2900 रूपियाँले बढ़ेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज तोलाको 2,95,700 रूपियाँमा कारोबार भइरहेको छ। हिजो सुन तोलाको 2,92,800 रूपियाँमा कारोबार भएको थियो। अस्ति बुधबार पनि 800 रूपियाँले बढ़ेर सुन 2,92,300 रूपियाँमा कारोबार भयो। त्यसअघि सोमबार र मंगलबार सुनको भाव 2,91,500 रूपियाँ थियो। आइतबार भने सुनको भाव तोलाको 2,91,900 रूपियाँमा कारोबार भएको थियो। यता चाँदीको भाव भने आज सामान्य बढ़ेको छ। चाँदी 15 रूपियाँले बढ़ेर तोलाको 4,405 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलाको 4,390 रूपियाँ थियो। अब विदेशको खबर। अमेरिका र ग्रीसले आतंकवाद विरूद्धको अभियान, सूचना आदान प्रदान, रक्षा तथा ऊर्जा क्षेत्रमा सहकार्य थप सुदृढ़ बनाउने प्रतिबद्धता जनाएका छन्। ग्रीस भ्रमणमा रहनुभएका अमेरिकी विदेश मन्त्री मार्को रूबियोले एथेन्समा आयोजित 6 चरणको यूएस ग्रीस रणनैतिक संवादको उद्घाटन सत्रमा दुई देशबीच नयाँ सुरक्षा समझदारी भएको घोषणा गरेका चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। समझदारीले आतंकवाद विरूद्धको अभियान र सुरक्षा सूचनाको आदान प्रदानलाई थप

व्यवस्थित बनाउने अपेक्षा गरिएको छ। विदेश मन्त्री रुबियोले ग्रीसलाई अमेरिकाको भरपर्दो साझेदार र अस्थिर विश्वमा स्थिरताको स्रोतका रूपमा व्याख्या गर्नुभएको खबरमा उल्लेख छ। इरान र हर्मुज जलमार्ग क्षेत्रको तनाव, लाल सागरको संकट तथा रूस युक्रेन युद्धका कारण ग्रीससँगको ऐतिहासिक गठबन्धन थप महत्वपूर्ण बनेको उहाँले बताउनु भएको छ। अब खेल खबर। नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले आयोजना गरेको ट्यालेन्ट हन्टबाट बायाँ हाते मध्यम गतिका बलर टेकराज थलाललाई आइकोनिक खेलाड़ीका रूपमा छनौट गरेको छ। सुदूरपश्चिमका विभिन्न जिल्लामा आयोजना गरेको ट्यालेन्ट हन्ट मार्फत स्थानीय स्तरमा रहेका क्रिकेट प्रतिभाको खोजी गरिएको हो। ट्यालेन्ट हन्टमा दार्चुला, बैतडी, बझाङ, डोटी, डल्लेलधुरा, अछाम, बाजुरा, कैलाली र कञ्चनपुरका खेलाड़ीहरूलाई समेटिएको थियो। असोज 14 बैतडीको दिला श्रेणीमा दार्चुला र बैतडीका खेलाड़ीबाट शुरू भएको ट्यालेन्ट हन्ट असोज 15 बझाङ, असोज 16 डोटी र डडेलधुरा तथा असोज 17 अछाम र बाजुरामा पुगेको हो। असोज 19 धनगढ़ीमा कैलाली र कञ्चनपुरका खेलाड़ीको ट्यालेन्ट हन्ट गरिएको थियो। ट्यालेन्ट हन्टको अन्तिम चरण असोज 20 र 21 धनगढ़ी ओभलमा आयोजना गरिएको छ। टेकराज थलाल यसअघि पनि सुदूरपश्चिमको डेभलपमेन्ट स्क्वाडमा रहिसकेका खेलाड़ी हुन्। यसपटक भने उनलाई सुदूरपश्चिम रोयल्सले एनपीएलको तेस्रो सिजनका लागि आइकनिक खेलाड़ीका रूपमा अघि सारेको हो। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। पोखरामा स्कूल बस दुर्घटना हुँदा 5 जनाको ज्यान गयो, घाइते 14 जनाको उपचार चल्दै। अग्रिम टिकट बुकिङ खुलेसँगै यात्रुको चहल पहल, आधिकारिक काउन्टरबाट मात्रै टिकट लिन सुझाव। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान चल्दै, पार्टीका सबै नेता कार्यकर्तालाई समेटेर अघि बढ़ने थापाको प्रतिबद्धता। अमेरिका र ग्रीस बीच नयाँ सुरक्षा सम्झौता, रक्षा र ऊर्जा सहकार्य थप मजबूत बनाउने प्रतिबद्धता। र एनपीएलका लागि सुदूरपश्चिमको आइकोनिक खेलाड़ीमा डडेलधुराका टेकराज थलाल छनौट। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: लो आयो है क्वालिटी मा नम्बर 1 दाम मा सबै भन्दा कम
2: ओ प्रकाश कपूर।

0: सस्तोमै पोसाक दाना पाउन रामी छापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402039।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।
3: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
4: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
3: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
4: सम्पर्क नम्बर 0485410043 9863023422।
5: तन्नै पैसा कमाइएला भनेर 100/36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
6: कतिखेर विदेश पुगाउला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरे हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्या हुन् नि, त्यो बेला सुनेर पनि उडाइयो। अब अहिले यो दुःख
5: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन, म र कति खुसी छ हेर त।
7: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
3: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
8: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485403998 0485403998।
3: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
8: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापत्ती गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
9: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
4: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
9: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
4: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
9: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
4: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
9: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
4: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
9: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 9765203484 वा 9844410040। इमेल dhramechap@gmail.com।
4: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप। रामेछापको माकुण्ड गाउँपालिका एक घुमदेल स्थित जिल्लाकै अग्लो भूभागमा अवस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेनमा विशेष पूजा तथा कार्यक्रम आयोजना हुँदैछ। पूर्व मन्त्री तथा उज्यालो पार्टीका केन्द्रीय अध्यक्ष श्री कुलमान घिसिङजीको प्रमुख आतिथ्यतामा काङ छोर्तेनमा विश्व शान्ति पूजा आयोजना गरिएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई सहभागी हुन हार्दिक निमन्त्रणा गरियो। गरिएको छ।
10: कार्यक्रम 2083 साल कार्तिक पूर्णिमा कार्तिक 9 र 10 गते बिहान 9 बजेदेखि उमाकुण्ड गाउँपालिका एक रामेछाप स्थित काङ्छोतेनमा हुनेछ।
4: कार्यक्रममा सहभागी भई धार्मिक तथा आध्यात्मिक पुण्य लाभ लिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
10: आयोजक प्राकृतिक बौद्ध स्तूपा काङ्छोतेन, संरक्षक समिति उमाकुण्ड गाउँपालिका एक कुन्देल लाछेवा रामेछाप।

हजुरको आवाज हजुरको साथी हो हजुरको रेडियो 102.1 मेगाहर्ज। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम स्नेह सौगातको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता सम्झना खड्के भने प्रविधि समीकरणबाट साथ दिनुभएको छ ललिता हाईले भने साथमा तपाईँ हुनुहुन्छ। विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्र नेपाली पात्र फेसबुक पेज र तामाकोशी एफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँले जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। र आज शुक्रबारको बसाई आजको बसाईमा तपाईँको माझमा हामीले चलचित्र गीतको ट्र्याक लिएर आएका छौं। तपाईँले ट्र्याक सुनेर चलचित्रको नाम र गीतको नाम चिन्नुपर्ने हुन्छ र कार्यक्रममा सहभागिता जनाउनको लागि 0440 40 0026 फोन गरेर आउन सक्नुहुनेछ भन्दै त्यति बेला हामी कार्यक्रमको शुरूआती चरणमा लाग्छौं। एउटा मिठो गीत राख्छौं, त्यसपछि हामी फेरि आउनेछौं। तपाईँ हुने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा एकदमै मिठो गीत राखेर हामीले स्नेह सौगातको शुरूआत गरिसकेका छौं। अब पनि पालो तपाईँको रहेको छ। आजको विषयमा हामीले ट्र्याक लिएर आएका छौं। तपाईँले ट्र्याक सुनेर उत्तर दिनुपर्ने हुन्छ। गीतको नाम र चलचित्रको नाम तपाईँले भन्नुपर्ने हुन्छ। कार्यक्रममा सहभागिता जनाउनको लागि 08-40-40-26 फोन गरेर सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ। यति बेला हुनुहुन्छ हामीलाई धेरै साथीहरूले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि सम्झना सन्देश राख्नु भएको छ। उहाँले लेख्नु भएको छ, हाम्रो बुद्ध वज्रसारीजी हुनुहुन्छ, सुका जोरको बुनु रञ्जिता श्रेष्ठलाई सम्झना भन्दै हुनुहुन्छ। र विनिता दाहाल सुवेदीजीले पनि हेलो हजुर, के छ खबर, म विनिता दाहाल सुवेदी धनकुटाबाट है भन्दै हुनुहुन्छ, सुन्दैछु, मिस यु अल फ्रेन्ड भन्नुभएको छ। उहाँलाई विशेष धन्यवाद। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: नमस्ते जी।
0: नमस्कार हजुर, शुभ नाम के भन्नुभयो? हेलो
1: हेलो,
0: हजुरको आवाज बीचमा कटेर आएको छ, फेरि एकचोटि नाम भन्नुहोस् त। साथी हुनुहुन्थ्यो, को हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद। उहाँको आवाज राम्रोसँग हामीले सुन्न सकेनौ, फेरि पनि फोन लाग्छ भने तपाईँले सहभागिता जनाउन सक्नुहुनेछ। विनोद बरवालजीले पनि हेलो हजुर नमस्ते, गुड मर्निङ भन्नुभएको छ, गुड आफ्टरनुन भइसकेको रहेछ है। त अब चाहिँ म पनि सुन्दैछु है भन्दै हुनुहुन्छ सालुबाट। त्यसै गरी गुराजी हुनुहुन्छ, हेलो हाई गुड आफ्टरनुन भन्नुभएको छ, कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। तर हजुरले लेख्नुहुन्छ अर्कै, अब के भन्नुभयो है, खाना खाइसक्यो त हजुर भन्नुभएको छ, हाम्रो खाना भइसक्यो, हजुरको पनि भइसकेको छ होला भन्ने आशा लिएका छौँ। र कार्यक्रम सुन्दै हुनुहुन्छ भन्दै हुनुहुन्छ, कार्यक्रम सुन्दै हुनुहुन्छ भने कुन समय अनि को आउनु भएको छ त्यो पनि याद हुनुपर्ने हो है। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: नमस्ते दिदी।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: उखुरुङ्गाबाट
0: भन्नुभयो।
1: हजुर,
0: के छ नि केलमुजीको खबर?
1: हजुर ठिकै छ, अनि तपाईँको?
0: मेरो पनि खबर एकदम ठिक छ, यताको खबर पनि रामेछापको खबर, म लगायत हाम्रो रामेछाप डाँडाको खबर एकदम ठिक छ, राम्रो रमाइलो छ, घमाइलो छ होइन, हजुरसँग कुराकानी गर्ने जमर्कोमा छौँ, सबै ठिक छ। हजुरको सुनाउनुहोस् यताको।
1: हजुर यताको पनि सबै ठिकै छ दिदी।
0: ल, कार्यक्रम सुन्दै हुनुहुन्छ भने मैले कार्यक्रमको बारेमा जानकारी गराउनुपर्छ कि पर्दैन हजुरलाई?
1: हजुर सुनेको।
0: कार्यक्रम सुन्दै हुनुहुन्छ, आज के गर्नुपर्छ थाहा छ?
1: थाहा छ।
0: के गर्नुपर्छ होला एकचोटि मलाई भन्नुहोस् न। भन्नुहोस् त, हामी कार्यक्रमतर्फै लाग्छौँ गेलमोजी, भन्नुहोस् न आज के गर्नुपर्छ? ल ठिक छ, आज चाहिँ हामीले चलचित्रको गीतको ट्र्याक लिएर आएका छौँ। ट्र्याक तपाईँले सुन्नुहोस् अनि त्यसपछि हामीलाई कुन चलचित्र गीत हो र गीतको नाम र चलचित्रको नाम भन्नुपर्ने हुन्छ है। त
1: हस् हुन्छ,
0: तपाईँको लागि ट्र्याक बस्छ, ध्यान दिएर सुन्नुहोस् है।

0: सुन्नुभयो? हेलो, सुन्नुभयो सिस्टर?
1: हजुर
0: सुन्नुभयो? उहाँ साथी हुनुहुन्थ्यो, हाम्रो आवाज चाहिँ उहाँले सुन्न नभएको हो कि होइन, बीच बीचमा अलिकति डिस्टर्ब पनि भएको जस्तो लाग्यो। ठिकै छ, कार्यक्रम तपाईँले सुनेको छैन भने सुनेको छैन भनेर भनिदिनु होला है त। अब कार्यक्रम सुनेको छु भन्नुहुन्छ अनि बीचमा मर्केर बस्नुहुन्छ, यदि तपाईँले त्यस्तो अप्ठ्यारो नभन्नुहोस् त, सुनेको छैन भने सुनेको छैन, मलाई कार्यक्रमको बारेमा जानकारी गराइदिनुहोस् भन्नुहोस्, हामीले तपाईँलाई जानकारी गराउने हाम्रो कर्तव्य हो, तपाईँलाई जानकारी गराउनेछौँ। यति बेला अर्को साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्ते। नमस्कार हजुर, तासुदेले हाम्रो टोमाजी बोल्नुभयो। आज चाहिँ के गर्दै हुनुहुन्छ, जङ्गलतिर हुनुहुन्छ कि घरतिरै हुनुहुन्छ त?
2: आज त म
0: दिदीको घरतिरै जानु भएको छ। ठिक छ, अनि खाना त भइसक्यो होला, मौसम कस्तो छ दिदा? यता चाहिँ एकदम चर्को चर्को घाम लागिरहेको छ हामी साबी डाँडातिर चाहिँ, अनि हाम्रो खबर पनि एकदम राम्रो छ, रमाइलो छ है, समग्रमा सबै ठिक छ भन्नुपर्छ है त डोमाजी। हजुर, म आरामै छु, हल्का हल्का अलिकति घाँटीमा समस्या छ, अरू समग्रमा सबै ठिक छ है त। पक्कै पनि हामी हजुरले भनेको सल्लाह सुझाव पनि मान्नेछौँ। यति बेला हामी धेरै कुराकानी भन्दा पनि कार्यक्रम तर्फै लाग्छौँ है त। ठिक छ, आज चाहिँ हाम्रो शुक्रबारको बसाई, आजको बसाईमा चाहिँ चलचित्रको गीतको ट्र्याक लिएर आएका छौँ, हजुरले ट्र्याक सुन्नुहोस् अनि कुन चलचित्रको गीत हो र चलचित्रको नाम र चलचित्रको गीत चलचित्रको नाम अनि गीतको नाम चाहिँ चिन्नुपर्ने हुन्छ हजुरले, हजुरलाई चाहिँ हामी ट्र्याक राख्छौँ है त। ठिक छ, तपाईँको लागि ट्र्याक बज्छौँ।

0: Đưa mà gì? Lesson đâu vậy?
1: Tala
0: la la la la la la la la la la la
1: la
0: la la la la la la la la ल ठीक छ अन्तिम सम्म सुन्दै गर्नुस् हामी अन्तिममा भन्ने छौ है त हाउस त नमस्कार म हुनुहुन्थ्यो डोमा शेर्पाजी हुनुहुन्थ्यो उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु यति बेला भने कार्यक्रमको एउटा मिठो गीततर्फ लाग्छौ गीतपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ जानेछौ विश्रामपछि फेरि आउनेछौ तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
1: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
2: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
1: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
3: हजुर, रामेछाप मिटसप एण्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
4: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
2: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03। रामेछाप मिटसप एण्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
5: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
6: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
5: हाम्रा विशेषताहरू
6: 40% मात्रै डाउन पेमेन्ट,
5: सजिलो मासिक किस्ता सुविधा,
6: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
5: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
6: आवश्यक कागजातहरू,
5: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
6: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 9845-43-255, 048-45-100 छ। इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: होइन हजुर बुबा, झोला बोकेर हिँड्नु भयो त? सहर जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
4: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ, उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छैन। अब यो सबै रोगको उपचार यही हुँदैन, अनि सहर नगएर के गर्नु?
3: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
4: आ नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
3: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच, रगतमा तीन महिनादेखिको सुगरको अवस्था हेर्ने FBA1C जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहेको कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बिमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेशन सेवाहरू पनि सञ्चालित छन्।
4: ए सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
5: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने IUCD र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
3: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
2: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.np, फोन नम्बर 0848 40 0114 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 1660 48 54 114 मा सम्पर्क गर्नुहोस्।
6: जिल्ला अस्पताल रामेछाप।
7: हजुरको रेडियो

0: कार्यक्रम में एकदम मिठी हमी छोटो व्यवसाय विस्तार तर्फ गये विश्राम पी फिर उपस्थित भईस अब कार्यक्रम प्रस्तुत समझना खड़ी प्रविधि संयोजन साथ दिभ ललिता हाईले साथ में तुम विभिन्न ठाव में हमी एक सुनी राख्वे आशा लेकर सुनेर साथ दिहला कार्यक्रम में सहभागिता चलाउनुहोला आशा कर हमी तथा सन्देश वाचन करने प्रयत्न कर जस्तो अवस्थामा हुनुहुन्छ स्वस्थ व्यस्त मस्त रहनुहोला अनि हामीलाई पनि सुनेर साथ दिनुहोला भन्न चाहन्छु र यति बेला हुनुहुन्छ हामीलाई कमेन्ट प्राप्त भएको छ साथी हुनुहुन्छ भन्दै थिए यति बेला फोन सम्पर्कमा साथी हुनुहुन्छ स्वागत गर्छु नमस्कार
1: हेलो दिदी नमस्ते नमस्कार
0: नमस्ते नमस्कार हजुर शुभ नाम
1: बिगुबाट खत्री बोल्दैछु दिदी
0: बिगुबाट के भन्नुभयो
1: एलिना खत्री
0: एलिना खत्री भन्नुभयो एलिनाजीको खबर के छ
1: एकदम ठिकै छ भन्नुपर्छ दिदी मेरो कुरो गर्नुपर्छ घाम लागिरहेको छ भन्नुपर्छ अनि दिदी लगायत रामेछाप डाँडातिरको खबर के छ सुनाउनु
0: म लगायत हाम्रो रामेछाप डाँडातिरको खबर पनि एकदम ठिक छ राम्रो छ रमाइलो छ मजाले घाम लागिरहेको छ समग्रमा सबै ठिक छ है त
1: हजुर
0: अनि कार्यक्रम सुन्दै हुनुहुन्छ
1: कार्यक्रम सुन्दैछु
0: सुन्दैन चाहिँ आज के गर्नुपर्छ भन्ने कुरा थाहा छ है हजुरलाई थाहा छ भन्दै हुनुहुन्छ सुनेर साथ दिनुहोला आज चाहिँ हामी ट्र्याक लिएर आएका छौँ है चलचित्रको गीतको हजुरले चलचित्रको गीतको ट्र्याक चाहिँ सुनेर कुन चलचित्र हो अनि गीतको नाम कुन हो भनेर चाहिँ चिन्नुपर्ने हुन्छ है त
1: हुन्छ दिदी म प्रयास गर्छु नि
0: ल ठिक छ हामी कार्यक्रममा राख्छौँ हजुरले ध्यान दिएर सुन्नुहोस् है त
1: Oh.

0: हेलो
1: हजुर दिदी,
0: सुन्नुभयो?
1: सुनि
0: भन्नुहोस् त, चलचित्रको नाम र गीतको नाम भन्नुहोस् है त।
1: मलाई त आएन दिदी।
0: आएन भन्नुहुन्छ? ठिक छ, हामी कार्यक्रमको अन्तिम चरणमा छौँ, अब एकैछिनपछि हामी भन्नेछौँ, हजुरले अन्तिमसम्म सुन्नुहोस् है त। हवस् त, नमस्कार। उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। अब चाहिँ हामी फोन मार्फत कुराकानी गर्न सक्दैनौँ, समय कम छ, र तपाईँले पठाउनुभएका सन्देश पनि वाचन गर्नुपर्ने हुन्छ। मिलन घायल मोटुजी हुनुहुन्छ। हेलो सिस, नमस्ते, म पनि कार्यक्रम सुन्दैछु। तिन जुरे बिटिया ग्रुपको सदस्य मिलन घायल मोटु हो, तेह्रथुमबाट। आज अहिले दुहा कतारबाट कार्यक्रम सुन्दैछु। रेडियो सुनेर बस्नुहुने सम्पूर्ण श्रोता मनको लागि र रेडियो परिवारको लागि पनि धेरै धेरै सम्झना छ भनिदिनु छ। र त्यसै गरी निशा ठोकरजीले पनि बिचु अल भन्नुभएको छ, सोना कन्दुङमाजी हुनुहुन्छ। हेलो सिवर, नमस्कार, आज सम्झना शेष हजुर, म सोना कन्दुङमा पूर्वाञ्चलबाट कार्यक्रम सुन्दैछु, हेर्दैछु, बेला मिठो माया सम्झना छ। र साथीहरू टिकाराम सुनवार, लेखक बान्तवाडा, स्थानीय बुझी लामा, दिनेश देवर, सुनिता भण्डारी, भीम भण्डारी, अप्सरा खड्का, अप्सरा बस्नेत, अप्सरा थापा, तारा श्रेष्ठ, राधिका कार्की, लक्ष्मी वर्मा, धनुगजमेर, सरस्वती खत्री, हिरा बहादुर लगाई, लीलाराज कामबाङ, अन्जान थुनुङ, पवित्रा तामाङ, अनिता आर्य, सम्झना सुनवार, विनिता गिरी, विनिता राई, मनिषा छेत्री, सनिषा लामा, बिना मगर, सिजना सापकोटा, सुनिता बेगा, सृजना युङहाङ, दिया लिम्बू, दिया राई, सुसन थामी, श्रीराज मह, दीपक तामाङ, मनसुन तामाङ, रूपा चौधरी, सुविता थारू, रिमा साई, सम्झना नेवा खड्की, उर्मिला दियाली, लालमाया श्रेष्ठ थापा, मेनुका श्रेष्ठ, लक्ष्मी आली मगर, रञ्जु मगर, केशव सेन्चुरी, सन्तोष सिंह बिन छेत्री, क्रिस ढुङ्गा, हिमत गर्गी, युक्त प्रसाद श्रेष्ठ, देवेन्द्र दाहाल, कायल अभिमान, देवेन किशोर रञ्जन, समीर स्वर्गीय किरात, आर जीवन चामलिङ, राईबेलिया, समय मिनाकी सिंह, रत्न शमशेर थापा, सुनिता इग्मे कुलुङ, बसन्त श्रेष्ठ, सबै सबैलाई भन्नुभएको छ। र त्यसै गरी हुनुहुन्छ अर्को साथी, यति बेला हामीलाई कमेन्ट पठाउनु भएको छ, टेकबहादुर कुमारजी हुनुहुन्छ। सञ्चालिका सम्झनाजी नमस्कार, गुड आफ्टरनुन, सुन्दैछु। उदयपुर स्वतन्त्री गरी नगरपालिका बेल 8 बेल्टा राई टोल चोकबाट फेसबुक लाइभमा हजुरको प्रोग्राम। साथीहरूलाई सम्झनु पर्दा हजुरलाई प्राविधिकमा साथ दिनुहुने प्राविधिक मित्र ज्यूलाई र बस्ने गीत मार्फत सम्झन चाहन्छु। र धराना विष्णु पादुका बा रहनुहुने दाजु रोशन फुलाहाङ राई, तापलसुङ निवासी कमला आउने लिम्बु, भोजपुर निवासी चक्र पान्तव राजु, जिना जनम राई, प्रिया राई, त्यसै गरी खोटाङ बारा पोखरी गाउँपालिका 5 निवासी बहिनी भूमिका राई, धनकुटा निवासी जेनु पान्तव राई, त्यस्तै गरी सञ्चालिका दिदी सुखकला राई, निर्मला कुवरज्यूलाई पनि बस्ने गीतमा सम्झन चाहन्छु। आउँदै गरेको दसैँ तिहार छठ पर्वको अवसरमा पनि हार्दिक मंगलमय शुभकामना दिन चाहन्छु भन्नुभएको छ टेकजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी कमल श्रेष्ठजीले आज मलाई नयाँ मुभी 12 गाउँको 2 निशान भट्टराई र समीक्षा अधिकारीको आवाजमा रहेको रेशमी रूमाल भन्ने गीत चाहिँ बजाइदिनुहोस् न, मिल्छ भने भन्दै हुनुहुन्छ। सकेसम्म हामी राख्ने प्रयास गर्छौ है। उहाँले चाहिँ 12 गाउँ चलचित्रको रेशमी रूमाल भन्ने गीत, रेशमी रूमाल भन्ने गीत चाहिँ भन्नुभएको थियो। सरी, आज चाहिँ हामीले ट्र्याकको गीत चाहिँ राख्नुपर्ने हुन्छ, अनि वसाइमा राख्नुपर्ने हुन्छ। मैले चाहिँ होइन, कहिले कहिले चाहिँ यस्तै हुन्छ, आज चाहिँ गीत राख्नुपर्छ भनेर विशेष ठिकै छ। हामीले आज चाहिँ ट्र्याकको गीत पनि राख्नुपर्ने पो हुन्छ, त्यही भएर अर्को वसाइमा चाहिँ पक्का पनि राख्नेछौँ है त। त्यसै गरी हुनुहुन्छ, म चाहिँ तिनजुरे मिडिया ग्रुपको सदस्य, 13 किताबबाट कमल श्रेष्ठ हो। साथीहरूलाई सम्झनु पर्दा त्यही त बाँसकोटा, मनोज भुजेल, सुची आरती लिम्बू, लोकिन पेग्लिन लिम्बू, राजन कतिवटा चित्रागी, सुशीला खार्के, सरल राई, मिडिया प्रेमी निर्मला आउने, पूजा माध्यमा लिम्बू, त्यसै गरी हुनुहुन्छ फुलमाया आँखीमा लिम्बू, टिकारा सुनवार, मेलुका मुखिया लगायत सम्पूर्ण साथीहरूलाई मैले छुट्टिन्छु भन्नुभएको छ। उहाँलाई विशेष धन्यवाद। त्यसै गरी जनकुराशाली मगरजी हुनुहुन्छ, गुड आफ्टरनुन, अपकमिङ सङ डेडिकेट अर्फिनको लागि भन्दैछ। सपना तामाङजीले पनि नमस्कार हजुर, सुन्दैछु भन्दैछ। र गोपाल रोकैयाजीले पनि सुन्दैछु भन्दै हुनुहुन्छ। त्यसै गरी हाम्रो साथी जीवन कार्कीजीले पनि नमस्ते भन्नुभएको छ। नमस्ते, नमस्कार हजुरलाई पनि भन्दै लगभग तपाईँले पठाउनुभएका सन्देशहरू पनि पाठन भइसकेको छ। अब चाहिँ हामी कार्यक्रमको अन्तिम क्षणमा आइसकेका छौँ। आज चाहिँ हामीले चलचित्र गीतको ट्र्याक लिएर आएका थियौँ। गीतको नाम रहेको छ हुम्लाको लिमी कति राम्रो तिमी भनिन्छ भने, चलचित्र रामनाम सत्य रहेको छ र सिंगरमा हुनुहुन्छ यस प्रियोगी त्यसै गरी गीताञ्जली थापा मगर, लिरिक्समा मौसम आर्यल रहेको छ, म्युजिक डिरेक्टरमा रहेको छ एसटी योगी रहेको छ, एरेन्जमेन्टमा रहेको छ रिकेश गुरुङ रहेको छ। सङ्गीत हामी कार्यक्रमको अन्तिममा राख्दै यतिन्जेलसम्म तपाईँले देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट कार्यक्रम सुनेर साथ दिनुभयो, कार्यक्रममा सहभागिता जनाउनु भयो सम्पूर्ण साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दछु। र कार्यक्रम अवधिभर बसेका मिठा चलचित्र गीतका सर्जक श्रष्टालाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दछु भन्दै प्रविधि संयोजनबाट यतिन्जेलसम्म मलाई साथ सपोर्ट दिनुभयो ललिता हाईलाई पनि मनैदेखि धन्यवाद व्यक्त गरे। कार्यक्रमको अन्तिममा आज लगाएको गीतको ट्र्याकको गीत राख्दै यस कार्यक्रम सुने सौगातबाट म कार्यक्रम प्रस्तुत सम्झना खड्गी पनि बिदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्कार।

0: 있잖아.
1: 그 다음에 자꾸 나온다 장관이가.
2: अहिले दिउँसोको एक बज्यो
3: हजुरको रेडियो 102.5

0: मन्त्रणा
1: रामेछापको महाकुण्ड गाउँपालिका एक घुमदेन स्थित जिल्लाकै अग्लो भूभागमा अवस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेनमा विशेष पूजा तथा कार्यक्रम आयोजना हुँदैछ। पूर्व मन्त्री तथा उज्यालो पार्टीका केन्द्रीय अध्यक्ष श्री कुलमान घिसिङजीको प्रमुख आतिथ्यतामा काङ छोर्तेनमा विश्व शान्ति पूजा आयोजना गरिएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई सहभागी हुन हार्दिक निमन्त्रणा गरिएको छ।
0: कार्यक्रम 2083 साल कार्तिक पूर्णिमा कार्तिक 9 र 10 गते बिहान 9 बजेदेखि उमाकुण्ड गाउँपालिका एक रामेछाप स्थित काङ छोर्तेनमा हुनेछ।
1: कार्यक्रममा सहभागी भई धार्मिक तथा आध्यात्मिक पुण्य लाभ लिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
0: आयोजक प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेन, संरक्षक समिति उमाकुण्ड गाउँपालिका एक, कुन्देल लाछेवा रामेछाप।
2: वडा स्तरीय भलिबल खेल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिका वडा नम्बर 6 ओखरेनीको सूचना।
3: रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर 6 वडा कार्यालयबाट आर्थिक वर्ष 2083-84 वडा स्तरीय भलिबल प्रतियोगिताको लागि विनियोजन भएको बजेटबाट उक्त कार्यक्रम सञ्चालनका लागि वडा समितिको निर्णय अनुसार वडा कार्यालय आयोजक र फ्याफुल्ला युवा समितिले व्यवस्थापन गर्ने गरी युवाहरूलाई लक्षित गरी दशैं तिहारको बीचमा वडा स्तरीय भलिबल खेल प्रतियोगिता सञ्चालन गरिने भएको हुँदा उक्त प्रतियोगितामा सहभागी भइदिनु हुनका लागि यस वडाका खेलाड़ी लगायत खेलप्रेमी मानवहरूमा हार्दिक अनुरोध गर्दछौ।
2: खेल सञ्चालन हुने मिति 2083 साल कार्तिक 5 र 6 गते। स्थान सुमल भन्ज्याङ गैरा, रामेछाप नगरपालिका वडा नम्बर 6 रामेछाप।
3: थप जानकारीका लागि वडाध्यक्ष राजेश तामाङ, सम्पर्क नम्बर 9851-2774-49, वडा सदस्य खड्गबहादुर मगर, सम्पर्क नम्बर 9844-010-234, वडा सचिव अञ्जना खड्का, सम्पर्क नम्बर 9840-6696-05, र फ्याफुल्ला युवा व्यवस्थापन समितिका अध्यक्ष भिजन पाखरिन, सम्पर्क नम्बर 9767-9577-71।
4: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
5: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निचर।
3: वडा सचिव अञ्जना खड्का, सम्पर्क नम्बर 9840-6696-05, र फ्याफुल्ला युवा व्यवस्थापन समितिका अध्यक्ष भिजन पाखरिन, सम्पर्क नम्बर 9767-9577-1।

0: को लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टीलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भइगयो धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
1: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, वीरगंज फर्निसिङ एण्ड सप्लायर्स, मन्थली नगरपालिका 1 कटर बोर्ड रामेछा। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
0: ल हजुर, किन चिन्ता गर्नुभएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
0: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46, सिद्धगढ़ी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
1: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
2: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
1: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
2: सम्पर्क नम्बर 0845 41 143, 98 63 023 422।
3: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
3: हाम्रा विशेषताहरू
1: 40% मात्रै डाउन पेमेन्ट,
3: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
3: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
1: आवश्यक कागजातहरू,
3: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 98 543 43 255, 0848 541 106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
2: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
1: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाऊ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
2: जलवायु अनुकूलन र सहनशीलता: रैथानी बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
1: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ: कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
2: फापर: यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
1: लट्टे मासे: फलाम, क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
2: माटोको उर्वरा शक्तिमा सुधार: सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछ।

0: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि शहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
1: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।

0: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
1: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
0: अनावश्यक रूपमा धारा खुल्ला नराखौ। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
1: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
0: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
3: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
4: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
2: प्रोपाइटर ओम बहादुर पुलानी मगर, मनिका पुलानी मगर। सम्पर्क नम्बर 9869-22-45-44,
4: 9840-37-78-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
5: के गर्नु, सबै गाउँका छिटाहरू कोही मुगलान पसे, कोही सहर बसे। म बुढोली, अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
6: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाते ट्र्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि। त्यही गएर ल्याए त भइगयो नि।
7: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475-21-158, 9854-0145-75, 9841-96-0669, 9864-1478।
6: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
7: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि।
8: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
9: के जिस्केकी नि, शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
10: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
8: महिलाहरूको तल्लो पेट दुख्ने, मुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
10: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
1: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
10: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा दाममा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
11: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
12: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
8: थप जानकारीका लागि शुभ जीवन हस्पिटल खुरकोट सिन्धुली
11: सम्पर्क नम्बर 0475904662 98692665998।
1: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
0: ल के को टेन्सन, हाम्रै रामेसा बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
13: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
0: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98142896010।
14: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
15: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
14: हुर्केकै गिरिराज चल्ला 150मा?
15: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
16: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
15: विराज किसानको साथी,
16: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
15: प्रोप्राइटर जय मानन्दर, फोन 0848540239, 0848540533 र 98540240239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।

नमस्कार। दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। म ललिता हाई हो। तपाईँले यो खबर हजुरको रेडियो वेबसाइट थोप्लेखि मेगाहर्ज साथै तमाको सीएफएम 95 मेगाहर्ज इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.npका साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। अब खबरहरू विस्तारमा। दशैं मनाउन घर फर्कने यात्रुका लागि आजदेखि सार्वजनिक गाड़ीको अग्रिम टिकट बुकिङ खुल्ला भएको छ। बुकिङ शुरू भएसँगै बस पार्कमा बिहानैदेखि यात्रुको चहल पहल बढ़ेको छ। टिकट लिन यात्रुहरू बिहानैदेखि गंगापुर लगायतका बस पार्कमा पुगेका छन्। प्रहरीले अधिकारीका काउन्टरबाट मात्रै टिकट लिन आग्रह गरेको छ। अपरिचित व्यक्ति वा अनाधिकृत एजेन्टबाट नभई बस पार्कभित्र वा सम्बन्धित यातायात कम्पनीका अधिकृत र चिनिने काउन्टरबाट मात्रै टिकट लिन यातायात व्यवसायी राष्ट्रिय महासंघले पनि यात्रुहरूलाई आग्रह गरेको छ। साथै टिकट दिने व्यक्तिको नाम र सम्पर्क नम्बर राख्न भनिएको छ। टिकट बेच्ने कर्मचारीले अनिवार्य रूपमा परिचय पत्र सम्बन्धित यातायात कम्पनीको युनिफर्म लगाएको हुनुपर्नेछ। सरकारले तोकेको भन्दा बढ़ी भाड़ा नलिन पनि महासंघले व्यवसायीलाई आग्रह गरेको छ। सुरक्षा दृष्टिकोणले महिला यात्रुहरूलाई चालकको छेउमा क्याबिनमा नराखी चालकभन्दा पछाडिको सुरक्षित सीटमा बस्ने व्यवस्था मिलाउन यातायात व्यवसाय महासंघले चालकलाई आग्रह गरेको छ। लामो दूरीका गाड़ीमा सुरक्षाका लागि अनिवार्य रूपमा 2 जना चालक हुनुपर्नेछ। गाड़ीको क्षमता भन्दा बढ़ी यात्रु नराख्न तथा प्राविधिक अवस्था जाँच गरेर मात्रै गाड़ी सञ्चालन गर्न पनि सरकारले यातायात व्यवसायीलाई आग्रह गरेको छ। ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न 15 ठाउँमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ। यस्तै पर्सि आइतबार घटस्थापनादेखि पूर्णिमासम्मका लागि रूट परमिट खुल्ला गरिएको छ। नारायणगढ़ मुङलेन सड़क खण्डमा घटस्थापनादेखि अत्यावश्यक वस्तु बोकेका बाहेक अन्य बालबाहक गाड़ी सञ्चालनमा रोक लगाइएको छ। यस वर्षको दशैंमा झण्डै 10 लाख भन्दा बढ़ी मानिसले काठमाडौँ उपत्यका छाड्ने अनुमान गरिएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्य समिति चयनका लागि आज बिहानैबाट मतदान शुरू भएको छ। प्राविधिक तयारी र प्रतिकूल मौसमका कारण बिहिबार स्थगित गरिएको मतदान प्रक्रिया आज बिहानबाट सुचारू गरिएको हो। करिब 7,317 महाधिवेशन प्रतिनिधिहरू आफ्नो बालबाहक गाड़ी सञ्चालनमा रोक लगाइएको छ। यस वर्षको दशैंमा झण्डै 10 लाख भन्दा बढ़ी मानिसले काठमाडौँ उपत्यका छाड्ने अनुमान गरिएको छ।

निर्वाचन समितिले दिएको जानकारी अनुसार मतदान आज अपरान्ह 3 बजेसम्म जारी रहनेछ। मतदानलाई व्यवस्थित बनाउन 7 वटा प्रदेश र विभिन्न समूहका लागि छुट्टा छुट्टै मतदान केन्द्र तोकिएको छ। गण्डकी प्रदेशको प्रतिनिधि शोभाकान्त बरालले पहिलो मत खसालेर शुरू गर्नुभएको मतदान प्रक्रियालाई पारदर्शी बनाउन निर्वाचन समितिले कड़ा सुरक्षा र आचार संहिता लागू गरेको छ। निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार मतदाताको सहजता र सुरक्षालाई मध्यनजर गर्दै मतदानको समय सारिएको हो। मतपत्रको संख्या ठूलो भएकाले 32 जना वरिष्ठ अधिवक्ताहरूले मतपत्रमा हस्ताक्षर गर्ने व्यवस्था गरिएको छ। यस्तै स्थलमा मोबाइल फोन लगायत निर्वाचन आचार संहिताले निश्चित गरेका सामग्री लैजान पूर्ण रूपमा रोक लगाइएको छ। मतदान गरिनु अघि प्रत्येक प्रतिनिधिको परिचय पत्र र नामावली अनिवार्य रूपमा रुजु गरिनेछ। महाधिवेशन एक दिन लम्बिएपछि उत्पन्न हुन सक्ने खर्चको भारलाई मध्यनजर गर्दै आर्थिक व्यवस्थापन समितिले शुक्रबारको आवास र खाना खर्च पार्टीले नै बिहोर्ने निर्णय गरेको छ। कांग्रेसले प्रतिनिधिहरूमा थप उत्साह थपेको छ। 15 महाधिवेशन मार्फत कांग्रेसले विधान संशोधन गरी 297 सदस्यीय नयाँ केन्द्रीय कार्य समिति सुन्न लागेको हो। मतदान सकिए लगत्तै मतपेटिकाहरू सुरक्षित रूपमा व्यवस्थापन गरी आज मतगणना शुरू गर्ने समितिको तयारी रहेको छ। सभापति लगायतका पदाधिकारीमा कड़ा प्रतिस्पर्धा रहेकाले यसपटकको महाधिवेशनले नतिजालाई पार्टीको भावी राजनैतिक दिशा तय गर्ने महत्वपूर्ण कड़ीका रूपमा हेरिएको छ। पोखरामा बिहान स्कूल बस दुर्घटना हुँदा 4 जना विद्यार्थी सहित 5 जनाको ज्यान गएको छ। 14 जना घाइते भएका छन्। पोखरा महानगरपालिका 28 कालीकानमा रहेको उक्लेको भीरमा कालिका इंग्लिश बोर्डिङ स्कूलको G2K 14-17 नम्बरको बस सड़कबाट झण्डै 200 मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनापछि बसमा रहेका 19 जनाकै उद्धार गरी अस्पताल पठाएको उपचारको क्रममा 4 जना बाल बालिका र 1 जना 65 वर्षीय वृद्धको ज्यान गएको प्रहरीले जनाएको छ। ज्यान गुमाउनेमा 15 वर्षीय ममता तिवारी, 13 वर्षीय असीम कडेल, 15 वर्षीय शुभेच्छा तिवारी, नामथर नखुलेको 15 वर्षीय एक र 65 वर्षीय बाबुराम तिवारी रहेका छन्। घाइते मध्ये 3 जनाको गण्डकी मेडिकल कलेजबाट, 11 जनाको गण्डकी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ। सरकारले वर्षा बाढ़ी तथा पहिरोबाट प्रभावित 6 जिल्लाका 20 वटा पालिकालाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। नेपाल राजपत्रमा सूचना प्रकाशन गरी ती क्षेत्रलाई 3 महिनाका लागि विपद संकटग्रस्त घोषणा गरेको हो। केही ओडालाई संकटग्रस्त क्षेत्रमा समावेश गरिएको छ। गोर्खाको शहीद लखन गाउँपालिका वडा नम्बर 3 र 4 तथा मनाङको सामे गाउँपालिका, नासो गाउँपालिका र मनाङ इङस्याङ गाउँपालिकाका वडा नम्बर 1 र 4 संकटग्रस्त घोषित भएका छन्। त्यस्तै म्याग्दीका अन्नपूर्ण गाउँपालिका, बेरी नगरपालिका, त्यसै गरी मंगला गाउँपालिका, धौलागिरी गाउँपालिका र मालिका गाउँपालिकालाई संकटग्रस्त क्षेत्र घोषणा भएको छ। बागलुङको ऋषि खोला गाउँपालिका वडा नम्बर 4 र 6, बडेगाड गाउँपालिका, तमान खोला गाउँपालिकाका वडा नम्बर 3 र 4 तथा तारा खोला गाउँपालिका पनि संकटग्रस्त क्षेत्रमा परेका छन्। त्यसै गरी पर्वतको जला गाउँपालिका, फलेवास नगरपालिका वडा नम्बर 2, 8, 10 र 11, बिहारी गाउँपालिकाको वडा नम्बर 6, महाशिला गाउँपालिका वडा नम्बर 5 र 6 तथा मोदी गाउँपालिका वडा नम्बर 2 र 3 संकटग्रस्त घोषणा गरिएको छ। कारोबार हुने हप्ताको पहिलो अन्तिम दिन आज सुनको भाउ तोलामा 2,900 रूपियाँले बढ़ेको छ। नेपाल संसदीय व्यवसाय महासंघ अनुसार सुन आज तोलाको 2,95,700 रूपियाँमा कारोबार भइरहेको छ। हिजो सुन तोलाको 2,92,800 रूपियाँमा कारोबार भएको थियो। अस्ति बुधबार पनि 800 रूपियाँले बढ़ेर सुन 2,92,300 रूपियाँमा कारोबार भएको थियो।

यसअघि सोमबार र मंगलबार सुनको भाव 2,91,500 रूपियाँमा कारोबार भएको थियो। आइतबार सुनको भाव तोलाको 2,91,900 रूपियाँ पुगेको छ। आज चाँदीको भाव पनि सामान्य बढ़ेको छ। चाँदी 15 रूपियाँले बढ़ेर तोलाको 4,405 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलाको 4,390 रूपियाँ रहेको थियो। खबरको क्रममा अब अन्तर्राष्ट्रिय खबर। अमेरिका र ग्रीसले आतंकवाद विरूद्धको अभियान सूचना आदान प्रदान रक्षा तथा ऊर्जा क्षेत्रमा सहकारी थप सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन्। ग्रीस भ्रमणमा रहनुभएका अमेरिकी विदेश मन्त्री मार्को रूबियोले एथेन्समा आयोजित 6 चरणको यूएस ग्रीस रणनैतिक संवादको उद्घाटन सत्रमा दुई देश बीच नयाँ सुरक्षा समझदारी भएको घोषणा गर्नुभएको चिनिया समाचार संस्था सिन्हुवाले जनाएको छ। समझदारीले आतंकवाद विरूद्धको अभियान र सुरक्षा सूचनाको आदान प्रदानलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ। विदेश मन्त्री रूबियोले ग्रीसलाई अमेरिकाको भरपर्दो साझेदार र अस्थिर विश्वासमा स्थिरताको स्रोतको रूपमा व्याख्या गर्नुभयो। इरान र हर्मुज जलमार्ग क्षेत्रका तनाव, लाल सागरको संकट तथा रूस युक्रेन युद्धका कारण ग्रीससँगको ऐतिहासिक गठबन्धन थप महत्वपूर्ण बनेको उहाँको भनाइ छ। र केन्द्रीय अनुसन्धान ब्यूरो सीआईडीले खेल मिलेमत्व तथा ठगी सम्बन्धी कसुरमा अनुसन्धान पूरा गर्दै अखिल नेपाल फुटबल संघ इन्फाका निलम्बित अध्यक्ष पंकज विक्रम निबाङ सहित 4 जना विरूद्ध मुद्दा चलाउन सिफारिश गरेको छ। सिफारिश सँगै अध्यक्ष निबाङ र वहाँ सचिव किरण राई फरारको सूचीमा परेको छन्। सीआईबीले एन्फाका अध्यक्ष निबाङ, महासचिव राईको अध्यक्ष रविन्द्र जोशी र लेखापाल सञ्जीव पाण्डेलाई प्रतिवादी बनाएर मुद्दा अघि बढ़ाउन सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ। सीआईबीको अनुसन्धान अनुसार 4 जनाबाट कुल 66,53,000 रूपियाँ अनियमितता भएको निष्कर्ष निकालिएको छ। त्यही आधारमा उनीहरू विरूद्ध खेल मिलेमत्व तथा ठगी सम्बन्धी कसुरमा कानूनी कार्यवाही अघि बढ़ाउन सिफारिश गरिएको हो। प्रतिवेदनमा अध्यक्ष निबाङ र महासचिव राईलाई फरारका रूपमा उल्लेख गरिएको छ। हवस् त, अहिलेलाई दिउँसो 2 बजेको हजुरको खबर यति नै। हाम्रो भेट अपरान्ह 4 बजेको रामेछाप खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता हाई पनि यस खबरबाट विदा हुन्छु। नमस्ते।

0: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने। यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
1: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
0: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
1: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: रामेछापको माकुण्ड गाउँपालिका एक गुम्देन स्थित जिल्लाकै अग्लो भूभागमा अवस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेनमा विशेष पूजा तथा कार्यक्रम आयोजना हुँदैछ। पूर्व मन्त्री तथा उज्यालो पार्टीका केन्द्रीय अध्यक्ष श्री कुलमान घिसिङजीको प्रमुख आतिथ्यतामा काङ छोर्तेनमा विश्व शान्ति पूजा आयोजना गरिएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई सहभागी हुन हार्दिक निमन्त्रणा गरिएको छ।
3: कार्यक्रम 2083 साल कार्तिक पूर्णिमा कार्तिक 9 र 10 गते बिहान 9 बजेदेखि उमाकुण्ड गाउँपालिका एक रामेछाप स्थित काङ छोर्तेनमा हुनेछ।
2: कार्यक्रममा सहभागी भई धार्मिक तथा आध्यात्मिक पुण्य लाभ लिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
3: आयोजक प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेन संरक्षक समिति उमाकुण्ड गाउँपालिका एक कुन्देल लाछेवा रामेछाप

0: सम्पूर्ण उमाकुण्ड गाउँपालिका वासीमा हार्दिक निमन्त्रणा।
1: उज्यालो नेपाल पार्टी रामेछापले रामेछापको उमाकुण्ड गाउँपालिकामा ऐतिहासिक प्रथम भेला तथा पालिका समिति गठन कार्यक्रम आयोजना गर्न लागेको छ। कार्यक्रममा उमाकुण्ड गाउँपालिकाका सम्पूर्ण शुभेच्छुक समर्थक तथा आम नागरिकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
0: कार्यक्रममा प्रमुख अतिथिका रूपमा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको विशेष उपस्थिति रहनेछ। कार्यक्रम यही मिति 2083 साल कार्तिक 7 गते माकुण्ड गाउँपालिका 4 स्थित च्यादलु माकुण्ड गाउँपालिका हलमा आयोजना हुनेछ। त्यसैले माकुण्ड गाउँपालिकावासी सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई भव्य र सभ्य रूपमा सफल बनाउन हार्दिक अनुरोध गर्दछौ।
1: उज्यालो नेपाल पार्टी रामेछाप।

0: जिल्ला स्तरीय भलिबल खेल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिका वडा नम्बर 6 ओखरेनीको सूचना।
1: रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर 6 वडा कार्यालयबाट आर्थिक वर्ष 2083-84 वडा स्तरीय भलिबल प्रतियोगिताको लागि विनियोजन भएको बजेटबाट उक्त कार्यक्रम सञ्चालनका लागि वडा समितिको निर्णय अनुसार वडा कार्यालय आयोजक र फ्याफुल्ला युवा समितिले व्यवस्थापन गर्ने गरी युवाहरूलाई लक्षित गरी दशैं तिहारको बीचमा वडा स्तरीय भलिबल खेल प्रतियोगिता सञ्चालन गरिने भएको हुँदा उक्त प्रतियोगितामा सहभागी भइदिनु हुनका लागि यस वडाका खेलाड़ी लगायत खेलप्रेमी मानवहरूमा हार्दिक अनुरोध गर्दछौ।
0: खेल सञ्चालन हुने मिति 2083 साल कार्तिक 5 र 6 गते। स्थान सुमल भन्ज्याङ गैरा, रामेछाप नगरपालिका वडा नम्बर 6 रामेछाप।
1: थप जानकारीका लागि वडा अध्यक्ष राजेश तामाङ, सम्पर्क नम्बर 9851-2774-49। वडा सदस्य खड्गबहादुर मगर, सम्पर्क नम्बर 9844-010-234। वडा सचिव अञ्जना खड्का, सम्पर्क नम्बर 9840-6496-05। र फ्याफुल्ला युवा व्यवस्थापन समितिका अध्यक्ष भिजन पाखिन, सम्पर्क नम्बर 97-67-95-77-71।
2: हजुरको रेडियो

हजुरको आवाज, हजुरको साथी हो हजुरको रेडियो 102.1 MHz। नमस्ते, नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम रुसाई तपाईँको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता सम्झना खड्गे भने प्रविधि संयोजनबाट साथ दिनुभएको छ श्री राज महतले भने साथमा तपाई हुनुहुन्छ। विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hazurkoradio.org.nbk साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकुसी एफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। र आज पनि श्रीक्रम जारी रहेको छ। आज शुक्रबारको बसाई, आजको बसाईमा तपाईँलाई मनपर्ने आधुनिक गीत गाएर सुनाउनु पर्ने हुन्छ। र कार्यक्रममा सहभागिता जनाउनको लागि 0840 40 00 26 फोन गरेर तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ भन्ने यति बेला हामी कार्यक्रमको शुरूआत गर्न चाहन्छौ एउटा मिठो गीतबाट। त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

कार्यक्रममा एकदमै मनछुने गीत राखेर हामीले रोजाई तपाईँको शुरूआत गरिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ 0848 40 40 26 फोन गरेर तपाईँ सहभागिता चलाउन सक्नुहुनेछ। आजको मसैमा तपाईँको आवाजमा हामी मिठो आधुनिक गीत सुन्नेछौ 0848 40 40 26 तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार, हेलो, कोही साथी हुनुहुन्थ्यो जस्तो लागेको थियो, बाहिरिनु भइसक्यो जस्तो लाग्यो, कोही हुनुहुन्छ? हेलो हेलो, साथी हुनुहुन्थ्यो, बाहिरिनु भइसकेको छ। जो साथी हुनुहुन्छ उहाँलाई फेरि पनि स्वागत छ कार्यक्रममा। तपाईँले फेरि पनि फोन गरेर आउन सक्नुहुनेछ र कार्यक्रममा अवधि भएर मिठा गीत संगीतहरू पनि बस्नेछ। तपाईँको आवाजमा पनि हामी मिठो गीत सुन्नेछौ र सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि तपाईँले पठाउनुभएका सन्देशहरू वाचन हुनेछ। यति बेला साथी आइसक्नु भएको छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार, नमस्ते, नमस्कार, गुड आफ्टरनुन। हजुर, हाम्रो डोमाजी बोल्नुभयो। गाउँ आएपछि त हामीलाई धेरै सम्झनु भएको छ, एकदमै खुसी छ है डोमाजी। अनि के छ, खाजा लिनु भयो कि बाँकी छ त? मेरो पनि बाँकी नै छ, सँगै बसेर खानुहुन्थ्यो, नजिक भएको भए त है। ल त्यो समय चाहिँ कहिले आउँछ होला है डोमाजी? जति छिटो चाहिँ समय मिलाउनु पर्छ है त। कार्यक्रम सुन्दै हुनुहुन्छ? ल सुनेर साथ दिनुहोला। अनि अब कार्यक्रममा सल्लाह सुझाव दिनुपर्ने जस्तो लाग्छ भने पनि हामीलाई दिन सक्नुहुनेछ है त। थ्याङ्क यू सो मच हजुरलाई। त्यसो भए हामी कार्यक्रमतर्फ लागौ। अब कार्यक्रम सुनिराख्नु भएको छ भने त हामीले त्यति धेरै जानकारी गराउनु नपर्ला है। ल कार्यक्रमतर्फ लागौ त। ल हस् हुन्छ, सुरु गर्नुहोस्।

0: سكينة أبقى بالليمة ما يعتمرو سكينة.
1: दमाजी कति मिठो गीत गाउनुभयो भन्छु नि कि हजुरलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु. आगामी वर्षमा पनि आउँदै गर्नुहोला, कार्यक्रम सुन्दै गर्नुहोस् है त. हवस् त नमस्कार. उहाँ हुनुहुन्थ्यो डोमाल शेर्पाजी हुनुहुन्थ्यो, एकदमै मिठो गीत गाएर सुनिसक्नु भएको छ. पालो तपाईँको रहेको छ, तपाईँले पनि आफूलाई मनपर्ने गीत तपाईँले पनि सुनाउन सक्नुहुनेछ. कार्यक्रम समय अवधिभर हामी तपाईँको आवाजमा मिठो गीत सुन्नेछौ र तपाईँले आफ्नो आवाजमा पनि गीत गाउन सक्नुहुनेछ. कार्यक्रम अवधिभर मिठा गीत संगीतहरू बस्नेछ. यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु. नमस्कार.
2: हेलो दिदी, नमस्ते. नमस्कार, गुड आफ्टरनुन.
1: नमस्ते. नमस्कार, गुड आफ्टरनुन. हजुर, शुभ नाम.
2: बिकुबाट अलिना खत्री बोल्दैछु दिदी.
1: अलिनाजी बोल्नुभयो?
2: एलिना.
1: एलिना खत्रीजी बोल्नुभयो है?
2: हजुर.
1: के छ नि हाम्रो एलिनाजीको खबर? अघि बिहान पनि हाम्रो कुराकानी भएको जस्तो लागिरहेको थियो. खाजा भयो कि बाँकी छ?
2: मेरो खाजा चाहिँ बाँकी नै छ नि दिदी. हजुरको भयो कि बाँकी?
1: मेरो पनि बाँकी नै छ. अब केही समयपछि हुन्छ. यो समय चाहिँ कार्यक्रम सुन्दै हुनुहुन्छ कि अन्य काममा पनि व्यस्त हुनुहुन्छ?
2: एकदम कार्यक्रम सुनेर बसिराख्छु भन्नुपर्छ दिदी.
1: कार्यक्रम सुन्दै बसिराख्नु भएको छ. कार्यक्रम कस्तो लागिरहेको छ त? यसो हामीलाई केही भन्न मिल्छ?
2: एकदम राम्रो लागिरहेको छ भन्नुपर्छ दिदी. त्यस्तो भन्ने कुरा त केही पनि छैन. भन्नु पर्यो भने हजुर म भन्छु नि है.
1: पक्कै पनि हजुरले अब केही सुधार गर्नुपर्ने पक्षहरू देख्नु भयो भने, सुन्नुभयो भने होइन हामीलाई चाहिँ सम्झाउन सक्नुहुनेछ, भन्न सक्नुहुनेछ. हामी त्यो अनुसार नै अगाडि बढ्नेछौ. र यति बेला हामी ढिला नगरी कार्यक्रमतर्फ लागौ है त.
2: सुन्छ दिदी, मलाई गीत गाउनु खासै आउँदैन तर थोरै प्रयास गर्छु नि है.
1: ल हुन्छ, हामीलाई धेरै सुनाउनु पर्दैन, थोरै सुनाउनुहोस् न है त.
2: सुन्छ.

0: पाउने अब के हो म अब कि यति भन्नुपर्छ कि
1: एकदमै मिठो गीत मनचुने गीत गाउनुभयो एलिनाजीलाई धेरै धेरै धन्यवाद. अन्तिमसम्म कार्यक्रम सुन्दै गर्नुहोस् अहिलेको विषयबाट हामी छुटौँ है त. हवस् त नमस्कार. हाम्रो दिदीदेखि एलिना खत्रीजी हुनुहुन्थ्यो. मिठो गीत गाएर छुटिसक्नु भएको छ. यति बेला भने हामी कार्यक्रममा अर्को एउटा मिठो गीततर्फ लाग्छौ. गीतपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ जानेछौ. विश्रामपछि फेरि आउनेछौ. तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला.

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: स्तरीय भलिबल खेल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिका वडा नम्बर 6 ओखरेनीको सूचना।
2: रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर 6 वडा कार्यालयबाट आर्थिक वर्ष 2083-84 वडा स्तरीय भलिबल प्रतियोगिताको लागि विनियोजन भएको बजेटबाट उक्त कार्यक्रम सञ्चालनका लागि वडा समितिको निर्णय अनुसार वडा कार्यालय आयोजक र फ्याफुल्ला युवा समितिले व्यवस्थापन गर्ने गरी युवाहरूलाई लक्षित गरी दशैं तिहारको बीचमा वडा स्तरीय भलिबल खेल प्रतियोगिता सञ्चालन गरिने भएको हुँदा उक्त प्रतियोगितामा सहभागी भइदिनु हुनका लागि यस वडाका खेलाड़ी लगायत खेलप्रेमी मानवहरूमा हार्दिक अनुरोध गर्दछौ।
1: खेल सञ्चालन हुने मिति 2083 साल कार्तिक 5 र 6 गते। स्थान सुमल भञ्जङ गैरा, रामेछाप नगरपालिका वडा नम्बर 6 रामेछाप।
2: थप जानकारीका लागि वडा अध्यक्ष राजेश तामाङ, सम्पर्क नम्बर 9851-2774-49, वडा सदस्य खड्गबहादुर मगर, सम्पर्क नम्बर 9844-010-234, वडा सचिव अञ्जना खड्का, सम्पर्क नम्बर 9840-6496-05, र फ्याफुल्ला युवा व्यवस्थापन समितिका अध्यक्ष भिजन पाखरिन, सम्पर्क नम्बर 9767-95-77-71।
1: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
3: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
1: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यस समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
3: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
1: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त सञ्चारमा सुधार ल्याउँछ।
3: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
1: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
3: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
1: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश। सम्पूर्ण उमाकुण्ड गाउँपालिका वासीमा हार्दिक निमन्त्रणा।
2: उज्यालो नेपाल पार्टी रामेछापले रामेछापको उमाकुण्ड गाउँपालिकामा ऐतिहासिक प्रथम भेला तथा पालिका समिति गठन कार्यक्रम आयोजना गर्न लागेको छ। कार्यक्रममा उमाकुण्ड गाउँपालिकाका सम्पूर्ण शुभेच्छुक, समर्थक तथा आम नागरिकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
1: कार्यक्रममा प्रमुख अतिथिका रूपमा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको विशेष उपस्थिति रहनेछ। कार्यक्रम यही मिति 2083 साल कार्तिक 7 गते माकुण्ड गाउँपालिका 4 स्थित च्यागलु माकुण्ड गाउँपालिका हलमा आयोजना हुनेछ। त्यसैले माकुण्ड गाउँपालिकावासी सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई भव्य र सभ्य रूपमा सफल बनाउन हार्दिक अनुरोध गर्दछौ।
2: उज्यालो नेपाल पार्टी रामेछाप।

0: शाओमी वा रेडमी को फोन किन्दा उपहार उपहार
1: यो दसैं तिहार मा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नंबर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले हरेक हप्ता 10 जनालाई रेडमी वॉच 6 एक्टिव अनि बम्पर मा 4 जना विजेतालाई थाईल्यान्ड होलिडे यो योजना मंसिर 9 गते सम्म मात्र आजै नजिकैको शाओमी डिलर मा सम्पर्क गर्नुहोस्
0: शाओमी किन्दा उपहार एभ्रीडे बम्पर मा थाईल्यान्ड होलिडे
2: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है कहाँ बनाएर ल्याएको आफ्नो त पुरानै डिजाइनको भइसक्यो आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है
3: लौ के पिर गरिरहेको हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि
4: प्रोप्राइटर सुशील लोहार सम्पर्क नम्बर 9848-87-828 प्रशंसा सुशील सुन्चादी पसल रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप
5: नमस्कार है दाजु भाउजू के को गन्थन मन्थन हो एका बिहानै
6: ए राम बाबु पो आउनु भएछ के हुनु नि बाबु दाई विदेश जाने रे खै नेपालमा केही भएन
7: त्यही त राम भाइ हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ म त दिक्क भइसके
5: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त खै मलाई त नेपालमै भइरहेछ त मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न मैले अण्डा पार्ने ढेर पाले तपाईँहरू ब्रोइलर पाल्नुहोस् फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि दुई चार बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि
7: ए हो र भन्यो अनि फाइदा होला र है
5: फाइदा हुन्छ नि हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौं पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको मन्थली बीज बजारमै लोड गरे पनि भयो
7: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु खै खै नम्बर दिए त
5: एकैछिन है त म हेरिहाले ल टिप्नुहोस् त 9540-40-239
7: कति रे 9540 अनि
5: 9540-40-239 फोन नम्बर चाहिँ 048-540-239
7: 048-540-239
8: हेलो विराज सप्लायर्स भन्नुहोस् न के सेवा गरौं
7: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है अनि रगनीबाट राम भाइले 10 बाक्स अण्डा पठाएको छ उसको पनि दाना बसमा हालिदिनुहोस् न है
8: हस् हुन्छ दाई म दाना हालेपछि हजुरलाई फोन गर्नेछु हजुरको चल्ला पनि अर्डर टिपे चल्ला आउने दिन फोन गर्छु है
5: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने अनि भएन त गजब
9: विराज किसानको साथी
10: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz
2: कार्यक्रममा एकदमै मिठो गीत राख्यो राजेश सपाल राईको घरबारे रहेछ मायालो थाहै भएन एकदमै मिठो गीत हामीले राखिसकेका छौं यस्तै मिठा गीत संगीतहरू कार्यक्रम समय अवधिबाट बजेको छ भने तपाईँको आवाजमा पनि हामीले मिठो गीतहरू सुनिराखेका छौं यति बेला कोही साथी हुनुहुन्छ स्वागत गर्छु नमस्कार भन्दै थिए उहाँ बाहिरिनु भइसकेको छ मेरो साथी हुनुहुन्छ उहाँलाई धेरै धेरै धन्यवाद फेरि पनि कुन लाग्छ भने तपाईँले कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र तपाईँले पठाउनुभएका सन्देशहरू पनि वाचन हुनेछ फटाफट मेसेज पनि गर्नुहोला भन्न चाहे र यति बेला भने हामीलाई धेरै साथीले मेसेज गर्नुभएको छ हुनुहुन्छ साथी मिलन घायल मोटुजी हुनुहुन्छ हेलो सिस नमस्ते सन्चै हुनुहुन्छ म 30 मिडिया ग्रुपको सदस्य मिलन घायल मोटु तेह्रथुम घर भइहाल चाहिँ दोहा कतारबाट अब बस्ने गीत हजुरको रेडियो सुनेर बस्नुहुने तमाम श्रोता दर्शक अनि हजुर लगायत सम्पूर्ण रेडियो परिवारको लागि भन्दै छुटिन्छु भन्नुभएको छ मिडिया प्रेमी राय अनि साथीले पनि मिस यु अल भन्नुभएको छ अमिनाजी हुनुहुन्छ मिस यू आर भन्नुभएको छ। सत्यको लागि सराजी हुनुहुन्छ, मिस यू आर भन्नुभएको छ। विनोद बरुवालजी हुनुहुन्छ, उहाँले पनि नमस्ते हजुर म पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। टेकबहादुर कुमारजीले पनि नमस्कार हजुर म पनि कार्यक्रम सुन्दैछु, उदयपुरबाट सम्पूर्णलाई सम्झना छ भन्दै हुनुहुन्छ। उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु भन्दै तपाईँले पठाउनुभएका सन्देशहरू पनि वाचन गरि भइराखेको छु। यति बेला कोही साथी हुनुहुन्छ जस्तो लागिरहेको थियो, भाइ भइसकेको छ, ठिकै छ। आज साथीलाई कार्यक्रममा सहभागिता भएर आफूलाई मनपर्ने आधुनिक गीत गाउन मन छ भने तपाईँले कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँको आवाजमा हामी मिठो गीत सुन्नेछौ। यो दिवसको समय छ, तपाईँहरूले ओह्राली भन्ज्याङ चौतारी मेलापात गरिराख्नु भएको छ होला, अफिसियली कामतिर पनि व्यस्त हुनुहुन्छ होला, घरतिर पनि व्यस्त हुनुहुन्छ होला। अब होइन माटोको घर छ भने त तपाईँले माटो ढुङ्गाको घर छ भने लिपोत पनि गर्नुपर्ने हुन्छ, त्यता पनि व्यस्त हुनुहुन्छ होला। र कार्यक्रममा सहभागिता जनाएर गीत गाउन नपाए तापनि मजाले कार्यक्रम सुन्दै हुनुहुन्छ होला, रेडियोको भोलम ठूलो पार्दै कार्यक्रम सुन्ने तर्खर गरिराख्नु भएको छ होला भन्ने पनि आशा लिएका छौ। सुनेर साथी होला, यति बेला साथी हुनुहुन्छ, स्वागत गर्छु, नमस्कार।

0: हेलो दिदी नमस्ते।
1: नमस्ते हजुर, मिठो आवाजमा गीत गाउनु भयो, कहाँदेखि हुनुहुन्छ?
0: म काठमाडौँदेखि आएँ।
1: मिनाजी बोल्नुभयो?
0: ठिक
1: छ, मिठो गीत गाउनुभयो शुरूआती चरणमै। के छ अनि काठमाडौँतिरको खबर? हाम्रो मिनाजीको खबर के छ, सुनाउनुहोस्।
0: काठमाडौँतिर ठिकै हुनुपर्छ है, धुम्म भइरहेछ, घाम पनि लागेको छैन भन्नुपर्छ है। अनि रामेछापतिर
1: अघि चाहिँ मजाले चर्को घाम लागिरहेको थियो, अहिले चाहिँ अलि धुम्म धुम्म भएको जस्तो लागिरहेको छ, यता पनि त्यस्तै छ अहिले। अनि हाम्रो मिनाजीको खाजा अब अघि भएको छ?
0: मेरो खाजा भइसक्यो भन्नुपर्छ है, आज छिटै भयो खाजा, अनि बिहातीको भयो कि भएन?
1: मेरो चाहिँ बाँकी नै छ, अब केही समयपछि हुन्छ। हजुरसँग यसरी मिठा कुराकानी गर्न पाउँदा भोक पनि लागेको छैन, अब केही समयपछि चाहिँ हामी पनि खाजा लिनेछौँ। अरू समग्रमा सबै ठिक छ है मिनाजी?
0: सबै ठिकै छ भन्नुपर्छ
1: ल। ठिकै छ, त्यसो भए आज के गर्नुपर्छ भन्ने कुरा त अब थाहा भयो होइन? सुरुवातीमा गीत गाउनु भएको छ, फेरि पनि हामीलाई गीत सुनाउनुहुन्छ कि यति मात्रै होला?
0: अब साथीहरूलाई पनि पालो दिनु पर्यो नि, मैले
1: ल हस् ठिक छ, साथीलाई पनि पालो दिनु पर्छ, कार्यक्रमको नियम पालना गर्नुभएको छ, हजुरलाई धेरै धेरै धन्यवाद। यसरी मिठा कुराकानी गर्न पाउँदा म पनि अति नै धेरै खुसी छु। यसरी नै सधैँभरि माया साथ सपोर्ट दिइराख्नु होला भन्दै अहिले कसैबाट हामी छुटौँ है त। हवस् नमस्कार, उहाँ हुनुहुन्थ्यो काठमाडौँदेखि मिना माया घिसिङजी हुनुहुन्थ्यो, उहाँले पनि छोटो मिठोमा प्रयास गर्नुभएको छ। तपाईँलाई पनि यसरी नै प्रयास गर्न मन छ भने कार्यक्रममा सहभागिता जनाउनुहोस्। तपाईँ एकै ठाउँमा रहेर पनि तपाईँभित्र लुकेको प्रतिभाहरू चाहिँ तपाईँले प्रदर्शन गर्न सक्नुहुनेछ। कार्यक्रममा सहभागिता जनाउनको लागि 0848 40 00 26 मा तपाईँ सहभागिता भएर कार्यक्रममा आउन सक्नुहुनेछ। तपाईँलाई मैले यो कार्यक्रममा नम्बर बारम्बार भनिराखेको छु, जुनसुकै साथीहरू अब सुनिराख्नु भएको छ होइन, पहिलेदेखि नै कार्यक्रम सुन्नुहुन्छ, नियमित आइराख्नु भएको साथीहरूलाई चाहिँ थाहा नै हुन्छ। यदि नयाँ साथीहरू भर्खरै मात्रै कार्यक्रम सुन्दै हुनुहुन्छ भने उहाँ साथीको लागि चाहिँ हामीले बारम्बार कार्यक्रममा नम्बरहरू हामीले तपाईँले भनेर जानकारी गराइराखेका छौँ, र तपाईँले यो नम्बर टिप्नुहोस् र कार्यक्रममा सहभागिता जनाउन मन छ भने फटाफट तपाईँले फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनु भन्न चाहे। र हामी फरक बार फरक प्रस्तुतिमा उपस्थित हुन्छौँ, साताको सातै दिन हामी उपस्थित भएर तपाईँको माझमा आजको बसाइमा चाहिँ मिठो गीत सुन्नेछौँ तपाईँको आवाजमा भने, अन्य बसाइमा हामी फरक बार नै फरक प्रस्तुति लिएर आउँछौ। र तपाईँलाई जानकारी पनि छ, हामीले प्रत्येक दिन उपस्थित भएपछि कार्यक्रमको बारेमा विषयवस्तुहरूमा तपाईँलाई जानकारी गराउँदै आइराखेका छौँ, र तपाईँले हाम्रो नियमको पालना पनि गर्दै आइराख्नु भएको छ। कतिपय साथीहरूलाई थाहा नहुन सक्छ, उहाँ साथीको लागि हामीले जानकारी गराइराखेका छौँ। कार्यक्रम अवधिभर पनि एकदमै मिठा गीत संगीतहरू बजिराखेका छौँ। गीत संगीत सुन्दै तपाईँ आफ्नो घर गरेसी कामहरू गरिराख्नु भएको छ होला, मेलापात गर्दै हुनुहुन्छ होला, उकाली चढ्दै हुनुहुन्छ होला, ओह्राली झर्दै हुनुहुन्छ होला होइन। कार्यक्रममा सुन्ने तर्खर गरिराख्नु भएको छ, तपाईँ जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, स्वस्थ व्यस्त मस्त रहेर हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने धेरै आशा लिएका छौँ। यति बेला कोही साथी हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु, नमस्कार भन्दै थिएँ, छुटिसक्नु भएको छ, ठिकै छ। साथी आउनु भएको थियो, तपाईँले फेरि पनि कार्यक्रममा सहभागिता जनाउनै मन छ भने चाहिँ फेरि पनि फोन डायल गर्नुहोस् न, के समय अझै बाँकी छ तपाईँसँग मिठा कुराकानीको साथमा तपाईँको आवाजमा मिठो गीत सुन्नेछौँ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु, नमस्कार।
0: हेलो, नमस्ते दिदी।
1: नमस्ते, नमस्कार हजुर, कहाँ देखेको बोल्दै हुनुहुन्छ?
0: म सिन्धुलीको बन्दीपुरबाट निरु सुनवार बोल्दैछु है त।
1: निरु सुनवार भन्नुभयो?
0: हजुर हजुर।
1: के छ अनि निरुजीसँग त मेरो कुराकानी पहिलोचोटि हो कि जस्तो पो लाग्यो त?
0: म धेरै पछाडिसम्म ग्याप बस्छु नि त, अनि त्यही भएर।
1: हो र, ल ठिकै छ, धेरै समय पछि पनि हामीलाई माया मार्नु भएको रहेनछ होइन, यति नै हामी चाहिँ यसमा चाहिँ धेरै खुसी छौँ है त निरुजी।
0: हजुर हजुर, आज प्रोग्राम त आएको रहेछ, मैले राम्रोसँग सुनेको छैन होइन, योभन्दा अगाडि आधुनिक कि लोकदोरी गाउनु पर्ने हो?
1: आधुनिक गीत गाउनु पर्छ है निरुजी?
0: आधुनिक हो
1: हजुर हजुर। अनि के छ, धेरै समय पछि कुराकानी भएको छ, हजुरको खबर
0: ठिकै छ? आज खोइ घाम पनि छैन, पानी पनि छैन, मौसम एकदम कुलकुल भइरहेछ है, पानी पर्छ कि जस्तो पनि भइरहेछ, के हो के हो यो, अब मौसमको केही भरै छैन क्या, पर्न सक्छ नपर्न
1: सक्छ, ठिकै छ, अब त्यस्तै हुन्छ, लगभग पर्दैन होला, धुम्म मात्र हुने होला, पर्दैन होला, यदि आफ्नो स्वास्थ्यको ख्याल पनि गर्नु होला, पर्न पनि सक्छ नपर्न सक्छ मौसमको कुरा है। एकैछिन परिवर्तन भइराखेको हुन्छ। खाजा लिनु भयो कि बाँकी छ त निरुजी?
0: खाजा लिएको छैन, बाँकी त अब एकैछिन पछाडि हुन्छ। भर्खर भर्खरै खाना लिएको, आज अलिक ढिलो ढिलो नै भयो त्यही भएर।
1: ढिला खाना भएर चाहिँ अब भोक लागेको छैन, केही समय पछि हुन्छ है। अब मेरो पनि बाँकी नै छ, मेरो पनि खाना अब अलि ढिलै भएको हो। प्रायः जस्तो अब खानाहरू चाहिँ ढिलै हुन्छ, त्यही भएर खाजा खाने समय पनि ढिलै हुन्छ हाम्रो पनि। ल ठिकै छ, मिठो कुराकानी भयो। यसरी नै अब धेरै समय पछि पनि बोल्न पाउँदा एकदमै खुसी लाग्दो रहेछ होइन। यसरी नै आउँदै गर्नु, समयले साथ दिएसम्म होइन, सकेसम्म चाहिँ अलिक धेरै कुराकानी गर्न पाइयोस् भन्ने आशा छ हामीलाई।
0: मैले त धेरै भयो सुन्न पनि नपाएको, अब यहाँ घरमा पनि अलिकति होइन घरमा समस्या भइरहेछ कि, हाम्रोमा अब घटना घटियो, त्यही भएर म 14 गते असोजको 14 गते सुन्नेकै छैन कि, आज पनि मैले नसुने
1: त्यतिकै फोन लगाएको हो कि। ठिकै छ, अब यस्तै हुन्छ, के गर्ने होइन, नसोचेको घटनाहरू घटिराखेको हुन्छ होइन। अब यसमा पनि आफू स्ट्रङ हुनुपर्छ, सम्हाल्नु पर्छ आफ्नो मनलाई र अरूलाई पनि सम्हाल्ने प्रयास गर्नुपर्छ होइन। सम्हाल्नु
0: हेर्नु, हाम्रोमा त त्यो क्या भाइले सुसाइड गर्नुभयो नि त अस्ति भर्खरै 14 गते, अनि त्यही भएर मम्मी मान्नुहुन्न, मम्मीलाई जति भने पनि अब मम्मीलाई भन्दाखेरि लाग्दै लाग्दैन, मम्मी रोको रोके गर्नुहुन्छ जति हेर
1: त्यस्तै हुन्छ, के गर्ने,
0: रातभरि सुत्नुहुन्न।
1: यस्तै हो अब, जुन हामीले चाहिँ आफ्नो भन्दा पनि आफ्नो सन्तानको माया चाहिँ यति धेरै हुन्छ क्या, जति नै आफ्नो छोराछोरी आफूभन्दा ठुलो भइसकेपछि पनि ऊ सानो जस्तो त्यसरी उसको माया यति धेरै हुन्छ अरे। संसारमा सबैभन्दा ठुलो सम्पत्ति भनेकै आफ्नो सन्तान हो भनेर भन्छन्, त्यही भएर पनि गाह्रो हुन्छ। सकेसम्म अब रोएर कराएर जेसुकै जे हुनु थियो भइसकेको कुरालाई अब
0: झन् त्यसलाई मम्मी नमान्ने कि, बाबा त त्यति धेरै चिन्ता गर्नु भएन, मम्मी चाहिँ जसरी चिन्ता गर्नु भयो जसरी रारे नसुत्ने है, खालि कहिले उज्यालो हुन्छ भन्नुहुन्छ, कहिले उज्यालो हुन्छ भन्नुहुन्छ। अब लगभग सिद्धिन आँट्यो, अब 2 दिन लागि छ, भोलि र पर्सिको दिन चाहिँ सिद्धिन्छ। अनि अब त्यस्तै हो, अब के गर्नु त, आफूले सोचे जस्तो भने जस्तो हुँदैन रहेछ। अनि अब मम्मीलाई चाहिँ खालि त्यही भन्नुहुन्छ, त्यही गर्नुहुन्छ, रोको रोके गर्नुहुन्छ, कहिले यो गर्नै हुन्न।
1: ल मम्मीलाई पनि अब सम्झाउने प्रयास गर्नुहोस्, अब संसारमा यस्तो
0: घटनाहरु खोइ, अब सम्झाउँदा पनि मान्नुहुन्न, अब त्यस्तै त होला नि, अब मान्छेले आफू भन्नु धेरै, अब तपाईँले नै भनिहाल्नुहुन्छ, छोरीको माया हुन्छ होइन, जति ठुलो भए पनि सानो देख्छ छोराछोरी, कतै गयो भने पनि होइन, कहाँ गयो होला भनेर आमालाई चाहिँ धेरै चिन्ता हुँदो रहेछ क्या, त्यही भएर होला नि, उहाँले अब बिर्सिनु सक्नु भएन नि त, अब सानो बच्चा भए त ठिकै हुन्थ्यो, अब त्यत्रो बिहे गर्ने उमेर भइसकेको मान्छे नि त, अब 33 वर्ष पुगिसकेको भाइ हो, अनि त्यहाँदेखि त्यस्तो भएर, अनि त्यहाँदेखि मम्मी खालि पिर गर्नुहुन्छ क्या जतिखेर पनि,
1: त्यस्तै हुन्छ अब नसोचेको घटना होइन, कसको मन सम्हालिन्छ र यस्तो अवस्थामा हामीले सकेसम्म उहाँलाई अब सम्झाउने प्रयास गर्नुपर्छ। हामी रोएर कराएर चिन्ता लिएर पनि उहाँ आउनु हुने होइन होइन, अब आउनु हुनुहुन्थ्यो भने त हामी त रोएर जति चिच्याएर जति सक्दो हामी त्यसो गर्थ्यौँ होला नि, तर त्यो सम्भव छैन। त्यसले चाहिँ हामीलाई अब धेरै तनाव दियो भने हामीले आफैलाई चाहिँ होइन ठुलो रोग निम्ति आउँछ, त्यही भएर चाहिँ आफूले सकेसम्म प्रयास गर्नुपर्छ, जे हुनुहुन्थ्यो भइसक्यो भनेर चाहिँ अलि सम्झाउने प्रयास गर्नुहोस् होइन, उहाँलाई भुलाउने कुराहरूमा चाहिँ ध्यान दिनुहोस् है।
0: त्यही भनेको हेर्नु न, मम्मीले कहिले बिर्सिनै सक्नुहुन्न क्या, मम्मीले अब झन् हामीले चाहिँ नदेखाएको देख्नु भएको भए त झन् मम्मी चाहिँ अब होइन ढल्नुहुन्थ्यो होला, बेस हुनुहुन्छ, झन् नदेखाएको जान्छु चाहिँ भन्दै हुन्थ्यो, त्यो चाहिँ होइन ढोका चाहिँ लक गरेर राखेको, अनि जाने बेलामा पनि अब पोस्टमार्टमहरू गर्नुपर्ने भयो, अनि त्यस बेला पनि नदेखाएको क्या, र भए पनि मम्मीको अब चित्त बुझ्दैन, अब छोराहरू धेरै हुँदाखेरि अब एउटा न एउटा अब चित्त बुझाउनु भन्दाखेरि नि मम्मीलाई अब कहिले चित्तै बुझ्दैन, रोक रोकै गर्नुहुन्छ
1: होइन,
0: हजुर गयो गयो अर्को जनालाई पनि त्यो भन्दा बढी
1: अब सकेसम्म चाहिँ भाइले त्यस्तो कदम चाहिँ उठाउनु हुँदैन थियो, जति
0: हुँदैन थियो नि, हेर्नु न अब त्यस्तो केही पनि भन्नुहुन्न थियो, राम्रो काम गर्छु राम्रो अब अगाडि बढ्छु नि भन्नुहुन्थ्यो पहिला पहिला त, पछि पछि खोइ के भयो के भयो, आफै आफ के गर्नुभयो कसो गर्नुभयो ठिक
1: छ यस्तै हो अब
0: त्यो दिन फेरि यस्तो भयो क्या मम्मी पनि हुनुहुन्न रहेछ दाई पनि हुनुहुन्न कोही थिएन क्या त्यो दिन बुवा एउटा रुममा बस्नु भयो बुवा निस्किनु हुन सक्नुहुन्न बुवा पनि अलिकति अस्ति लडेर भएको छ क्या मेरो जन्दहरू के भाँचेको छ त्यसले गर्दाखेरि बुवा पनि बाहिर निस्किनु हुन सक्नु भएन र अनि बिहान अलिकति ढोका खुल्ला रहेछ अरे ओपन रहेछ अरे दाइले पो देख्नु भएको रहेछ क्या अनि भन्नुभएको थियो हामीलाई केही थाहै छैन क्या पहिला
1: मेरो चाहिँ एकदमै अब दुःख लाग्ने कुराहरू सुनाउनु भयो होइन
0: दुःख लाग्ने कुरा नि योहरू सम्झिँदाखेरि हामीलाई पनि अब यस्तो लाग्छ कि अब सँगै आज अस्ति अब हामी त 13 गतिसम्म त सँगै नै त 14 गतिदेखि अब हामी नहुँदाखेरि कहाँ गयो होला के भयो होला अब कहाँनेरि अब यादहरू भइरहने रहेछ क्या जति बिर्सौँ भने पनि बिर्सिनै नसक्ने क्या
1: पछिको समयमा पनि हामी कुराकानी गर्नेछौँ कुराकानी गर्दा गर्दै समय पनि कति छिटो बितिसके जस्तो के गर्नुहुन्छ गीत गाउनुहुन्छ कि
0: प्रयास गर्छु खासै अब आउनु त आउँदैन ट्राई मात्रै गर्छु
1: छोटो मिठोमा गाउनुहोस् न त है त

0: सकिने।
1: हाम्रो निरजीले एकदमै मिठो गीत गाउनुभयो, मार्मिक गीत, हजुरलाई धेरै धेरै धन्यवाद। आगामी बसाइमा पनि आउँदै गर्नुहोला, अहिलेको बसाइमा त हामी छुट्टामा है त।
0: नमस्ते,
1: नमस्कार। उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। लगभग कार्यक्रमको समय पनि सकिन लागिसकेको छ। उहाँसँग अलिक धेरै लामो कुराकानी पनि भयो। यस्तै हो, मानसिक जीवनमा दुःख घटनाहरू परिरहेको हुन्छ, यसलाई हामीले सम्हाल्नु पर्छ होइन। अब चाहिँ हामी छुटिनु पर्ने हुन्छ। तिनजेलसम्म तपाईँले देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट कार्यक्रम सुन्नुभयो, साथ दिनुभयो। सम्पूर्ण साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। प्रविधि संरक्षणबाट साथ दिनुहुने श्री राज महतलाई पनि मनदेखि धन्यवाद व्यक्त गर्दै कार्यक्रमको अन्तिममा एउटा मिठो गीत छोड्दै आजको बसाई रोजाई तपाईँकोबाट म कार्यक्रम प्रस्तुता सम्झना खरिद पनि बिदा हुन्छु। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्कार।

नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। काठमाडौँको बुढा नीलकण्ठमा बरामद भएको सुनको बजार मूल्य 54,60,00,000 रूपियाँ भन्दा धेरै। गिरोहले घर भाडामा लिएर अवैध धन्दा गर्दै आएको भेटियो। 70% नेपालीलाई आवास खर्च धान्न नै कठिनाई। शिक्षकलाई गाड़ी किन्न ब्याजमा सहुलियत दिने तयारी। कोडला नाकाबाट 11 दिनमा 543 टन फलफूल भित्रियो। बेनी जोमसोम कोरला सड़क अवरूद्ध हुँदा गन्तव्यमा पुर्याउन भने समस्या। भारतमा सीपीएजीको आह्वानमा भोलि हुने प्रदर्शन अघि नयाँ दिल्लीमा 20,000 भन्दा धेरै प्रहरी तैनाथ। निर्वाचन आयोगका प्रमुखलाई पदमुक्त गर्न माग। र म्याराडोनाको मृत्यु सम्बन्धी मुद्दामा अभियोजकहरूद्वारा 12 वर्षसम्मको सजाय माग। नेपाल खबरमा अब पूरा खबर। काठमाडौँको बुढा नीलकण्ठ नगरपालिका 2 माथिल्लो भंगालमा हिजो बरामद भएको झण्डै 22 किलो सुनको बजार मूल्य 54,60,07,320 रूपियाँ 4 पैसा बराबर रहेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार चीनको ग्वानझाउमा बस्ने झेन जिया ले विच्याट मार्फत नेपालमा रहेका आफ्ना समूहका चिनिया नागरिकलाई सुन प्रशोधन गर्ने, तयार पार्ने र तोकिएको ठाउँमा पुर्याउने निर्देशन समेत दिने गरेका थिए। कार्यालयले हिजो 21 किलो 750.68 ग्राम सुन बरामद भएको विषयमा आज पत्रकार सम्मेलन गरेर औपचारिक रूपमा जानकारी गराएको हो। सुन सहित 3 जना चिनिया नागरिक पक्राउ परेका हुन्। पक्राउ पर्नेहरूमा 27 वर्षीय हान फेई, 37 वर्षीय वाङ झियानझिङ र 47 वर्षीय झौ लोङक्विङ रहेका छन्। नेपाल सुन चाँदी रत्न तथा आभूषण महासंघबाट परीक्षण तथा प्रमाणीकरण गरिए अनुसार यो सुनको मूल्य 54,60,07,000 रूपियाँ बराबर छ। कार्यालयले चिनिया नागरिकले भाडामा लिएको घरमा छापा मारेर सुन बरामद गरेको थियो। घर चिनिया नागरिक सुक्यानले मासिक 3,30,000 रूपियाँ भाड़ा तिर्ने गरी लिएको अनुसन्धानबाट खुलेको छ। उनले 4 महिनाका लागि अग्रिम 13,20,000 रूपियाँ भुक्तानी समेत गरेका थिए। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत केन्द्रीय कार्य समिति चयनका लागि अहिले मतदान चलिरहेको छ। बिहान 8 बजेदेखि मतदान शुरू भएको हो। यसअघि बिहान 7 बजेदेखि मतदान शुरू गर्ने र अहिले 3 बजेसम्म सकिने भनिए पनि ढिलो मतदान शुरू भएको र मत खसाल्न प्रतिनिधिलाई समय लागेकोले लम्बिएको छ। मतदानको समय बेलुका 5 बजेसम्मका लागि थप गरेको निर्वाचन समितिले जनाएको छ। मतदान गर्न एकजनालाई झण्डै आधा घण्टाको समय लागेको छ। एकजनाले 23 जनालाई मतदान गर्नुपर्छ। 7,317 जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन्। मतदानका लागि खुला मंच, राष्ट्रिय सभागृह र प्रज्ञा भवन गरी 3 केन्द्र तोकिएको छ। कांग्रेसको नयाँ नेतृत्वका लागि सभापतिमा गगन थापा र श्यामकृष्ण खड्गी उम्मेद्वार हुनुहुन्छ। निर्वाचन समितिले मतदान सकिएपछि मतगणना शुरू गर्ने जनाएको छ। मतगणना पार्टी कार्यालय सानेपामा गर्ने तयारी छ। यसैबीच नेपाली कांग्रेसको सभापतिका उम्मेद्वार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र सहभागी भएर पनि पराजित भएकाहरूलाई समेटेर अघि बढ़ने बताउनु भएको छ। महाधिवेशन मतदान स्थलमा पत्रकार संघको कुराकानीमा उहाँले कांग्रेसभित्र देखिएको राजनैतिक असन्तुष्टिलाई सम्बोधन गर्ने र पार्टीका सबै नेता कार्यकर्तालाई समेटेर अघि बढ़ने प्रतिबद्धता जनाउनु भएको हो। नेपालमा आवास सम्बन्धी खर्च धान्न 70% नेपालीलाई कठिनाई हुने गरेको एक अध्ययनले देखाएको छ। हेबिट्याट फर ह्युमानिटी इन्टरनेशनलले सार्वजनिक गरेको होम एट व्हाट कस्ट ग्लोबल हाउसिङ रिसर्च 2026 प्रतिवेदन अनुसार आवासको बढ़दो लागतसँगै सुरक्षित बसोबास, विपद जोखिम र आवासीय सुरक्षाको विषय नेपाली परिवारको लागि चुनौती बन्दै गएको हो। प्रतिवेदनका अनुसार नेपालमा 70% उत्तरदाताले आफूलाई आवास सम्बन्धी खर्च नियमित रूपमा धान्न कठिन हुने गरेको बताएका छन्। 22 देशमा गरिएको सर्वेक्षणमा यस्तो समस्या भोग्नेको। नेपालमा आवास सम्बन्धी खर्च धान्न 70% नेपालीलाई कठिनाई हुने गरेको एक अध्ययनले देखाएको छ। हेबिट्याट फर ह्युमानिटी इन्टरनेशनलले सार्वजनिक गरेको होम एट व्हाट कस्ट ग्लोबल

0: पालीले कुनै अप्रत्याशित समस्या आए आफू बसिरहेको आवास गुम्न सक्ने चिन्ता व्यक्त गरेका छन्। विश्वव्यापी रूपमा यस्तो चिन्ता व्यक्त गर्नेको अनुपात 48% रहेको छ। आवास सम्बन्धी आर्थिक दबावले नेपाली परिवारको स्वास्थ्य, पारिवारिक जीवन र भविष्यको योजना समेत प्रभावित गरिरहेको प्रतिवेदनमा उल्लेख छ। अध्ययनका लागि नेपालमा 1400 जनालाई सर्वेक्षणमा सहभागी गराइएको थियो। नेपाल सहित विश्वका 22 देशमा कुल 30,758 जना सर्वेक्षणमा सहभागी थिए। प्रतिवेदनले नेपालमा आवासको समस्या घर निर्माणका विषयमा मात्र सीमित नभएको उल्लेख गरेको छ। आवासको लागत, सुरक्षित जग्गा तथा स्वामित्व, जलवायु र विपदको जोखिम, सुरक्षित तथा दिगो संरचना र किफायती आवासको उपलब्धतालाई एकीकृत रूपमा सम्बोधन गर्नुपर्नेमा अध्ययनको निष्कर्ष रहेको छ। शिक्षकलाई गाड़ी खरिदमा ब्याज सहुलियत दिने व्यवस्था सहितको शिक्षा 11 संशोधन नियमावली 2083 सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ। प्रस्तावित व्यवस्था अनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले 50 लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले 40 लाख रूपियाँसम्मको गाड़ी खरिद गर्न सक्नेछन्। त्यसै गरी माध्यमिक तृतीय श्रेणी, निम्न माध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले 4 लाखसम्मको दुई पाङ्रे गाड़ी खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार गाड़ी खरिदका लागि बैंक मार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको 80%सम्मको किस्ताको ब्याज सरकारले सहुलियत स्वरूप बेहोर्ने व्यवस्था नियमावलीमा गरिएको छ। शिक्षकले बाँकी 20% रकम आफै व्यवस्थापन गरी गाड़ी खरिद गर्न सक्नेछन्। शिक्षक सेवामा बहाल रहेको अवधिसम्म सम्बन्धित बैंकले निर्धारण गरेको किस्तागत ब्याज सरकारले बेहोर्ने व्यवस्था गरिएको हो। चीनबाट 11 दिनको अवधिमा 543 टन फलफूल आयात भएको छ। नेपाल चीन उत्तरी कोरला नाकाबाट फलफूल आयात भएको हो। कोरला लोमानथाङ 4 नेहेचुङ क्वारेन्टाइन कार्यालयका अनुसार ठूलो वर्षा र हिमपातपछि कोरला नाकाबाट चिनिया फलफूल भित्रिएको हो। क्वारेन्टाइन कार्यालयका प्राविधिक सहायक वन्दना गर्ती मगरका अनुसार पछिल्लो 11 दिनमा कोरला नाका हुँदै सबैभन्दा धेरै स्याउ अनि आँप र ड्रागन फ्रूट्स नेपाल भित्रिएको छ। गएको असोज 11 बाढ़ी पहिरोले बेनी जोमसोम कोरला सड़क पूर्ण रूपमा अवरूद्ध हुँदा कोरला नाकाबाट नेपाल भित्रिएका चिनिया फलफूल जन्ने मालवस्तु गन्तव्यसम्म पुर्याउन भने समस्या भएको छ। आयात भएका चिनिया फलफूल जन्ने वस्तु लामो समयसम्म कन्टेनरभित्र गुम्सिएर सड्ने र बिग्रिने जोखिम बढ़ेको छ। मुस्ताङको जोमसोममा झण्डै 24,50,000 रूपियाँ बराबरको ड्रागन फ्रूट गन्तव्यमा पुर्याउन नसकेपछि स्थानीय बासिन्दालाई वितरण गरेको कम्पनीका प्रतिनिधि सुभाष सुनवारले जानकारी दिनुभयो। सडेर खेर फाल्नुभन्दा स्थानीय बासिन्दालाई वितरण गरेको उहाँले बताउनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला। खेतबारीमा मल हाल्ने बेला पनि भयो, माटोको अवस्था के छ, कुन बालीमा कति मात्रामा मल हाल्ने, सधैँ अलमल हुने के गर्ने होला?
1: होइन ए दाई, यति कुरामा किन चिन्ता लिनुभएको? आफ्नै सुरमा गुनगुन गर्दै हुनुहुन्छ त। तपाईँले नार्क सीमित एग्रो ट्युटर वाट्सएप सेवा प्रयोग गर्नु भएको छैन र?
2: ए, कृषि प्राविधिक बाबु पो आउनु भएछ, वाट्सएपबाट पनि खेतीको सल्लाह पाइन्छ र?
1: पाइन्छ नि, तपाईँको फोनमा एग्रो ट्युटरको फोन नम्बर 98514 14982 सेभ गर्नुहोस्। वाट्सएपमा गई एग्रो ट्युटरलाई 0 टाइप गरी पठाउनुहोस्। त्यसपछि एग्रो ट्युटरले सोधेका प्रश्नहरू जस्तै आफूलाई चाहिएको सेवा, खेतको स्थान, आफ्नो खेतको लोकेसन पठाउनुहोस्।
2: वाट्सएप नम्बर 98514 14982 होइन त? अनि त्यसपछि
1: तपाईँको खेतको माटो स्वास्थ्य बारे जानकारी सहितको रिपोर्ट मोबाइलमै आउँछ। त्यसमा माटोमा भएको पीएच, प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटासियम, जिंक, बोरोन र माटोको बनोट जस्ता जानकारी हुन्छन्। त्यसैका आधारमा बाली अनुसार मल सिफारिस पनि प्राप्त गर्न सकिन्छ।
2: ए, उसो भए त अनुमानको भरमा मल हाल्नु नपर्ने पो रहेछ।
1: हो नि दाई, माटो बुझेर आवश्यक मल प्रयोग गर्दा लागत व्यवस्थापन, माटोको स्वास्थ्य संरक्षण र उत्पादन सुधारमा सहयोग पुग्छ।
3: नार्क सीमित एग्रो ट्युटर प्रविधिसँग जोडियौ, माटो बुझौ, आधुनिक खेती गरौ, उत्पादन बढाऊ।
1: यस सम्बन्धी ट्युटोरियल भिडियो सीमित र राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।

0: अच्छा उपहार रु 50,000 को यूरो पेंट को खरीद में पाउनुहोस् लकी ड्र कूपन अनि पाउनुहोस् इन्वर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चूलो राइस कुकर वॉल क्लॉक अनि बम्पर प्राइस में पाउनुहोस् एक जोड़ी को लागि बाली टूर यूरो पेंट घर मात्र हैन रंगाउनुहोस् सपना पनि
1: थोरै बचत धेरै कायदा बीमा काचन फाइदै फाइदा बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड रामसाहापथ काठमाडौँ साबिकको राष्ट्रिय बीमा संस्थान
2: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा अब थप खबरहरू कास्कीको पोखरामा आज बिहान भएको स्कूल बस दुर्घटनाको छानबिन गर्न पोखरा महानगरपालिकाले समिति गठन गरेको छ दुर्घटनाको सत्य तथ्य पत्ता लगाउन कारण पहिचान गर्न र आउँदा दिनमा त्यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक सुधारका उपाय सुझाउन समिति गठन गरिएको हो महानगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको संयोजकत्वमा गठित समितिमा मेकानिकल इन्जिनियर सरोज चालिसी महानगर शिक्षा समिति सदस्य डोलराज पाण्डे नगर प्रहरीनिरीक्षक पुरूषोत्तम थापा र ट्राफिक सहायक निरीक्षक अमृत भट्टराई सदस्य रहेको मेयर धनराज आचार्यले जानकारी दिनुभयो समितिलाई दुर्घटनाको कारण र घटनासँग सम्बन्धित विषयमा विस्तृत अध्ययन तथा छानबिन गरी 5 दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ पोखरा महानगरपालिका 28 ओखलेको भीरमा बिहान कालिका इंग्लिश बोर्डिङ स्कूलको G2K 14-17 नम्बरको बस दुर्घटना हुँदा 4 विद्यार्थी सहित 5 ज्यान गएको छ बसमा 19 रहेकोमा 14 घाइते भएका छन् उनीहरूको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ अब विदेशको खबर भारतमा ककरू जनता पार्टी सीजेपीको आह्वानमा निर्वाचन आयोगका प्रमुखलाई पदमुक्त गर्न माग गर्दै भोलि हुने प्रदर्शन अघि राजधानी नयाँ दिल्लीमा 20,000 भन्दा धेरै प्रहरी तथा अर्धसैनिक सुरक्षाकर्मी परिचालन गरिएको छ सीजेपीले मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै भोलि राजधानीमा जनपरिचालन कार्यक्रम आयोजना गर्दै जन्तर मन्तरसम्म मार्च गर्ने आह्वान गरेको छ यो समूहले यसअघि जन्तर मन्तरमा प्रदर्शनको नेतृत्व गर्दै तत्कालीन शिक्षा मन्त्रीलाई हटाउने अभियानमा सफलता प्राप्त गरेको थियो भारतको निर्वाचन आयोगले मतदाता सूचीको विशेष गहन पुनरावलोकन प्रक्रिया अघि बढ़ाएपछि यसै महिना विरोध प्रदर्शन चर्किएको हो आयोगले दोहोरो नाम भएका र अयोग्य मतदातालाई हटाउन प्रक्रिया सञ्चालन गरिरहेको बताएको छ तर विपक्षी दल र आलोचकहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी भाजपालाई फाइदा पुग्ने गरी मतदातालाई मतदानको अधिकारबाट वञ्चित गर्न खोजिएको आरोप लगाएका छन् विदेशकै अर्को खबरमा सन् 2026 नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकी मानवाधिकार कानून व्यवसायी नवनितेम नाबी पिल्लेलाई प्रदान गरिएको छ नर्वेजियन नोबेल समितिले उनलाई रंगभेदकारी शासन विरूद्ध संघर्ष र शान्ति तथा अन्तर्राष्ट्रिय कानूनको प्रवर्धनमा पुर्याएको योगदानका लागि सन् 2026 नोबेल शान्ति पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो अब खेल खबर अर्जेन्टिनाका सरकारी वकिलहरूले दिग्गज फुटबलर डिएगो म्याराडोनाको मृत्युको समयमा उनको उपचारमा संलग्न अव्यवस्थित चिकित्सा टोलीलाई 12 वर्षसम्मको जेल सजाय हुनुपर्ने तर्क गरेका छन् मस्तिष्कमा जमेको रगतको शल्यक्रियापछि स्वास्थ्य लाभ गरिरहेका बेला सन् 2020 नोभेम्बर 25 भएको म्याराडोनाको मृत्युको सम्बन्धमा 7 चिकित्सक कर्मीमाथि गएको अप्रेलदेखि मुद्दा चलिरहेको छ सन् 1986 विश्वकपका ती चर्चित खेलाड़ी म्याराडोनाको शल्यक्रिया भएको 2 हप्तापछि ब्युनर्स चायर्समा रहेको एक भाड़ाको घरमा हृदयघात र एम्युट पल्मोनरी इडिमाका कारण 60 वर्षको उमेरमा निधन भएको थियो म्याराडोनाको मृत्यु हुनु अघिको अवधिमा अत्यन्तै अपर्याप्त स्याहार उपलब्ध गराएको आरोप उनका मुख्य चिकित्सक मनोचिकित्सक मनोवैज्ञानिक र नर्सहरू सहितको चिकित्सा टोलीमाथि लागेको छ यद्यपि उनीहरूले यो आरोपलाई भने अस्वीकार गर्दै आएका छन् चारभञ्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक काठमाडौँको बुढा नीलकण्ठमा बरामद भएको सुनको बजार मूल्य 54,60,00,000 रूपियाँ भन्दा धेरै गिरोहले घर भाड़ामा लिएर अवैध धन्दा गर्दै आएको भेटियो 70% नेपालीलाई आवास खर्च धान्न नै कठिनाई शिक्षकलाई गाड़ी किन्न ब्याजमा सहुलियत दिने गरी तयारी कोरला नाकाबाट 11 दिनमा 543 टन फलफूल भित्रियो पेनीजोमसोम कोरला सड़क अवरूद्ध हुँदा गन्तव्यसम्म पुर्याउन भने समस्या भारतमा सीजेपीको आह्वानमा भोलि हुने प्रदर्शन अघि नयाँ दिल्लीमा 20,000 भन्दा धेरै प्रहरी तैनाथ निर्वाचन आयोगका प्रमुखलाई पदमुक्त गर्न माग र म्याराडोनाको मृत्यु सम्बन्धी मुद्दामा अभियोजकहरूद्वारा 12 वर्षसम्मको सजाय माग
3: हजुरको रेडियो 102.1 MHz।
4: उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी गोलन्जोर गाउँपालिकाको सूचना।
5: गोलन्जोर गाउँपालिका सिन्धुलीको आयोजना तथा गाउँपालिका खेलकुद विकास समितिको सहअधिकरणमा यही मिति 2083 साल असोज 28 गतेदेखि 30 गतेसम्म उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको हुँदा उक्त प्रतियोगितामा आफ्नो टीम सहभागी गराउनु हुन सम्बन्धित 7 वडाका खेलाड़ीहरूमा जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
4: पुरस्कार राशिहरू:
5: प्रथम पुरस्कार नगद 50,000,
4: द्वितीय पुरस्कार नगद 30,000,
5: तृतीय पुरस्कार नगद 20,000,
4: सान्त्वना पुरस्कार नगद 10,000,
5: उत्कृष्ट खेलाड़ीलाई रु 2,500, उत्कृष्ट स्पाइकरलाई रु 2,000, बेस्ट लिब्रोलाई रु 2,000 र बेस्ट सेटरलाई रु 2,000 रूपियाँ प्रदान गरिनेछ।
4: नगद पुरस्कार नियम अनुसार कर कटौती उपलब्ध गराइनेछ।
5: प्रतियोगिताका नियम तथा शर्तहरू:
4: यस प्रतियोगितामा सहभागिता हुने खेलाड़ीहरू गोलन्जोर गाउँपालिका भित्रका खेलाड़ी हुनुपर्नेछ। पालिका भन्दा बाहिरका खेलाड़ी टीममा सहभागी गराई खेल खेलाएमा उक्त टीम प्रतियोगिताबाट स्वत बाहिरिनेछ।
5: एक वडाबाट दुई दुई टीम मात्रै सहभागी हुन पाउनेछ। वडा नम्बर 5 हकमा 3 टीम सहभागी गराउन सक्नेछ। वडा नम्बर 5 हकमा 3 टीम सहभागी गराउन सक्नेछन्।
4: टीम दर्ता मिति 2083 साल असोज 26 गते भित्र कार्यालय समयमा पालिकाको खेलकुद विकास समितिको सचिवालयमा तोकिएको मापदण्ड पूरा गरी खेलाड़ी विवरण पेश गरिसक्नु पर्नेछ। साथै संलग्न गर्नुपर्ने कागजातहरू नागरिकताको प्रमाण पत्रको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि र पासपोर्ट साइजको 2 फोटो अनिवार्य बुझाउनु पर्नेछ।
5: खेल प्रचलित भलिबल नियम अनुसार खेलाइनेछ।
4: खेल सञ्चालनको क्रममा कुनै विवाद उत्पन्न भएमा रेफ्रीको निर्णय अन्तिम हुनेछ।
5: खेल सञ्चालनको क्रममा खेलाड़ी घाइते भई उपचार गर्नु परेमा प्राथमिक उपचार बाहेक अन्य उपचारको लागि आयोजक जवाबदेही हुने छैन।
4: खेलाड़ीले खेलमा सहभागी हुन जर्सी अनिवार्य लाउनु पर्नेछ।
5: खेलाड़ीको विवरण पेश गर्दा टीम कोच सहित एक टीममा 10 विवरण बुझाउनु पर्नेछ।
4: यस प्रतियोगितामा सहभागी हुन आउने टीमका खेलाड़ीहरूले खाना बास लगायतको सम्पूर्ण व्यवस्थापन आयोजकबाट हुनेछ।
5: खेल सञ्चालन हुने मिति, समय र स्थान:
4: खेल उद्घाटन हुने मिति 2083 साल असोज 28 गते, समय बिहान ठिक 10 बजे।
5: खेल सञ्चालन हुने स्थान: गोलन्जोर गाउँपालिका 5 खनिया खर्क खेल मैदान। खेल समापन 2083 साल असोज 30 गते।
4: थप जानकारीको लागि सम्पर्क नम्बर 9844131681, 9844249989।
5: गोलन्जोर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, ग्वालटार, सिन्धुली।
6: रंग बहार
7: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
6: बर्जर पेन्स ले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
7: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
6: बर्जर पेन्स।
5: शव परीक्षण पोस्टमार्टम सेवा सञ्चालन सम्बन्धी सूचना: सिन्धुलीको गोलन्जोर गाउँपालिकाको गोलन्जोर आधारभूत अस्पतालले स्थापना कालदेखि नै आम नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य उपचार तथा परीक्षण सेवा प्रदान गर्दै आइरहेको छ। यसै क्रममा अस्पतालको सेवा विस्तार गर्ने उद्देश्यका साथ यही मिति 2083 साल असोज 15 गतेदेखि शव परीक्षण पोस्टमार्टम सेवा समेत यसै अस्पतालबाट सञ्चालन भइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ।
4: सम्पूर्ण उमाकुण्ड गाउँपालिकावासीमा हार्दिक निमन्त्रणा:
5: उज्यालो नेपाल पार्टी रामेछापले रामेछापको उमाकुण्ड गाउँपालिकामा ऐतिहासिक प्रथम भेला तथा पालिका समिति गठन कार्यक्रम आयोजना गर्न लागेको छ। कार्यक्रममा उमाकुण्ड गाउँपालिकाका सम्पूर्ण शुभेच्छुक, समर्थक तथा आम नागरिकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
4: कार्यक्रममा प्रमुख अतिथिका रूपमा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको विशेष उपस्थिति रहनेछ। कार्यक्रम यही मिति 2083 साल कार्तिक 7 गते माकुण्ड गाउँपालिका 4 स्थित च्यादलु माकुण्ड गाउँपालिका हलमा आयोजना हुनेछ। त्यसैले माकुण्ड गाउँपालिकावासी सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई भव्य र सभ्य रूपमा सफल बनाउन हार्दिक अनुरोध गर्दछौ।
5: उज्यालो नेपाल पार्टी रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: वडा स्तरीय भलिबल खेल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिका वडा नम्बर 6 ओखरेनीको सूचना।
2: रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर 6 वडा कार्यालयबाट आर्थिक वर्ष 2083-84 वडा स्तरीय भलिबल प्रतियोगिताको लागि विनियोजन भएको बजेटबाट उक्त कार्यक्रम सञ्चालनका लागि वडा समितिको निर्णय अनुसार वडा कार्यालय आयोजक र फ्याफुल्ला युवा समितिले व्यवस्थापन गर्ने गरी युवाहरूलाई लक्षित गरी दशैं तिहारको बीचमा वडा स्तरीय भलिबल खेल प्रतियोगिता सञ्चालन गरिने भएको हुँदा उक्त प्रतियोगितामा सहभागी भइदिनु हुनका लागि यस वडाका खेलाड़ी लगायत खेलप्रेमी मानवहरूमा हार्दिक अनुरोध गर्दछौ।
1: खेल सञ्चालन हुने मिति 2083 साल कार्तिक 5 र 6 गते। स्थान सुमल भन्ज्याङ गैरा, रामेछाप नगरपालिका वडा नम्बर 6 रामेछाप।
2: थप जानकारीका लागि वडा अध्यक्ष राजेश तामाङ, सम्पर्क नम्बर 9851-2774-49। वडा सदस्य खड्गबहादुर मगर, सम्पर्क नम्बर 9844-010-234। वडा सचिव अञ्जना खड्का, सम्पर्क नम्बर 9840-6696-05। र फ्याफुल्ला युवा व्यवस्थापन समितिका अध्यक्ष भिजन पाखरिन, सम्पर्क नम्बर 9767-9577-71।
3: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मंगसिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।

0: नै मन्त्रणा
1: रामेछापको महाकुण्ड गाउँपालिका एक गुम्देन स्थित जिल्लाकै अग्लो भूभागमा अवस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेनमा विशेष पूजा तथा कार्यक्रम आयोजना हुँदैछ। पूर्व मन्त्री तथा उज्यालो पार्टीका केन्द्रीय अध्यक्ष श्री कुलमान घिसिङजीको प्रमुख आतिथ्यतामा काङ छोर्तेनमा विश्व शान्ति पूजा आयोजना गरिएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई सहभागी हुन हार्दिक निमन्त्रणा गरिएको छ।
0: कार्यक्रम 2083 साल कार्तिक पूर्णिमा कार्तिक 9 र 10 गते बिहान 9 बजेदेखि उमाकुण्ड गाउँपालिका एक रामेछाप स्थित काङ छोर्तेनमा हुनेछ।
1: कार्यक्रममा सहभागी भई धार्मिक तथा आध्यात्मिक पुण्य लाभ लिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
0: आयोजक प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेन, संरक्षक समिति उमाकुण्ड गाउँपालिका एक, कुन्देल लाछेवा रामेछाप।
2: के गर्नु, सबै गाउँका चिताहरू कोही मुगलान पसे कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
3: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
4: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली, सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841690669, 9864147788।
3: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
4: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।

0: हजुरको रेडियो 102.1 मेगा।
1: आँखामा चोट लाग्यो, अब के गर्ने?
2: चोट लागेमा आँखा मिच्नु हुँदैन, आँखामा गडेको वस्तु आफै निकाल्ने प्रयास गर्नु हुँदैन। यसो गर्दा आँखामा थप क्षति पुग्नुका साथै दृष्टि सधैँका लागि गुम्न सक्छ। आँखामा रासायनिक पदार्थ परेमा आँखा नमिच्नुहोस्, बरु लगातार 30 मिनटसम्म सफा पानीले आँखा पखाल्नुहोस्। आँखामा चोट लागि दृष्टि धमिलो भएमा, रगत आएमा जति सक्दो चाँडो आँखा उपचार केन्द्रमा वा आँखा अस्पताल जानुहोस्।
1: आँखामा चोटपटक लाग्नबाट कसरी जोगिने?
2: भान्साका तथा कारखानाका धारिला वस्तु, निर्माण औजारहरू, खेलकुद जस्ता सामग्रीहरू चलाउँदा होसियारी अप्नाउनुहोस्। पटाका जस्ता जोखिमयुक्त वस्तुहरूको सम्पर्कबाट टाढा रहनुहोस्। जोखिमयुक्त क्षेत्रमा काम गर्दा अनिवार्य रूपमा सुरक्षा चस्मा लगाउनुहोस्।
1: अनि साना बालबालिकाहरूलाई?
2: नवजात तथा स्कुले बालबालिकाहरूलाई आँखामा लाग्ने चोटबाट जोगाउनका लागि चुच्चो धारिलो वस्तु नदिनुहोस्। पेन्सिल, कम्पास, अध्ययनका चुच्चा औजारहरू प्रयोग गर्दा तथा घर बाहिर वा विद्यालयमा समेत खेल्दा विशेष सावधानी अपनाउन सिकाउनुहोस्।
1: जनचेतनाका लागि नेपाल आँखा कार्यक्रम थी गंगा आँखा प्रतिष्ठान काठमाडौँ। आँखालाई माया गरौं, दृष्टिको रक्षा गरौं। लभ यो आज से व्यवसाय। विश्व दृष्टि दिवस 2083।
3: सामुदायिक आँखा केन्द्र मन्थली रामेछाप।
4: ए बुहारी, सारे मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
5: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
4: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदै छ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
6: हजुर, रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
7: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
5: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03। रामेछाप मिट सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
8: घर बनाउनको लागि रड, सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटिर?
9: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दिपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
10: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
11: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854-40-6-82। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854-40-8-92 र 048-540-385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खातबारी, रामेछाप।
12: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
13: कहाँबाट हुनु नि, हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ।
12: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845-85-73-65। बिरगन्स फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका, एक कटर बोर्ड, रामेछा।
14: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो? झारफुक गरेर निको पारिदिनु पर्यो माता।
15: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
14: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
15: त्यसो भए ध्यान दिएर सुन्ने।
16: दक्ष, अनुभवी, विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने, खुस्केको, भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाग तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, यूएसजी भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, आईसीयू र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा पीसीआर सहितको प्रयोगशाला जस्ता सुविधा।
15: सुन्नु भए त
14: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
17: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 16-60-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
18: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
19: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
18: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
19: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
18: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
19: सम्पर्क नम्बर 048-45-143, 98-63-23-422।

0: हजुरको रेडियो 102.1 मेगा
1: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
2: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
1: पानीको मुहान वरिपरि रूख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
2: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
1: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी, आफन्त, साथीभाइबाट घरमा बस्न, हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
4: लेखेर, बोलेर, इशारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
3: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
4: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरूद्ध आजै बोलौं।
1: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
5: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0 48 45 398, 0 48 45 398।
1: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
5: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापत्ती गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।

नमस्कार अपरान्न 4 बजेको रामेसाप लगायत रामेसाप आसपासका समेत जिल्लाहरूको खबर सिङ्गालो रामेसाप खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो खबर हजुरको रेडियो 102.8 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको सेफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। रामेछाप जिल्लामा स्थायी बसोबास गर्ने विभिन्न लक्षित वर्गका नागरिकको स्वास्थ्य बीमा सहज बनाउन जनस्वास्थ्य कार्यालय रामेछाप र स्वास्थ्य बीमा बोर्ड जिल्ला सम्पर्क कार्यालय रामेछाप बीच द्विपक्षीय सम्झौता भएको छ। बिहिबार जनस्वास्थ्य कार्यालय रामेछाप र स्वास्थ्य बीमा बोर्ड जिल्ला सम्पर्क कार्यालय बीच भएको सम्झौता अनुसार जिल्लाभित्र स्थायी बसोबास गर्ने सीमान्तकृत लोपोन्मुख समुदाय, महिला स्वास्थ्य स्वयंसेविका, आश्रममा आश्रित व्यक्ति तथा अपाङ्गता ख वर्ग लगायत लक्षित वर्गको स्वास्थ्य बीमा नवीकरण तथा नयाँ स्वास्थ्य बीमा गर्दा लाग्ने प्रिमियम रकम जनस्वास्थ्य कार्यालय रामेछापबाट भुक्तानी गरिनेछ। यस व्यवस्थाले आर्थिक तथा सामाजिक रूपमा लक्षित वर्गमा रहेका नागरिकलाई स्वास्थ्य बीमाको पहुँचमा ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। जनस्वास्थ्य कार्यालय रामेछापले सम्बन्धित सम्पूर्ण लक्षित वर्गका नागरिकलाई स्वास्थ्य बीमा गर्न तथा नवीकरण गर्न अनुरोध गरेको छ। साथै लक्षित वर्गका नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रममा समेट्न स्थानीय तह स्वास्थ्य शाखा तथा सबैवटा कार्यालयलाई आवश्यक सहजीकरण गरिदिन आग्रह गरेको छ। सम्झौतापछि लक्षित वर्गका नागरिकले स्वास्थ्य बीमा मार्फत स्वास्थ्य उपचारमा पहुँच बढ़ाउन सहज हुने विश्वास गरिएको छ। दशैं तिहार जस्ता चाडबाडका लागि सवारी आवागमन र यात्रुको संख्या वृद्धि हुन थालेको बेला रामेछापका 3 स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ। यात्रु सहायता कक्ष मन्थलीको देवकोटा चोक, सेलेघाट र खिम्तीमा सञ्चालनमा आएको हो। जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालयको सुरक्षाकर्मीले संयुक्त रूपमा यात्रु सहायता कक्षमा सेवा गर्नेछन्। यात्रु सहायता कक्षले चाडबाडमा क्षमताभन्दा बढ़ी यात्रु हालेर गुड्ने सवारी साधन, बढ़ी भाड़ा वसूल गर्ने साधनहरूको अनुगमन, गुनासो सम्बोधन र सहजीकरण गर्नेछ। गैर कानूनी रूपमा सवारी सञ्चालन भएको पाइएमा कानून बमोजिम कार्यवाही गर्ने, सचेतना गर्ने लगायतको कार्य पनि यस बीचमा हुने जनाइएको छ। बेरोजगार युवा युवतीलाई आकर्षक तलबको प्रलोभन देखाएर लाखौं रूपियाँ उठाउने र पीड़ितलाई विदेश पठाउने नाममा झुलाएर सम्पर्कविहीन हुने गिरोह सक्रिय भएको छ। नकली कार्यालय खोलेर कम्पनी र पदको परिचय दिने, कर्मचारी समेत राख्ने र नकली भिसा र हवाई टिकट समेत देखाएर ठगी गर्न थालिएको छ। यस्तै शैलीमा ठगी गरेको आरोपमा रामेछापको लिखुतामको सिकाउपालिका 126 वर्षीय दिवबहादुर तामाङ पक्राउ परेका छन्। ललितपुरको कुमारी पाटीमा निम एजुकेशन कन्सल्टेन्सी खोलेर जापान पठाउने भन्दै 15 जनालाई ठगी गरेको आरोपमा तामाङ पक्राउ परेका हुन्। पीड़ितबाट रकम उठाएर विदेश नपठाई लामो समयसम्म सम्पर्कविहीन भएका थिए। प्रहरी अभिलेख अनुसार तामाङ विरूद्ध विभिन्न प्रहरी कार्यालयमा बैंकिङ कसुर सम्बन्धी जाहेरी समेत दर्ता भएका छन्। उनी विरूद्ध काठमाण्डुदेखि पोखरासम्म बैंकिङ कसुरका उजुरी परेका छन्। त्यसैगरी तामाङ विरूद्ध वैदेशिक रोजगार विभागमा 7 उजुरी दर्ता भएको प्रहरीले जनाएको छ। यसरी विभिन्न कार्यालयमा दर्ता भएका कुल 14 जाहेरी सहित मुद्दाको कुल बिगो 1,35,65,000 रूपियाँ रहेको छ। विदेश पठाउने नाममा 25 जना पीड़ितबाट 85 लाख रूपियाँ उठाएर सम्पर्कविहीन भएको आरोपमा धादिङको नेत्रावती डबजोङ गाउँपालिका 5 का हरि किमल सिन्हा भन्ने ईश्वर खतेउडा पनि पक्राउ परेका छन्। प्रहरीको अपराध अनुसन्धान कार्यालयका अनुसार खतेउडालाई स्लोभानिया र मालदिव्स लगायतका देशमा पठाउने भन्दै रकम उठाएर ठगी गरेको आरोप छ। प्रहरीका अनुसार ईश्वर खतेउडाले हरि किमल सिन्हाको नागरिकताको प्रमाणपत्र प्रयोग गरी आफ्नो नकली परिचय दिएर ठगी गरेका थिए। हरि किमल सिन्हाको नाममा चाभिलमा ब्लू डायमण्ड एचआर सर्भिस प्राली नामको कार्यालय स्थापना गरी आफू उक्त कम्पनीको व्यवस्थापकीय निर्देशक भएको भन्दै परिचय पत्र समेत बनाएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा खतेउडाले 6 जना कर्मचारी नियुक्त गरेको र पीड़ितलाई कर्मचारीको बैंक खातामा रकम जम्मा गर्न लगाएर पैसा लिई सम्पर्कविहीन हुने गरेको देखिएको छ। पिस्तोल खरिद गरी काठमाण्डु उपत्यकामा लुटपाटका गतिविधि विस्तार गर्ने तयारीमा रहेको आरोपमा 27 मुद्दाका अभियुक्त आर्यन माझीलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ। सिन्धुलीकमरिन गाउँपालिका 5 घर आफू उक्त कम्पनीको व्यवस्थापकीय निर्देशक भएको भने परिचय पत्र समेत बनाएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा खतेउडाले 6 जना कर्मचारी नियुक्त गरेको र पीड़ितलाई कर्मचारीको

माझी लामो समयदेखि प्रहरीको निगरानीमा थिए। काठमाडौँ महानगरपालिका 32 स्थित जडीबुटी पुल मुनि मंगलबार राति पक्राउ गर्न खोज्दा खुकुरी प्रहारको प्रयास गरेपछि प्रहरीले दुई राउण्ड हवाई फायर र खुट्टामा एक राउण्ड गोली चलाएको जिल्ला प्रहरी परिषद काठमाडौँका प्रमुख एसएसपी दिलीप घिमिरेले जानकारी दिनुभएको छ। घाइते माझीको अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार माझीले जेएनजी आन्दोलनका क्रममा लुटिएका प्रहरीका हतियार मध्ये पिस्तोल खरिद गर्न कुराकानी र मलमुलाई गरेका प्रमाण भेटिएका छन्। अनुसन्धानका क्रममा मकवानपुरको बकैया 7 का 26 वर्षीय मनोज कुमार मोक्तान र बकैया 5 का 34 वर्षीय राकेश थिङ समेत पक्राउ परेका छन्। प्रहरीका अनुसार मोक्तान मोटरसाइकल चालक र थिङ पछाडि बसेर लुटपाट गर्ने व्यक्ति हुन्। प्रहरीको आपराधिक अभिलेख प्रणाली अनुसार माझी विरूद्ध 27 मुद्दा चलेका छन्। उनको आपराधिक संलग्नता 2077 सालदेखि देखिन्छ। चोरी तथा डाका मुद्दामा 3 महिना कारागार बसेका उनलाई अर्को मुद्दामा 6 महिना कैद तोकिएको थियो। फरार रहेका उनले उक्त सजायसहित थप 3 महिनाको कैद भुक्तानी गरी 2082 वैशाखमा कारागार छाडेका थिए। भक्तपुरबाट सुनको सिक्री लुटेर फरार भएका काभ्रे 5 खालका 5 जना युवक पक्राउ परेका छन्। भक्तपुर प्रहरी परिषदले चाङ्गुनारायण नगरपालिका 2 दुवाकोटबाट सिक्री लुटेर फरार भएका काभ्रे फलाञ्चोको 5 खाल नगरपालिका 1 का 5 जना युवकलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा काभ्रेको 5 खाल नगरपालिका 1 का 25 वर्षीय सुदीप लामा, 32 वर्षीय कर्णबहादुर तामाङ, 21 वर्षीय कुमार तामाङ, 19 वर्षीय विजय तामाङ र 32 वर्षीय केनाम सिंह तामाङ रहेका छन्। उनीहरूले भक्तपुर चाङ्गुनारायण नगरपालिका 2 दुवाकोट स्थित त्रिपुरा सुन्दरी खादी स्टोरका संचालक तीर्थ बहादुर कार्की पसल बन्द गरी घरमा जाँदै गर्दा कुटपिट गरेका थिए। कुटपिट गर्ने क्रममा कार्कीले लगाएको सुनको सिक्री समेत लुटेर फरार भएका थिए। पीड़ितले दिएको सोही उजुरीको आधारमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। नजिकै गरेको दशैं तिहार र छठ पर्वलाई लक्षित गरी बागमती प्रदेशका 10 जिल्लामा 4,499 जना प्रहरी परिचालन गरिने भएको छ। यात्रुको चाप बढ़ने भएकाले 46 स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी ती कक्षमा दैनिक 126 जना प्रहरी खटाइने प्रहरी प्रदेश प्रहरी कार्यालय हेटौडाले जनाएको छ। काठमाडौँ ललितपुर र भक्तपुर बाहेक बागमती प्रदेशका 10 जिल्लामा चाडपर्व सुरक्षा योजना 2083 तयार गरी सुरक्षा व्यवस्था मिलाइएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाका प्रमुख एवं प्रहरी नायक महानिरीक्षक दीपक रेग्मीले जानकारी दिनुभएको छ। चाडपर्व लक्षित यात्रु सहायता कक्ष बस पार्क लगायत नाकामा राख्न थालिएको छ। दशैं तिहार र छठमा बस पार्कमा यात्रुको चाप बढ़ी हुने भएकाले मुख्य गरी बस पार्कमा सहायता कक्ष राखिएको रेग्मीले बताउनु भएको छ। उहाँका अनुसार कार्यालय सुरक्षाका लागि 1,465 जना प्रहरी परिचालन गरिनेछ। राजमार्गमा ट्राफिक प्रहरी सहित चेकिङ तथा अनुगमनका लागि 58 ड्यूटीमा 211 जना प्रहरी परिचालन गरिने योजना छ। यसै गरी 31 स्थानमा आकस्मिक चेकिङ गरिने र त्यसका लागि 138 जना प्रहरी परिचालन गरिने रेग्मीले बताउनु भएको छ। बजार अनुगमनका लागि 19 टोली परिचालन गरिनेछ। चाडपर्वका अवसरमा आयोजना हुने खेलकुद तथा सांस्कृतिक कार्यक्रमको सुरक्षाका लागि पनि आवश्यक संख्यामा प्रहरी परिचालन गरिने जनाइएको छ। हवस् त, अपरान्ह 4 बजेको रामेछाप लगायत रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर सिंगालो रामेछाप खबर सकियो। हाम्रो भेट साँझ 6 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि यस खबरबाट बिदा हुन्छु। नमस्कार।

0: मन्त्रणा
1: रामेछापको महाकुण्ड गाउँपालिका एक घुमगेल स्थित जिल्लाकै अग्लो भूभागमा अवस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल प्राकृतिक बौद्ध स्तूपा ताङ छोर्तेनमा विशेष पूजा तथा कार्यक्रम आयोजना हुँदैछ। पूर्व मन्त्री तथा उज्यालो पार्टीका केन्द्रीय अध्यक्ष श्री कुलमान घिसिङजीको प्रमुख आतिथ्यतामा ताङ छोर्तेनमा विश्व शान्ति पूजा आयोजना गरिएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई सहभागी हुन हार्दिक निमन्त्रणा गरिएको छ।
0: कार्यक्रम 2083 साल कार्तिक पूर्णिमा कार्तिक 9 र 10 गते बिहान 9 बजेदेखि उमाकुण्ड गाउँपालिका एक रामेछाप स्थित काङ छोर्तेनमा हुनेछ।

0: सहभागी भई धार्मिक तथा आध्यात्मिक पुण्य लाभ लिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
1: आयोजक प्राकृतिक बौद्ध स्तूपा कालछोटेन, संरक्षक समिति उमाकुण्ड गाउँपालिका एक कुन्देल लाछेवा रामेछाप।

0: सम्पूर्ण उमाकुण्ड गाउँपालिका वासीमा हार्दिक निमन्त्रणा।
1: उज्यालो नेपाल पार्टी रामेछापले रामेछापको उमाकुण्ड गाउँपालिकामा ऐतिहासिक प्रथम भेला तथा पालिका समिति गठन कार्यक्रम आयोजना गर्न लागेको छ। कार्यक्रममा उमाकुण्ड गाउँपालिकाका सम्पूर्ण शुभेच्छुक समर्थक तथा आम नागरिकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
0: कार्यक्रममा प्रमुख अतिथिका रूपमा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको विशेष उपस्थिति रहनेछ। कार्यक्रम यही मिति 2083 साल कार्तिक 7 गते उमाकुण्ड गाउँपालिका 4 स्थित च्यादलु उमाकुण्ड गाउँपालिका हलमा आयोजना हुनेछ। त्यसैले उमाकुण्ड गाउँपालिकावासी सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई भव्य र सभ्य रूपमा सफल बनाउन हार्दिक अनुरोध गर्दछौ।
1: उज्यालो नेपाल पार्टी रामेछाप।

जनप्रतिनिधिको भूमिकामा मात्र होइन अब संगीतको पर्दामा पनि उत्तिकै दमदार सिन्धुली जिल्ला गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का लोकप्रिय वडा अध्यक्ष रविन कुमार श्रेष्ठको विशेष प्रस्तुति सानु केसी रविन कुमार श्रेष्ठ र रिया खड्काको सुमधुर स्वरले सजिएको सबैको मन छुने गीत सिन्धुलीको राजा।

सिन्धुलीको शान लोक संगीतको नयाँ पहिचान, नेपाली लोक संगीत प्रेमीहरूका लागि एउटा नयाँ तरंग, एउटा नौलो धमाका सिन्धुलीको माटोबाट सिंगै नेपाली संगीतको बजार तताउन आइसकेको छ। बिल्कुलै नयाँ लोकदोहोरीको शैली सिन्धुलीको राजा।

0: अशोक कुमार सापकोटाको उत्कृष्ट शब्द सानु केसीको मन छुने लय अनि नारायण दंगालको जोरदार संगीत संयोजन साथै मिलन श्रेष्ठको निर्देशनमा प्रतिभाशाली कलाकार रविन कुमार श्रेष्ठ अनि रिया खड्काको लोभलाग्दो अभिनय रहेको मन छुने गीत सिन्धुलीको राजा।
1: रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा सर्वत्र उपलब्ध छ लोकदोहोरी गीत सिन्धुलीको राजा। हेर्नुहोस्, सब्सक्राइब गर्नुहोस् अनि मन परे ढुक्कले सेयर गर्नुहोस्।

0: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
1: ल हजुर, किन चिन्ता गर्नुभएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
0: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
1: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
2: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
3: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाई खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
4: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
3: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98-41-82-96-10।
5: लौ आयो है, क्वालिटीमा नम्बर 1, दाममा सबैभन्दा कम।
6: ओ प्रकाश।

0: सस्तुमै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आज सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना,
3: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
4: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
3: अनावश्यक रूपमा धारा खुल्ला नराखौ। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बचालौ। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
4: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
3: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियान हातेमालो गरौं।
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम ओकारी ओलाठीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई अपरान्ह 4 बजेको रामेछाप खबरपछि करिब 5 बजेसम्म यो कार्यक्रम सुन्दै आइराख्नु भएको छ। आज पनि हामी तपाईँसँगै रहन्छौ। आज शुक्रबारको बसाइ तपाईँका फेसबुक कमेन्टहरू बाँच्नुहुन्छ, साथसाथै तपाईँले 0840400026 सहभागिता जनाउनुहोला। तपाई उखाली ओह्राली लेखबेसी गर्दै हुनुहुन्छ, साथै भन्ज्याङ चौधरी गर्दै हुनुहुन्छ होला। देश तथा विदेशमा रहेर पनि विभिन्न ठाउँमा रहेर हामीलाई सुन्दै हुनुहुन्छ। यति बेला प्रविधि संयोजनमा सञ्जना खड्की हुनुहुन्छ भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता आई। यति बेला हामी कार्यक्रमको शुरूआतमा राख्छौ एकदमै मिठो गीत, त्यसपछि आउँछौ। रेडियो सुन्दै गर्नुहोला।

0: ازمن کاریگمای دم میتر دفعه گیت دسته تیاره رمایل دم بیچه کی ترهای دوتیو کاریگم کسر و آتما لالی تهای اون دیو بانی کاریگم با کسر و آتما سی خواستیت سوما سمتنا خورگی یه سومی آمدی بار تا پایستانه رهرا سعیات رگوری داره که گاهشو را تا پایلی بانی کاریگم سوندی اون جا بانی کاریگم لایشیور بانی گونه سپنونیش فیس بک پیز واتا آفنا آفن تا جونو ساتی سنگیلا بانی سمتنا سمتیش خوراونا سپنونیش ساتی تا پایلی کاریگم آبانی سباق دزونای را آفنا ساتی سنگیلا سمتنا سمتیش راکنا سپنونیش اتی برا کوی ساتی اون جا سوگات کرشی نمسکار
1: हेलो दिदी नमस्ते
0: नमस्ते नमस्कार हजुर शुभ नाम
1: भए पछिन्दली दुर्भञ्जेङबाट रिता सुनवान
0: रिता भन्नुभयो
1: हजुर
0: के छ रिताजीको खबर
1: म लगाए सिन्धुली एकदम ठिक छ दिदी
0: ल हजुर लगाए त्यो सिन्धुलीतिरको सबै खबर ठिक छ है
1: एकदमै भन्नुपर्छ नि दिदी हजुरहरूको चाहिँ के छ नि खाजा भयो
0: हजुर हाम्रो पनि खाजा भइसकेको छ यता रामेछापतिरको खबर पनि सबै ठिकै छ अहिले चाहिँ अलि धुम्ब भइरहेको छ होइन चिसो चिसो हो कि जस्तो भइरहेको छ मौसम पानी पर्ला जस्तो भएको छ पर्न चाहिँ पानी चाहिँ परेको छैन अरू समग्रमा सबै ठिक छ अनि हजुरको खाजा भयो त
1: मेरो भइसक्यो नि दिदी
0: हजुरको पनि खाजा भइसक्यो है
1: हजुर
0: राखिस कार्यक्रम सुन्दै हुनुहुन्छ
1: मैले सुनेको त छ साथीले फोन लगाएर दिनुभएको हो होइन हाम्रोतिर त्यति बस्दैन नि यो हजुरको एफएम
0: हो र अनलाइनको माध्यमबाट चाहिँ सुन्न सकिन्छ होला सायद है
1: हजुर
0: ल ठिक छ आफूलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुन्नुहोस् होइन साथ दिनुहोस् अनि कार्यक्रममा अब के कस्तो लागिरहेको छ सल्लाह सुझाव दिनुपर्नेछ जस्तो लाग्यो भने पनि तपाईँले दिन सक्नुहुनेछ है त
1: ओके हुन्छ दिदी
0: ठिकै छ कार्यक्रममा आउनुभयो अनि अब दसैँ तिहार छठको चहल पहल कतिको छ
1: दसैँको चहल पहल एकदमै भन्नुपर्छ है दिदी अनि दिदी हजुरहरूको चाहिँ के छ नि
0: हाम्रो पनि अब ठिक ठिकै छ होइन राम्रै छ रमाइलो छ चहल पहल नै छ होइन अब हाट बजारहरूमा पनि एकदम रमाइलो छ झिलिमिली खालको कपडाहरू होइन एकदम पसलहरूमा पनि मान्छेको भिडभाडहरू पनि लागिरहेको छ साथै रमाइलो छ भन्नुपर्छ है त
1: एकदमै एकदमै
0: ल ठिकै छ कार्यक्रम आउनुभयो एकदमै खुसी लागेको छ हामी कार्यक्रमतर्फ लागौ एउटा अर्को फेरि मिठो दसैँ गीत बज्छ हजुरले साथी सङ्गीलाई सम्झनुहोस् है त
1: गीत रोज्न नपाउने दिदी
0: गीत सुन्नु मन छ तपाईँलाई
1: एकदमै भन्नुपर्छ मलाई दसैँ तिहारको के भन्छ गीत बजाइदिनु न दिदी
0: भन्नुहोस् त गीतको नाम के
1: रोयो रोयो गाउँ बेसी भन्ने भाका
0: रोयो गाउँ बेसी
1: हजुर
0: ल ठिक छ हामी कार्यक्रममा राख्छौ साथीसँगलाई सम्झनुहोस् है त
1: दिदी हजुरको लागि टेक्निसियनमा सपोर्ट गर्ने को हुनुहुन्छ उहाँको लागि लगायत हजुरको एफएम अलिक फ्यामिलीको लागि स्पेसल चाहिँ मलाई फोन लगाएर सहयोग गर्ने साथी यता झाङ्गा झुल्केको साथी देव माझीलाई धेरै धेरै धन्यवाद सहित उहाँको लागि अनि दाई ध्रुव पाण्डेलाई एकदम मिस गरेर फेरि दादा कल गर्न नसके तापनि मलाई बिर्स्यो भन्नुभएको छ नि तर मैले बिर्सेको छैन है दाई मैले एकदमै सम्झिरहेको छु भन्न चाहन्छु अनि विशेषी निर्मला पौडेलाई धेरै सम्झिरहेको छ है दिदी भन्न चाहन्छु अनि दिदी हुनुहुन्छ उपसना घिसिङ दिदीलाई एकदम सम्झिरहेको छ है दिदी भन्न चाहन्छु अनि दिप मगरलाई धेरै सम्झिरहेको छु है साथी भन्न चाहन्छु मलाई साथीहरू त धेरैभन्दा धेरै हुन्छ उहाँ सम्पूर्णलाई जति पनि मेरो आवाजदेखि जति पनि पैसा हुन्छ उहाँ सम्पूर्णलाई भन्दै सिकाउन जान्छु दिदी ओके बाई
0: हवस् त नमस्कार हुनुहुन्थ्यो साथी सिन्धुलीदेखिको उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु पालो तपाईँको रहेको छ तपाईँले पनि कार्यक्रममा सहभागिता जनाउनुहोस् र आफ्नो साथी सङ्गीलाई पनि सम्झना सन्देश राख्न सक्नुहुनेछ तपाईँसँगै रहेर यात्रा गरिराखेका छौ यति बेला अर्को साथी पनि आइसक्नु भएको छ उहाँलाई म स्वागत गर्छु नमस्कार
2: नमस्कार दिदी गुड आफ्टरनुन
0: नमस्कार गुड आफ्टरनुन हजुर हाम्रो डोमाजी भन्नुभयो है
2: अझै पनि भन्नुपर्छ दिदी
0: ल कल त एकैछिनमा लागिरहेको छ है
2: हजुर एकैछिनमा लागिरहेको छ अहिले चाहिँ अघि दिउँसो त लागेको थिएन भन्नुपर्छ है
0: अघि चाहिँ लागिरहेको थिएन अहिले चाहिँ फोन लागिसकेको छ ठिक छ अनि के गर्दै हुनुहुन्छ यो समय अहिले
2: म अहिलेको समयमा चाहिँ बसिरहेको छु भन्नुपर्छ है दिदी
0: बसी बसाइ अनि कार्यक्रम पनि सुन्दै हुनुहुन्छ
2: कार्यक्रम मैले भर्खरै सुनेको भन्नुपर्छ
0: भर्खरै सुन्नुभयो अनि खाजा भयो कि बाँकी छ त
2: खाजा भइसक्यो दिदी अनि हजुरको भयो कि बाँकी छ
0: हजुर मेरो पनि खाजा भइसकेको छ खाजा खाइवरी हजुरसँग मिठा कुराकानी गर्न पाइन्छ भनेर कार्यक्रममा उपस्थित भइसकेका छौ। मिठा गीतहरू पनि बजिराखेको छ होइन, कार्यक्रम समय अवधिभर हजुरलाई के कस्तो लागिरहेको छ त?
2: एकदम रमाइलो लागिरहेको छ।
0: मौसमको कुरा गर्नु पर्दा चाहिँ अहिले चाहिँ धुम्ब भइरहेको छ, एकदम चिसो चिसो भइरहेको छ है। अरू समुद्रमा सबै ठिक छ? त्यताको चाहिँ कस्तो छ सुनाउनुहोस् न।
2: यताको त्यस्तै छ दिदी, धुम्ब छ, एकदम जाडो भइरहेको छ भन्नुपर्छ।
0: ल ठिकै छ, कार्यक्रममा आउनुभयो खुसी लाग्यो। त्यसो भए अरू केही नयाँ नौलो खबर छ भने सुनाउनुहोस्।
2: नयाँ नौलो खबर एकदम केही छैन दिदी, अनि त्यस्तो भयो भने सुनाउनु न है।
0: मेरो पनि अब खासै त्यस्तो छैन, भएछ भने हजुरहरूलाई हामी जानकारी गराइहाल्छौँ। त्यसो भए हामी कार्यक्रमतर्फ लागौ, साथीसँगलाई सम्झनुहोस् है त।
2: हुन्छ दिदी, फर्स्ट अफ अल कार्यक्रम सञ्चालन गर्नुहुन्छ हजुरको लागि, त्यसै गरी हाम्रो प्राइभेट बिचमाको हुनुहुन्छ उहाँको लागि, मेरो घर फ्यामिली सम्पूर्णको लागि, केही साथी नाम लिनु पर्दा एलिना कति, एलिसा खै, रेजना कति, मेरो दिदी सोनु शेर्पा, साम्पलमो शेर्पा, दादा बासु शेर्पा लगायत सम्पूर्ण हजुरकै देश मेरो बस्नु सम्पूर्णको लागि भन्दैछु दिदी। नमस्ते, बाइ बाइ।
0: हवस् त नमस्कार। हाम्रो डुमा शेर्पा जे हुनुहुन्थ्यो, उहाँले पनि साथी सङ्गीलाई सम्झना राखेर छुटिसक्नु भएको छ। फटाफट फोन गर्नुहोस्, फोन लाग्छ यो अपराह्न होइन अब समय रहेको छ। तपाईँले साताको छ दिन मात्रै यो कार्यक्रम सुन्न पाउनुहुनेछ, र हामी छ दिनमा आउने क्रममा फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं, र तपाईँले यो कार्यक्रम अपराह्न 4 बजेको रामेछाप खबरपछि सुन्दै आइराख्नु भएको छ। कार्यक्रम के कस्तो लाग्दैछ सल्लाह सुझाव पनि दिन सक्नुहुनेछ। यति बेला अर्को साथी पनि आइसक्नु भएको छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार भन्दै थिए साथी हुनुहुन्थ्यो, बाहिरिनु भइसकेको छ, विशेष धन्यवाद उहाँलाई पनि भन्दै। यति बेला हामी कार्यक्रममा अर्को एउटा साथीले गीत रोजाइमा पार्नु भएको छ, सो गीत हामी राख्नेछौ। रोयो गाम्बेसी विष्णुबाजीको आवाजमा रहेको सो गीत कार्यक्रममा राख्नेछौ। त्यसपछि फेरि पनि हामी उपस्थित हुनेछौ, तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रम साथीले रोसाईमा पार्न भएको थियो रियो गम्बेसी विष्णु बाजीको आवाजमा रहेको स्वागत हामीले कार्यक्रममा राखिसकेका छौं। यस्तै मिठा गीत संगीतहरू तपाईँको बाजुमा राख्दै अगाडि बढ़िराखेका छौं। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। हेलो हेलो, कोही साथी हुनुहुन्थ्यो, उहाँ बाहिरिनु भइसकेको छ। हुन्छ, साथी हुनुहुन्छ उहाँलाई धन्यवाद। फेरि पनि फोन लाग्छ भने तपाईँले कार्यक्रममा सहभागिता जनाउनुहोस्। यति बेला साथी आइसक्नु भएको छ, स्वागत गर्छु। नमस्कार।
1: हेलो दिदी, नमस्ते, नमस्कार, गुड आफ्टरनुन।
0: नमस्ते, नमस्कार, गुड आफ्टरनुन। हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: म पिकुबाट बोल्दैछु, एलिना खत्री।
0: एलिनाजी, के छ, आराम हुनुहुन्छ नि है?
1: मेरो खबर एकदम ठिकै छ भन्नुपर्छ। अनि दिदी लगायत राखिरहेको खबर के छ?
0: म लगायत हाम्रो रामेछापतिरको नि खबर एकदम राम्रो छ, रमाइलो छ। हजुरसँग हाम्रो कुराकानी भइरहेको छ, यताको मौसमको बारेमा कुराकानी हामीले गरिराखेका छौँ होइन। यता चाहिँ अहिले चाहिँ अब दिउँसो चाहिँ अहिले मन्द मन्द घाम लागेको थियो, योभन्दा बिहान अलिक चर्को घाम लागेको थियो, अहिले चाहिँ धुम्म भइरहेको छ, पानी बढ्ला जस्तो भएको छ। यताको मौसमको कुरा गर्नुपर्दा अहिले चाहिँ त्यता कस्तो छ?
1: यता पनि त्यस्तै भन्नुपर्छ है दिदी, पानी परिरहेको छ भन्नुपर्छ।
0: खाजा खानुभयो त?
1: मेरो खाजा भइसक्यो, अनि दिदीहरूको भइसक्यो।
0: हजुर, मेरो पनि खाजा भइसकेको छ। अनि हजुर यो समय कार्यक्रम सुन्दै हुनुहुन्छ कि अन्य काममा पनि व्यस्त हुनुहुन्छ?
1: म कार्यक्रम सुनेर बसिरहेको छु भन्नुपर्छ दिदी।
0: कार्यक्रम सुन्दै हुनुहुन्छ है?
1: हजुर।
0: ठिक छ, कार्यक्रमको बारेमा केही भन्नु पर्नेछ?
1: नाइस छैन दिदी।
0: त्यसो भए फेरि पनि अर्को दसैँको गीत बस्छ होइन, हजुरले आफ्नो आफन्त जुन साथी सङ्गीलाई सम्झाउनुहोस् है त।
1: कार्यक्रम सञ्चालन गर्नु हजुरको लागि भन्न चाहन्छु, अनि ललिता दिदीको लागि पनि मिठो माया मिठो सम्झना छ है दिदी भन्न चाहन्छु। अनि त्यसपछि दिपमा दिदाईले पनि एकदम सम्झना छ भन्न चाहन्छु, दुर्गा पाण्डे दाईले पनि, अनि भर्खर साथी सिरोमा सेतोको लागि पनि मिठो माया मिठो सम्झना छ भन्न चाहन्छु भन्दै सिकिन्छु दिदी। नमस्ते, नमस्ते।
0: हवस् त, नमस्कार। उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। यसरी नै साथीहरूसँग बिटा कुराकानीको साथमा हामीहरू यो समय अवधिभर बित्ने छ। तपाईँले पनि फटाफट फोन गर्नुहोस्, तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला छ, फटाफट फोन गर्नुहोस् लाग्छ। र अन्य साथीहरूले पनि प्रयास गर्दै जानुहोला, र तपाईँसँग हामी कुराकानी गर्ने प्रयत्न गरिराखेका छौँ, र मिठा कुराकानी पनि भइराखेको छ, र कार्यक्रममा पनि मिठा गीतहरू बजिराखेको छ। यति बेला अर्को साथी पनि हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। हेलो। हजुर, नमस्कार।
2: हजुर,
0: नमस्कार। हजुर,
2: नमस्ते, नमस्कार।
0: हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: हजुर
0: हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ भने?
2: प्रोग्रामको लागि फोन गरेको थियो।
0: हजुर, प्रोग्रामको लागि फोन गर्नुभयो, कहाँदेखि बोल्नुभयो?
2: हजुर, म सिन्धुलीबाट।
0: सिन्धुलीबाट शुभ नाम?
2: हिरादेवी मगर।
0: हिरादेवी मगर बोल्नुभयो।
2: हजुर,
0: के छ नि हजुरको खबर?
2: मेरो सबै ठिकै छ, अनि हजुरहरूको?
0: मेरो पनि खबर एकदम ठिक छ, राम्रो छ, रमाइलो छ है। अनि हजुरको सुनाउनुहोस् त्यतातिरको मौसम कस्तो छ? यता रामेछापतिरको चाहिँ अहिले धुम्म भइरहेको छ, यसो अलि चिसो चिसो भएको छ।
2: त्यस्तै हो, मौसमको कुरा गर्नु पर्दाखेरि यता पनि धुम्म भइरहेको छ, पानी पर्ला पर्ला जस्तो भइरहेको छ।
0: अनि खाजा लिनु भयो त?
2: बाँकी नै छ, अनि हजुरले लिनुभयो?
0: मेरो चाहिँ खाजा भइसकेको छ, हजुरको बाँकी रहेछ, समयमै लिनुहोला है त।
2: ए हस् हुन्छ।
0: ल, अरू के छ कार्यक्रमको लागि भन्नुपर्ने, केही सोधपुछ गर्नुपर्ने केही छ?
2: हजुर, खासै त्यस्तो केही छैन।
0: ल, त्यसो भए हामी कार्यक्रमतर्फै लाग्छौँ। एकदमै मिठो गीत बज्ने छ यसपालि पनि, परदेशमै बित्ने भयो दसैँ तिहार, भने एकदमै मिठो गीत, पुरानो गीत बज्नेछ। हजुरले साथी सङ्गीलाई सम्झनुहोस् है त।
2: स्पेसल हजुरकै लागि, अनि दारिद्री मित्रको लागि, अनि एफएम हो टिमको लागि, अनि ज जसले प्रोग्राम सुनेर बस्नुहुन्छ उहाँहरू सम्पूर्णको लागि, र अब स्वदेशमा रहनुभएका, विदेश रहनुभएका सम्पूर्णको लागि भन्दै छुट्टिन चाहन्छु। नमस्ते, नमस्कार।
0: हवस् त, नमस्कार। हुनुहुन्थ्यो सिन्धुलीदेखि हिरादेवी मगरजी हुनुहुन्थ्यो, उहाँसँग नै मिठो कुराकानीको साथमा छुटिसकेका छौँ हामी। यति बेला भने कार्यक्रममा अर्को पनि फेरि एउटा मिठो गीतर्फ लाग्छौँ, गीतपछि हामी फेरि आउनेछौँ, तपाईँ हुने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा एकदमै मिठो दशैंको गीत हामीले राखिसकेका छौं। यस्तै मिठा गीत संगीतहरू तपाईँको माझमा राख्दै हामी अगाडि बढ़िराखेका छौं र साथमा तपाईँसँग पनि मिठा कुराकानी गरिराखेका छौं र तपाईँसँग पनि हामी अझै समय बाँकी छ कुराकानी गर्ने प्रयत्न गरिराखेका छौं। फोन लाग्छ भने तपाईँले फटाफट फोन गर्न सक्नुहुनेछ 0840 40 0026। तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ। यति बेलाको साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्कार दुर्वजी। नमस्कार, आरामै हुनुहुन्छ? हजुर, हामी पनि आरामै छौ भन्नुपर्छ दुर्वजी। अनि के छ त यहाँ नौलो खबर? दसैँ कतिको लागिरहेको छ? हल्का हल्का मात्रै लागिरहेको छ। अब दसैँ नजिकै टिकाको दिनदेखि चाहिँ अलिक धेरै रमाइलो हुन्छ होला है? अनि के छ मौसम? त यता अलिक चिसो चिसो पानी पर्ला जस्तो भइरहेको छ, त्यता के कस्तो छ? त्यता पनि चिसो चिसो छ, ठिक छ। चिसो चिसो मौसममा अब तातो तातो खानेकुरा खाँदै हामीलाई सुन्दै हुनुहुन्छ कि क्या हो? ल, आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नु होला, कार्यक्रम सुन्दै हुनुहुन्छ, खुसी लाग्छ। अरू के छ भन्नुपर्ने? खाजा त भइसक्यो होला? हजुर, मेरो पनि खाजा भइसकेको छ, कार्यक्रम सुन्दै हुनुहुन्छ, खुसी लागेको छ। अरू के छ त नयाँ नौलो खबरहरू भन्नुपर्ने? राम्रो छ, रमाइलो छ, नजिकै छ दसैँ तिहार, होइन? अब रमाइलो हुन्छ केही समयपछि, होइन? रातो टिका निधारमा अनि कानमा जमरा, होइन, सिउरेर यताउता डुल्दाखेरि रमाइलो हुन्छ केही क्षण है? ल, ठिक छ। हामी कार्यक्रम तर्फै लाग त्यसो भए
1: विशेष गीतहरूको लागि अनि त्यो भिडियो अलिक हामी चाहिँ अवसर छ जस्तो लागिरहेको थियो सुरुमा प्रोग्राम चलाउन खोज्दाखेर मलाई विशेष सुर स्वास्थ्य लाग्छ कामना भन्न चाहन्छु। साथै श्री राज महत, राजा महत र छेत्री र हजुरको होल परिवारको लागि अझै गरेको विजया दशमीको चाहिँ यो शुभकामना भन्न चाहन्छु। अनि मेरो घर परिवार सम्पूर्णको लागि दिदी मम्मी बुवा सुनिन्दा छ उहाँहरूको लागि अघि भर्खरै फोन गर्ने बहिनी बिनुको बहिनी एन्ना खत्रीलाई मिठो सम्झना भन्न चाहन्छु। बहिनी रिता सुन्दरलाई मिठो सम्झना भन्न चाहन्छु। प्रिय साथी देवनाजी अनि बहिनी निर्मला पौडेल निर्मला लामा रिया योगलाई एकदम मिस गरेको बोलु भन्छु। अनि साथी रोशन श्रेष्ठ अनि मनोज कार्की अनि दिनेश नेपाली बहिनी धनुज कुराकलाई एकदम मिस मिठो सम्झना भन्न चाहन्छु। सुनी थामी दुर्गा थामी त्यो लागि पनि मिठो सम्झना भन्छु। उर्मिला थापा मगरलाई पनि मिठो सम्झना भन्छु। रवि थापा नयन अनि बहिनी अस्मिता बस्नेत, सुशीला बस्नेत लगायत जति पनि साथीहरू यो बेलामा हामी गरेर सुनेर बसिरहनु भएको छ उहाँ सबै सबैलाई विशेष विजय दशमीको शुभकामना भन्दै भन्दै छुट्टी नै चाहन्छु। विजयजी नमस्कार।
0: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो ध्रुव पाण्डेजी हुनुहुन्थ्यो बन्थलीदेखि। उहाँले पनि आफ्नो साथी साथीसँगलाई सम्झना राखेर छुटिसक्नु भएको छ। पालो तपाईँको रहेको छ, केही समय चाहिँ बाँकी छ, तपाईँसँगै रहेर हामी कुराकानी गर्दैछौ र त्यसै विशेषका कुराहरू पनि गर्न सक्नुहुनेछ कि कस्तो भइरहेको छ तपाईँको गाउँ बस्तीतिर। यति बेला कोही साथी आइसक्नु भएको छ, स्वागत गर्छु। नमस्कार।
2: हेलो दी, नमस्कार।
0: नमस्कार हजुर, नमस्कार। हाम्रो यो आवाज सिन्धुलीदेखि हो कि कता जस्तो लाग्छ? हाम्रो बिनिताजी है। कहिले कहीँ यस्तै हुन्छ क्या, खालि म सिन्धुलीतिर चाहिँ धेरै जस्तो सम्झिन्छु, आवाज पनि त्यताको साथीको जस्तो लाग्यो। धनकुटा देखियो भनेपछि त हाम्रो बिनिता जे हुनुहुन्छ एकदम म सन्चै छु भन्नुपर्छ। कहिले काहीँ चाहिँ अलि अस्वस्थ भएको हो कि जस्तो पनि लाग्छ। ठिक छ, हजुरहरूको मायाले हामी यहाँसम्म अहिले आइपुगेका छौँ, होइन? ठिकै छ, त्यस्तो खासै धेरै बिरामी जस्तो त भन्न सकिँदैन अलिअलि हल्का फुल्का, होइन?
2: अब मौसम चेन्ज हुने बेला हो, चिसो अब गर्मी बिदा हुने बेला हो, त्यही भएर
0: मौसम परिवर्तन हुँदैछ, त्यो भएर पनि अलिअलि समस्या आउँछ। त्यस्तो त भन्नु हुँदैन, यो भनेको निरन्तर चलिरहन्छ, होइन? भइरहेको छ वर्षमा अब मौसमको फेरबदल अनि अरू होइन चिसो तातो यता नमिल्दाखेरि पनि त्यस्तो हुन्छ। अनि हजुरको खबर के छ? दैलेख धनकुटातिरको खबर के छ?
2: ठिकै छ, धुम्म परिराखेको छ पाला कि जस्तो छ, यसपालि नि हिले दसैँ हुन्छ जस्तो छ, धुम्म मौसम खुलेको छैन अनि त्यतातिर गएको कस्तो छ।
0: यता पनि अब अहिलेको मौसम छ, अहिले भन्नुपर्दा त्यस्तै छ, धुम्म भइरहेको छ, चिसो चिसो छ, सकेसम्म यसपालिको दसैँ त्यस्तो हिले दसैँ नहोला भन्ने सोचिरहेको छ, र मौसमविदले पनि अब त्यस्तो हिलो हुँदैन, पानी पर्दैन, घमाइलै हुन्छ यसपालिको दसैँ भन्ने कुराहरू चाहिँ सुनिराखेका छौँ है। ठिकै छ, आज र भोलि होइन अलिकता कुनै ठाउँतिर होइन अलिअलि वर्षाहरू चाहिँ हुन्छ भनिरहेको छ, र दसैँतिर चाहिँ त्यस्तो पानी पर्ने समस्या चाहिँ हुँदैन जस्तो लागिरहेको छ। अनि अरू भन्नुहोस् न आउनुहोस्, खाजा लिनु भयो कि बाँकी छ? हजुर, हाम्रो पनि खाजा अघि नै भइसकेको छ, खाजा खायो भने हजुरसँग मिठा कुराकानी गर्न पाइन्छ भनेर हामी कार्यक्रममा उपस्थित भइसकेका छौँ। लगभग हाम्रो कार्यक्रमको समय पनि सकिन लागिसकेको छ, अन्तिममा भए पनि हाम्रो विनिताजीसँग चाहिँ कुराकानी गर्न सफल भयौँ, एकदमै खुसी छौँ। हजुरलाई पनि सन्चै आरामै कुशलै छौँ भन्ने आशा लिएका छौँ। दसैँ कतिको लागिरहेको छ, सपिङ कतिको भयो?
2: आउँदैछ, राम्रै नै हुँदैछ,
0: राम्रो हुँदैछ है, अहिले ठिकै छ,
2: सफाइ हुँदैछ गाउँ।
0: अनि अब सहरतिर बस्नु भएको आफन्तजनहरू गाउँतिर आउँदै हुनुहुन्छ होला, एकदम रमाइलो भइरहेको छ है।
2: हजुर,
0: भन्नुहोस् त विनिताजी, अब यताको पनि बिस्तारै बिस्तारै अब सहरतिर बस्नुहुने आफन्तजनहरू गाउँ फर्किँदै हुनुहुन्छ, राम्रो छ, रमाइलो छ होइन, जस्तै आएको हो कि जस्तो पनि लाग्छ साथीहरू होइन। अब धेरै पछि आफ्नो इष्टमित्र आफन्तहरू भेट हुँदाखेरि धेरै खुसी पनि लाग्ने रहेछ, अब धेरै समय बस्न होइन आफ्नो आफन्त भेट्नलाई चाहिँ चाडबाड नै आउनुपर्ने जस्तो महसुस पनि हुने कहिले काहीँ चाहिँ कि
2: हो नि। त्यो अब सबै अब परदेशी कता अब आगिरको सिलसिलामा घरि कता कता घरमा त अहिले त
0: ल ठिकै छ, मेरो कुराकानी भयो विनिताजी, हामी अन्य बसाइमा पनि फेरि पनि कुराकानी गर्नेछौँ, समय पनि सकिन लागिसकेको छ, मिठो गीत बज्छ, फेरि पनि हजुरले आफ्नो आफन्तजन साथीजनलाई सम्झनुहोस् है त।
2: हुन्छ, फर्स्ट अफ अल त तपाईँहरू सम्पूर्ण टिमहरूलाई नै आउँदै गरेको विजय दशको शुभकामना, राम्रोसँगले मनाउनु होला, भव्य सभ्य राम्रो होस् भन्न चाहन्छु। अनि श्रुति लोचन लुकेश लुकेशन मलाई चिन्नु नै सम्पूर्ण साथीहरूको लागि भाइ
0: हवस् त नमस्कार। उहाँ हुनुहुन्थ्यो विनिता दाहाल सुवेदीजी हुनुहुन्थ्यो धनकुटादेखि, उहाँले पनि आफन्तजनलाई छोटो मिठोमा सम्झना राखेर छुटिसक्नु भएको छ। अब चाहिँ हामी फोन मार्फत कुराकानी गर्न सक्दैनौ, समय कम छ, मिठा गीत संगीत पनि राख्नुपर्छ, हाम्रो मिठा गीत संगीतहरू राखेनौ भने होइन गीत कार्यक्रमको अर्थ पनि हुँदैन, गीत संगीत नै हाम्रो सारथी होइन साथी हो, त्यही भएर दुःख सुखको बिसाउने चौतारी हो, त्यही भएर मिठा गीत संगीतहरू पनि सुन्नुपर्ने हुन्छ। तपाईँसँग हामी भोलिको समय छ, हामी निरन्तर तपाईँसँग जोडिएर मिठा कुराकानीको साथमा शयात्रा गर्नेछौ, मिठा गीत संगीतहरू पनि राख्दै अगाडि बढ्नेछौ, र तपाईँले कार्यक्रम अवधिभरि केही गुनासाहरू जिज्ञासाहरू छ भने तपाईँले राख्न सक्नुहुनेछ भन्दै अब चाहिँ छुटिनुपर्ने हुन्छ। यतिन्जेलसम्म तपाईँले देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट कार्यक्रम सुन्नुभयो, कार्यक्रममा सहभागिता जनाउनु भयो सम्पूर्ण श्रोता मनहरूलाई मनदेखि धन्यवाद व्यक्त गर्दछु, र कार्यक्रम अवधिबाट बजेका मिठा गीत संगीतका सर्जक श्रेष्ठलाई पनि मनदेखि धन्यवाद व्यक्त गर्दछु, र प्रविधि संयोजनमा साथ दिनुभयो ललिता आयु, र कार्यक्रमको शुरूआती चरणमा हुनुहुन्थ्यो भने अहिले प्राविधिक कक्षबाट साथ दिनुभएको छ, उहाँलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्दै यस कार्यक्रम उकाली उरालीबाट म कार्यक्रम प्रस्तुत सम्झना खड्गी पनि बिदा हुन्छु, तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला, हवस् त नमस्कार।

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
1: वडा स्तरीय भलिबल खेल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिका वडा नम्बर 6 ओखरेनीको सूचना।
2: रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर 6 वडा कार्यालयबाट आर्थिक वर्ष 2083-84 मा वडा स्तरीय भलिबल प्रतियोगिताको लागि

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz।
1: वडा स्तरीय भलिबल खेल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिका वडा नम्बर 6 ओखरेनीको सूचना।
2: रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर 6 वडा कार्यालयबाट आर्थिक वर्ष 2083-84 वडा स्तरीय भलिबल प्रतियोगिताको लागि विनियोजन भएको बजेटबाट उक्त कार्यक्रम सञ्चालनका लागि वडा समितिको निर्णय अनुसार वडा कार्यालय आयोजक र फ्याफुल्ला युवा समितिले व्यवस्थापन गर्ने गरी युवाहरूलाई लक्षित गरी दशैं तिहारको बीचमा वडा स्तरीय भलिबल खेल प्रतियोगिता सञ्चालन गरिने भएको हुँदा उक्त प्रतियोगितामा सहभागी भइदिनु हुनका लागि यस वडाका खेलाड़ी लगायत खेलप्रेमी मानवहरूमा हार्दिक अनुरोध गर्दछौ।
1: खेल सञ्चालन हुने मिति 2083 साल कार्तिक 5 र 6 गते। स्थान सुमल भन्ज्याङ गैरा, रामेछाप नगरपालिका वडा नम्बर 6 रामेछाप।
2: थप जानकारीका लागि वडा अध्यक्ष राजेश तामाङ, सम्पर्क नम्बर 9851-2774-49। वडा सदस्य खड्गबहादुर मगर, सम्पर्क नम्बर 9844-010-234। वडा सचिव अञ्जना खड्का, सम्पर्क नम्बर 9840-6496-05। र फ्याकुल्ला युवा व्यवस्थापन समितिका अध्यक्ष भिजन पाखिन, सम्पर्क नम्बर 9767-9577-71।
3: किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
4: कसरी फलिरहेछ तपाईँको देशमा समय छैन, नगरपालिकाले के गर्ने, चिर्सीले के गर्ने,
5: गाडी भाडा पताएको, अब जम्मा फाइदा भनेको 2 रुपियाँ 5 रुपियाँ हद दाम बस्यो त्यति बस्ने,
4: त्यसको भाउ छ, त्यो भाउ चल्ने सम्बन्धित मान्छेले पाउनु पर्यो कि यो बिचौलियाले अलिकति धेरै छैन।
6: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा, कृषि र किसानका पाटोका कुरा, आलु धेरै हुन्छ, मकै धेरै हुन्छ, कोदो धेरै हुन्छ,
7: गत वर्षको त्यो तरकारी खाने आलु 3 करोडको बिक्री भएको थियो, एउटा कालो गोदारी आलुको बिउ भनिन्छ 6 करोडको आलु बिक्री भएको थियो।
3: किसानका सिधा प्रश्न, विज्ञ र सरकारको जवाब।
4: कृषि दोकानमा म आबद्ध छु, टमाटर साग सब्जी ल्याएर बजारमा बेच्ने, 2 मिटर चामल चाहिँ ल्याएर भोजन गर्ने, मेरो काम त्यो थियो किसानमाथि बजेट ल्याउनु पर्दैन, देख्ने किसान पूर्वमा लाग्यो देख्नुको लाग्दैन।
8: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब आउँदैछ, 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ, म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्ष मन्त्री दिए तपाईँ अगाडि बढ्छु।
3: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
9: कार्यक्रम कृषि सवाल।
10: नमस्कार, कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ। म हुँ असीम सागपदा। कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ, साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ। कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ। काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 MHz सँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 MHz सुनसरी, सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 MHz शंखुवा सभा, रेडियो गुरास 105.2 MHz धनकुटा, रेडियो खबरपालिका 88.7 MHz धनकुटा, सामुदायिक रेडियो हलेसी एफएम 102.4 MHz खोटाङ, रेडियो एभरेस्ट 96.8 MHz सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ। यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 MHz दोलखा, रेडियो बैतेश्वर 94.5 MHz मैना पोखरी दोलखा, रेडियो हिमाली 101.7 MHz दोलखा, रेडियो रामेछाप 95.8 MHz रामेछाप, हजुरको रेडियो 102.1 MHz रामेछाप, रेडियो मेलम्ची 107.2 MHz सिन्धुपाचोक, रेडियो जुगल 98.1 MHz सिलढुङ्गा सिन्धुपाचोक, रेडियो क्रान्ति 90.4 MHz कोशीपारी काभ्रे, रेडियो रसुवा 102.1 MHz धुन्चे रसुवा, नीलकण्ठ एफएम 98.5 MHz धादिङ बेसी धादिङ, रेडियो राजमार्ग 92.1 MHz धादिङ, रेडियो चिम्तेश्वर 90.9 MHz बिजुर नुवाकोट, रेडियो बागमती 107.4 MHz ककनी नुवाकोट, रेडियो कास्की 90.6 MHz पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ। साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 MHz गलिङ स्याङ्जा, रेडियो पाल्पा 97.1 MHz रामपुर पाल्पा, रेडियो सामर्थ्य 92.1 MHz काउसती नवलपुर, रेडियो काउसती 102.6 MHz काउसती नवलपुर, दाउन्नी एफएम 103.4 MHz बर्दघाट नवलपरासी 92.1 MHz धादिङ, रेडियो चिम्तेश्वर 90.9 MHz बिजुर नुवाकोट, रेडियो बागमती 107.4 MHz ककनी नुवाकोट, रेडियो कास्की 90.6 MHz।

6.5 MHz डोटी रेडियो रामारसन 92 MHz अछाम रेडियो नयाँ नेपाल 104.5 MHz दार्चुला रेडियो प्रभु 102.6 MHz कञ्चनपुर रेडियो बुङ्गल 98.3 MHz बझाङ सौगात एफएम 103.6 MHz बैतडी सामुदायिक रेडियो मेलौली एफएम 101.2 MHz मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 MHz बाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ। आजको श्रृंखलामा हामीले चारवटा रिपोर्टलाई कार्यक्रममा राख्ने प्रयास गरेका छौं। विशेष गरी हामीले प्रविधि र प्राविधिक कुराहरू र विशेषत कृषि क्षेत्रमा भए गरेका प्राविधिक कुराहरूलाई उच्च महत्व दिएर हामी चार पाँच दिन जति नै यस्तै विषयहरूलाई यहाँहरू समक्ष राख्नेछौँ। त्योभन्दा पछाडि हामीले अझै यो कार्यक्रमको फर्मेटलाई चाहिँ परिमार्जित गर्दै लानेछौँ। यहाँहरूले सुनिराख्नु भएको छ भने हाम्रा कार्यक्रमहरूलाई पक्कै पनि फलो गर्दै जानुहोला भन्दै आजको श्रृंखलामा हामीले थुपा सिंचाई प्रविधिको महत्वपूर्ण फाइदाका कुराहरूलाई त्यसै गरी इण्डोनेसियाबाट कफी क्षेत्रमा गरेको क्रान्तिलाई चाहिँ नेपालले कसरी लिने भन्ने खालको विषयमा हामी यो विश्लेषणात्मक रिपोर्ट जुन तथ्यपरक रिपोर्टको रूपमा हामी प्रस्तुत गरेका छौँ। त्यसै गरी हामी क्यामोमाइल खेतीको सन्दर्भलाई पनि आजको श्रृङ्खलामा हामीले समय रह्यो भने चाहिँ अजोला खेती अजोला चाहिँ कृषि तथा पशुपालीका लागि पछिल्लो समयमा धेरैले खोज्दै गरेको एउटा अजोलालाई पनि हामीले आजको श्रृङ्खलामा राख्ने प्रयास गरेका छौँ। हामीले अगाडि भने जस्तै क्रमशः हामी थुपा सिंचाई प्रविधि त्यसै गरी इण्डोनेसियाको कफीबाट चाहिँ नेपालले सिक्नुपर्ने पाठ क्यामोमाइल खेतीको प्रविधिका कुराहरू र अजोला खेतीको विषयमा हामी क्रमशः रिपोर्ट राख्नेछौँ। हामी कार्यक्रमको अन्तिम खण्डमा फेरि पनि आउनेछौँ। हामी सबै रहनुहोला। थुपा सिंचाई प्रविधिको मुख्य प्राविधिक विशेषता भनेको जल स्रोतको अधिकतम सदुपयोग र सिंचाई दक्षता वृद्धि गर्नु हो। यस प्रविधिले परम्परागत कुलो वा नहर सिंचाईको तुलनामा पानीको अपव्ययलाई 80-90% कम गर्छ। के तपाईँले थुपा सिंचाई प्रविधि प्रयोग गर्नुभएको छ वा यसको बारेमा के थाहा छ तपाईँलाई? आज हामीले आधुनिक कृषिको मेरुदण्ड थुपा सिंचाई प्रविधि नेपालमा यसको व्यावसायिक सफलता र यसको आवश्यकता कि अपरिहार्यता वा थुपा सिंचाई प्रविधि प्रयोग गर्नेहरू के भन्छन् त वैज्ञानिक आधार के छ वैज्ञानिक प्रभावकारी विकल्पको रूपमा उदाउन सक्ला त? नेपाल एक कृषि प्रधान देश भनिए तापनि यहाँको कुल खेती योग्य जमिनको ठूलो हिस्सा अझै पनि पूर्ण रूपले आकाशीय पानीमा निर्भर रहनुपर्ने विडम्बना अवस्था छ। जलवायु परिवर्तनको बढ्दो प्रभावका कारण परम्परागत पानीका मुहानहरू सुक्दै गएको मनसुनी वर्षाको समय अनुचित बन्दै गएको र खडेरीको प्रकोप बढ्दै गएको वर्तमान परिप्रेक्ष्यमा थुपा सिंचाई प्रविधि अर्थात ड्रिप इरिगेशन टेक्नोलोजी नेपालको कृषि क्षेत्रको लागि एक आधुनिक वैज्ञानिक र प्रभावकारी विकल्पको रूपमा उदाएको छ। बोट बिरुवाको जरामा सिधै आवश्यक मात्रामा थोपा थोपा गरी पानी पुर्याइने यो प्रविधि नेपालमा सफल कि असफल भन्ने बहसलाई खेलाउँदा यसलाई व्यावसायिक कृषि टनेल खेती र सुक्खा क्षेत्रका लागि पूर्ण रूपमा सफल र अपरिहार्य मान्न सकिन्छ। विशेष गरी काठमाडौँ उपत्यका वरपरका क्षेत्रहरू धादिङ काभ्रे चितवन कास्की लगायतका जिल्लाहरूमा व्यावसायिक कृषि पकेट क्षेत्रहरूमा यस प्रविधिको प्रयोगले कृषि उत्पादन र उत्पादकत्वमा ठूलो क्रान्ति नै ल्याएको छ भन्दा फरक नपर्ला। थुपा सिंचाई प्रविधिको मुख्य प्राविधिक विशेषता भनेको जल स्रोतको अधिकतम सदुपयोग र सिंचाई दक्षता वृद्धि गर्नु हो। यस प्रविधिले परम्परागत कुलो वा नहरको सिंचाईको तुलनामा पानीको अपव्ययलाई 80-90% कम गर्छ, जसले गर्दा थोरै पानी उपलब्ध भएको स्थानमा पनि धेरै क्षेत्रफलमा खेती गर्न सम्भव हुन्छ। यसका साथै पानीको पाइपलाई नै झोलमल वा घुलनशील रासायनिक मललाई सिधै बिरुवाको जरासम्म पुर्याउने फर्टिगेसन विधिको प्रयोगले मलको क्षयकरण रोक्नुका साथै बिरुवाले पोषक तत्व छिटो ग्रहण गर्न पाउँछन्। यसले एकातिर मल र पानीको उचित सदुपयोग गराउँछ भने अर्कोतर्फ गोडमेल गर्ने समय जनशक्ति र गोडमेलको लागतमा ठूलो बचत गराउँछ। फलस्वरूप विमौसमी तरकारी फलफूल गोलभेडा काँक्रो र उच्च मूल्यका नगदे बाली उत्पादन गर्ने किसानहरूको लागि आमदानीमा उल्लेख्य वृद्धि भई यो प्रविधि व्यावसायिक स्तरमा अत्याधिक सफल प्रमाणित भएको छ। हाल नेपाल सरकारले कृषि विकास कार्यालयहरू र स्थानीय तह मार्फत पनि यस प्रविधिमा करिब 50-85% अनुदान व्यवस्था मिलाएपछि साना र व्यावसायिक किसानहरूमा पनि यसप्रति आकर्षण र पहुँच बढ्दै गएको देखिन्छ। अर्कोतर्फ नेपालका परम्परागत र निर्वाहमुखी साना किसान

मास यो प्रविधि केही हदसम्म चुनौतीपूर्ण र कतिपय अवस्थामा आंशिक रूपमा असफल जस्तो पनि देखिएको छ। यसका मुख्य बाधक भनेको प्रणाली जडान गर्दा लाग्ने शुरूआती उच्च प्राविधिक तथा आर्थिक लागत हो, जुन साना र कमजोर आर्थिक अवस्था भएका किसानहरूको पहुँच भन्दा बाहिरको विषय बन्न सक्छ। यस्तै ग्रामीण क्षेत्रमा प्राविधिक ज्ञान र सचेतनाको कमीका कारण फोहोर वा धमिलो पानीको प्रयोग गर्दा ड्रिपर र नोजलहरू छिट्टै जाम हुने, फिल्टरको नियमित सफाई नगर्ने र प्रणालीमा सामान्य समस्या हुँदा पनि यसको मर्मत सम्भार गर्न नसक्ने जस्ता समस्याहरू व्यापक छन्। बिग्रिएका पार्ट पुर्जाहरू स्थानीय बजारमा सहजै उपलब्ध नहुनु र पहाड़ी भूभागका साना तथा भिरालो गराहरूमा अथवा बारीहरूमा धान वा गहुँ जस्ता खाद्यान्न पारीका लागि यो प्रविधि आर्थिक रूपमा किफायती नहुनेले पनि यसलाई देशका सबै भाग र बालीमा समान रूपमा सफल हुन भने सकेको छैन। कतिपय स्थानमा सरकारी तथा गैर सरकारी निकायहरूबाट निशुल्क वा अनुदानमा बाँडिएका थोपा सिंचाईका सेटहरू केवल प्राविधिक तालिम र मर्मत सम्भारको उचित व्यवस्था नहुँदा खेतबारीमा प्रयोगविहीन भएर तन्किएका छन्, जसले यसको व्यवस्थापकीय र नीतिगत कमजोरीलाई स्पष्ट पार्छ। यस्ता तमाम व्यावहारिक र प्राविधिक चुनौतीहरूका बावजुद थोपा सिंचाई प्रविधिलाई नेपालको सन्दर्भमा एउटा विलासिताको रूपमा मात्र नहेरी यसलाई अपरिहार्य राष्ट्रिय आवश्यकताको रूपमा बुझ्न भने अति जरूरी छ। नेपालको विशिष्ट भौगोलिक बनावट अनुसार धेरै जसो खेतीयोग्य जमिन डाँडाकाँडा र माथिल्लो भेगमा अवस्थित छन् भने पानीका मुख्य स्रोतहरू तल्लो बेसी वा नदी किनारमा छन्। यस्तो जटिल अवस्थामा पम्पिङ प्रविधि वा सोलर प्रणाली मार्फत माथि उकारिएको महँगो पानीलाई थोपा थोपा गरेर अति किफायती ढंगले प्रयोग गर्न थोपा सिंचाई बिना सम्भव नै छैन। जलवायु परिवर्तनको बढ्दो जोखिमलाई न्यूनीकरण गर्न र घरदो जल स्रोतको अधिकतम उपयोग गर्दै प्रत्येक थोपाबाट बढी उत्पादन लिने राष्ट्रिय लक्ष्य हासिल गर्न यो प्रविधि नै निर्विकल्प माध्यम बन्न सक्छ। समग्रमा भन्नुपर्दा थोपा सिंचाई आफैमा त्रुटिपूर्ण वा असफल प्रविधि भने होइन, बरु यसको बुझाई, कार्यान्वयन, प्रक्रिया र व्यवस्थापनमा सरकारवाला निकायहरूको कमजोरी देखिएको मात्र हो। यस प्रविधिलाई नेपालभर पूर्ण रूपमा सफल र सर्वव्यापी बनाउन केवल उपकरण वितरणमा मात्र जोड नदिई किसानहरूलाई स्थानीय स्तरमै व्यावहारिक प्राविधिक र मर्मत सम्भार सम्बन्धी तालिम दिनु नितान्त आवश्यक छ। सरकारी नीतिहरू आयातित प्लास्टिकका सामग्रीहरूमा मात्र भर नपरि स्वदेशी उद्योगहरूलाई प्रोत्साहन गर्ने र स्थानीय बजारमै यसका पाट पूर्जाहरू सस्तो मूल्यमा उपलब्ध गराउनेतर्फ लक्षित हुनुपर्छ। साथै सहकारी र समूहगत खेती मार्फत सामूहिक सिंचाई प्रणाली विकास गर्न सके लगानीको भार पनि कम हुनेछ। यदि राज्यले प्राविधिक सहयोग, सस्तो बजार र किसानको दक्षता अभिवृद्धिमा प्रभावकारी समन्वय गर्ने हो भने थोपा सिंचाई प्रविधि नेपालको कृषि रूपान्तरण र दिगो आर्थिक विकासको एक दरिलो र मजबुत आधार बन्ने निश्चित छ। कफी एउटा पेय पदार्थ मात्र नभएर यो विश्वव्यापी रूपमा खर्बौं डलरको कारोबार गर्ने एउटा शक्तिशाली कृषि अर्थतन्त्र हो र जब हामी विश्वको कफी आपूर्ति श्रृंखला अर्थात ग्लोबल कफी सप्लाई चेनको कुराकानी गर्छौ, इण्डोनेसिया विश्वकै चौथो ठूलो उत्पादक राष्ट्रका रूपमा अग्र स्थानमा उभिने गर्छ। ब्राजिल, भियतनाम र कोलम्बिया पछिको यो टापुहरूको देशले वार्षिक लाखौं मेट्रिक टन कफी विश्व बजारमा निर्यात गर्दै आएको छ। तर इण्डोनेसियाको कथा केवल उत्पादनको परिमाणमा मात्र सीमित छैन, विगतमा परम्परागत र व्यापारिक रोबस्टा कफीका रूपमा चिनिने यो देशले पछिल्लो दुई दशकमा कसरी उच्च गुणस्तरीय स्पेशलिटी अराबिका कफीमा आफूलाई रूपान्तरण गर्यो, कसरी 95% साना किसानहरूलाई एउटै व्यावसायिक सञ्जालमा जोडेर विश्व बजारमा ठूलो प्रभाव पार्यो, आजको यो विशेष कर्पोरेट रिपोर्टमा हामी इण्डोनेसियाको कफी क्रान्तिको रणनीतिक मोडल र यसबाट नेपाल जस्ता विकासोन्मुख देशहरूले सिक्नुपर्ने व्यावसायिक पाठहरूबारे विस्तृत विश्लेषण गर्नेछौ। इण्डोनेसियामा कफीको व्यावसायिक शुरूआत डच औपनिवेशिक कालबाट भएको हो। शताब्दीसम्म यो केवल एउटा कच्चा पदार्थ निर्यात गर्ने माध्यम मात्र बन्यो, तर 21 औं शताब्दीको शुरूआतसँगै इण्डोनेसियाली कृषि क्षेत्रले एक रणनीतिक मोड लियो। उनीहरूले आफ्ना प्राकृतिक स्रोतहरूको सूक्ष्म अध्ययन गरे। सुमात्रा, जाभा, बाली, सुलावेसी र फ्लोरेस जस्ता टापुहरूमा रहेको भल्केनिक वा ज्वालामुखी माटो र त्यहाँको हावा पनि उच्च गुणस्तरको अराबिका कफीका लागि विश्वकै सर्वोत्कृष्ट मानिन्छ। इण्डोनेसियाले आफ्नो सम्पूर्ण ध्यान
कम मूल्यको रुवास्ताबाट बढाएर उच्च मूल्य पाइने स्पेशलिटी कफीतर्फ केन्द्रित गर्यो। यसका साथै उनीहरूले आफ्नो परम्परागत प्रशोधन विधि अर्थात गिलिङ बासालाई आफ्नो युनिक सेलिङ प्रपोजिसन बनाए। यो विशेष ओसिलो प्रशोधन विधिले कफीलाई कम अम्लीय र बाक्लो स्वाद दिन्छ, जसले गर्दा स्टार बक्स जस्ता बहुराष्ट्रिय कर्पोरेट हबहरूले इन्डोनेसियाली कफीलाई आफ्नो प्रिमियम ब्लेन्डमा अनिवार्य रूपमा सामेल गर्न थाले। कुनै पनि कृषि क्रान्तिको दिगोपन एउटा मूल्य श्रृंखला अर्थात भ्यालू चेनमा मात्र निर्भर रहन्छ। इन्डोनेसियाको कफी क्षेत्रको सबैभन्दा बलियो पक्ष भएको 95% उत्पादन साना पारिवारिक किसानहरूको हातमा हुनु हो। ठूला कर्पोरेट फार्महरूमा मात्र भर नपरी इन्डोनेसियाले साना किसानहरूलाई सुदृढ कृषि सहकारीमा संगठित गर्यो। यी सहकारीहरूले तीनवटा मुख्य काम गरे। गुणस्तर नियन्त्रण, किसानहरूलाई रोपणदेखि कटारीसम्मको प्राविधिक तालिम र मापदण्ड प्रदान गरियो। बिचौलियाको अन्त्य, गाउँमै आधुनिक संकलन तथा प्रशोधन केन्द्रहरू स्थापना गरी किसानको उत्पादन सोझै सहकारी मार्फत प्रशोधन गरियो। प्रत्यक्ष बजार पहुँच, सहकारीहरूले सोझै अन्तर्राष्ट्रिय खरिदारहरूसँग दीर्घकालीन व्यापारिक सम्झौता अर्थात डाइरेक्ट ट्रेड कन्ट्याक्ट गर्न शुरू गरे। यसले गर्दा मध्यस्थकता तथा बिचौलियाले लैजाने नाफा सोझै किसान वा स्थानीय सहकारीको खातामा पुग्यो, जसले गर्दा कृषि क्षेत्रमा व्यापक पुँजी निर्माण गर्यो। इन्डोनेसियाली कफी क्रान्तिको चौथो महत्वपूर्ण पाटो हो आन्तरिक बजारको प्रबन्धन र आधुनिक प्रविधिको प्रयोग। केवल वैदेशिक निर्यातमा मात्र भर नपरी इन्डोनेसियाले आफ्नै देशका प्रमुख शहरहरू जस्तै जकार्ता र बालीमा थर्ड वेभ कफी संस्कृतिको विकास गर्यो। स्थानीय युवा उद्यमीहरूले स्वदेशमै कफीलाई नै प्रिमियम ब्रान्डमा स्थापित गरे, जसले गर्दा देशको कुल उत्पादनको ठूलो हिस्सा देशभित्रै उच्च मूल्यमा खपत हुन थाल्यो। यसका साथै अन्तर्राष्ट्रिय बजारमा पारदर्शिता र विश्वास कायम गर्न उनीहरूले डिजिटल ट्रेसेबिलिटी लागू गरे। उपभोक्ताहरूले कफीको पोकोमा रहेको क्यूआर कोड स्क्यान गरेर त्यो कफी कुन टापुको हो, कुन उचाइमा रहेको फार्मबाट कुन किसानले फलाएको र कसरी प्रशोधन गरिएको भन्ने कुरा पूर्ण तथ्याङ्क हेर्न सक्छन्। यो लेभलको कर्पोरेट ट्रेसेबिलिटी इन्डोनेसियाली कफीको ब्रान्ड भ्यालुलाई विश्वमै शीर्ष स्तरमा पुर्याएको थियो। इन्डोनेसियाको यो बोर्डरले हामीलाई एउटा स्पष्ट व्यावसायिक पाठ दिन्छ। कृषिमा रूपान्तरण ल्याउन जमिनको विशाल भूभाग होइन, स्पष्ट नीति प्रविधि गुणस्तर र सही ब्रान्डिङको आवश्यक पर्छ। नेपालको सन्दर्भमा कुरा गर्ने हो भने हाम्रा महाभारत पर्वत श्रृंखलामा फुल्ने हिमालयन अराबिका कफी आफ्नो विशिष्ट स्वाद र अर्ग्यानिक पहिचानका कारण अन्तर्राष्ट्रिय प्रिमियम बजारमा उच्च माग रहेको कफीमा पर्छ। तर हामी अझै पनि छरिएर रहेको उत्पादन र परम्परागत बजार पद्धतिमै सीमित छौं। यदि नेपालले पनि इन्डोनेसियाली मोडललाई पछ्याउँदै जाने हो भने हाम्रा पहाड़ी साना किसानहरूलाई व्यवस्थित सहकारी र प्रविधिसँग जोड्ने, कस्टम हायरिङ सेन्टर मार्फत आधुनिक प्रशोधन र जीपीएस ट्रेसेबिलिटी लागू गर्ने र स्वदेशी तथा वैदेशिक बजारमा हिमालयन प्रिमियम ब्रान्डका रूपमा आक्रात्मक बजारीकरण गर्ने हो भने कफी नेपालको अर्थतन्त्रलाई टेवा पुर्याउने प्रमुख कृषि निर्यात बाली बन्न सक्छ। इन्डोनेसियाले 95% साना किसानहरूको पाखुराको भरमा विश्व जित्न सक्छ भने नेपालले पनि आफ्नो हिमाली र पहाड़ी माटोको सम्भावनालाई उपयोग गर्दै कफी क्षेत्रमा ठूलो फड्को मार्न सम्भव छ। क्यामोमाइल औषधि गुणले भरिपूर्ण यस्तो बहुमूल्य जडीबुटी हो जसको माग आज विश्वभरका मानिसहरूमा तनाव अनिद्रा र स्वास्थ्य समस्या समाधानका लागि तीव्र रूपमा बढ़िरहेको छ। नेपालको तराईदेखि पहाड़सम्मका बाँझो र भिरालो जमिनमा समेत क्यामोमाइलको व्यवसायिक खेती गरेर मनक्कीय आमदानी लिन सकिन्छ। अन्तर्राष्ट्रिय बजारमा क्यामोमाइलको इन्सेसियल ऐल प्रति लिटर 50,000 देखि 80,000 रुपियाँसम्ममा बिक्री हुने गर्छ। परम्परागत बाली भन्दा कम पानी, कम मेहनत र छोटो समयमै उच्च प्रतिफल दिने भएकाले क्यामोमाइल खेती नेपाली किसानका लागि नयाँ र आकर्षक आमदानीको बन्न सक्छ। के तपाईँलाई थाहा छ, संसारभरका मानिसहरू तनाव घटाउन, राम्रो निद्रा पाउन र पेटको स्वास्थ्य सुधार्न जुन हर्बल टी र इसेन्सियल ओइल खोज्छन् त्यसको मुख्य स्रोत एउटा सानो सेतो फूल हो क्यामोमाइल। सानो सेतो फूल हो क्यामोमाइल। नेपालका पहाड़ी भिरालो तथा तराईका कम उब्जाउ जमिनमा पनि सजिलै खेती गर्न सकिने क्यामोमाइललाई सेतो सुनभन्दा फरक नपर्ला। अन्तर्राष्ट्रिय बजारमा क्यामोमाइलको तेल प्रति लिटर करिब 50,000 देखि 80,000 सम्म बिक्री हुन्छ। आजको यस विशेष भिडियोमा हामी क्यामोमाइल खेतीको प्रारम्भिक पक्ष, बेर्न सार्ने विधि, प्रशोधन र यसबाट पनि आमदानीको पूर्ण लेखाजोखा गर्दैछौ। कार्यक्रम अवधिभर हेरेर अनि सुनेर साथ दिनुहोला।
प्रजाति, हावा पानी र माटोको तयारी। क्यामोमाइल खेती शुरू गर्नु अघि यसको सही प्रजाति र हावा पानी बुझ्न भने आवश्यक छ। पहिलो प्रजातिको कुराकानी गरौं। व्यावसायिक रूपमा दुई प्रकारका क्यामोमाइल खेती गरिन्छ। एउटा जर्मन क्यामोमाइल जुन एक वर्ष बाली हो, यसमा अत्यधिक तेल र क्यामा जुलिन पाइने भएकाले नेपालका लागि यही प्रजाति सबैभन्दा उत्तम मानिन्छ। दोस्रो रोमन क्यामोमाइल हो जुन बहुवर्षीय हुन्छ। दोस्रो हावापानी र माटो। क्यामोमाइललाई चिसो र सुक्खा हावापानी चाहिन्छ। नेपाललाई तराई, भित्री मधेस र मध्य पहाड़ी क्षेत्रमा कार्तिक मंगिरमा बिउ रोपेर चैत्र वैशाखमा उत्पादन लिन सकिन्छ। 6.5-7.5 पीएच भएको दोमट वा बलौटे दोमट माटो यसका लागि उपयुक्त मानिन्छ। पानी नजम्ने, घाम राम्रोसँग लाग्ने बाँझो वा पाको जमिनमा पनि यसका लागि राम्रो मानिन्छ। बिउदर, नर्सरी र बेर्न सार्ने प्रविधि। अब कुराकानी गरौं नर्सरी व्यवस्थापन र बेर्न सार्ने प्राविधिक विधिको। एक रोपनी जमिनका लागि जम्मा 15-20 ग्राम बिउ भए पुग्छ। यसको बिउ अत्यन्तै मसिनो हुने भएकाले बिउ छर्दा धुलो वा बालुवासँग मिसाएर छर्नुपर्छ। कार्तिक महिनामा राम्रोसँग खनजोत गरी कम्पोस्ट मल मिलाएर 1 मिटर चौडा नर्सरी ब्यार बनाउनुपर्छ। बिउ छरेपछि हल्का माटो वा परालले छोपेर हजारीबाट पानी छर्किनुपर्छ। नर्सरीमा बिउ छरेको 30-35 दिनमा बेर्ना 10-12 सेन्टिमिटर अग्ला हुन्छन्। त्यसपछि खनजोत गरी तयार पारिएको खेतमा लाइनदेखि लाइनको दूरी 30 सेन्टिमिटर र बोटदेखि बोटको दूरी 15-20 सेन्टिमिटर कायम गरी बेर्न सारिन्छ। शुरूआती अवस्थामा हल्का सिंचाई गरिन्छ। क्यामोमाइल धेरै बल नखोज्ने बाली भए पनि एक रोपनीमा 500 किलो गोबर मल र सामान्य मात्रामा एनपीके प्रयोग गर्दा उत्पादन राम्रो हुन्छ। टिपाई र प्रशोधन प्रविधि। बेर्न सारेको 60-70 दिनपछि क्यामोमाइलमा ढकमक्क फूल फुल्न थाल्छ। यहाँ टिपाई र प्रशोधन नै सबैभन्दा महत्वपूर्ण प्राविधिक चरण हो। फूल टिपाई गर्दा जब फूलका सेता पत्र दलहरू पूर्ण रूपमा तेर्सो हुन्छन् तब मात्र टिप्नुपर्छ। टिपाई सधैँ बिहानको शीत सुकेपछि अर्थात बिहान 10 बजेदेखि दिउँसो 2 बजेसम्म गर्नुपर्छ, किनकि यो समयमा फूलमा तेलको मात्रा सर्वाधिक हुन्छ। एक सिजनमा 3-4 पटकसम्म फूल टिप्न सकिन्छ। प्रशोधनको कुराकानी गर्दा क्यामोमाइलबाट दुई तरिकाले आमदानी लिन सकिन्छ। पहिलो चियाका लागि सुकाउने विधि। टिपिएका फूलहरूलाई सोझै घाममा नसुकाई छहारीमा 3-4 दिन सुकाइन्छ। यसरी सुकाइएको फूल ग्रेडिङ गरी हर्बल चियाका रूपमा प्याकिङ गरिन्छ। दोस्रो तेल निकाल्ने विधि। ताजा वा हल्का सुकेका फूलहरूलाई स्टिम डिस्टिलेसन प्रविधिबाट प्रशोधन गरिन्छ। 3-4 घण्टाको डिस्टिलेसन पछि गहिरो निलो वा सुनौलो रंगको क्यामोमाइल इन्सेसियल ओइल प्राप्त हुन्छ। अब लागौं सबैभन्दा रोचक विषय अर्थात आमदानी र नाफाको हिसाब किताबतर्फ। एक रोपनी जमिनमा बिउ, नर्सरी, खेत तयारी, मलजल, सिंचाई, मजदूरी र प्रशोधन खर्च गरी कुल अनुमानित लागत 14,000 रुपियाँ लाग्छ। उत्पादन र बिक्रीतर्फ हेर्दा यदि सुकेको फूल बेच्ने हो भने एक रोपनीबाट 40-50 किलो सुकेको फूल उत्पादन हुन्छ, जसको बजार मूल्य 600-800 प्रति किलोले हिसाब गर्दा पनि 30-40,000 रुपियाँ आमदानी हुन्छ। यदि एसेन्सियल ओइल निकाल्ने हो भने एक रोपनीबाट 1-1.5 लिटर तेल निकाल्न सकिन्छ, जसको बजार मूल्य 50-60,000 न्यूनतम रहेको छ, जसलाई हिसाब गर्दा 60-90 रुपियाँसम्म जान सक्छ। सबै कटाएर एक रोपनीबाट 4-5 महिनाको अवधिमा कम्तीमा 35-60,000 खुद नाफा कमाउन सकिन्छ। यदि 10 रोपनीमा व्यवसाय खेती गर्ने हो भने सिजनमा 5-6 लाख रुपियाँ सहजै आर्जन गर्न सम्भव छ। जलवायु परिवर्तनका कारण परम्परागत बालीमा जोखिम बढ़िरहेका बेला क्यामोमाइल जस्ता बहुमूल्य जडीबुटी खेती नेपाली किसानका लागि दरबिलो विकल्प बन्न सक्छ। थोरै सिंचाई, कम मेहनत र बाँझो जमिनमै पनि उच्च प्रतिफल दिने भएकाले प्रविधिलाई अंगीकार गर्न सके कृषिबाटै समृद्धि सम्भव छ।
यिनै जानकारीहरू सँगसँगै आजको श्रृङ्खलाको समय सकिनिसकेको छ। यहाँहरूको कुनै पनि समस्या, जिज्ञासा, गुनासाहरू, अन्यहरू छन् अथवा कृषि अन्तर्गतका विषयहरूमा चाहिँ यसरी कार्यक्रममा ल्याइदिए हुन्थ्यो, अनियोल भएका विषयहरू छन् भने यहाँहरूले सिधा हटलाइन नम्बर 98510 97192 98510 97192 टेलिफोन, एसएमएस अथवा वाट्सएप गरेर पनि आफ्ना कुराहरू लेख्न सक्नुहुन्छ, पढाउन सक्नुहुन्छ भने असीम सापडे यहाँहरूको माझबाट बिदा पनि अनुमति पाउँछु। सुदेशमै रह, कृषि कर्म गरौं, नमस्कार।

0: हजुरको रेडियो 102.1 MHz।
1: सम्पूर्ण उमाकुण्ड गाउँपालिका वासीमा हार्दिक निमन्त्रणा।
2: उज्यालो नेपाल पार्टी रामेछापले रामेछापको उमाकुण्ड गाउँपालिकामा ऐतिहासिक प्रथम भेला तथा पालिका समिति गठन कार्यक्रम आयोजना गर्न लागेको छ। कार्यक्रममा उमाकुण्ड गाउँपालिकाका सम्पूर्ण शुभेच्छुक समर्थक तथा आम नागरिकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
1: कार्यक्रममा प्रमुख अतिथिका रूपमा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको विशेष उपस्थिति रहनेछ। कार्यक्रम यही मिति 2083 साल कार्तिक 7 गते माकुण्ड गाउँपालिका 4 स्थित च्यादलु माकुण्ड गाउँपालिका हलमा आयोजना हुनेछ। त्यसैले माकुण्ड गाउँपालिकावासी सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई भव्य र सभ्य रूपमा सफल बनाउन हार्दिक अनुरोध गर्दछौ।
2: उज्यालो नेपाल पार्टी रामेछाप।

0: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपंक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपंक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
0: कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम।
1: लक्षित लाभग्राही कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
0: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
1: लक्ष्य 22 पटक।
0: स्वीकृत बजेट 88 लाख।
1: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपंक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
0: अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढ़ीमा 50% वा 4 लाख रूपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
1: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
0: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
1: निवेदकको व्यक्तिगत तथा 3 पुस्तक विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
0: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि, जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
1: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि। गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि। कारोबार सम्बन्धी अन्य कागजातहरू।
0: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
1: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
0: र स्थानीय तहको कृषि पशुपन्छी शाखाको सिफारिस पत्र।
1: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
0: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
1: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू।
0: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण।
1: अदुवा, बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण।
0: व्यावसायिक पशुपन्छी मत्स्यपालन उत्पादन र प्रशोधन।
1: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण।
0: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण।
1: मौरी पालन व्यवसाय र मह प्रशोधन।
0: च्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन।
1: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा निर्यात।
0: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय।
1: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण।
0: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण।
1: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन।
0: फलफूल प्रशोधन र बजारीकरण।
1: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण।
0: प्राङ्गारिक घरेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण।
1: प्राङ्गारिक कृषि वस्तु निर्यात।
0: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण।
1: घाँसबाट हे, साइलेज तथा हिलेज उत्पादन व्यवसाय।
0: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली। रामेछापको माकुण्ड गाउँपालिका 1 गुम्देन स्थित जिल्लाकै अग्लो भूभागमा अवस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेनमा विशेष पूजा तथा कार्यक्रम आयोजना हुँदैछ। पूर्व मन्त्री तथा उज्यालो पार्टीका केन्द्रीय अध्यक्ष श्री कुलमान घिसिङजीको प्रमुख आतिथ्यतामा काङ छोर्तेनमा विश्व शान्ति पूजा आयोजना गरिएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई सहभागी हुन हार्दिक निमन्त्रणा गर्छ। गरिएको छ।
2: कार्यक्रम 2083 साल कार्तिक पूर्णिमा कार्तिक 9 र 10 गते बिहान 9 बजेदेखि उमाकुण्ड गाउँपालिका एक रामेछाप स्थित कांचो तेलमा हुनेछ।
0: कार्यक्रममा सहभागी भई धार्मिक तथा आध्यात्मिक पुण्य लाभ लिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
2: आयोजक प्राकृतिक बौद्ध स्तूपा कांचो तेल संरक्षक समिति उमाकुण्ड गाउँपालिका एक कुन्देल लाछेवा रामेछाप।
3: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
4: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
3: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 98692599998।
7: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
0: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
7: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
0: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
7: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
0: सम्पर्क नम्बर 0845410043 98630423422।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रिमियम उत्पादनहरू।
2: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
1: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
0: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
1: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
0: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
1: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
0: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
1: हिंसा सहनु हुँदैन, आवाज उठाउनुपर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
0: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410 40। इमेल dhramechap@gmail.com।
1: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
2: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
3: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
4: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 98054175, 98146906, 98064417188।
3: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
4: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
5: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
6: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
5: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9513 45701 र 9513 45702 वा सोही नम्बरमा रहेको भाइबर, वाट्सएप, इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
6: छलफलका आधारमा प्रिस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
0: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
4: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली। सम्पर्क नम्बर 0485403998, 0485403998।
0: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
4: रामेछाप जिल्लाको 8 वटै स्थानीय तहहरूको संयुक्त पहल।
0: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
1: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
0: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ, हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए। उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाखो बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
1: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
0: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बारीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
1: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
0: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
1: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
0: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
7: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
8: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
9: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
7: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-2245-44,
9: 9840-37-78-93। ओम कपास उद्योग, गोलन्दुर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
10: भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
11: के जिस्के किने, शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ। रोग त काँडै निकाले जस्तो भयो, चटक्कै।
4: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाऊ।
10: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
4: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
1: गोलन्दुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
4: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्दुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्दुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
12: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
13: अन्त नि, हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
10: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली।
12: सम्पर्क नम्बर 0475-94-66, 98-692-65-99-8।

0: आँखामा चोट लाग्यो अब के गर्ने?
1: चोट लागेमा आँखा मिच्नु हुँदैन, आँखामा गरेको वस्तु आफै निकाल्ने प्रयास गर्नु हुँदैन। यसो गर्दा आँखामा थप क्षति पुग्नुका साथै दृष्टि सधैँका लागि गुम्न सक्छ। आँखामा रासायनिक पदार्थ परेमा आँखा नमिच्नुहोस्, बरु लगातार 30 मिनटसम्म सफा पानीले आँखा पखाल्नुहोस्। आँखामा चोट लागे दृष्टि धमिलो भएमा, रगत आएमा जति सक्दो चाँडो आँखा उपचार केन्द्रमा वा आँखा अस्पताल जानुहोस्।
0: आँखामा चोटपटक लाग्नबाट कसरी जोगिने?
1: भान्साका तथा कारखानाका धारिला वस्तु, निर्माण औजारहरू, खेलकुद जस्ता सामग्रीहरू चलाउँदा होसियारी अप्नाउनुहोस्। पटाका जस्ता जोखिमयुक्त वस्तुहरूको सम्पर्कबाट टाढा रहनुहोस्। जोखिमयुक्त क्षेत्रमा काम गर्दा अनिवार्य रूपमा सुरक्षा चस्मा लगाउनुहोस्।
0: अनि साना बालबालिकाहरूलाई?
1: नवजात तथा स्कुले बालबालिकाहरूलाई आँखामा लाग्ने चोटबाट जोगाउनका लागि चुच्चो धारिलो वस्तु नदिनुहोस्। पेन्सिल, कम्पास, अध्ययनका चुच्चा औजारहरू प्रयोग गर्दा तथा घर बाहिर वा विद्यालयमा समेत खेल्दा विशेष सावधानी अपनाउन सिकाउनुहोस्।
0: जनचेतनाका लागि नेपाल आँखा कार्यक्रम ती गंगा आँखा प्रतिष्ठान काठमाडौँ। आँखालाई माया गरौं, दृष्टिको रक्षा गरौं। लभ यो आज से व्यवसाय विश्व दृष्टि दिवस 2083
2: सामुदायिक आँखा केन्द्र मन्थली रामेछाप।
3: महाचार महापहार
4: शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार।
5: यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले, हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड होलिडे। यो योजना मंगसिर 9 गतेसम्म मात्र। आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्।
6: शाओमी किन्दा उपहार एभ्री डे बम्परमा थाइल्यान्ड होलिडे।
7: रंग बहार रंग बहार
8: वर्ष संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
7: वर्ष पेंस से घर रंग लकी ड्रॉ मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जितने मौका पाउनु होस्।
8: साथ ही 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वॉशिंग मशीन लगाए 350 भन्दा बड़ी आकर्षक उपहार पनी।
7: घर रंगाओ, खुशी बनाओ, उपहार जितने अवसर पाओ। वर्ष पेंस।
9: सपरीक्षण पोस्टमार्टम सेवा सञ्चालन सम्बन्धी सूचना। सिन्धुलीको गोलन्जोर गाउँपालिकाको गोलन्जोर आधारभूत अस्पतालले स्थापना कालदेखि नै आम नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य उपचार तथा परीक्षण सेवा प्रदान गर्दै आइरहेको छ। यसै क्रममा अस्पतालको सेवा विस्तार गर्ने उद्देश्यका साथ यही मिति 2083 साल असोज 15 गतेदेखि सपरीक्षण पोस्टमार्टम सेवा समेत यसै अस्पतालबाट सञ्चालन भइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ।
10: उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी गोलन्जोर गाउँपालिकाको सूचना।
9: गोलन्जोर गाउँपालिका सिन्धुलीको आयोजना तथा गाउँपालिका खेलकुद विकास समितिको सहजीकरणमा यही मिति 2083 साल असोज 28 गतेदेखि 30 गतेसम्म उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको हुँदा उक्त प्रतियोगितामा आफ्नो टीम सहभागी गराउनु हुन सम्बन्धित 7 वटाका खेलाड़ीहरूमा जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
10: पुरस्कार राशिहरू।
9: प्रथम पुरस्कार नगद 50,000,
10: द्वितीय पुरस्कार नगद 30,000,
9: तृतीय पुरस्कार नगद 20,000,
10: सान्त्वना पुरस्कार नगद 10,000,
9: उत्कृष्ट खेलाड़ीलाई ₹2,500, उत्कृष्ट स्पाइकरलाई ₹2,000, बेस्ट लिब्रोलाई ₹2,000 र बेस्ट सेटरलाई ₹2,000 प्रदान गरिनेछ।
10: नगद पुरस्कार नियम अनुसार कर कटौती उपलब्ध गराइनेछ।
9: प्रतियोगिताका नियम तथा शर्तहरू।
10: यस प्रतियोगितामा सहभागिता हुने खेलाड़ीहरू गोलन्जोर गाउँपालिका भित्रका खेलाड़ी हुनुपर्नेछ। पालिका भन्दा बाहिरका खेलाड़ी टीममा सहभागी गराई खेल खेलाएमा उक्त टीम प्रतियोगिताबाट स्वत बाहिरिनेछ।
9: एक वडाबाट 2-2 टीम मात्रै सहभागी हुन पाउनेछ। वडा नम्बर 5 को हकमा 3 टीम सहभागी गराउन सक्नेछ। वडा नम्बर 5 को हकमा 3 टीम सहभागी गराउन सक्नेछन्।
10: टीम दर्ता मिति 2083 साल असोज 26 गते भित्र कार्यालय समयमा पालिकाको खेलकुद विकास समितिको सचिवालयमा तोकिएको मापदण्ड पूरा गरी खेलाड़ी विवरण पेश गरिसक्नु पर्नेछ। साथै संलग्न गर्नुपर्ने कागजातहरू नागरिकताको प्रमाण पत्रको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि र पासपोर्ट साइजको 2 फोटो अनिवार्य बुझाउनु पर्नेछ।
9: खेल प्रचलित भलिबल नियम अनुसार खेलाइनेछ।
10: खेल सञ्चालनको क्रममा कुनै विवाद उत्पन्न भएमा रेफ्रीको निर्णय अन्तिम हुनेछ।
9: खेल सञ्चालनको क्रममा खेलाड़ी घाइते भई उपचार गर्नु परेमा प्राथमिक उपचार बाहेक अन्य उपचारको लागि आयोजक जवाफदेही हुने छैन।
10: खेलाड़ीले खेलमा सहभागी हुन जर्सी अनिवार्य लाउनु पर्नेछ।
9: खेलाड़ीको विवरण पेश गर्दा टीम कोच सहित एक टीममा 10 जनाको विवरण बुझाउनु पर्नेछ।
10: यस प्रतियोगितामा सहभागी हुन आउने टीमका खेलाड़ीहरूले खाना बास लगायतको सम्पूर्ण व्यवस्थापन आयोजकबाट हुनेछ।
9: खेल सञ्चालन हुने मिति समय र स्थान।
10: खेल उद्घाटन हुने मिति 2083 साल असोज 28 गते, समय बिहान ठिक 10 बजे।
9: खेल सञ्चालन हुने स्थान गोलुन्जोर गाउँपालिका 5 खनियाखर्क खेल मैदान। खेल समापन 2083 साल असोज 30 गते।
10: थप जानकारीको लागि सम्पर्क नम्बर 9844-31-16-81, 9844-24-59-89।
9: गोलुन्जोर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली।
11: साँझको 6 बजे
12: हजुरको रेडियो

0: नमस्कार, हजुरको रेडियो 102.1 मेगाहर्जको साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाकुसी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिको साथ सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारको मुख्य शीर्षकहरूबाट। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत केन्द्रीय कार्य समिति चयनका लागि मतदान जारी। मतदानको समय बेलुका 7 बजेसम्म थप विद्युतीय सवारीको भाड़ा दर सार्वजनिक डिलक्स र सुपर डिलक्सको 20% बढ़्यो। काठमाडौँको बुढा नीलकण्ठको भाड़ाको घरमा सुन प्रशोधन केन्द्र, 21 किलो सुन बरामद, 3 जना चिनिया नागरिक पक्राउ। कास्कीको पोखरामा आज बिहान स्कूल बस दुर्घटना हुँदा 5 जनाको मृत्यु। तलब वृद्धिको घोषणापछि आकर्षक गन्तव्य बन्दै मलेसिया, नेपाली श्रमिक भने अन्यलमा र सरकारले एसियाडमा पदक जित्ने खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई नगद पुरस्कार सहित सम्मान गर्ने।
1: भगवानको मूर्ति नछैकन अलग राखिदिए है के?
2: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मस्तगत तपाईँ छैन हुँदैन र
3: एक पटक सोच्नुहोस् त के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
4: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्ज द्वारा जारी सन्देश।
5: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
6: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
7: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
5: महिलाहरूको तल्लो पेट दुख्ने, मुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
7: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
8: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
7: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
9: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
10: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
5: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
9: सम्पर्क नम्बर 0475904662 9896299998।
3: हजुरको रेडियो 102.1 मेगा।
0: अब पूरा समाचार। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत केन्द्रीय कार्य समिति चयनका लागि मतदान चलिरहेको छ। आज बिहान 8 बजेदेखि मतदान शुरू भएको थियो। यसअघि बिहान 7 बजे मतदान शुरू गर्ने र दिउँसो 3 बजेसम्म सकिने भनिए पनि ढिलो मतदान शुरू भएको र मत खसाल्न प्रतिनिधिहरूलाई समय लागेकाले लम्बिएको छ। मतदानको समय बेलुका 5 बजेसम्मका लागि थप गरेकोमा नसकिएपछि फेरि बेलुका 7 बजेसम्मका लागि थप भएको निर्वाचन समितिले जनाएको छ। मतदान गर्न एकजनालाई झण्डै आधा घण्टाको समय लागेको छ। एकजनाले 26 जनालाई मतदान गर्नुपर्छ। 7317 जना अधिवेशन प्रतिनिधिले महाधिवेशन प्रतिनिधिले मतदान गरिरहेका छन्। मतदानका लागि खुला मञ्च, राष्ट्रिय सभागृह र प्रज्ञा भवन गरी 3 केन्द्र तोकिएको छ। कांग्रेसको नयाँ नेतृत्वका लागि सभापतिमा गगन थापा र श्यामकृष्ण खड्गे उम्मेद्वार हुनुहुन्छ। निर्वाचन समितिले मतदान सकिएपछि मतगणना शुरू गर्ने जनाएको छ। मतगणना पार्टी कार्यालय सानेपामा गर्ने तयारी छ। सरकारले अन्तरप्रदेश, छोटो माध्यम र लामो दूरीमा विद्युतीय सार्वजनिक सवारीको भाड़ा दर समायोजन गरेको छ। यातायात व्यवस्था विभागले बिहिबार नयाँ भाड़ा दर सार्वजनिक गरेको छ। विभागका अनुसार तराई र पहाड़ी बाटोमा सञ्चालन हुने यात्रुवाहक तथा मालवाहक सवारीको प्रति किलोमिटर भाड़ा दरमा परिमार्जन गरिएको छ। विभागका अनुसार यातायात व्यवस्था विभाग अन्तर्गत पार्टीले मतदान सकिएपछि मतगणना शुरू गर्ने जनाएको छ। मतगणना पार्टी कार्यालय सानेपामा गर्ने तयारी छ। सरकारले अन्तरप्रदेश, छोटो माध्यम र लामो दूरीमा

तोकिएको सामान्य भाडा दरमा 20% र सुपर डिलक्स सुविधा भएको लिएका सवारी साधनहरूले डिलक्सको भाडा दरमा थप 20% रकम जोडेर लिन सक्नेछन्। विभागले जारी गरेको आचार संहिता अनुसार विद्यार्थी अपाङ्गता भएको व्यक्ति र ज्येष्ठ नागरिकलाई तोकिएको दरमा अनिवार्य सहुलियत दिनुपर्नेछ। सहुलियत दिँदा निश्चित रूट कोटा वा दिन नतोकी सधैँ दिनुपर्ने र यात्रुले आफ्नो सकल परिचय पत्र देखाउनु पर्ने व्यवस्था गरिएको छ। त्यसैगरी लामो दूरीको रात्रिकालीन बसमा अनिवार्य रूपमा दुईजना चालक राख्नुपर्ने, चालक र सहचालकले परिचय पत्र वा पोशाक लगाउनु पर्ने र तोकिएको भन्दा बढ़ी भाड़ा लिएमा कड़ा कार्यवाही गरिने विभागले चेतावनी पनि दिएको छ। बढ़ी भाड़ा लिएको खण्डमा यात्रुले हेलो सरकारको टोल फ्री नम्बर 1111 ट्राफिक प्रहरीको नम्बर 103 उजुरी गर्न सक्नेछन्। यात्रुवाहक सवारी सँगै मालवाहक सवारी ट्रकको पनि भाड़ा समायोजन भएको छ। नेपालमा आवास सम्बन्धी खर्च धान्न 70% नेपालीलाई कठिनाई हुने गरेको एक अध्ययनले देखाएको छ। हेबिट्याट फर ह्युम्यानिटी इन्टरनेशनलले सार्वजनिक गरेको होम एट व्हाट कस्ट ग्लोबल हाउसिङ रिसर्च 2026 प्रतिवेदन अनुसार आवासको बढ़दो लागतसँगै सुरक्षित बसोबास, विपद जोखिम र आवासीय सुरक्षाको विषय नेपाली परिवारका लागि चुनौती बन्दै गएको छ। प्रतिवेदन अनुसार नेपालमा 70% उत्तरदाताले आफूलाई आवास सम्बन्धी खर्च नियमित रूपमा धान्न कठिन हुने गरेको बताएका छन्। 22 देशमा गरिएको सर्वेक्षणमा जस यस्तो समस्या भोग्नेको विश्वव्यापी औसत भने 34% मात्रै रहेको छ। यस्तै 70% नेपालीले कुनै अप्रत्याशित समस्या आए आफू बसिरहेको आवास गुम्न सक्ने चिन्ता व्यक्त गरेका छन्। विश्वव्यापी रूपमा यस्तो चिन्ता व्यक्त गर्नेको अनुपात 40% रहेको छ। आवास सम्बन्धी आर्थिक दबावले नेपाली परिवारले स्वास्थ्य, पारिवारिक जीवन र भविष्यको योजना समेत प्रभावित गरिरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। आवासको आर्थिक दबावकै कारण 28% उत्तरदाताहरूले स्वास्थ्य उपचार ढिला गरेको वा उपचार नै नगरेको समेत बताएका छन्। नेपालमा आवास र मानसिक तनाव बीचको सम्बन्ध समेत उल्लेखनीय देखिएको छ। 68% उत्तरदाताले आफ्नो आवासीय अवस्था जीवनको सबैभन्दा ठूलो तनावको स्रोत मध्ये एक भएको बताएका छन्। विश्वव्यापी औसत 35% रहेको छ। अध्ययनका लागि नेपालमा 1400 जनालाई सर्वेक्षणमा सहभागी गराइएको थियो। नेपालसहित विश्वका 22 देशका कुल 30,758 जना सर्वेक्षणमा सहभागी भएका थिए। जिल्ला हुलाक कार्यालय रामेछापले 152 विश्व हुलाक दिवसको अवसरमा आयोजित चिठी पत्र लेखन प्रतियोगिताको नतिजा सार्वजनिक गरेको छ। प्रतियोगितामा तामाकोशी अंग्रेजी माध्यमिक विद्यालयकी समृद्धि कार्की प्रथम हुनुभएको छ। जिल्ला हुलाक कार्यालय रामेछापले सार्वजनिक गरेको नतिजा अनुसार मन्थली माध्यमिक विद्यालयकी रिश्ता कार्की द्वितीय, मन्थली स्थित केप्स स्कूलकी जस्मिता कार्की तृतीय र शारदा माध्यमिक विद्यालय ठोसेकी रिया बस्नेत सान्तोनाई हुनुभएको छ। विश्व हुलाक दिवसको अवसरमा मनाइने कार्यक्रम अन्तर्गत हुलाक सेवाको प्रवर्धनमा सरकारवालाहरूको भूमिका विषय चिठी लेखन प्रतियोगिता आयोजना गरिएको थियो। प्रतियोगितामा प्राप्त 46 चिठी तथा पत्रको मूल्याङ्कन तथा परीक्षणपछि उत्कृष्ट विद्यार्थी छनौट गरिएको कार्यालयले जनाएको छ। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय सान्तोनाई स्थान हासिल गर्ने विद्यार्थीहरूलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ। हुलाक सेवाको महत्व, यसको प्रवर्धन तथा विद्यार्थीमा सृजनात्मक लेखन क्षमताको विकास गर्ने उद्देश्यले आयोजित प्रतियोगिताको विद्यार्थीलाई चिठी लेखनप्रति आकर्षित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। काठमाडौँको बुढा नीलकण्ठमा विदेशमा रहेका नेपाली नागरिकको घर भाडामा लिएर अवैध रूपमा सुन प्रशोधन गर्ने गरिएको खुलेको छ। आवासीय प्रयोजनका लागि मासिक 3,30,000 रूपियाँमा भाडामा लिएको घरबाट ठूलो परिमाणमा सुन प्रशोधन उपकरण र रसायन सहित 3 चिनिया नागरिक पक्राउ परेपछि सुनको सम्भावित अन्तर्देशीय कारोबार बारेमा प्रहरीले अनुसन्धान अघि बढ़ाएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आज बिहिबार बिहान करिब 5 बुढा नीलकण्ठ 2 माथिल्लो भंगाल स्थित घरमा कार्यवाही गरेर 21 किलो 750 ग्राम सुन बरामद गरेको छ। पक्राउ पर्नेमा 27 हानफेई, 37 वाङ ज्यानझेन र 47 झौ लङक्विङ छन्। प्रहरीले आज पत्रकार सम्मेलन मार्फत उनीहरूलाई बरामद सुन गलाउने मेसिन तथा प्रशोधनमा प्रयोग हुने रसायन र उपकरणसहित सार्वजनिक गरेको छ। त्यति बेला साँझ 6 हजुरको समाचार सुनिरहनु भएको छ। समाचारमा एकैछिन विश्रामपछि हामी बाँकी समाचारको साथमा हुने नै छौं। तपाईं रेडियो सुन्दै रहनुहोला।

0: को अनुरोध।
1: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
2: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
3: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
2: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाऊ।
3: खाली जमिनमा रुख तथा घाँस रोपौ, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौ, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौ, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
2: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
3: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
4: हजुरको रेडियो 102.1 मेगाहर्ज।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार। उदयपुरको त्रियुगा नगरपालिका घर स्थित मर्दन भण्डारी लोकमार्गमा पिकअप जीपसँग सिटी सफारी ठोकिँदा दुई वर्षीय बालिकाको मृत्यु भएको छ। दुर्घटनामा 70 वर्षीय एकजना वृद्ध घाइते हुनुभएको छ। त्रियुगा नगरपालिका घरको फिल्म हल नजिक आज बिहान करिब 10:25 बजे भएको दुर्घटनामा सो स्थानका शिवकुमार सदाकी, दुई वर्षीय छोरी रागिनी सदाको मृत्यु भएको छ। आँखा अस्पतालबाट मेनचोकतर्फ जाँदै गरेको पानी बोकेको को प्रह 05001/19 नम्बरको पिकअप जीपमा सोही दिशाबाट आउँदै गरेको को प्रह 05001/0876 नम्बरको सिटी सफारी पछाडिबाट ठोकिएको थियो। कास्कीको पोखरामा आज बिहान भएको स्कूल बस दुर्घटनाको छानबिन गर्न पोखरा महानगरपालिकाले समिति गठन गरेको छ। दुर्घटनाको सत्य तथ्य पत्ता लगाउन, कारण पहिचान गर्न र आउँदो दिनमा यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक सुधारको उपाय सुझाउन महानगरले समिति गठन गरेको छ। महानगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको संयोजकत्वमा गठित समितिमा मेकानिकल इन्जिनियर सरोज चालिसे, महानगर शिक्षा समिति सदस्य डोलराज पाण्डे, नगर प्रहरी निरीक्षक पुरूषोत्तम थापा र ट्राफिक सहायक निरीक्षक अमृत भट्टराई सदस्य। समितिलाई दुर्घटनाको कारण र घटनासँग सम्बन्धित विषयमा विस्तृत अध्ययन तथा छानबिन गरी 5 दिनभित्रै प्रतिवेदन पेश गर्न जिम्मेवारी दिएको छ। पोखरा महानगरपालिका 28 उखलेको भीरमा बिहान कालिका इंग्लिश बोर्डिङ स्कूलको G2/14 नम्बरको बस दुर्घटना हुँदा 4 विद्यार्थी सहित 5 ज्यान गएको छ। अन्तर्राष्ट्रिय समाचार। मलेसियाले श्रमिकको न्यूनतम तलब वृद्धि गरेसँगै वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य बनेको छ। मलेसियाले सन् 2027 जूनदेखि न्यूनतम मासिक पारिश्रमिक 1,700 रिंगिटबाट बढ़ाएर 2,000 रिंगिट पुर्याउने घोषणा गरेको छ। मलेसियन संचार माध्यम द स्टारका अनुसार प्रधानमन्त्री अनवर इब्राहिमले शुक्रबार सन् 2027 बजेट प्रस्तुत गर्दै न्यूनतम पारिश्रमिक वृद्धि गर्ने घोषणा गर्नुभएको छ। न्यूनतम तलब 2,000 भनेको नेपाली 74,000 बराबर हो। यसबाट 40,00,000 भन्दा बढ़ी श्रमिक लाभान्वित हुने अपेक्षा गरिएको छ। तर मलेसियामा आकर्षण बढ़िरहँदा नेपाली श्रमिकका लागि भने अन्यल कायमी छ। मलेसियामा पारिश्रमिक बढ़ाउने घोषणाले नेपाली श्रमिकका लागि उक्त गन्तव्य थप आकर्षक बन्न सक्ने देखिए पनि नेपालबाट श्रमिक पठाउने प्रक्रियामा भने समस्या समाधान भइसकेको छैन। भारतमा कक्रोच जनता पार्टीको आह्वानमा निर्वाचन आयोगको प्रमुखलाई पदमुक्त गर्न माग गर्दै भोलि हुने प्रदर्शन अघि राजधानी नयाँ दिल्लीमा 20,000 भन्दा धेरै प्रहरी तथा अर्धसैनिक सुरक्षाकर्मी परिचालन गरिएको छ। सीजेपीले मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै भोलि राजधानीमा जनपरिचालन कार्यक्रम आयोजना गर्दै जन्तर मन्तरसम्म मार्च गर्न आह्वान गरेको छ। सो समूहले यसअघि जन्तर मन्तरमा प्रदर्शनको नेतृत्व गर्दै तत्कालीन शिक्षा मन्त्रीलाई हटाउने अभियानमा सफलता पाएको थियो। सन् 2026 नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकी मानवाधिकार कानून व्यवसायी नवनिथेम नाभी पिल्लेलाई प्रदान गरिएको छ। नर्वेजियन नोबेल समितिले उहाँलाई रंगभेदकारी शासन विरूद्ध संघर्ष र शान्ति र अन्तर्राष्ट्रिय कानूनको प्रवर्धनमा पुर्याएको योगदानका लागि सन् 2026 नोबेल शान्ति पुरस्कार प्रदान गरेको छ। र अन्त्यमा खेल समाचार। सरकारले जापानको आइची नागोयामा भएको विशौं संस्करणको एसियाली खेलकुद एसियाडमा पदक जित्ने खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने भएको छ। आज बसेको मन्त्री परिषद बैठकले खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको संचार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमसिन्हाले जानकारी दिनुभएको छ। एसियाडमा नेपालका लागि महिला कबड्डी टोली र कराते खेलाड़ी तेन्जिङ शेर्पाले काँस्य पदक जित्नु भएको थियो। नेपाली महिला टोलीले लगातार दोस्रो पटक पनि काँस्य जितेको हो। शेर्पाको भने यो पहिलो पदक हो। राष्ट्रिय खेलकुद विकास नियमावली 2079 ओलम्पिक एसियाली खेलकुद जस्ता अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाड़ीले पाउने पुरस्कारको व्यवस्था छ। यिनै समाचारसँगै हामी साँझ 6 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि पटक। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत केन्द्रीय कार्य समिति चयनका लागि मतदान जारी। मतदानको समय बेलुका 7 बजेसम्म थप। विद्युतीय सवारीको भाडा दर सार्वजनिक। डिलक्स र सुपर डिलक्सको 20% बढ़्यो। काठमाडौँको बुढा नीलकण्ठको भाडाको घरमा सुन प्रशोधन केन्द्र। 21 किलो सुन बरामद। 3 जना चिनिया नागरिक पनि पक्राउ। कास्कीको पोखरामा आज बिहान स्कूल बस दुर्घटना। 5 जनाको मृत्यु। तलब वृद्धिको घोषणापछि आकर्षक गन्तव्य बन्दै मलेसिया। तर नेपाली श्रमिक अन्यलमा र सरकारले एसियाडमा पदक जित्ने खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई नगद पुरस्कार सहित सम्मान गर्ने। हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाको सीएफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको साँझ 6 बजेको हजुरको समाचार सकियो। समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि विदा हुन्छु। तपाई भने रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ सन्ध्या।

0: दिवा रेडमी को फोन किंदा
1: उपहार रे उपहार
0: यो दसैं तिहार मा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनु होस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले हरेक हप्ता 10 जनालाई रेडमी वॉच 6 एक्टिव अनि बम्पर मा 4 जना विजेतालाई थाइल्यान्ड होलिडे यो योजना मंगसिर 9 गते सम्म मात्र आजै नजिकैको शाओमी डिलर मा सम्पर्क गर्नुहोस्
2: शाओमी किन्दा उपहार एभ्रीडे बम्पर मा थाइल्यान्ड होलिडे
3: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 82 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ
3: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम
4: लक्षित लाभकारी कृषि उद्यमी वा 16-40
3: सम्पूर्ण उमाकुण्ड गाउँपालिकावासीमा हार्दिक निमन्त्रणा
4: उज्यालो नेपाल पार्टी रामेछापले रामेछापको उमाकुण्ड गाउँपालिकामा ऐतिहासिक प्रथम भेला तथा पालिका समिति गठन कार्यक्रम आयोजना गर्न लागेको छ कार्यक्रममा उमाकुण्ड गाउँपालिकाका सम्पूर्ण शुभेच्छुक समर्थक तथा आम नागरिकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ
3: कार्यक्रममा प्रमुख अतिथिका रूपमा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको विशेष उपस्थिति रहनेछ कार्यक्रम यही मिति 2083 साल कार्तिक 7 गते माकुण्ड गाउँपालिका 4 स्थित च्यादलु माकुण्ड गाउँपालिका हलमा आयोजना हुनेछ त्यसैले माकुण्ड गाउँपालिकावासी सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई भव्य र सभ्य रूपमा सफल बनाउन हार्दिक अनुरोध गर्दछौ
4: उज्यालो नेपाल पार्टी रामेछाप

0: आँखामा चोट लाग्यो अब के गर्ने?
1: चोट लागेमा आँखा मिच्नु हुँदैन, आँखामा गडेको वस्तु आफै निकाल्ने प्रयास गर्नु हुँदैन। यसो गर्दा आँखामा थप क्षति पुग्नुका साथै दृष्टि सधैँका लागि गुम्न सक्छ। आँखामा रासायनिक पदार्थ परेमा आँखा नमिच्नुहोस्। बरु लगातार 30 मिनटसम्म सफा पानीले आँखा पखाल्नुहोस्। आँखामा चोट लागे, दृष्टि धमिलो भएमा, रगत आएमा जति सक्दो चाँडो आँखा उपचार केन्द्रमा वा आँखा अस्पताल जानुहोस्।
0: आँखामा चोटपटक लाग्नबाट कसरी जोगिने?
1: भान्साका तथा कारखानाका धारिला वस्तु, निर्माण औजारहरू, खेलकुद जस्ता सामग्रीहरू चलाउँदा होसियारी अप्नाउनुहोस्। पटाका जस्ता जोखिमयुक्त वस्तुहरूको सम्पर्कबाट टाढा रहनुहोस्। जोखिमयुक्त क्षेत्रमा काम गर्दा अनिवार्य रूपमा सुरक्षा चस्मा लगाउनुहोस्।
0: अनि साना बालबालिकाहरूलाई?
1: नवजात तथा स्कुले बालबालिकाहरूलाई आँखामा लाग्ने चोटबाट जोगाउनका लागि चुच्चो धारिलो वस्तु नदिनुहोस्। पेन्सिल, कम्पास, अध्ययनका चुच्चा औजारहरू प्रयोग गर्दा तथा घर बाहिर वा विद्यालयमा समेत खेल्दा विशेष सावधानी अपनाउन सिकाउनुहोस्।
0: जनचेतनाका लागि नेपाल आँखा कार्यक्रम ती गंगा आँखा प्रतिष्ठान काठमाडौँ। आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ। लभ यो आज से व्यवसाय विश्व दृष्टि दिवस 2083
2: सामुदायिक आँखा केन्द्र मन्थली रामेछाप।
3: उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी गोलन्जोर गाउँपालिकाको सूचना।
4: गोलन्जोर गाउँपालिका सिन्धुलीको आयोजना तथा गाउँपालिका खेलकुद विकास समितिको सहकार्यमा यही मिति 2083 साल असोज 28 गतेदेखि 30 गतेसम्म उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको हुँदा उक्त प्रतियोगितामा आफ्नो टीम सहभागी गराउनु हुन सम्बन्धित 7 वडाका खेलाड़ीहरूमा जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
3: पुरस्कार राशिहरू:
4: प्रथम पुरस्कार नगद 50,000,
3: द्वितीय पुरस्कार नगद 30,000,
4: तृतीय पुरस्कार नगद 20,000,
3: सान्त्वना पुरस्कार नगद 10,000,
4: उत्कृष्ट खेलाड़ीलाई रु 2,500, उत्कृष्ट स्पाइकरलाई रु 2,000, बेस्ट लिब्रोलाई रु 2,000 र बेस्ट सेटरलाई रु 2,000 रूपियाँ प्रदान गरिनेछ।
3: नगद पुरस्कार नियमानुसार कर कटौती उपलब्ध गराइनेछ।
4: प्रतियोगिताका नियम तथा शर्तहरू:
3: यस प्रतियोगितामा सहभागिता हुने खेलाड़ीहरू गोलन्जोर गाउँपालिका भित्रका खेलाड़ी हुनुपर्नेछ। पालिका भन्दा बाहिरका खेलाड़ी टीममा सहभागी गराई खेल खेलाएमा उक्त टीम प्रतियोगिताबाट स्वत बाहिरिनेछ।
4: एक वडाबाट दुई दुई टीम मात्रै सहभागी हुन पाउनेछ। वडा नम्बर 5 को हकमा 3 टीम सहभागी गराउन सक्नेछ। वडा नम्बर 5 को हकमा 3 टीम सहभागी गराउन सक्नेछन्।
3: टीम दर्ता मिति 2083 साल असोज 26 गते भित्र कार्यालय समयमा पालिकाको खेलकुद विकास समितिको सचिवालयमा तोकिएको मापदण्ड पूरा गरी खेलाड़ी विवरण पेश गरिसक्नु पर्ने। साथै संलग्न गर्नुपर्ने कागजातहरू नागरिकताको प्रमाण पत्रको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि र पासपोर्ट साइजको 2 वटा फोटो अनिवार्य बुझाउनु पर्नेछ।
4: खेल प्रचलित भलिबल नियम अनुसार खेलाइनेछ।
3: खेल सञ्चालनको क्रममा कुनै विवाद उत्पन्न भएमा रेफ्रीको निर्णय अन्तिम हुनेछ।
4: खेल सञ्चालनको क्रममा खेलाड़ी घाइते भई उपचार गर्नु परेमा प्राथमिक उपचार बाहेक अन्य उपचारको लागि आयोजक जवाबदेही हुने छैन।
3: खेलाड़ीले खेलमा सहभागी हुन जर्सी अनिवार्य लाउनु पर्नेछ।
4: खेलाड़ीको विवरण पेश गर्दा टीम कोच सहित एक टीममा 10 जनाको विवरण बुझाउनु पर्नेछ।
3: यस प्रतियोगितामा सहभागी हुन आउने टीमका खेलाड़ीहरूले खाना, बास लगायतको सम्पूर्ण व्यवस्थापन आयोजकबाट हुनेछ।
4: खेल सञ्चालन हुने मिति, समय र स्थान:
3: खेल उद्घाटन हुने मिति 2083 साल असोज 28 गते, समय बिहान ठिक 10 बजे।
4: खेल सञ्चालन हुने स्थान: गोलन्जोर गाउँपालिका 5 खनियाफर्क खेल मैदान। खेल समापन 2083 साल असोज।
3: थप जानकारीको लागि सम्पर्क नम्बर 9844-31-16-81, 9844-24-59-89।
4: गोलन्जोर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली।
5: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
6: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
5: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढ़ीको जोखिम बढ़ाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
6: खाली जमिनमा रूख तथा घाँस रोपौ, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौ, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
5: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
6: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैं भरी लाए।
1: तपाईले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
2: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
1: हुर्केकै गिरिराज चल्ला 150मा?
2: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
3: ताजा र ठूलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
2: विराज किसानको साथी,
3: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
2: प्रोप्राइटर जय मानन्दर, फोन 0485402439, 0485402533 र 98540420239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।

0: नमस्कार, रेडियो झनकार 97.5 मेगाहर्ज को प्रस्तुति कार्यक्रम हाम्रो लिखु तामाकोशी को 11 अंक में हार्दिक स्वागत छ। कार्यक्रम को साथ में छु म ईश्वर विश्वकर्मा। रामेछाप को लिखु तामाकोशी गाउँपालिका को सहकार्य में तैयार पारिएको यो कार्यक्रम हरेक साता को शुक्रवार साँझ 36 बजे प्रसारण हुने गर्दछ। हामीलाई रेडियो झनकार सँगै हजुरको रेडियो, रेडियो तिफदी, रेडियो रामेछाप र रेडियो एनर्जी मार्फत एकै साथ सुनिरहनु भएको छ। आजको 11 अंकमा हामीले लिखु तामाकोशी गाउँपालिका ओडा नम्बर 6 खिन्तीमा रहेको तामाकोशी जनजागृति माध्यमिक विद्यालयका प्रधानाध्यापक छबेलाल श्रेष्ठसँग गरिएको विशेष कुराकानी समावेश गरेका छौं। यसै गरी कार्यक्रमको अन्तिममा लिखु तामाकोशी गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा चालू आर्थिक वर्षमा सञ्चालन गरिरहेका नीति तथा कार्यक्रमहरूबारे गाउँपालिका अध्यक्ष केशव महतले दिनुभएको जानकारी प्रस्तुत गर्नेछौ। श्रोता आउनुहोस् शुरूमा लागौं आजको विशेष कुराकानी तर्फ। खिम्ती स्थित तामाकोशी जनजागृति माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर, भौतिक पूर्वाधार, प्रविधि मैत्री शिक्षाको अभ्यास र आगामी योजना बारे प्रधानाध्यापक छविलाल श्रेष्ठसँग गरिएको यो कुराकानी सुनौ।
1: हजुर, प्रश्नको लागि धन्यवाद। मैले चाहिँ 2079 साल पाक 17 गतेबाट प्रधानाध्यापकको जिम्मेवारी सम्हालेको हुँ। प्रधानाध्यापकमा बस्दै गर्दा चुनौतीहरू पनि छन्, चुनौती भन्दा पनि मैले अवसरको रूपमा लिने गरेको छु र त्यो चुनौतीहरूलाई चाहिँ मैले सँगै बसेर आपसमा सल्लाह समझदारीको माध्यमबाट समाधान गर्दै विद्यालयको विकासका लागि, विद्यालयको शैक्षिक उन्नतिका लागि म सधैँ खट्ने रहेको छु, लागि नै रहेको छु। त विद्यालयको जुन नेतृत्व गरिसकेपछि विद्यालयमा केही शैक्षिक सुधारहरू पनि भएका छन्, विद्यालयमा केही उपलब्धिहरू पनि हासिल भएका छन्। विगतमा पनि अब यो खिम्ती विद्यालयको इतिहास नराम्रो त भन्न सकिँदैन, राम्रै छ, इतिहास बोकेको विद्यालय हो। र अहिले वर्तमान अवस्थाको आधारलाई हेर्दाखेरि हामीले सिकाइ उपलब्धिलाई हेर्नुपर्ने हुन्छ र सिकाइ उपलब्धिको आधारमा हेर्दाखेरि हाम्रो जुन आधारभूत तहमा कक्षा 8 का विद्यार्थीहरूले वर्षेनी पालिका स्तरीय परीक्षामा प्रथम हुँदै आएका छन्। त्यसै गरी यसपालिको एसई परीक्षामा 2 जना विद्यार्थीले 4 GPA प्राप्त गरेका छन् र 79 सालको एसई परीक्षामा जिल्लाकै उत्कृष्ट GPA ल्याउन सफल भएका थिए। त्यसैले गर्दा मैले विद्यालयमा नेतृत्व सम्हाल्दै गर्दा चुनौतीको रूपमा हेर्नुभन्दा पनि मैले अवसरको रूपमा हेरेको छु र यो अवसरलाई अझै उन्नतिमा प्रगतिमा बदल्नको लागि यहाँका स्थानीय समाजसेवी, यहाँका राजनीतिक कर्मी, यहाँका बुद्धिजीवी, यहाँका जनप्रतिनिधिहरूसँग सहकारी गर्दै अगाडि बढ्ने गरेको छु र अझै विद्यालयलाई योभन्दा अगाडि बढाउने योजनामा अगाडि बढेको छु।
2: अब अलिकति विद्यालयको ऐतिहासिक पृष्ठभूमिको विषयमा कुराकानी गरौँ न सर। यो विद्यालय स्थापनाका लागि चाहिँ कसको योगदान थियो र यसको विकासको ऐतिहासिक पृष्ठभूमि कस्तो छ? आजको यो सुविधा सम्पन्न अवस्थासम्म ल्याइ पुर्याउन चाहिँ समाजका कुन कुन वर्ग र व्यक्तिहरूको योगदानलाई यहाँले स्मरण गर्नुहुन्छ?
1: अब यो इतिहासको कुरा गर्दाखेरि म चाहिँ के भन्छु भने यहाँका स्थानीय बुद्धिजीवी, अब नाम लिँदाखेरि कसैको छुट्न सक्छ, त्यसैले यहाँका स्थानीय बुद्धिजीवी, स्थानीय समाजसेवीले उहाँहरूले दुःख गरेर, उहाँहरूले परिश्रम गरेर, उहाँहरूले मेहनत गरेर यो समुदायमा चाहिँ शिक्षाको ज्योति छर्नुपर्छ भन्ने उद्देश्यले जुन विद्यालय स्थापना गर्नुभएको छ त्यसको लागि म हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु, उहाँहरूलाई आभार व्यक्त गर्न चाहन्छु। उहाँहरूको योगदानको कारणले गर्दा अहिले यो तामाकोशी माध्यमिक विद्यालय यहाँसम्म आइपुगेको छ।
2: हजुर, अब अलिकति विद्यालयको भौतिक अवस्थाको विषयमा कुराकानी गरौँ न सर। विद्यालयको भौतिक वातावरणले विद्यार्थीको मनोविज्ञान र सिकाइमा प्रत्यक्ष रूपमा प्रभाव पर्छ नै। पर्याप्त हावा आउने र प्रकाश आउने कोठा, सफा शौचालय र सुसज्जित प्रयोगशाला बिना गुणस्तरीय शिक्षाको परिकल्पना गर्न सकिँदैन। यहाँको विद्यालयको चाहिँ भौतिक अवस्थाको वर्तमान अवस्था कस्तो छ, अलिकति जानकारी दिनुहोस् न।
1: विद्यालयको भौतिक अवस्था चाहिँ सुविधा सम्पन्न छ भन्न सकिन्छ, किनभने यो एडिबीद्वारा निर्मित 2 बिल्डिङ छ। भर्खरै चाहिँ हाम्रो यो राष्ट्रिय शैक्षिक सुधार अन्तर्गत 4 कोठी भवन पनि निर्माण भइसकेको छ। अब कक्षा कोठा हजुरले भन्नुभयो जस्तै हावा छिर्ने प्रकाश छिर्ने उपयुक्त खालको विद्यार्थी मैत्री कक्षा कोठा छ, तर त्यति हुँदाहुँदै पनि अब विद्यार्थी संख्या अलिक बढी भएको कारणले गर्दा आवश्यकता अनुसारको कक्षा कोठा उपलब्ध छैन। त्यो चाहिँ हामीले बारम्बार सम्बन्धित निकायमा माग गरिरहेका छौँ र भर्खरै मात्र मैले अघि पनि भने चार कोठे भवन चाहिँ जुन सम्पन्न भएको छ त्यसबाट विद्यालयलाई अलिकति राहत हुनेछ। त्यसै गरी विद्यालयमा खेल मैदानको पनि अभाव थियो। हामीले 2081 सालमा महायज्ञ लगाएर चाहिँ हामीले झन्डै 90 लाख रुपियाँ चन्दा संकलन गरेका थियौँ। त्यसबाट हामीले ग्रेड पनि जग्गा खरिद गरेर खेल मैदानको व्यवस्थापन गरेका छौँ। त्यसै गरी विद्यालयमा बस सेवाको सुविधा छ। बस सेवाबाट विद्यार्थीले टाढा टाढाबाट चाहिँ यहाँ शिक्षा पाउने अवसर प्राप्त गरेका छन्। जस्तो मालु खोलासम्म हाम्रो बस जान्छ, उता फुलासीसम्म जान्छ, यता चाहिँ हल्लीसम्म हाम्रो विद्यालय बस जान्छ। त्यस कारणले गर्दा हाम्रो विद्यालयको सेवा क्षेत्र पनि अलि ठुलै छ। त्यसै गरी हाम्रो खाने पानीको पनि व्यवस्था छ। विज्ञान तथा आईसीटी ल्याबको व्यवस्थापन राम्रै छ, पुस्तकालयको व्यवस्थापन राम्रै छ। त्यसै गरी विद्यालयको भौतिक सम्पत्तिको निगरानीको लागि सीसीटीभीको व्यवस्था पनि छ। त्यसै गरी हाम्रोमा विद्यालय नर्सको पनि व्यवस्था छ। अब यतिको भएको जुन भौतिक पूर्वाधारलाई अब विद्यार्थी मैत्री छ र सुविधा सम्पन्न छ भन्न सकिन्छ।
2: सामुदायिक विद्यालय प्रति जुन अभिभावकको विश्वास चाहिँ घटेको अथवा चाहिँ आकर्षण कम भएको हामी पाउँछौ, तर तपाईँकोमा चाहिँ यी सेवा सुविधा र शैक्षिक गुणस्तरले गर्दाखेरि चाहिँ विद्यार्थी तथा अभिभावकको विश्वास कायम छ र विद्यार्थीहरूलाई आकर्षण गर्न सफल हुनु भएको छ भनेर तपाईँ जिकिर गर्नुहुन्छ, पाइन्छ सर?
1: सर, हामीले के आधार पनि प्रस्तुत गर्न सक्छौ भने यसपालि हाम्रो भर्ना चाहिँ विगतको वर्षहरूमा बढी भएको छ सर। किन भन्दाखेरि हाम्रो जुन पालिकामा सबैभन्दा बढी विद्यार्थी भएको विद्यालय हो, अहिले हाम्रो रेकर्ड अनुसार चाहिँ 521 जना विद्यार्थीहरू हाम्रो विद्यालयमा अध्ययनरत छन् सर। र अर्को कुरा चाहिँ समुदायलाई यहाँ परिवारलाई कसरी पनि विश्वास दिलाइएको छ भने हामीले मेरो छोरो पनि मैले मेरै विद्यालयमा पढाएको छु, कक्षा 8 पढ्छ, प्रवेश श्रेष्ठ। त्यसै गरी हाम्रो सहायक भीमबहादुर तामाङको छोरी, दुईटै छोरी हाम्रै विद्यालयमा पढ्नुहुन्छ र अन्य सरमामले पनि अन्य शहरका बोर्डिङहरूमा पढाउन नलगेर आफ्नै विद्यालयमा पढाउनु भएको छ। त्यस कारणले गर्दा पनि अभिभावकको विश्वास जित्न हामी सफल भएका छौँ। अर्को कारण भनेको हाम्रो सिकाइ उपलब्धि हो। मैले अघि पनि भनिसकेका छु सिकाइ उपलब्धि हाम्रो उच्च छ, त्यस कारणले गर्दा यहाँको अभिभावकको हामीले मन जित्न सफल भएका छौँ। अर्को कुरा भनेको हामी बारम्बार अभिभावकसँग अन्तर्क्रिया गरिराख्छौँ, उहाँहरूलाई बोलाइराख्छौँ, छलफल गरिराख्छौँ, अभिभावक भेलाहरू गर्छौँ, त्यसबाट समस्याहरू हामी पहिचान गर्छौँ र निराकरण गर्ने काम गर्छौँ। त्यस कारणले गर्दा पनि हामीले चाहिँ यहाँका अभिभावकको विश्वास जितेका छौँ र हाम्रो विद्यालयमा विद्यार्थीको संख्या अन्य विद्यालयमा घट्दो दरमा भए पनि हाम्रो विद्यालय चाहिँ बढ्दो दरमा छ सर।
2: अलिकति प्रविधिको कुराकानी गरौँ न सर। अब चाहिँ विश्व नै प्रविधिमय बन्दै गएको र अहिले त एआईको पनि जमाना आइसकेको अवस्था हो।
1: हजुर,
2: तपाईँहरूको विद्यालयमा चाहिँ यो शिक्षण सिकाइमा प्रविधिलाई कसरी चाहिँ प्रयोग गरिएको छ? होइन, अब प्रविधि त तपाईँहरूले प्रयोग गरिरहनु भएको होला, भित्राइरहनु भएको होला। शिक्षकहरू चाहिँ यो विषयमा अथवा प्रविधिसँग कतिको अवस्था हुनुहुन्छ? उहाँहरूलाई प्राविधिक रूपमा दक्ष बनाउन विद्यालयले चाहिँ रणनीतिहरू के अप्नाएको छ सर?
1: एकदमै सर, हाम्रो विद्यालय चाहिँ प्राविधिक विद्यालय पनि हो सर। कक्षा 9-12 कम्प्युटर इन्जिनियरिङ पढाइ हुन्छ। यो चाहिँ शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट स्वीकृत प्राप्त विद्यालय, अहिले शिक्षा विभाग, जसमा हाम्रो चाहिँ 9 प्राविधिक जनशक्ति हुनुहुन्छ, उहाँहरू चाहिँ कम्प्युटरकै जनशक्ति हुनुहुन्छ। त्यस हिसाबले हामी यो प्रविधिमा अब्बल छौँ, अगाडि छौँ भन्न सकिन्छ। उहाँहरू बाहेक अन्य सबै सरमामहरू पनि प्रविधिमा दक्ष हुनुहुन्छ। हामीले कक्षा कोठाहरूमा पावर पोइन्टहरू जोडेर नै राखेका छौँ, त्यसको माध्यमबाट पढाउनुहुन्छ। त्यसै गरी हजुरले एआईको कुरा गर्नुभयो, एआईको पनि प्रयोग हामीले गर्ने गरेका छौँ। त्यसै गरी चाहिँ हामीले स्लाइडहरूको प्रयोग गर्ने गरेका छौँ, युट्युबहरूको प्रयोग गर्ने गरेका छौँ, विभिन्न चाहिँ ई रिसोर्सहरूको प्रयोग गरेर पढाउने गरिएको छ। केही सरहरू बाहेक, केही सीमित सरहरू बाहेक धेरै सरहरूले प्रविधिको प्रयोग गर्नुहुन्छ र प्रविधिको प्रयोग गरेर शिक्षण सिकाइ क्रियाकलाप भइरहेको छ, जसले गर्दा विद्यार्थीको सिकाइ उपलब्धिमा फरक पारेको छ सर। अर्को कुरा चाहिँ हाम्रो यो सिक्दै कमाउँदै कार्यक्रम अन्तर्गत चाहिँ यो कम्प्युटर हार्डवेयर र मोबाइल रिपेयरिङ भन्ने कार्यक्रम सञ्चालनमा रहेको छ। यो कार्यक्रमले पनि विद्यार्थीहरूले जुन सैद्धान्तिक ज्ञानलाई व्यावहारिक ज्ञानमा परिवर्तन गर्ने र त्यसबाट केही चाहिँ उपलब्धि हात पार्ने मैले विश्वास लिएको छु सर। सिक्दै कमाउँदै कार्यक्रम पनि कार्यक्रमबाट पनि थुप्रै विद्यार्थीहरू लाभान्वित भइरहेको अवस्था छ सर।
2: त्यसले गर्दा चाहिँ व्यावहारिक शिक्षा पनि तपाईँहरूले यसमा चाहिँ लागू गर्नुभयो। त्यसै गरी अब पछि किताबी शिक्षा मात्र होइन, यसले चाहिँ सिपयुक्त शिक्षा पनि प्रदान गरिरहेको छ जनजागृति माध्यमिक विद्यालयले। यही नै हुन्छ सर।
1: हजुर, यो चाहिँ अब यस्तो प्राविधिक शिक्षा चाहिँ गरिखाने शिक्षा भनेर भनिन्छ होइन, सिपमूलक शिक्षा भनिन्छ। अब यो शिक्षाको खाँचो छ भनेर हामीले भन्दै गर्दाखेरि, हामीले खोज्दै गर्दाखेरि त्यो अवसर खोज्दै हुनुहुन्छ, त्यो प्राविधिक शिक्षा लिने चाहना गर्दै हुनुहुन्छ भने अब जहाँबाट भए पनि, अब जुनसुकै ठाउँबाट भए पनि हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ र विद्यालयको त्यो अवसर छ भनेर भन्न पनि खोजेको छ।
2: जस्तो अब कोर्स सक्ने चटारोका बीच कहिले काहीँ चाहिँ यो विद्यार्थीहरूको खेलकुद, कला, साहित्य र सिप मूलक क्षमता विकासका लागि चाहिँ विद्यालयले कसरी समय व्यवस्थापन गरेको छ, अभ्यास कसरी गरिरहेको छ, अतिरिक्त क्रियाकलापको विषयमा पनि जानकारी दिनुहोस् न अलिकति। अब यहाँ सिप मूलक क्षमता विकासका कुरा त अघि आइहाले सर, अन्य कुराहरूमा कसरी जोडिएको छ विद्यालय?
1: अतिरिक्त क्रियाकलाप हामीले चाहिँ के गरेका छौँ भने सर, यो चाहिँ विभागहरू बनाएर विभिन्न सरहरूलाई जिम्मेवारी प्रदान गरेका छौँ। जस्तो विद्यालयमा सहायक प्राध्यापकको जिम्मेवारीमा एकजना हुनुहुन्छ, सूचना अधिकारी हुनुहुन्छ, प्रोग्राम म्यानेजर हुनुहुन्छ, त्यसै गरी खेलकुद विभाग, अतिरिक्त क्रियाकलाप विभाग, परीक्षा विभाग सबैको जिम्मेवारी लिने सरहरू हुनुहुन्छ सर। यो चाहिँ हामीले खेलकुदको जिम्मा चाहिँ हामीले खेलकुद विभाग इन्चार्ज जस्तो इन्द्रबहादुर कार्की सरलाई दिएका छौँ। उहाँले चाहिँ वार्षिक रूपमा योजना बनाउनुहुन्छ। विगतको वर्षमा चाहिँ हामीले प्रत्येक वर्ष शुक्रबार टिफिन टाइम पछि कार्यक्रम सञ्चालन गर्ने गरेका थियौँ। यो वर्ष चाहिँ आइतबार बिदा हुनाले शुक्रबार पनि 4 बजेसम्म यसो गरेका छौँ। महिनामा जस्तो चार हप्तामा चाहिँ 2 हप्ता चाहिँ हामी खेलकुद गराउँछौँ, अन्य चाहिँ अतिरिक्त क्रियाकलापहरू गराउँछौँ सर। 2 हप्तामा चाहिँ क्लास गर्छौँ, त्यसरी हप्ते बेसी नभए पनि महिनामा 2 चोटि चाहिँ हामीले चाहिँ अतिरिक्त क्रियाकलाप, खेलकुदका क्रियाकलाप गराएर विद्यार्थीको व्यक्तित्व विकासमा हामीले सहयोग गर्ने गरेका छौँ। अर्को कुरा चाहिँ हामीले उनीहरूलाई खेलकुदमा सहभागी मात्रै गराउँदैनौँ, त्यो अतिरिक्त क्रियाकलापमा सहभागी मात्रै गराउँदैनौँ, सहभागी भए पश्चात उनीहरूले चाहिँ पोजिसनको आधारमा हामीले पुरस्कृत गर्ने पनि गर्ने गरेका छौँ। तत्कालै हामी जस्तो अघिल्लो शुक्रबार कार्यक्रम भयो भने अर्को शुक्रबार चाहिँ उहाँहरूलाई हामीले प्रोत्साहन गर्ने कार्यक्रम, पुरस्कृत गर्ने कार्यक्रम राख्ने गरेका छौँ सर। अर्को कुरा पुरस्कारको कुरा गर्दाखेरि हामीले चाहिँ यो विद्यालयमा 15 लाखको अक्षय कोषको स्थापना गरेका छौँ, त्यसबाट पनि विद्यार्थीलाई पुरस्कार दिने व्यवस्थापन गरेका छौँ। त्यसै गरी यो रेस्ट भन्ने संस्थाबाट चाहिँ झन्डै 100 जना भन्दा बढी विद्यार्थीहरूले छात्रवृत्ति प्राप्त गरिरहेका छन्। त्यसै गरी शैक्षिक उत्थान, सेतो गुराँस, रेस्क्यू नेपाल जस्ता यो विभिन्न संस्थाहरूले पनि हाम्रो विद्यालयलाई छात्रवृत्ति प्रदान गर्ने गरेको छ। त्यसै गरी हाम्रा सर म्यामहरूले पनि विद्यार्थीहरूले आफ्नो विषयमा उत्कृष्ट नतिजा ल्याए भने उहाँहरूलाई व्यक्तिगत रूपमा पुरस्कृत गर्ने गर्नुभएको छ। जस्तो एकजना सरले, दीपक प्रकाश भट्ट सरले गत वर्ष एसीमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई 25,000 रुपियाँ व्यक्तिगत रूपमा पुरस्कृत गर्नुभएको थियो। त्यसै गरी सुदर्शन सर, लक्ष्मी प्रसाद कलरिया सर, मालाक्षी म्याम लगायत पुष्पा दाहाल म्यामले पनि व्यक्तिगत रूपमा विद्यार्थीलाई 1,500 कति सकिन्छ उहाँहरूले 1,500-5,000 चाहिँ व्यक्तिगत रूपमा पुरस्कार दिएर विद्यार्थीको सिकाइ उपलब्धिलाई अझै सुधार गर्नको लागि, उनीहरूलाई प्रोत्साहन गर्नको लागि सरहरूले पनि सघाइरहनु भएको छ सर।
2: विद्यालयको विद्यार्थी संख्या र शिक्षकहरूको संख्याको कुराकानी गरौँ सर, कतिजना विद्यार्थी हुनुहुन्छ, कतिजना शिक्षक हुनुहुन्छ र कुन समुदायका विद्यार्थी चाहिँ बढी मात्रामा हजुरहरूको विद्यालयमा अध्ययनरत हुनुहुन्छ?
1: हाम्रो विद्यालयमा चाहिँ अहिले शिक्षक र कर्मचारी गरेर 43 जना कार्यरत छन्, जसमा 36 जना शिक्षकहरू हुनुहुन्छ, अन्य कर्मचारीहरू हुनुहुन्छ। यसरी हेर्दाखेरि हाम्रो विद्यालयमा पर्याप्त जनशक्ति छ सर। अब तहगत रूपमा विषयगत शिक्षकहरू उपलब्ध हुनुहुन्छ र उहाँहरू दक्ष पनि हुनुहुन्छ, त्यस हिसाबले पनि विद्यालय कमजोर छैन भन्न सकिन्छ। र विद्यार्थी पनि जस्तो लिखु तामाकोशीमा सायद मलाई लाग्छ 2500-2700 विद्यार्थीमा 500 विद्यार्थी हाम्रो विद्यालयमा छन्। त्यस हिसाबले विद्यार्थी संख्या पनि हाम्रोमा उपयुक्त छ र पर्याप्त छ, हामीले विद्यार्थी संख्या धेरै खोजिरहनु पर्ने आवश्यकता छैन भन्ने लाग्छ सर।
2: त्यो विद्यालयको भौतिक तथा शैक्षिक सुधारका लागि चाहिँ स्थानीय सरकारहरूले तपाईँहरूलाई कतिको सहयोग र समन्वय गरिरहनु भएको छ कि साँच्चीकै शिक्षाको सुधारका लागि स्थानीय सरकारले गरिरहेको चाहिँ सहयोगबाट तपाईँहरू सन्तुष्ट हुनुहुन्छ?
1: सहयोग गर्नुभएको छ सर, सहयोग गर्नु नै भएको छ, तर अब पर्याप्तता त छैन होइन सर। विद्यालयको आवश्यकता अनुसार छैन, विद्यालयले आफैले पनि विभिन्न स्रोतहरू खोज्ने काम होइन, विभिन्न चाहिँ माध्यमहरू खोज्ने काम गरिरहेको छ। त्यसमा वडा कार्यालय, स्थानीय सरकारले सघाउने काम गरिरहेको छ, उहाँहरूको सद्भाव सहयोग प्राप्त नै भइरहेको छ। उहाँहरूको सहयोग सद्भावले नै यहाँको समुदायको अथवा यहाँको स्थानीय सरकारको, यहाँको अभिभावकको, यहाँको व्यवस्थापन समितिको, यहाँको शिक्षक संघको सबैको सहकार्यले नै हाम्रो विद्यालय चाहिँ एउटा उत्कृष्ट सक्षम विद्यालय बनेको हो भन्ने लाग्छ। उहाँहरूको सहयोग प्राप्त नै भएको छ सर।
2: जस्तो यो सामुदायिक विद्यालयमा चाहिँ विद्यार्थीहरूलाई भर्ना गरिदिइसकेपछि विद्यालय पठाइसकेपछि विद्यार्थीहरूले पढे नपढेको अथवा विद्यार्थीहरूको गुणस्तरीय त कस्तो छ भन्ने विषयमा खासै अभिभावकहरूले चासो नदिएको अवस्था छ। तपाईँकोमा चाहिँ के छ, यो भन्दा फरक हो कि यस्तै अवस्था हो?
1: त्यो चाहिँ अब हाम्रोमा मात्र होइन सबैतिर हजुरले सुन्नु भएको सत्य नै हो। हामीले पनि कक्षागत रूपमा अभिभावक भेला बोलाउँछौ, 50% अभिभावक उपस्थित गराउन पनि हम्मे पर्छ हामीलाई। हामीले पत्रचार पनि गर्ने गर्छौँ र कक्षा शिक्षकलाई जिम्मेवारी तोकेर अभिभावकलाई फोन गर्न पनि हामीले भनिरहेका हुन्छौँ र फोन पनि गर्नुहुन्छ। तर अब अलिक जान्ने विद्यार्थी, अलिक सिकाइमा अब्बल विद्यार्थीका अभिभावकहरू विद्यालयमा आउनुहुन्छ, चासो राख्नुहुन्छ र कतिपय अभिभावकहरू चाहिँ हामीलाई घरमा विद्यार्थीले छोराछोरीले टेर्दैन भनेको मान्दैन, अब तपाईँहरूले नै जे गर्नुहुन्छ गर्नुहोस् भन्नुहुन्छ। अब त्यस्ता विद्यार्थीहरू, त्यस्ता अभिभावकहरूको विद्यार्थीहरूलाई अब सिकाइ उपलब्धि वृद्धि गर्न, उहाँहरूलाई सिकाउन, उहाँहरूलाई पढाउन चाहिँ चुनौतीको रूपमा रहेको छ सर। यो चाहिँ समस्या नै रहेको छ।
2: जस्तो अन्तिममा चाहिँ तपाईँ अब यो विद्यालयलाई कस्तो बनाउने सपना देख्नु भएको छ, आगामी 5 वर्षभित्र यसलाई नमूना विद्यालयको रूपमा स्थापित गर्न तपाईँका मुख्य योजना र प्राथमिकताहरू चाहिँ के के छन्?
1: यो सर अब मैले मात्रै चाहेर सोचेर हुने कुरा त होइन होइन सर, यसको लागि चाहिँ अब यहाँको समुदाय, यहाँको व्यवस्थापन समिति, यहाँको अभिभावक संघ, यहाँको स्थानीय सरकार, संघ सरकार सबै लाग्नुपर्ने देखिन्छ। तर यहाँ चाहिँ अब सम्भावना चाहिँ बोकेको ठाउँ हो, सम्भावना बोकेको विद्यालय हो। अब यसलाई नमूना बनाउनको लागि सबभन्दा पहिलो कुरा चाहिँ हामीले सिकाइ उपलब्धि र नतिजामा सुधार गर्नुपर्छ। त्यो सुधार गर्ने पक्षमा म अवरात र खटिरहेको छु। त्यसै गरी हाम्रो प्राविधिक शिक्षाको जुन शिक्षाप्रति विद्यार्थीको आकर्षण पहिला त्यति थिएन, अहिले विद्यार्थीलाई बिस्तारै आकर्षण बढाउँदै लगिएको छ, त्यसका विभिन्न हामीले उपायहरू अप्नाउने गरेका छौँ। त्यसै गरी शिक्षक क्षमता र विकासलाई निरन्तरता दिने मैले जमर्को गरेको छु। विगतमा पनि मैले आफ्नै प्रयासमा अथवा विद्यालयको प्रयासमा भनौँ, मैले भन्दा पनि विद्यालयको प्रयासमा शिक्षकहरूलाई तालिम दिने, तालिम सञ्चालन गर्ने काम गरिएको छ। अघिल्लो वर्ष पनि गरिएको थियो, यस वर्ष पनि गरिएको छ। त्यसै गरी विद्यालयमा अझै पनि अभाव रहेको भनेको चाहिँ यहाँ टाढा टाढाबाट विद्यार्थी आउने हुनाले छात्रावासको अभाव छ। त्यो छात्रावास निर्माणको लागि विभिन्न ठाउँमा पहल गर्ने काम भइरहेको छ। त्यसै गरी मैले अघि भने कक्षा कोठाको अभाव छ, हामीले भवन थप माग गरिरहेका छौँ। त्यसै गरी बस सेवाको विस्तार गर्नुपर्नेछ। बस सेवा विस्तार गर्न सकिएन भने हामीले विद्यार्थी संख्या पनि बढाउन सक्दैनौ, किन भन्दाखेरि यहाँको जनघनत्व अथवा बस्तीहरू पातलो छ, टाढा टाढाबाट विद्यार्थीहरू ल्याउनु पर्ने अवस्था छ। त्यस कारणले बस सेवाको विस्तार गर्नुपर्नेछ अथवा बसको थप गर्नुपर्नेछ। अनि त्यसपछि यो आवासीय विद्यालय बनाउनु पर्ने आवश्यकता देखिएको छ। त्यसै गरी अभिभावक, पूर्व विद्यार्थी, त्यसरी स्थानीय चन्दादाता, समुदायसँग सहकार्य विस्तार गरेर आगामी 5 वर्षमा चाहिँ यो विद्यालयले आजको विद्यालयभन्दा अलिक फरक विद्यालय बनाउने योजनामा छु सर।
2: हजुर, अन्तिममा केही छुटेका, मैले सोध्न बिर्सेका र तपाईँले भन्न चाहेका केही कुराहरू छन् भने अन्तिममा, र विद्यार्थीलाई केही सन्देश, अभिभावकलाई केही सन्देश छ भने थोरैमा राखिदिनुहोस् न।
1: अन्तिममा चाहिँ अब सम्पूर्ण हाम्रो विद्यालय सेवा क्षेत्रमा रहनुभएका अभिभावकज्यूहरूलाई हाम्रो विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्छ, त्यसैले तपाईँहरू विश्वास गर्नुहोस् र भर्ना गर्नुहोस्। यो विश्वास गर्ने आधार भनेको हामीले पनि हाम्रो छोराछोरीलाई आफ्नै विद्यालयमा पढाएका छौँ भन्न चाहन्छौँ। र अन्तमा यो विद्यालय यहाँसम्म पुर्याउन सहयोग गर्नुहुने लगनशील शिक्षक हुनुहुन्छ, विश्वस्त अभिभावक हुनुहुन्छ, यहाँको पूर्व विद्यार्थी हुनुहुन्छ, यहाँको समाजसेवी हुनुहुन्छ, यहाँको जनप्रतिनिधि हुनुहुन्छ, यहाँहरू सबैलाई म हार्दिक धन्यवाद र हार्दिक आभार व्यक्त गर्न चाहन्छु सर।
0: तामाकोशी जनजागृति माध्यमिक विद्यालयका प्रधानाध्यापक छविलाल श्रेष्ठसँगको कुराकानी पछि अब लागौं लेखु तामाकोशी गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा चालू आर्थिक वर्षमा सञ्चालन गरिरहेका मुख्य योजना र कार्यक्रमहरू बारे तयार पारिएको जानकारी तर्फ। गाउँपालिकाका नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन पालिकाले के कस्ता नीति तथा बजेट कार्यक्रमको व्यवस्था गरेको छ भन्ने विषयमा गाउँपालिका अध्यक्ष केशव महतले दिनुभएको जानकारी सुनौ।
3: गाउँपालिका भित्र सञ्चालित स्वास्थ्य संस्थाहरूको सुदृढीकरण गरी आवश्यक सूचीका औषधि सहितको गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने वातावरण सुनिश्चित गरिनेछ। अध्यक्षसँग ज्येष्ठ नागरिक कार्यक्रम प्रत्येक 4 महिनामा सञ्चालन गरी घर घरमा गएर ज्येष्ठ नागरिकसँगको स्वास्थ्य परीक्षण गरिनेछ। ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा विपन्न वर्गलाई नियमित रूपमा स्वास्थ्य कर्मीद्वारा घर रहिलो स्वास्थ्य परीक्षण कार्यक्रमलाई निरन्तरता दिइनेछ। निर्माणाधीन 1500 को अस्पताल संबंधित सरकारवाला निकाय समन्वय र सहकार्य गरी आगामी आर्थिक वर्ष भित्रमा नै पूर्णता दिई पालिकाको केन्द्रबाटै आधारभूत स्वास्थ्य सेवाको बहुत विस्तार गरिनेछ। लिखु तामाकोशी गाउँपालिकामा रहेका स्वास्थ्य संस्थाहरूमध्ये 24 घण्टा प्रसूति सेवा संचालित स्वास्थ्य संस्थामा सुत्केरी भएमा सुत्केरी सेयरको लागि आवश्यक रकम उपलब्ध गराउनका साथै खाना बस्नको लागि निशुल्क व्यवस्था समेत मिलाइनेछ र गर्भवती जाँचलाई प्रोत्साहन गर्न गर्भवती श्रीमान र सासूबीच अन्तर्क्रिया कार्यक्रमलाई प्रोत्साहन गरिनेछ। गाउँपालिका अन्तर्गत संचालित सम्पूर्ण स्वास्थ्य संस्थाहरूको सुदृढीकरण गरी अत्यावश्यक औषधि सुविधा सहितको गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने वातावरण सुनिश्चित गरिनेछ। गर्भवती तथा अन्य बिरामीहरूको स्वास्थ्य परीक्षणमा टेवा पुर्याउने उद्देश्यले वडा नम्बर 3 को स्वास्थ्य चौकी बिजुली कोटमा सुविधा सम्पन्न ल्याब स्थापना गरी सञ्चालनमा ल्याइनेछ। महिला स्वास्थ्य स्वयंसेविकाको क्षमता अभिवृद्धि तथा प्रोत्साहन भत्तालाई निरन्तरता दिइनेछ। लामो समय सेवा गरेका सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मानजनक विदाईको लागि रकमको व्यवस्था मिलाइनेछ। गणेश उज्जन भुवन स्मृति प्रतिष्ठान र लिखु तामाकोशी गाउँपालिकाको साझेदारीमा सञ्चालनमा भइरहेको सामुदायिक स्वास्थ्य कार्यकर्ता कार्यक्रमलाई थप प्रभावकारी बनाइनेछ र स्वास्थ्य कार्यकर्ताको पारिश्रमिक बापतको 40% रकम व्यवस्था गरिनेछ। नियमित खोप कार्यक्रमलाई प्रभावकारी बनाई पूर्ण खोप सुनिश्चित गरिने तथा किशोर किशोरी मैत्री स्वास्थ्य सेवा स्थापित गरिनेछ। मानसिक स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवा सबै वडामा प्रत्येक महिना नियमित रूपमा सञ्चालन गरिनेछ। सुत्केरी र नवजात शिशुहरूलाई सुरक्षित स्वास्थ्य सुनिश्चित गर्न उपाध्यक्ष घरभेट कोसेली कार्यक्रमलाई निरन्तरता दिइनेछ। क्यान्सर लगायत नसर्ने रोग नियन्त्रणका लागि उपचार भन्दा रोकथाम चेतना नियमित परीक्षण र जीवनशैलीमा आधारित रणनीति कार्यान्वयन गरिनेछ। मानसिक स्वास्थ्यलाई सार्वजनिक स्वास्थ्यको अभिन्न अङ्गका रूपमा स्थापित गर्दै राष्ट्रिय मानसिक स्वास्थ्य नीति कार्यान्वयन गरिनेछ। यो ध्यान र समुदायमा आधारित स्वास्थ्य कार्यक्रमहरूको विस्तार र प्रवर्धन गरिनेछ। गाउँपालिका भर आधारभूत र स्वास्थ्य सेवामा न्यूनतम मापदण्ड लागू गर्दै आवश्यक जनशक्ति औषधि उपकरण र पूर्वाधार सहितको एकीकृत सेवा मोडल कार्यान्वयन गरिनेछ। स्वास्थ्य सेवालाई लागत प्रभावकारी र नागरिक मैत्री बनाउने गरी आधारभूत अस्पतालहरूको पहुँच सुनिश्चित गरिनेछ। सामुदायिक स्वास्थ्य कर्मी र महिला स्वास्थ्य स्वयंसेविकाहरूको क्षमता र सेवा दायरा विस्तार गरिनेछ। प्रत्येक वडामा गर्भवती आमाहरूलाई भिडियो एक्सरे सेवा सञ्चालन गरिनेछ।
0: खिम्तीको तामाकोशी जनजागृति माविका प्रधानाध्यापक छबेलाल श्रेष्ठसँग गरिएको कुराकानी र स्वास्थ्य क्षेत्रका कार्यक्रम बारे अध्यक्ष केशव महतको जानकारी सँगै आजको 11 अङ्कको निर्धारित समय सकिएको छ। गाउँपालिकाका नयाँ योजना र स्थानीय विकासका खबर बोकेर आगामी साता यही समयमा पुनः भेट हुने नै छ। तबसम्मका लागि रेडियो सुन्दै गर्नुहोला। म कार्यक्रम प्रस्तुता ईश्वर विश्वकर्मा बिदा हुन्छु। नमस्कार।
4: हजुरको रेडियो 102.1 मेगा।
5: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्। विशेष अफर छ।
6: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
5: हाम्रा विशेषताहरू
6: 40% मात्रै डाउन पेमेन्ट,
5: सजिलो मासिक किस्ता सुविधा,
6: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
5: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
6: आवश्यक कागजातहरू,
5: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
6: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0485401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
7: तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
8: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
7: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
8: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
7: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
8: सम्पर्क नम्बर 0845410043 98630423422
9: रंग बहार
10: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
9: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
10: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
9: बर्जर पेंट
8: वडा स्तरीय भलिबल खेल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिका वडा नम्बर 6 ओखरेनीको सूचना
11: रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर 6 वडा कार्यालयबाट आर्थिक वर्ष 2083-84 वडा स्तरीय भलिबल प्रतियोगिताको लागि विनियोजन भएको बजेटबाट उक्त कार्यक्रम सञ्चालनका लागि वडा समितिको निर्णय अनुसार वडा कार्यालय आयोजक र फ्याफुल्ला युवा समितिले व्यवस्थापन गर्ने गरी युवाहरूलाई लक्षित गरी दशैं तिहारको बीचमा वडा स्तरीय भलिबल खेल प्रतियोगिता सञ्चालन गरिने भएको हुँदा उक्त प्रतियोगितामा सहभागी भइदिनु हुनका लागि यस वडाका खेलाड़ी लगायत खेलप्रेमी मानवहरूमा हार्दिक अनुरोध गर्दछौ
8: खेल सञ्चालन हुने मिति 2083 साल कार्तिक 5 र 6 गते स्थान सुमल भन्ज्याङ गैरा रामेछाप नगरपालिका वडा नम्बर 6 रामेछाप
11: थप जानकारीका लागि वडा अध्यक्ष राजेश तामाङ सम्पर्क नम्बर 9851-2774-49 वडा सदस्य खड्गबहादुर मगर सम्पर्क नम्बर 9844-010-234 वडा सचिव अञ्जना खड्का सम्पर्क नम्बर 9840-6496-05 र फ्याफुल्ला युवा व्यवस्थापन समितिका अध्यक्ष भिजन पाखरिन सम्पर्क नम्बर 9767-95-77-71
8: रामेछापको माकुण्ड गाउँपालिका एक घुमदेल स्थित जिल्लाकै अग्लो भूभागमा अवस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेनमा विशेष पूजा तथा कार्यक्रम आयोजना हुँदैछ पूर्व मन्त्री तथा उज्यालो पार्टीका केन्द्रीय अध्यक्ष श्री कुलमान घिसिङजीको प्रमुख आतिथ्यतामा काङ छोर्तेनमा विश्व शान्ति पूजा आयोजना गरिएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई सहभागी हुन हार्दिक निमन्त्रणा गरिएको छ
12: कार्यक्रम 2083 साल कार्तिक पूर्णिमा कार्तिक 9 र 10 गते बिहान 9 बजेदेखि उमाकुण्ड गाउँपालिका एक रामेछाप स्थित काङ्छोतेनमा हुनेछ
8: कार्यक्रममा सहभागी भई धार्मिक तथा आध्यात्मिक पुण्य लाभ लिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ
12: आयोजक प्राकृतिक बौद्ध स्तूपा काङ्छोतेन संरक्षक समिति उमाकुण्ड गाउँपालिका एक कुन्देल लाछेवा रामेछाप
8: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन् आफूले पनि गाई भैँसी पाल्न सकिएन गाउँ घरमा पनि किन्न पाइँदैन नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि
13: ल के को टेन्सन हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाई खुलिसक्यो नि यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि त्यही गए त भइगयो नि मिठो पनि सस्तो पनि
14: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ
13: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै सम्पर्क नम्बर 9841-82-9610
15: महाचार महापहार
16: Xiaomi वा Redmi को फोन किन्दा
15: उपहार नै उपहार
16: यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI Space IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Pro हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday यो योजना मङ्सिर 9 गतेसम्म मात्र आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्
15: Xiaomi किन्दा उपहार एभ्रीडे
17: घर बनाउनको लागि घर सिमेन्ट जस्ता पाता चाहिने कहाँबाट ल्याउने होला फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटिस
18: काका तिमलाई यति नै थाहा छैन, अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
19: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
20: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-40682, गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 98540-40892 र 048-543-385, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खादबारी रामेछाप।
21: अहिले साँझको 7 बजे

0: नमस्कार, देशभरिका सामुदायिक रेडियोहरूको नेटवर्क सीआईएनको प्रस्तुति कार्यक्रम साझा नेपालमा यहाँलाई हार्दिक स्वागत छ। म दीपक आचार्य। कार्यक्रम साझा नेपाल देशभरिका विभिन्न सामुदायिक रेडियोका साथै तपाईँले हाम्रो सामाजिक सञ्जालमा पनि हेर्न र सुन्न सक्नुहुन्छ। कार्यक्रम साझा नेपालमा हामी विविध विषयमा छलफल गर्दै आइरहेका छौं। आजको कार्यक्रममा विशेष गरेर हामी भोटेकोशी बाढ़ी र त्यसभन्दा पछाडि विपदको क्षेत्रमा गर्नुपर्ने कार्यमा देखिएका विभिन्न चुनौतीहरू र संयोजनकारी भूमिका निर्वाह गर्नुपर्ने पक्ष र यस विपदबाट नेपालका धेरै जसो हिमालबाट बग्ने नदीहरू र त्यसको आसपासको क्षेत्रमा बस्ने बस्तीहरूलाई कसरी सुरक्षित बनाउन सकिन्छ भन्ने बारेमा आज हामी कुराकानी गर्छौं। त्यसको लागि लामो समयदेखि विपदको क्षेत्रमा काम गर्दै आउनुभएको, गैर सरकारी क्षेत्रमा काम गर्दै आउनुभएको राष्ट्रिय विपद व्यवस्थापन सञ्जाल डिमान्डका अध्यक्ष सूर्यबहादुर थापा हामीसँग हुनुहुन्छ। यहाँलाई स्वागत छ।
1: हस्, धन्यवाद, नमस्कार।
0: हजुर, सबैभन्दा पहिले जुन भोटेकोशीको बाढी गयो, अब यो कसैले पनि सोचेको थिएन यति ठूलो मात्रामा र यति छिटो क्षति पुर्याउँछ भनेर, र यसमा चाहिँ गैर सरकारी संस्थाहरूको अब त्योबाट अलिकति माथि उठाएर मान्छेलाई चाहिँ यो विपदबाट अब उठ्नुपर्छ, जाग्नुपर्छ, सधैँ अँध्यारो रात पनि भइरहँदैन, उज्यालो नै हुन्छ भन्ने देखाउनको लागि गैर सरकारी संस्थाहरूको भूमिका कस्तो हुन्छ?
1: धन्यवाद। वास्तवमा यस्तो यो सामाजिक कार्यमा भयो, मानवीय सेवाको कार्यमा भयो, गैर सरकारी संस्थाहरूको भूमिका एकदमै महत्वपूर्ण छ। र अहिले तपाईँले भने जस्तो यस्तो विभिन्न खालको विपदहरूको समयमा पनि गैर सरकारी क्षेत्रहरूले एकदमै राम्रो सहयोग गरेका छन्। चाहे त्यो तपाईँको राहतको कुरामा होस्, पुनस्थापनाको कुरामा होस्, पुननिर्माणको कुरामा होस्, मान्छेको जीविका उपार्जनसँग जोडिएको कुरा होस्, खानेपानी सरसफाइको कुरा होस्, मनोसामाजिक परामर्शका कुराहरू, शिक्षा स्वास्थ्य, हरेक क्षेत्रमा तपाईँको विपद अगाडि पनि र विपदको दौरानमा पनि ठूलो मात्रामा सहयोग गरिरहेको छन्। र वास्तवमा गैर सरकारी क्षेत्रबाट नै हो यो विपद पछिको तपाईँको राहत र उद्धारको कुरामा मात्रै केन्द्रित हुने होइन, विपदभन्दा अगाडि नै तपाईँको पूर्व तयारी, जोखिम न्यूनीकरणका कुराहरू, विपदपछिको पुनस्थापना पुनर्निर्माणका कुराहरू, मान्छेको चाहिँ एउटा चाहिँ डिग्निटीलाई ध्यानमा राखेर होइन उहाँहरूको जीविकोपार्जन सबै क्षेत्रमा चाहिँ सपोर्ट गर्नुपर्छ भनेर आवाज उठाउने नै गैर सरकारी क्षेत्रहरू नै हुन्, मीडिया क्षेत्र नै हुन्, जसको कारणले हामीले दैवी प्रकोप उद्धार 2039 पनि 25-30 वर्ष लगाएर चाहिँ एउटा परिवर्तन गरेर अहिले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धीको एन चाहिँ अहिले हामीसँग प्राप्त छ। अहिले हाम्रो विपद जोखिम व्यवस्थापन हेर्नलाई छुट्टै एउटा निकायको रूपमा स्थापना गरेर जुनलाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणको स्थापना भएको छ। भनेपछि गैर सरकारी क्षेत्रको ठूलो योगदान रहेको छ। यद्यपि अहिले भर्खरका यहाँले कुरा गरेर त यो रसुवा भोटेकोशीको कुरालाई पनि हेर्नुहुन्छ भने इमिडिएट जुन दिन तपाईँको घटना घट्यो, घटना घटेकै दिनदेखि भोलिपल्टदेखि नै गैर सरकारी क्षेत्रहरूले कुनै न कुनै आफूसँग भएको स्रोत, साधन, जनशक्ति जे छ तुरन्तै फिल्ड लेभलमा परिचालन गरेर राहतका कामहरूमा चाहिँ सपोर्ट गर्ने कामहरू जो भनेको सरकारलाई पनि सहयोग हुन तपाईँ सरकारलाई मात्रै बढेन हुन सक्थ्यो। कम्तीमा गैर सरकारी क्षेत्र तत्काल तपाईँको त्यहाँ खाद्यान्नको कुराहरू हुन्छ, होल्डिङ सेन्टरमा राख्ने कुरा हुन्छ, औषधिको कुरा हुन्छ, त्यस्ता खालका राहतका कामहरूमा एकदमै भनौँ न इमिडिएट त्यो सपोर्ट गरेर अहिलेसम्म पनि कन्टिन्यू उहाँहरूले सहयोग गरिराख्नु भएको छ। सरकारी निकायहरूसँग समन्वय सहकार्य गरेर भने सरकारले दिएको निर्देशन अनुसार, सरकारले ल्याएको नीति अनुसार चाहिँ त्यसमा सहभागी भएर काम गरिरहनु भएको छ। त्यसले गैर सरकारी संस्थाहरूको एउटा चाहिँ तत्काल यस्तो खालको सहयोग गर्ने कुरामा महत्वपूर्ण भूमिका हुन्छ। र अर्कोतिर तपाईँको कहिलेकाहीँ सरकारलाई सचेत गराउने कुराहरू होइन, नीतिगत रूपमा चाहिँ तपाईँको परिवर्तन गराउनु पर्ने कुराहरूमा अथवा भएको नीति नियमको प्रभावकारी कार्यान्वयन गर्ने कुराहरूमा, सरकारलाई सही सूचना प्रवाह गर्ने कुराहरूमा गैर सरकारी क्षेत्रको महत्वपूर्ण भूमिका रहन्छ र त्यो भूमिका गैर सरकारी क्षेत्रमा गरिराख्नु भएको छ।
0: हजुर, यहाँले जुन भोटेकोशीको बाढी आयो, बाढी आउने बित्तिकै गैर सरकारी संस्थाहरू जानुभयो, परिचालित हुनुभयो, सहयोगमा जुट्नुभयो भन्ने कुराहरू गर्नुभयो, त्यो एकदमै राम्रो पक्ष भयो। अर्को एउटा चाहिँ अलिकति कमजोर हुँदै गएको भनेको समुदाय सबभन्दा ठूलो कुरा हो, त्यो गैर सरकारी संस्थाहरू, सरकार अथवा उद्धारकर्ताहरू त पछि घटना भइसकेपछि पुग्ने हो नि त। हाम्रो त्यो समुदाय जो यस्ता विपदमा सचेत गराउनेदेखि लिएर उद्धार गर्नेदेखि अरूलाई बचाउनेदेखि कुरामा जति सशक्त हुनुपर्ने, समुदाय चाहिँ अलिकति कमजोर भएर गएको हो कि अब जहाँ घटना हुन्छ, दुई तीनवटा घटना यस अगाडि कम हेर्दाखेरि परनिर्भरता बढी देखियो होइन, र पहिला हामी बचाउँदाखेरि जस्तो हरेक टोलमा हरेक ठाउँमा विपद प्रति कार्यको लागि अथवा कुनै घटना हुँदाखेरि स्टेचरदेखि लालटिनदेखि लिएर ती सबै कुराहरू आफ्नो समुदायमा हुन्थ्यो. नेवार समुदायमा चाहिँ गुठी मार्फत अझ पनि ती कुराहरू अलि बलियो छ. अरू समुदाय चाहिँ तितरबितर भएर हो कि त्यो समुदायलाई कसरी बलियो बनाउने?
1: एकदमै महत्वपूर्ण तपाईँले यो प्रश्न राख्नुभयो, जिज्ञासा राख्नुभयो. वास्तवमा हाम्रो यो राष्ट्रिय प्रकोप व्यवस्थापन सञ्जाल नेपाली डिमाण्ड भनेकै एकदमै स्थानीयकरणमा जोड दिने, स्थानीयकरणको मा फोकस गर्ने हिसाबले नै स्थापना भएको हो. र अहिले पनि हाम्रा अधिकांश कार्यक्रमहरू भनेको सञ्जालसँग रहेको कार्यक्रमहरू र सञ्जालका सदस्यहरू पनि तपाईँ हेर्नुहोस् अहिले हामीसँग यो डिमाण्डसँग 105 भन्दा बढी लोकल संस्थाहरू छन्. हाम्रो उद्देश्य भनेकै स्थानीय संस्थाहरूलाई बलियो बनाउने, स्थानीय संस्थाहरूको क्षमता अभिवृद्धि गर्ने, तिनीहरूलाई विभिन्न निकायहरूसँग, दात्री निकायहरू, आइएनजीओ सरकारी निकायहरूसँगको एउटा सहकार्य समन्वय गर्ने र त्यसलाई सहजीकरण गर्ने काम हो. र हामीले जोड़ दिएको पनि के त भन्दाखेरि तपाईँको स्थानीय समुदायलाई बलियो बनाउनुपर्छ. समुदायले नै सूचना प्रवाह गर्नुपर्ने हुन्छ. पहिलो रेस्पोन्डर भनेको हिजो अस्ति हामी सुरक्षा निकाय भन्थ्यौं, वास्तवमा सही रेस्पोन्डर, फर्स्ट रेस्पोन्डर भनेको कम्युनिटीको मान्छेहरू हो. यो डिमाण्डसँग 105 भन्दा बढी लोकल संस्थाहरू छन्. हाम्रो उद्देश्य भनेकै स्थानीय संस्थाहरूलाई बलियो बनाउने, स्थानीय संस्थाहरूको क्षमता अभिवृद्धि गर्ने, तिनीहरूलाई विभिन्न निकायहरूसँग, दात्री निकायहरू, आइएनजीओ सरकारी

0: अरूको घरको छिमेकी हुन्छ नि त होइन. त्यस कारण चाहिँ त्यहाँ कुनै पनि घटना घट्यो भने पहिला रेस्पोन्स गर्ने मान्छे स्थानीय समुदाय नै हुन्छ. त्यस कारण चाहिँ अहिले चाहिँ तपाईँको यो स्थानीय समुदायको क्षमता वृद्धि गर्ने कुराहरू, समुदायलाई सूचना प्रवाह गर्ने कुराहरू, समुदायलाई सशक्त बनाउने कुराहरू, यही आवाज हामीले उठाउँदै आइरहेछौँ. त्यो क्षेत्रमा लगानी गर है. हामीले सरकारले पनि के भनिरहेछौँ, धात्री निकायहरू, संस्था र अन्तर्राष्ट्रिय संस्थाहरू किन तपाईँहरूको लगानी चाहिँ स्थानीय समुदायमा हुनु पर्यो. स्थानीय संस्थालाई बलियो बनाउने त्यहाँ भनौँ न हाम्रा महिला समूहहरू छन्, युवा क्लबहरू छन्, सामुदायिक संस्थाहरू छन्, त्यो भने एउटा संगठित पनि छ त्यहाँ होइन, संगठित समूहहरू पनि छ. भनेपछि तिनीहरू मार्फत चाहिँ परिचालन गर्ने, तिमीहरूको क्षमता अभिवृद्धि गर्ने र समुदायमा भएका स्रोत र साधन ज्ञानहरू के छ त्यसलाई लिपिबद्ध गर्ने, अभिलेखीकरण गर्ने र त्यसको म्याक्सिमम प्रयोग कसरी गर्न सकिन्छ र त्यसको लागि त्यही भएर स्थानीय सरकारहरूले पनि एउटा सम्बन्ध अहिले कन्ट्रिसँग के गरेको देखिन्छ भने नि, त्यो चाहे त्यो स्थानीय सरकार हो, प्रदेश संघले, त्यो तलको संस्थाहरू, सामुदायिक संस्थाहरूलाई सपोर्ट गरेको देखिँदैन र विपद यो जोखिम न्यूनीकरणको तयारी, पूर्व तयारीको कुराहरूमा लगानी गरेको देखिँदैन. तपाईँको विपद पछिको घटनामा चाहिँ तपाईँको तत्काल सहयोगहरू गर्ने त्यसको खालको बजेट पनि आउने, सबैको चासो पनि जाग्ने, तर त्योभन्दा अगाडि चाहिँ खर्च बेकारमा हुन्छ कि अहिले गरेको खर्च बेकार, यत्रो लगानी गरेर विपद हुने, कहिले हो आग लागि हुने, कहिले हो भुइँचालो आउने, कहिले हो यस्तो बाढी आउने, कहिले हो भनेर अलि ध्यान नदिएको देखिन्छ. तर यो विभिन्न घटनाक्रमले के देखायो भने हामीले पूर्व तयारी र जोखिम न्यूनीकरणमा लगानी बढाउनु पर्छ. तपाईँले भनेको जस्तै स्थानीय समुदायमै हामी पुग्ने वातावरण कसरी बनाउनु पर्छ, तिनीहरूको क्षमता वृद्धि कसरी गर्ने, तिनीहरूको सूचनामा पहुँच कसरी गर्ने, तिनीहरूको चाहिँ विभिन्न निकायहरूसँग समन्वय र सहकार्य गर्न सक्ने वातावरण कसरी बनाउने, तिनीहरूलाई सुहाउने खालको चाहिँ नीतिहरू कसरी हामीले निर्माण गर्ने, के कुरा चाहिँ जरुरी छ भन्ने कुराको चाहिँ एकदमै त्यो हुन जरुरी छ. त्यो कुराको ग्याप देखिएको छ. त्यस कारण अहिले तपाईँले प्रश्न पनि उठाउनु भयो र डिमान्डको उद्देश्य पनि मेन नै लोकलाइजेसन हो होइन, विपद जोखिम न्यूनीकरणको लागि चाहिँ र यो कम्युनिटीले चाहिँ लिड गर्नुपर्छ है. यस्तो कुराहरू कम्युनिटीले लिड गर्नुपर्छ, कम्युनिटी अर्गनाइजेसनले लिड गर्नुपर्छ होइन, त्यस्तो भन्ने कुरालाई हामीले फोकस गरिराखेका छौँ. र अरू राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थाहरूले पनि समुदायसम्मको स्रोतहरू म्याक्सिमम चाहिँ तलब कसरी पुर्याउन सकिन्छ, समुदाय कसरी तल समुदायका संस्थाहरू अथवा सामाजिक संस्थाहरू भनेको चाहिँ प्रोजेक्ट चलाउने संस्थाहरू मात्रै होइनन् है. तिनीहरू समुदायसँगै मिलेर काम गर्छ, त्यहाँको समस्याको बारेमा थाहा छ, त्यहाँको भूगोलको बारेमा थाहा छ, त्यहाँको संस्कृतिको बारेमा थाहा छ भनेपछि तिनीहरू त पावरफुल छन् नि त. त्यस कारण तिनीहरूलाई नै सहकार्य, तिनीहरूले नै डिसिजन मेकिङ प्रोसेसमै उनीहरूको भूमिका हुनु पर्यो कि. एउटा प्रोजेक्ट यस्तो घटना घट्यो लिएर गयो, प्रोजेक्ट चलाउने मात्रै होइन कि, त्यसको प्लानिङदेखि इम्प्लिमेन्टेसनदेखि तपाईँको मोनिटरिङको प्रोसेससम्म चाहिँ लोकल अर्गनाइजेसन इन्गेजमेन्ट कसरी बढाउन सकिन्छ, त्यो भनेको सस्टेनेबल पनि हो. यो दाताबाट आउने पैसा भनेको कहिले आउँछ कहिले आउँदैन ठेगान छैन, नआउन पनि सक्छ. त्यो बेला पनि त हामी सर्भाइभल हुनु पर्यो. अहिले यहाँले भने जस्तो नेवार कमिटीको गुठी छ, तामाङ समुदायको आफ्नै खालको छ, क्षेत्रीय समुदायको पनि आफ्नो आफ्नो विभिन्न खालको समूहहरू बनाएर राखेको छ, उनीहरूले पैसा जमा गरेका छ. पहिला पहिला भकारी भन्थे यहाँलाई थाहा छ होइन, हाम्रो गाउँघरमा धानहरू हुँदा बकैहरू हुँदा भकारीमा लगाएर राख्ने, केही पऱ्यो भने दिने, यही त हो नि प्रिपेयरनेस भनेको.
1: मेरो गाउँमा एउटा ठुलो घण्टा थियो, त्यो बजायो भने कहाँ विपद पर्यो कस कहाँ पर्यो भनेर
0: पूर्व सूचना हो त्यो होइन, पूर्व सूचना प्रणाली. अहिले हामी नयाँ नयाँ टेक्नोलोजीको कुराहरू गरिरहेछौँ भने त्यो हाम्रो हिजोको दिनमा गाउँघरमा चलेका यस्ता खालका होइन, अब यो चाहिँ के भन्छ नि तपाईँको परम्परागत ज्ञानहरू, शिल्पहरू, यस्तो खालको प्रविधिहरू जे छ त्यसलाई पनि हामीले चाहिँ उपयोग गर्दै, त्यसलाई अझ परिमार्जित गर्दै समुदायको मान्छेले नै कसरी ओनरसिप लिन सक्ने बनाउने. हिजोको आजको दिनमा चाहिँ तपाईँको समुदायको भन्दा पनि बाहिरको मान्छेले चाहिँ बढी गरिदिनुपर्ने, समुदायको मान्छे चाहिँ तपाईँ अहिले पनि हामीले तपाईँको यो 2015 भूकम्पमा गाउँ गाउँमा जाँदाखेरि, इभन अस्ति भर्खर जाजरकोटमा भएको भूकम्प जाँदाखेरि, जसको घर भत्किरहेको छ, बिग्रिरहेछ, ऊ तपाईँको बाहिर तास खेलेर बसिया छ, क्यारम बोर्ड खेलेर बसिया छ, अनि सहयोग गर्न गएको संस्था त्यसको काम हो भने जस्तो नि, जसको लागि गर्न गएको छ ऊ बढी एक्टिभ हुनु पर्थ्यो नि.
1: हजुर, अब यो घटना घट्नुभन्दा अगाडि अब तपाईँहरूले लामो समयदेखि काम गर्दै आउनुभयो होइन, विपद प्राधिकरण बनाउनुपर्छ भनेर पनि लामो वकालत गर्नुभयो धेरै वर्ष अगाडि, मैले अन्तर्वार्ता पनि लिएको थिएँ होइन. अब त्यो प्राधिकरण पनि बन्यो, तर मैले त्यो बेला सुनेको जस्तो प्राधिकरण त बनेन होइन, फेरि त्यो गृह मन्त्रालयभित्रको एउटा युनिट जस्तो भयो. त्यो एउटा प्राधिकरण भनेपछि सबै काम गर्न सक्ने, सबैको एक्सेस हुने भन्ने थियो, त्यो त भएन नि.
0: यहाँले एकदम राइट प्रश्न गर्नुभयो. वास्तवमा तपाईँको पहिलाको इन्टरभ्यूमा दिँदाखेरि पनि मैले प्राधिकरणको विषयमा बोलेको थिएँ, अहिले पनि. वास्तवमा हामीले जे एउटा ठूलो उपलब्धि चाहिँ हासिल गर्यौं, हिजोको दिनमा गृह मन्त्रालयको विपद व्यवस्था महाशाखाबाट यो सबै कामहरू हुन्थ्यो, चाहे त्यो त्यो पूर्व तयारीको होस् जोखिम न्यूनीकरणको होस् विपद पछिको पुनस्थापन निर्माणको काम सबै खालको काम त्यहीँबाट हुन्थ्यो त्यसले गर्दा प्रभावकारी थिएन विपद पछिको घटनामा त्यो महाशाखा एक्टिभ थियो त्योभन्दा अगाडिको कुरा

0: थिएन तर अहिले पछिल्लो चरणमा तपाईँ हाम्रो एडभोकेसी सबैको बाट भइसकेपछि एन पनि आयो होइन नियमावली बन्यो सन् 2018 2030 लागि राष्ट्रिय विपद जोखिमको राष्ट्रिय रणनीति बन्यो रणनीतिले धेरै कुराहरू त्यो हेगो फ्रेमवर्कसँग चाहिँ होइन इनलाइन गरेर धेरै नेसनल कन्टेक्स्टमा बनाएको पनि छ र प्राधिकरण पनि बढिहाले भने जस्तो तर हामीले सोचेको जस्तो हामी त एउटा उपलब्धि त हासिल गर्यौं तर हामीले सोचेको जस्तो भएन हामीले सोचेको के थियो भने तपाईँलाई मैले पहिला पनि भनेको थिएँ यो राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरण भनेको यो समग्र विपद जोखिम न्यूनीकरण व्यवस्थापनको क्षेत्रको हेर्नको लागि एउटा सशक्त निकाय हो त्यो भनेको कानूनको हिसाबले पनि सशक्त बलियो हुनुपर्छ स्रोत साधनको हिसाबले पनि बलियो हुनुपर्छ जनशक्तिका हिसाबले पनि बलियो हुनुपर्छ भनेर हामीले भनेका थियौं होइन तर अब अहिले त्यहाँ भनौँ न त्यो खालको त्यहाँ स्रोत पनि एकदमै कमी छ होइन तपाईँको जनशक्ति पनि कम छ कानूनी हिसाबले पनि विक छ त्यो
1: सबैले मान्दैन
0: सबैले मान्दैन अब धेरै मान्छेको एक्सपेक्ट त्यही निकायसँग छ नि त विपद जोखिम न्यूनीकरण होइन व्यवस्थापन प्राधिकरण भनेपछि त विपदसँग रिलेटेड त सबै त्यसले गर्नु पर्यो नि त्योसँग छ नि पैसा पनि त्यो छ भन्छ सांसद पनि त्यहीँ पुग्छ स्थानीय जनप्रतिनिधि पुग्छ हामीसँग सर्वसाधारण केही भयो भने त्यहीँ जान्छौँ तर त्योसँग त्यो खालको चाहिँ भनौँ न त्यो क्षमता त्यो खालको स्रोत साधन र अधिकार पनि छैन
1: यसलाई कस्तो बनायो भने चाहिँ तपाईँले भनेको कल्पना गरेको जस्तो बलियो
0: हामीले भन्न खोजेको चाहिँ तपाईँको यो चाहिँ प्रधानमन्त्री कार्यालयभित्र रहनुपर्छ हामीले त अझ सुरु सुरुमा त के पनि भनेको थियौँ सकिन्छ भने यसलाई मन्त्रालय नै छुट्टै चाहिने अवस्था नेपाल जस्तो देशमा त झन् जरुरी छ क्या किनभने हामी बहुप्रकोपीय जोखिममा छ एउटा मात्रै होइन नि त हाम्रो बाढी मात्रै होइन पहिरो मात्रै होइन होइन भूकम्प मात्रै होइन हाम्रो त हरेक विविध खालका चाहिँ प्रकोपहरू छ कुनै पनि हुन्छ अब शीतलहरको तपाईँको भयो लू लाग्ने भयो होइन बाढी पहिरो भूकम्प अहिलेको तपाईँको हिमताल फुट्ने हिम पहिरोको कुराहरूदेखि धेरै छ भने यो प्रधानमन्त्री कार्यालयभित्र राखेर त्यसपछि त्योभन्दा मुनिको पोजिसन चाहिँ कम्तीमा चाहिँ तपाईँको फुलमन्त्री अथवा राज्यमन्त्रीसँगको पोजिसनको मान्छे जो पावरफुल जसको डाइरेक्ट एक्सेस चाहिँ तपाईँको चाहिँ प्रधानमन्त्रीसँग हुन्छ मन्त्रीहरूसँग हुन्छ होइन सचिवहरूसँग हुन्छ तपाईँको केही परिवर्तन तुरन्तै त्यहाँको सेक्युरिटी फोर्सको चिफलाई बोलाएर ल के हो यो कसो हो कसरी जाने ल यो तपाईँहरूले यसरी गर्नु पर्ला भनेर भन्न सक्छ त्यो हैसियत कायम गर्न सक्ने मान्छे त्यो पोर्टफोलियोको मान्छे कानूनले नै व्यवस्था गरेर आउनु पर्यो सुरुको तपाईँको आउँदाखेरि एनमा आएको थियो राज्य मन्त्री सरको हिसाबले चाहिँ सेवा सुविधा दिने गरियो भनेर त्यही खालको चाहिँ पर्थ्यो तर त्यसलाई इम्प्लिमेन्टेसनै नआइकन चेन्ज गराइयो बुझ्नु भएन कि सुरुमा त्यो आयो तर त्यसलाई अब त्यहाँ के भयो होइन त्यसलाई चाहिँ एउटा सचिव सरको बनाइयो त्यसपछि त्यहाँ तपाईँको प्राधिकरणभित्र हेर्नु आफ्नो जनशक्ति छैन त्यहाँ त कस्तो छ भने तपाईँको अहिले कर्मचारीहरू कसरी आउँछन् भने अब बाहिर सरवा हालिदिया हुन्छ टाढा टाढा पठाइदिया हुन्छ त्यो चाहिँ पार्किङ लट जस्तो के अब केही समय बाहिर कर्णाली जानु साटो उता जानु सक्छु त्यहाँ प्राधिकरणमा आएर अलमली तपाईँ त्यहाँ हेर्नु अहिले सत्रथ्याङ हेर्नु भने 6 महिना 1 वर्ष कमै 2 वर्ष पार गर्ने मान्छे कमै हुन्छन् थोरै बस्छन् अनि कोही सिडो गरेर जानुहुन्छ कोही सिडो साथ लिएर जानुहुन्छ कोही अर्को मन्त्रालयमा जानुहुन्छ ती बस्ने किनभने त्यो मेमोरी पावर पनि त्यो हराउँछ क्या डकुमेन्टेसनको कुराहरूमा पनि कम हुन्छ कम्तीमा त्यसको आफ्नै हेर्नु प्राविधिक हिसाबले पनि त्यसको आफ्नो कर्मचारी हुनु पर्यो प्रशासनिक हिसाबले पनि हुनु पर्यो कम्तीमा लङ टर्म त्यहाँ भयो उसलाई सबै होइन इन्स्टिट्युसनली मेमोरी पनि हुन्छ नि त्यो खालको हुने गरी र प्लस त्यसले चाहिँ केही पर्यो भने तुरन्त काम गर्न सक्ने गरी बजेटिङको पनि एउटा राम्रो व्यवस्था त्यहाँ उसले केही कार्यक्रमहरू गर्न सक्ने होइन विभिन्न संघ संस्थाहरूसँग पार्टनरसिपमा काम गर्ने ल तपाईँहरूले पनि यति भयो भने प्राधिकरणले यति गर्छ गरौँ भन्न सक्ने होइन अब त के सानो सानो एउटा चाहिँ घटना घटेर आएर के तुरन्त सपोर्ट गर्नु पर्यो उसँग काम पैसा हुँदैन होइन उसले फेरि सब कल्ला कल्ला भन्दै हिँड्न पर्ने हुन्छ भने कम्तीमा चाहिँ त्यो विपद जोखिम व्यवस्थापनको लागि चाहिँ बजेट यति छ होइन भन्ने खालको र कर्मचारी पनि प्राधिकरणपट्टि जवाब दियो भने अहिले त्यहाँको कर्मचारी गृह मन्त्रालयसँग उत्तरदायी छ त्यो तपाईँको के भन्छ नि यो काम हो के भन्ने हुन्छ नि यो कार्य मूल्याङ्कन गर्ने कुराहरू त्यो त प्राधिकरणको सिओले गर्दैन त्यो त मन्त्रालयकोले गर्छ त्यहाँको कर्मचारी कोपट्टि एकाउन्टेबल हुन्छ त गृह मन्त्रालयसँग एकाउन्टेबल हुन्छ
1: हजुर अब एउटा सरकारी संयन्त्र भयो अर्को चाहिँ हाम्रो आफ्नै आनी बानीका कुरा पनि भए होइन अब यसरी पूर्वदेखि पश्चिमसम्म हेर्दाखेरि हाम्रो हिमालबाट बग्ने नदीहरूको किनारमा बस्तीहरू देखिन्छ अब नदीबाट सडक बनाउने हाम्रो बानी होइन अनि सडक बनेपछि त्यसको वरिपरि बस्ती बस्ने बजार बस्ने भयो नि त अब त्यसले गर्दाखेरि अब यो जलवायु परिवर्तनको असर बढ्दै जाँदा हिमालहरू पग्लिँदै जाँदा यस्ता खालका घटनाहरू बढ्दै जाने देखिन्छ र ती बस्तीहरूलाई कसरी सुरक्षित बनाउने होला अब
0: यो त वास्तवमा हामीले तपाईँले अहिले पनि तपाईँको मैले मलाई अहिले पनि याद छ 2048-49 सालदेखि मैले बोल्दै पनि आएको छु कम्तीमा जनतालाई यो जोखिम क्षेत्रमा बसेका क्षेत्रहरूको पहिचान गरिए, त्यसलाई एउटा डिमार्केसन गरेर नदीको वारपार यतिसम्म मान्छे बस्ती बस्नुहुन्छ हुँदैन, कतिसम्म टुङ्गोहरू छुट्याउनु पर्ने हो, त्यो एरिया छुट्याएर मात्रै बस्ती बसाल्न दिनुपर्छ है भनेर हामीले सुरुदेखि त्यो बेलादेखि भोलि अहिले पनि पेपरमा होला विभिन्न ठाउँ होला, तर त्यो कसैको सुनवाई भएन होइन, उल्टो मान्छेले लगाएर कथा झन् सरकारले नै भनौँ न सरकारले नै भन्छु म, किनभने उहाँहरूले सहजीकरण गरिदिनु भएको छ, जनता त त्यहाँ बस्यो, त्यहाँ बाटो पानी पुर्याइदिनुहुन्छ, बत्ती पुर्याइदिनुहुन्छ, टेलिफोन पुर्याइदिनुहुन्छ भने म त सरकारले पनि सपोर्ट गरेर मान्नु पर्यो नि होइन, हामीले त्यो ठाउँमा बस्ती बसाल्न हुँदैन, सरकारले एउटा डिमार्केसन गरिदियोस् यो जोखिमपूर्ण क्षेत्र हो भने एउटा नक्साङ्कन गरोस्, क्षेत्र घोषणा गरोस्, नदीको 20-20 मिटर दायाँ बायाँ बस्न नमिल्ने अथवा 10-20 मिटर भने त्यहाँको अवस्था हेरेर त्यो गरिदिएको भए त्यो बस्तीहरू त्यहाँ बस्ने थिएन, जति बस्यो त्यो बसेको बसै हुने भयो, जो मान्छे आएर थप्यो थप्यो थप्यो हुने भयो, उल्टो उनीहरूलाई राजनीतिक दलका मान्छेहरूलाई सरकारलाई के भन्यो भने होइन हामीलाई त बाटो भएन, त्यहाँ पानी भएन, ढल भएन, सबै उनीहरूले तपाईँ त्यो बुटोलको तिनाउ नदीको दायाँ बायाँ सबै खोलाको छेउमा बसेको छ मान्छेहरू, अथवा त्यो अहिले मेलाम्चीको कुरा गर्नुहोस्, अहिले बागमतीको अस्ति भर्खर सरकारले हटायो होइन, नहटाएको त अहिले जानिरहेछ त होइन, अथवा अनुक्षेत्रको मैले भनेको सरकारले अब त चेत हुनु पर्यो, हिजैदेखि भनेको कुरा हो होइन, झन् अहिले त तपाईँले भनेको थियो जलवायु परिवर्तनको कारणले हाम्रा चाहिँ हिम पहिरोहरू जाने, हिमहरू पग्लिने, अहिले भएको जस्तै यो रसमा भएको जस्तै भोटे कसीको भएको जस्तै यस्ता घटनाहरू अस्ति नै थामेमा भएको, अब त हिजै पनि भयो नि होइन, एउटा पहिरो आइसक्यो भेला आइसक्यो, अझ कहाँ आउने हो थाहा छैन हामीलाई, यस्तो सम्भावनाहरू बढी बढ्दैछ होइन, जोखिमका क्षेत्रमा बढ्दै हुन्छ, अहिले सरकारले यो भू उपयोग योजनालाई प्रभावकारी रूपमा लागू गरेर कुन ठाउँमा बस्ती बस्नुपर्ने, कुन ठाउँमा बजार बस्नुपर्ने, कुन ठाउँमा औद्योगिक क्षेत्रहरू बस्नुपर्ने, कहाँ चाहिँ एजुकेसन हब्स हुनुपर्ने क्षेत्रहरू हुनुपर्ने, यस्ता कुराहरूको एउटा पहिचान गरेर र तपाईँ नक्साङ्कन गरेर जोखिम क्षेत्रहरूको पहिचान गरेर र सरकारले चाहिँ एकदम स्पष्ट आम जनताले बुझ्ने गरी र होइन र अहिले जोखिमपूर्ण क्षेत्रमा कोही छन् भने पनि त्यसलाई अब अहिले नै स्टडी गरेर बिस्तारै बिस्तारै कुनै कुन एरियामा सिफ्ट गर्नुपर्ने हो त्यो एरियातिर सिफ्ट गर्ने गरे भने फेरि भोलि पर्सि यस्तो घटना घटेर त्यस्तो खालको जमेर मानवीय क्षति हुने, भौतिक क्षति हुने, आर्थिक क्षति हुने सक्ने अवस्था रहन सक्छ र यो हिजोदेखि बोलिरहेको कुरा तर हामी कहाँ अब कम यस्तो कुराहरूमा ध्यान दिइन्छ, नेग्लिजेन्स गरिन्छ, परिसकेपछि मात्रै ओहो ल यस्तो भयो उस्तो भयो भन्ने हाम्रो छ नि, आगो लागेपछि इनार खन्न जाने हाम्रो चलन छ, त्योभन्दा अगाडि नै इनार खन्ने होइन, त्यही भएर होला नि हाम्रो चाहिँ पहिला पहिला तपाईँको पोखरीहरू खनेर राखेको, गाउँ गाउँमा सार्वजनिक इनारहरू खनेर राखेको मलाई लाग्छ, त्यो बेलामा आग लागेको डरहरू बढी हुने भावनाले तत्काल आगो निभाउनलाई सहयोग पुग्छ भनेरै त्यो गरेको, अहिले त मलाई त गाउँमा ठुलो घण्टा राखेको थियो, यस्तो भयो भने तुरन्त वरिपरिको मान्छेले थाहा पाओस्, गाग्रीमा एक एक गाग्री आग लागि भयो भने एक एक गाग्री पानी बोकेर पनि आओस्, अथवा कुनै अप्ठ्यारो पऱ्यो भने गाउँका मान्छे हुरुर उठेर आओस् सहयोग गरोस् भनेर त्यही बेलादेखि सोचिरहेको थियो नि त, झन् हामी आधुनिक युगमा आइसकेपछि त्यत्रो टेक्नोलोजीको उसमा आइसकेपछि त्यो कुराहरूमा कम ध्यान दिएको देखिन्छ, त्यसले गर्दा यस्तो कुराहरूमा सरकारले विशेष ध्यान दिनुपर्नेछ, जनतालाई पनि सचेत गराउनु पर्नेछ, पोलिटिकल पार्टीहरू पनि सचेत हुनुपर्छ, म त के भन्छु भने त्यो जोखिमपूर्ण क्षेत्रमा लगाएर राख्ने मान्छे त पोलिटिकल पार्टीकै मान्छे हो, म फेरि पनि भन्छु होइन, किनभने उहाँहरूले त्यहाँ बस्नु हुँदैन खबर त, किन सरकारमा त को थियो, त्यही पोलिटिकल पार्टीकै रिप्रेजेन्टेटिभ हो नि त, दलीय व्यवस्थामा त त्यही होइन, भनेपछि उहाँहरूले त्यो ठाउँमा नबस, तिमीहरूको बरु जग्गा जमिनै छैन, बस्ने ठाउँ नै छैन भने सुरक्षित फलानु ठाउँमा गएर बस होइन, एउटा डिमार्केसन गरेर यति यति जग्गा ल त्यहाँ हुन्छ भनेर खोलाको छेउमा सुरुदेखि बस्न दिन नहुने, बाटो बनाउन नहुने, त्यो गर्न नहुने, यदि हुन्थ्यो भने ल सबै स्टडी गरौँ न त, स्टडी गरेर होइन विज्ञहरूले हेरे हो त्यो ठाउँमा यसरी गरे भने हुन्छ भनेर बस्न दियो हो, तर जहाँ देखिदेखि जोखिम छ, ए पानी कहिले आउँछ, बाढी कहिले आउँछ, अहिलेदेखि त्यस्तो गर्ने भनेर त भन्यो नि, हामीले भनेको छौँ त विपद त बाजा बजाएर आउँदैन भनेको छौँ, कुनै पनि अहिले तपाईँहरूमा गफ गर्दा गर्दा यहाँ भूकम्प आएर हाँ तपाईँ हाम्रो के अवस्था हुन्छ पनि थाहा हुँदैन नि, भनेपछि घर त बलियो हुनु पर्यो नि, हाम्रो घर कमसेकम यो घर बलियो भयो भने त भुइँचालो गयो भने तपाईँ हामी त यहाँ सुरक्षित साथ रहन्छौँ होला नि त होइन, विदेशमा पनि त भूकम्प त गइरहेको हुन्छ, विभिन्न रेटरको भूकम्प जान्छ, तर त्यहाँ चाहिँ हतपति घर केही हुँदैन होइन, त्यस्ता ठुल्ठुलो फ्याक्ट्रीहरू त्यस्तो, तर हामी कहाँ सानो तपाईँको 5.5-6 रेक्टरको चाहिँ भूकम्प जानासक्छ घरहरू सब, किन हाम्रो घरहरू बलियो छैन होइन, हिजोको दिनमा त यो भूकम्प प्रतिरोधात्मक घरहरू बनाउने प्रचलन पनि थिएन होइन, पछि 72 को भूकम्पपछि अलिकति जोरदारका साथ चाहिँ होइन यसको चाहिँ एउटा संहिता भूकम्प यो चाहिँ तपाईँको सुरक्षित भवन निर्माण संहिता ल्याएर होइन त्यो चाहिँ बल्ल त्यसको चाहिँ लागू भएको छ, अझै त्यो पनि एकदमै इफेक्टिभली मोनिटरिङ भएको छ कि छैन आफ्नो ठाउँमा छ, तर एटलिस्ट त्यो चाहिँ यो आएर त सुरुवात त भयो नि त भूकम्प होइन, यो खालको छ नि त
1: हजुर। यहाँको अमूल्य समयको बावजुद पनि हाम्रो स्टुडियोमा आइदिनु भयो, हाम्रो प्रश्न जिज्ञासाको जवाफ दिनुभयो, त्यसका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
0: यहाँलाई पनि धेरै धन्यवाद। आफूले मनमा लागेका कुराहरू, आफूले अनुभव गरेका कुराहरू तपाईँको यो सामुदायिक रेडियो मार्फत चाहिँ आम जनसमूहमा जानकारी दिने अवसर प्राप्त भयो, त्यसको लागि हार्दिक धन्यवाद। नमस्कार।
1: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय विपद व्यवस्थापन सञ्जाल डिमान्डका अध्यक्ष सूर्यबहादुर थापा। लामो समयदेखि विपदको क्षेत्रमा काम गर्दै आउनुभएको छ र हामीले उहाँसँग कुराकानी गर्यौं, हामी कसरी सुरक्षित बस्न सक्छौ र सुरक्षाका लागि जनचेतना अभिवृद्धिदेखि लिएर आफै कसरी सुरक्षित हुने र राज्य संयन्त्रदेखि सबै संयन्त्रहरूलाई चाहिँ कसरी त्यस्ता विपदसँग प्रतिकार्य गर्ने शक्ति वृद्धि गर्ने भन्ने बारेमा हामीले कुराकानी गर्यौं। र यो कुराकानी सँगसँगै हाम्रो आजको कार्यक्रमको समय सकिएको छ। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद दिँदै म दीपक आचार्य पनि आजको यो साझा नेपालबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।
2: हजुरको रेडियो 102.1 मेगाहर्ज।
3: रंगबहार रंगबहार
4: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
3: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
4: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
3: बर्जर पेंट।

0: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारदिनु पर्यो माता।
1: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
0: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
1: त्यसो भए ध्यान दिएर सुन्ने।
2: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
1: सुन्नु भए त
0: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछाप तिर कुदे।
3: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 0848 40 0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660 48 54 114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
0: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
4: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
0: हाम्रा विशेषताहरू
4: 40% मात्रै डाउन पेमेन्ट,
0: सजिलो मासिक किस्ता सुविधा,
4: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
0: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
4: आवश्यक कागजातहरू
0: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
4: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रिमियम उत्पादनहरू
3: महाचार महापहार
4: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार
5: यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Play हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड होलिडे यो योजना मङ्सिर 9 गते सम्म मात्र आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्
6: Xiaomi किन्दा उपहार एभ्रीडे
7: आँखामा चोट लाग्यो अब के गर्ने
8: चोट लागेमा आँखा मिस्नु हुँदैन आँखामा गडेको वस्तु आफै निकाल्ने प्रयास गर्नु हुँदैन यसो गर्दा आँखामा थप क्षति पुग्नुका साथै दृष्टि सधैँका लागि गुम्न सक्छ आँखामा रासायनिक पदार्थ परेमा आँखा नमिस्नुहोस् बरु लगातार 30 मिनटसम्म सफा पानीले आँखा पखाल्नुहोस् आँखामा चोट लागे दृष्टि धमिलो भएमा रगत आएमा जति सक्दो चाँडो आँखा उपचार केन्द्रमा वा आँखा अस्पताल जानुहोस्
7: आँखामा चोटपटक लाग्नबाट कसरी जोगिने
8: भान्साका तथा कारखानाका धारिला वस्तु निर्माण औजारहरू खेलकुद जस्ता सामग्रीहरू चलाउँदा होसियारी अप्नाउनुहोस् पटाका जस्ता जोखिमयुक्त वस्तुहरूको सम्पर्कबाट टाढा रहनुहोस् जोखिमयुक्त क्षेत्रमा काम गर्दा अनिवार्य रूपमा सुरक्षा चस्मा लगाउनुहोस्
7: अनि साना बालबालिकाहरूलाई
8: नवजात तथा स्कुले बालबालिकाहरूलाई आँखामा लाग्ने चोटबाट जोगाउनका लागि चुच्चो धारिलो वस्तु नदिनुहोस् पेन्सिल कम्पास अध्ययनका चुच्चा औजारहरू प्रयोग गर्दा तथा घर बाहिर वा विद्यालयमा समेत खेल्दा विशेष सावधानी अपनाउन सिकाउनुहोस्
7: जनचेतनाका लागि नेपाल आँखा कार्यक्रम थी गंगा आँखा प्रतिष्ठान काठमाडौँ आँखालाई माया गरौं दृष्टिको रक्षा गरौं लभ यो आज से व्यवसाय विश्व दृष्टि दिवस 2083
9: सामुदायिक आँखा केन्द्र मन्थली रामेछाप
10: शव परीक्षण पोस्टमार्टम सेवा सञ्चालन सम्बन्धी सूचना सिन्धुलीको गोलन्जोर गाउँपालिकाको गोलन्जोर आधारभूत अस्पतालले स्थापना कालदेखि नै आम नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य उपचार तथा परीक्षण सेवा प्रदान गर्दै आइरहेको छ यसै क्रममा अस्पतालको सेवा विस्तार गर्ने उद्देश्यका साथ यही मिति 2083 साल असोज 15 गतेदेखि शव परीक्षण पोस्टमार्टम सेवा समेत यसै अस्पतालबाट सञ्चालन भइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ
11: सम्पूर्ण उमाकुण्ड गाउँपालिका वासीमा हार्दिक निमन्त्रणा
10: उज्यालो नेपाल पार्टी रामेछापले रामेछापको उमाकुण्ड गाउँपालिकामा ऐतिहासिक प्रथम भेला तथा पालिका समिति गठन कार्यक्रम आयोजना गर्न लागेको छ कार्यक्रममा उमाकुण्ड गाउँपालिकाका सम्पूर्ण शुभेच्छुक समर्थक तथा आम नागरिकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ
11: कार्यक्रममा प्रमुख अतिथिका रूपमा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको विशेष उपस्थिति रहनेछ कार्यक्रम यही मिति 2083 साल कार्तिक 7 गते माकुण्ड गाउँपालिका 4 स्थित च्यादलु माकुण्ड गाउँपालिका हलमा आयोजना हुनेछ त्यसैले माकुण्ड गाउँपालिकावासी सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई भव्य र सभ्य रूपमा सफल बनाउन हार्दिक अनुरोध गर्दछौ
10: उज्यालो नेपाल पार्टी रामेछाप

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। राष्ट्रपति पौडेलद्वारा एउटा मात्रै अध्यादेश जारी, भितौरी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने सम्बन्धी अध्यादेश मन्त्री परिषदबाट स्वीकृत, चाडपर्वको समयमा अत्यावश्यक सेवाहरू सुचारू गर्न निर्देशन।
1: तथा सार्वजनिक विधाका बेलामा पनि निरन्तर रूपमा सेवा सञ्चालन गर्नको लागि आवश्यक पनि जनशक्ति, औषधि, उपकरण तथा आकस्मिक सेवा तयारी अवस्थामा राख्ने र नागरिकले अत्यावश्यक सेवाका लागि अनावश्यक शक्ति गर्नुपर्ने अवस्था चाहिँ सिर्जना नगर्ने भनेर यो पनि निर्णय भएको छ।
0: कांग्रेसको नयाँ नेतृत्वका लागि मतदान जारी, आजैबाट मतगणना शुरू हुने। एमाले स्थायी कमिटी बैठकमा चार एजेण्डामाथि छलफल, नेकपाले कार्तिक सातमा दुई दिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने।
2: दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। यो राष्ट्रिय जागरण अभियान भनेको चाहिँ कार्तिक सात गते एउटा वृहत पत्रकार सम्मेलन गरेर हामीले यो अभियानको उद्घाटन गर्नेछौं।
0: असोजको पहिलो साता परेको पानीबाट भएको क्षतिमा छ जिल्लामा विपद संकटग्रस्त क्षेत्र घोषणा। आज राति पनि अधिकांश क्षेत्रमा पानी पर्ने, धादिङमा सड़क भाँसिँदा सवारी आउजाउमा प्रभाव।
3: यो पेसी राजमार्गको गनौती भन्ने ठाउँमा नदीले कटान गर्दै जाँदाखेरि चाहिँ बाटो भाँसिएको अवस्था छ र गाड़ीहरू चाहिँ पूर्ण रूपमा बन्द भएको अवस्था छ।
0: र जापानमा सम्पन्न 20 एसियाली खेलकुदमा पदक प्राप्त गर्ने खेलाड़ीलाई सरकारले सम्मान गर्ने, महिला कबड्डी र कराँतेका खेलाड़ी र व्यवस्थापकले नगद पाउने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: सरकारले गर्नुपर्ने स्थानीय निर्वाचनको समय नजिकिन थालेको छ। वर्तमान जनप्रतिनिधिले आफूलाई सच्याउन आवश्यक छ। अनियमितता, जनप्रतिनिधिको दम्भ र स्वार्थपूर्ण व्यवहारले धेरै ठाउँमा स्थानीय तहप्रति नागरिकको असन्तुष्टि छ। अबको चुनावमा स्थानीय सरकारको कार्यशैली परिवर्तन हुने आधार देखिएन भने निर्वाचनमा जनसहभागिता कम हुन सक्छ। अब खबर सन्तोषी रावलबाट।
5: राष्ट्रपति रामचन्द्र पौडेलले विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 जारी गर्नुभएको छ। सरकारले राष्ट्रपति समक्ष तीनवटा अध्यादेश जारी गर्नका लागि सिफारिश गरेको थियो, तर राष्ट्रपति कार्यालयबाट भने एउटा मात्रै अध्यादेश जारी गरेको हो। हाल 12 वर्ष बेपत्ता भएका व्यक्तिलाई मृत घोषणा गर्न सकिने व्यवस्था थियो। अब छुट्याएर विपदको सम्बन्धमा 45 दिनमै मृत घोषणा गर्न सकिने विषय अध्यादेशमा उल्लेख गरिएको छ। सरकारले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश पनि राष्ट्रपति समक्ष सिफारिशका लागि पठाएको थियो। दुई अध्यादेश भने अध्ययनकै क्रममा रहेको राष्ट्रपति कार्यालयले जनाएको छ। भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेशमा भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा दिइने विषय समावेश गरिएको छ। राष्ट्रपतिले जारी गरेसँगै अध्यादेशले गरेका व्यवस्था लागू गरिएको छ। सरकारले चाडपर्वका समयमा अत्यावश्यक सेवाहरू सुचारू गर्न निर्देशन दिएको छ। स्वास्थ्य, खानेपानी, विद्युत, दूरसंचार, विमानस्थल, यातायात र अस्पताल लगायतका अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको हो। आज सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले पत्रकार सम्मेलनमा सरकारले अत्यावश्यक सेवाहरू अनिवार्य दिन निर्देशन दिएको बताएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालले चाडपर्वका बेला अत्यावश्यक सेवामा कुनै अवरोध हुन नदिन, आवश्यक जनशक्ति, औषधि र उपकरण तयारी अवस्थामा राख्न पत्राचार गरिसकिएको जानकारी दिनुभयो।
1: स्वास्थ्य, खानेपानी, विद्युत, दूरसंचार, सरसफाई, विमानस्थल, यातायात, सरकारी अस्पताल र अन्य अत्यावश्यक सेवाहरूमा चाडपर्वको बेला पनि तथा सार्वजनिक विधाका बेलामा पनि निरन्तर रूपमा सेवा सञ्चालन गर्नको लागि आवश्यक पनि जनशक्ति, औषधि, उपकरण तथा आकस्मिक सेवा तयारी अवस्थामा राख्ने र नागरिकले अत्यावश्यक सेवाका लागि अनावश्यक शक्ति गर्नुपर्ने अवस्था चाहिँ सिर्जना नगर्ने भनेर यो पनि निर्णय भएको छ। यो चाहिँ सबै निकायलाई हामीले त्यही अनुसार चाहिँ पत्राचार गरेर सम्बन्धित निकायलाई पठाएको छौं।
5: त्यसै गरी सरकारले स्वदेशी तथा विदेशी लगानी प्रवर्धन गर्न लगानी सम्बन्धी सेवालाई सरल, पारदर्शी, स्वयं सूचीबद्ध र पूर्वानुमान योग्य बनाउने तयारी गरिएको छ। सरकारले बिरौटी जग्गामा बसोबास गरिआएका व्यक्तिहरूका नाममा जग्गा दर्ता गर्ने सम्बन्धी समिति गठन अध्यादेश 2083 स्वीकृति गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले यस्ता जग्गामा बसोबास गर्दै आएका व्यक्तिका नाममा जग्गा दर्ता गर्ने कानूनी बाटो खुल्नेछ। बैठकले विश्व बैंकसँग अर्थ क्विक क्वाटा स्ट्रेफी फण्ड भूकम्प विपद व्यवस्थापन कोषमा हस्ताक्षर गर्न स्वीकृत दिने निर्णय गरेको छ। बैठकका निर्णय सुनाउँदै सूचना तथा संचार मन्त्री विक्रम तिमिल्सना,
6: विश्व बैंकसँग नेपाल अर्थक्वेक क्याटास्ट्रोफ फण्ड सम्बन्धी म्यान्डेट एग्रीमेन्टमा हस्ताक्षर गर्न स्वीकृति दिने, बिटौरी जग्गामा बसोबास गरिआएका व्यक्तिहरूको नाममा जग्गा दर्ता गर्ने सम्बन्धी समिति गठन आदेश 2083 स्वीकृत गर्ने, विश्व एसियाली खेलकुदमा पदक प्राप्त गर्ने महिला कबड्डी र कराते खेलका खेलाड़ी प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने र नेपाल न्याय सेवा सरकारी उकिल समूहका सह न्यायाधिवक्ता श्री अच्युत मणि नेउपानेलाई राजपत्रांकित विशिष्ट श्रेणीमा बढ़ुवा गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा पदस्थापन गर्ने।
5: त्यस्तै नेपाल न्याय सेवा सरकारी वकिल समूहका सह न्यायाधिवक्ता अच्युत मणि नेउपानेलाई राजपत्रांकित विशिष्ट श्रेणीको पदमा बढ़ुवा गर्ने निर्णय सरकारले गरेको छ। नेउपानेलाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा व्यवस्थापन गरेको छ। हिमालमा जलवायु परिवर्तनको प्रभाव तथा भुटेकोशी त्रिशुली विपद अध्ययनका लागि गठित संसदीय विशेष समितिले विपद प्रभावितहरूको उद्धार राहत र पुनस्थापनाका लागि अल्पकालीन कार्ययोजना सार्वजनिक गरेको छ। समितिका सचिव डाक्टर रोजनाथ पाण्डेले राहत वितरणमा एकद्वार प्रणाली पीड़ितहरूको बैंक खातामा प्रत्यक्ष भुक्तानी र बेपत्ता परिवारका लागि कानूनी जटिलता फुकाउन अध्यादेश जारी गर्नुपर्ने लगायतका सुझावहरू सरकार समक्ष पेश गर्नुपर्ने बताउनु भएको हो। आज सिंहदरबारमा बसेको संसदीय विशेष समितिले विपद व्यवस्थापनलाई थप व्यवस्थित बनाउन चारवटा मुख्य स्तम्भहरूमा आधारित सुझावहरू तयार पारेको पाण्डेले बताउनुभयो।
7: तहगत समन्वय र एकीकृत राहत वितरण प्रणालीलाई थप व्यवस्थित बनाउनु पर्ने, अहिले भइरहेकोमा थप सुधार गर्दाखेरि त्यसले सम्बोधन गर्छ भन्ने हिसाबले राखिएको छ। जसमा तहगत सहकारी र समन्वय अधिकारीको व्यवस्था, अब हामीले यहाँनिर चाहिँ सम्बन्धित व्यक्तिहरू जो सम्पर्क सूत्र हुन्छन् उहाँहरूबाट समन्वय होस्, जस्तो त्यहाँ हामीले हेर्दाखेरि जिल्ला प्रशासन कार्यालयले पालिका प्रमुखजीहरूले पनि त्यहाँ समन्वय गरेर काम गरेर देखिया छ, अरू निकायहरूसँग पनि समन्वय भएको र कसले के रोल खेल्ने भन्ने कुरा छ, विभिन्न सयौं संस्थाहरू त्यहाँ आइराख्दा पनि उहाँहरूको पनि समन्वय गरेको देखियो।
5: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान जारी छ। नयाँ नेतृत्व चयनका लागि महाधिवेशनमा सहभागी 7255 जना महाधिवेशन प्रतिनिधिले मतदान गर्दैछन्। अपरान्ह 5:30 बजेसम्म कुल 5363 मत खसेको थियो। प्रदेशगत विवरण अनुसार कोशी प्रदेशमा 943, सुदूरपश्चिम र कर्णाली प्रदेशमा करी 982, लुम्बिनी प्रदेशमा 860, गण्डकी प्रदेशमा 723, बागमती प्रदेशमा 1225 र मध्य प्रदेशमा 900 मत खसेको छ। कांग्रेसको नयाँ सभापति पदका लागि गगन थापा र श्यामकृष्ण खड्के बीच प्रतिस्पर्धा भइरहेको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन निर्वाचन समिति अनुसार मतदान सम्पन्न भएसँगै आजै मतगणना शुरू हुनेछ। नेकपा एमाले स्थायी कमिटी बैठकमा चारवटा एजेण्डामाथि छलफल भएको छ। दुई दिन बसेको बैठकमा मंगसिर पहिलो साता राष्ट्रिय भेला गर्ने, मंगसिर 26 गते उडा र पुष 4 गते पालिका अधिवेशन गर्ने, नगर र उडा अधिवेशनपछि प्रदेश स्तरीय भेला गर्ने लगायतका विषयमा छलफल भएको हो। आजको बैठकमा नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले आफ्नो धारणा राख्नु भएको थियो। उहाँले लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ आफू पुनः राजनीतिमा आएको बताउनु भएको थियो। एमाले सचिव पद्मा आर्यले भन्नुभयो,
8: वरिष्ठ नेता कमरेड विद्यादेवी भण्डारीले अब 11 वर्ष पछि आफ्नो पार्टी जीवनमा फर्किएको र आजको यो जुन मुलुकमा लोकतन्त्र संविधान प्रति एउटा जुन खालको खतरा देखिरहेको छ, अब यसको रक्षा गर्ने भनेको राजनीतिक दलले नै हो। जसले लोकतन्त्र स्थापना गरे तिनै दलहरूले नै यसको रक्षा गर्ने हो। म पनि हिजो त्यो आन्दोलनमा सरिक भए, त्यस्तो प्रतिको आघात माया विश्वास छ। पार्टीमा आबद्ध भएर लोकतन्त्रलाई गणतन्त्रलाई अझै सुदृढ बनाउनको निम्ति मद्दत पुर्याउन सक्छु।
5: नेपाली कम्युनिष्ट पार्टी नेकपाले कार्तिक 7 गतेदेखि 2 महिने राष्ट्रिय जागरण अभियान संचालन गर्ने भएको छ। पार्टी कार्यालय प्रेस डाँडामा आज बसेको नेकपा केन्द्रीय संयोजक समितिको बैठकले कार्तिक 7 गतेदेखि मंगिर 25 गतेसम्म राष्ट्रिय जागरण अभियान संचालन गर्ने निर्णय गरेको हो। महाधिवेशनको तयारी, स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र सरकारका जनविरोधी तथा अराजक क्रियाकलाप विरूद्ध आन्दोलनको तयारी गर्नका लागि राष्ट्रिय जागरण अभियान संचालन गर्ने कार्यविधि पारित गरिएको नेकपा प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिनुभयो।
2: 2 महिने राष्ट्रिय जागरण अभियान संचालन गर्ने निर्णय गरेको छ। यो अभियानको नाम चाहिँ हामीले राष्ट्रिय जागरण अभियान संचालन गर्नेछौँ। यो राष्ट्रिय जागरण अभियान भनेको चाहिँ कार्तिक 7 गते एउटा वृहत पत्रकार सम्मेलन गरेर हामीले यो अभियानको उद्घाटन गर्नेछौँ र मंसिर 25 गतेसम्म यो अभियान सञ्चालन हुने। यसरी यो चाहिँ राष्ट्रिय जागरण अभियान को चाहिँ कार्यविधि आजको बैठकले पारित गरेको छ।
5: सरकारले अन्तर प्रदेश छोटो माध्यम र लामो दूरीमा विद्युतीय सार्वजनिक सवारीको भाडा दर समायोजन गरेको छ। यातायात व्यवस्था विभागले भाडा दर सार्वजनिक गर्दै तराई र पहाड़ी बाटोमा सञ्चालन हुने यात्रुवाहक तथा मालवाहक सवारीको प्रति किलोमिटर भाडा दरमा परिमार्जन गरिएको हो। सरकारले गत असोज 8 गतेदेखि 11 गतेसम्म विभिन्न जिल्लामा आएको बाढ़ी पहिरोबाट प्रभावित 6 जिल्लाका विभिन्न स्थानीय तहलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। यसअघि सरकारले भदौ 10 बाढ़ीबाट प्रभावित जिल्लाका स्थानीय तहलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो। गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै गोर्खा, मनाङ, माग्दी, बागलुङ पर्वत र नवलपरासी बर्दघाट सुस्ता पश्चिमका विभिन्न गाउँपालिकालाई विपद संकटग्रस्त घोषणा गर्ने घोषणा गरेको हो। काठमाडौँ जिल्ला अदालत दशैं बिदाको अवधिमा पनि खुल्ला रहने भएको छ। अदालतले आज सूचना जारी गर्दै असोज 25 गते कार्तिक 8 गतेसम्म अदालत बन्द रहने भए पनि केही दिन बाहेक अन्य दिन सेवा प्रवाह गर्ने जनाएको छ। अदालतका अनुसार घटस्थापना शनिबार, फूलपाती र विजयादशमीको टीकाको दिन बाहेक अन्य दिन बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म अदालत खुल्ला रहने सूचना अधिकारी शिव खतिवडाले सीआईएनलाई जानकारी दिनुभयो। पृथ्वी राजमार्गको धादिङस्थित गलौदीमा सड़क भाँसिँदा सवारी आवाजात प्रभावित भएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार सड़क भाँसिँदा दुईतर्फी नै सड़क अवरूद्ध भएको हो। सड़कको बीच भागमा चिरा परेर भाँसिएपछि सवारी साधन रोकिएको छ। प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले सीआईएनले बताउनुभयो। साझा खबरमा अब खेल खबर। सरकारले जापानको आइची नागुयामा भएको विश्व एसियाली खेलकुदमा पदक प्राप्त गर्ने खेलाड़ीलाई नगद सम्मान गर्ने भएको छ। खेलकुदमा महिला कबड्डी र कराते खेलका खेलाड़ीले कास्य जितेका थिए। त्यस्तै प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने सरकारले निर्णय गरेको हो। एक कार्यक्रम बीच खेलाड़ी र व्यवस्थापनलाई सम्मान गर्ने तयारी सरकारको रहेको छ।
0: सन्तोषी रावल रसुवा भोटेकोसी बाढ़ी प्रभावित क्षेत्रका स्थानीय विस्तारै व्यापार व्यवसायमा फर्कदै
9: 50,000 भाँडाकुँडा ल्याएर सामान तयारी गरेर घरलाई आशीर्वाद गरेका छु। गर्दै जान्छु किन्दै जान्छु चल्छ। विपदमा परे म अब गरी खान सक्छु।
0: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली। यो सिजनको रुगाखोकीलाई सामान्य रुगाखोकीको रूपमा लिन नहुने चिकित्सकको सुझाव लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: क्यासको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
11: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि। रमिला सुन न म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु
12: ओहो तिमी त घरको खाने भएछौ नि
13: के को सरसल्लाह हो दुईजनाको
11: होइन के सर रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर
13: सही भन्यो शीतल जंक फूडमा चिनी नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ यसमा भिटामिन खनिज फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ
12: ए हो र राम सर म पनि अब बजारिया बनी बनाऊ खान छोड्न सक्छु होला र
13: अवश्य सक्छौ यसका लागि घरमा पाइने फलफूल तरकारी दाल अण्डा चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि
0: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं पोसिलो खाजालाई प्रोत्साहन गरौं विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकुराब सीआईएन
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ साझा खबरमा अब मिलीजुली नेपाली सन्तोष गन्धर्वबाट
14: देवीघाटकी रामप्यारी भण्डारीले पुरानै घरमा चिया पसल फेरि शुरू गर्नुभएको छ बिहान पसल खोल्ने र बेलुका बास बस्न चाहिँ अन्तै जाने गरेको उहाँको भनाई छ
9: 50,000 भाकुना ल्याएर सामान तयारी गरेर घरमा आशीर्वाद गरेका छु गर्दै जान्छु किन्दै जान्छु गर्दै जान्छु किन्दै जान्छु चल्छ विपदमा परे म अब गरी खान सक्छु छ्यामा त निकालेर गरी खान सक्छु भनेर मैले त त्यही आँटे अर्काको आशमा नपर्ने क्या सरकारले देला अर्का सहयोग आउला अर्काको त्यत्तिकै मिहिनेत परिरहेको होइन र पैसा कमाउन धेरै मिहिनेत छ नि त चिया मात्रै बेसी पनि निर्वाह जति भने पनि चल्छ भनेर कोठामा बस्दा त दिनै नजाने यहाँ भयो उसित बोल्यो मलाई त बोलिरहनु पर्ने धेरै गएको मान्छेलाई नसम्झिकन बस्ने गर्ने खाने जिन्दगी यस्तै रहेछ भनेर शक्ति निकालेर पावर निकालेर गर्नला म त
14: बारीले बगेको पसल फेरि थाल्दाको अनुभव सुनाउँदै हुनुहुन्थ्यो नुवाकोट देवीघाटकी रामप्यारी भण्डारी तपाई उत्तर गया गाउँपालिका रसुवाको हुनुहुन्छ अनि तपाईले लाभग्राहीका लागि फारम त भरिसक्नुभयो होला तर एउटा महत्वपूर्ण फारम चाहिँ भर्नुभयो कि छैन
15: गाउँपालिकाले लिएको तथ्याङ्क भनेको चाहिँ प्रारम्भिक तथ्याङ्क मात्रै हो यसले चाहिँ लाभग्राही हामीले कतिजना लाभग्राहीहरू हुनुहुन्छ भनेर हामी टुङ्ग्याउँछौँ को चाहिँ घर भाडामा बस्न चाहनुहुन्छ र को चाहिँ अस्थायी आवासमा बस्न चाहनुहुन्छ भन्ने कुरा मात्रै हो हामीले लिन खोजेको र मोटामोटी चाहिँ कति परिवार संख्याहरूलाई प्रभावित गरेछ भन्ने र मोटामोटी घर जग्गाको क्षति कति भएको छ भनेर मोटामोटी मात्रै छ हामीले डाटा लिने यसबाट तर डिटेल डाटा चाहिँ राष्ट्रिय योजना आयोगले लिएको तथ्याङ्कमा छ त्यो त्यसले गर्दाखेरि राष्ट्रिय योजना आयोगको तथ्याङ्क चाहिँ कसैले भर्न छुटाउनु भएको छ भने त्यो सम्पर्क हामीलाई पनि गर्न सक्नुहुन्छ वडामा सम्पर्क गर्नुहोस् उहाँहरू अहिले डाटा लिएर फर्केर गइसक्नु भएको छ र उहाँहरूको सम्पर्क नम्बर हामीहरूसित छ र त्यो डाटाबाट हामी छुट्यौँ भने चाहिँ हामीले यो विपद पछाडि गर्नुपर्ने व्यवस्थापनका महत्वपूर्ण कामहरू छन् ती चाहिँ मानव जीवनमा पारेका बहुपक्षहरू छन् ती बहुपक्षलाई समेटेर गर्नुपर्ने कामहरूमा पोस्ट डिजास्टर निड एसेसमेन्ट गर्ने जुन चिज छ त्यो चिजमा छुट्यौँ भनेदेखि हामी चाहिँ छुट्छौँ त्यसमा त्यो चाहिँ नछुट्ने गरी तपाईँहरू जोडिनु हुन म अनुरोध गर्न चाहन्छु
14: राष्ट्रिय योजना आयोगको फारम भर्न छुटाउनु भएको भए जतिसक्दो छिटो वडा र पालिकाका जनप्रतिनिधिलाई जानकारी गराउनुहोस् है रसुवा उत्तर गया गाउँपालिकाका अध्यक्ष रामप्रसाद अर्याल पृथ्वी राजमार्गको धादिङस्थित गलौदीमा सड़क भाँसिएर सवारी आउजाउ बन्द भएको छ यात्रा गर्दा नेपाल प्रहरीको 100 र ट्राफिक प्रहरीको 103 फोन गरेर मात्रै यात्रा गर्नुहोला यस नम्बरमा फोन गर्दा पैसा लाग्दैन तपाईलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएन को फेसबुक पेजको कमेन्ट बक्स र म्यासेज पठाउन सक्नुहुन्छ आजलाई मिलीजुली नेपाली यति नै अर्को अंकमा फेरि भेटौला
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ यो सिजनको रुगाखोकीलाई सामान्य रुगाखोकी भन्दै घरमा नबस्न चिकित्सकको सुझाव।
16: हामीले सिधै इमर्जेन्सीबाट आइसियूमा लानुपर्ने हुन्छ, किन उहाँले चाहिँ आफू असहज महसुस गर्दा गर्दै पनि घरमा बस्दिनुभयो धेरै दिन, त्यसले गर्दाखेरि निमोनिया फैलियो। निमोनिया फोक्सोमा फैलिसकेपछि उहाँको अक्सिजन लेभल मेन्टेन हुँदैन।
0: डाक्टरको सुझाव लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
17: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
18: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
17: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
18: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
17: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
18: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
17: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
19: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
20: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। यो सिजनको रुगाखोकीलाई सामान्य रुगाखोकी भन्दै घरमा बस्ने, अस्पताल नजाने धेरै हुन्छन्। तर सामान्य रुगाखोकी भनेर बस्दा जटिल स्वास्थ्य समस्या हुन सक्ने चिकित्सकहरू बताउँछन्। संक्रामक रोग विशेषज्ञ डाक्टर रोशन कुमार झासँग हामीले रुगाखोकीमा कस्तो अवस्थामा चिकित्सकसँग जचाउनु पर्दछ भनेर कुराकानी गरेका छौं।
16: हामीले सिधै इमर्जेन्सीबाट आइसियूमा लानुपर्ने हुन्छ, किन उहाँले चाहिँ आफू असहज महसुस गर्दा गर्दै पनि घरमा बस्दिनुभयो धेरै दिन, त्यसले गर्दाखेरि निमोनिया फैलियो। निमोनिया फोक्सोमा फैलिसकेपछि उहाँको अक्सिजन लेभल मेन्टेन हुँदैन। यसमा हामीले के बुझ्नुपर्छ भने मौसम परिवर्तन हुँदाखेरि हाम्रो शरीरको इम्युन सिस्टम, अब यो इम्युन सिस्टम भनेको आफैमा एउटा चाहिँ एकदम कम्प्लिकेटेड चिज हो, र हामीले के देखेका छौँ कि शरीरको इम्युन सिस्टम मौसम परिवर्तन हुँदाखेरि अलिक कमजोर हुने रहेछ, त्यही भएर भाइरस ब्याक्टेरियाहरू अलिक चाँडै संक्रमण गर्ने र संक्रमण भयो भने पनि त्यसको चाहिँ सिभियर फर्म भइदिने, अघि पछि अलिक कम भएको चिजहरू त्यो बेला चाहिँ अलिक बढी हुने। सो तपाईँले भने जस्तै त्यो बेलामा चाहिँ हामीले चिकित्सकको सल्लाहमा बस्नुपर्छ, तर यो कुरा भन्दै गर्दाखेरि हामी चाहिँ आत्तिनु हुँदैन। एउटा माइन्ड सेट के गर्नुपर्छ भने यो सबै सब्जेक्टिभ फिलिङ हो कि त्यो व्यक्तिलाई कस्तो भइरहेछ। हामीले देखेका छौँ कतिपय व्यक्तिलाई अक्सिजन लेभल कम भइसकेका हुन्छ, तर उहाँ के भन्छ, म ठिक छु डक्टर, मलाई अहिले गाह्रो छैन, मलाई दुईटा औषधि दिनुहोस् म घर जान्छु भन्छ। किनभने उहाँसँग आर्थिक अवस्था कमजोर भएर होला या घर परिवारमा कोही कुर्दिने मान्छे नहोला भनेर त्यस्तो भन्छ, र त्यस्तो बेलामा हामीले उहाँलाई चाहिँ विभिन्न वेबाट काउन्सिलिङ गरेर भर्ना गरेर हुन्छ। कतिपय व्यक्तिहरू के हुन्छ भने खासै साधारण रुगाको के हुन्छ भर्ना गर्नुपर्ने केही आवश्यकता हुँदैन, तर पेनिक भइसकेका हुन्छ उसले घर परिवार या कतै बाहिर कसैले तर्साइदिया हुन्छ, ए तिमीलाई निमोनिया भयो अब बाँच्दैन, निमोनिया भएपछि ऊ पेनिक भएर आउँछ। हामीले होइन हजुर यो अस्ति खानुहोस् ठिक हुन्छ भने नै डक्टर मलाई त एकदमै गाह्रो भयो मलाई त भर्ना गरिदिनुहोस्। सो हामीले दुइटै पाटोलाई हेर्नुपर्छ, जुन बिरामी हुन्छन् उसलाई हामीले पेनिक पनि बनाउनु हुँदैन, अर्को जुन वास्तविकमा जसलाई चाहिँ अस्पतालमा भर्ना गरेर सेवा दिनु पर्ने हुन्छ त्यस्ता बिरामीलाई घरमा पनि राख्नु हुँदैन। यसलाई चाहिँ हामी चिकित्सकले यसैलाई भन्छौँ कि इभ्यालुएसन गर्ने, हामी चाहिँ केही रगतका परीक्षण गर्छौँ, एक्सरे गरेर हेर्छौँ, हामी हाम्रो आफ्नो स्किलले चाहिँ छाती सुन्छौँ, उहाँको अवस्थाहरू हेर्छौँ, प्रेसर सुगर टेम्परेचर यिनीहरू हेर्छौँ, उहाँलाई कुनै दीर्घ रोगहरू छ कि छैन पहिला ती अवस्थाको बारेमा जानकारी लिन्छौँ, उहाँले खाइरहेको औषधिहरू के छ त त्यसको बारेमा जानकारी लिन्छौँ, अनि त्यो अनुसार बल्ल हामीले एउटा चाहिँ निचोडमा पुग्छौँ, ओके उहाँलाई अब सम्भावित खतराहरू के हुन सक्छ त कि हामीले औषधि दिएर घरमा पठाउन मिल्छ या हामीले भर्ना गर्ने र सो यो चाहिँ केही रगत परीक्षण, छातीको एक्सरे र हामी चाहिँ फिजिकली उहाँलाई इभ्यालुएट गरेर मात्रै हामीले भन्न सक्छौँ। अब यसमा हामीले के बुझ्नुपर्छ भने बाल बालिकाको क्लिनिकल एक्सपोजर रोगसँग कम भएको हुन्छ ब्याक्टेरिया भाइरससँग, सो बच्चाहरूको इम्युन सिस्टम त्यति चाहिँ बनिसकेका हुँदैन, त्यसले गर्दाखेरि बच्चाहरूलाई चाँडै रुगाखोकी लागिरह हुन्छ, पखाला लागिरह हुन्छ। सो हामीले जहिले पनि प्यारेन्ट्सलाई काउन्सिलिङ गर्छौँ, ए नानी बाबुलाई एकछिन रुगाखोकी लाग्दैमा नआत्तिनुहोस् है, पखाला लाग्दैमा नआत्तिनुहोस्, किन किनभने बाबुको इम्युन सिस्टम एक्टिभेट भइरहेछ, उसलाई जति बढी एक्सपोजर भइरहेछ उसको आफ्नै रोगसँग लड्ने क्षमताले एन्टिबडी बनाइरहेछ, त्यही भएर यसमा आत्तिनु हुँदैन। तर यो कुरा मैले भन्दै गर्दाखेरि फेरि चाहिँ अब रुगाखोकी लागेर निमोनियाको संक्रमण देखिसक्यो अनि घरमै राख्ने पनि हुँदैन। सो यसलाई पनि हामीले दुईटा पाटोबाट हेर्नुपर्छ कि बच्चाहरूमा रोगहरू लाग्ने सम्भावना किन बढी हुन्छ भने बच्चाहरूको इम्युन सिस्टम एक्टिभ नभएको हुनाले, र त्यो एउटा चाहिँ एक्टिभ हुने जुन फेज हुन्छ त्यसमा हुन्छ, त्यसले गर्दा बच्चाहरूमा अलिक बढी रुगाखोकी लाग्छ, तर वृद्ध वृद्धाभन्दा अलिकति जोखिम कम हुने रहेछ। बच्चाहरूले धेरै जसो रुगाखोकी पखाला ज्वरो यिनीहरूले आफैले जित्दो रहेछ, तर समय लाग्छ, त्यो समयमा पेनिक हुनु भएन। हामी डाक्टरहरूले पनि पेनिक भएर कहिलेकाहीँ के गरिदिन्छ भने साधारण रुगाखोकी पखालालाई पनि एन्टिबायोटिक दिएर पठाइदिन्छ, जुन एन्टिबायोटिकको त्यहाँ कुनै रोल छैन, बरु त्यो एन्टिबायोटिकले त्यो बच्चाले हार्म गर्छ। सो त्यहाँ चाहिँ एकदमै बुद्धि पुर्याएर हामीले उपचार प्रक्रिया अगाडि बढाउँछौँ। आफ्नै बच्चा पनि बिरामी हुँदाखेरि हामी पेनिक हुन्छौँ, डाक्टर भए तापनि ओहो यसलाई ज्वरो आयो धेरै आयो अहिले तुरन्त हामीले सिटामोल दिइहालौँ, एक दिन भएको छैन ज्वरो घटेन भने ओहो अब त एन्टिबायोटिक सुरु गर्नुपर्छ क्या, हेर्नु सोच त्यहाँ जान्छ, किनभने हामीलाई के लाग्छ हाम्रो बच्चा जति सक्दो चाँडो चाहिँ रिकभर हुनु पर्यो, जबकि भाइरस ब्याक्टेरियाहरूको के छ भने एउटा फेज हुन्छ, ऊ तीन दिनदेखि पाँच दिनसम्म त ज्वरो रहन सक्छ।
0: राष्ट्रपति रामचन्द्र पौडेलले विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 जारी गर्नुभएको छ। सरकारले चाडपर्वको समयमा अत्यावश्यक सेवा सुचारू गर्न निर्देशन दिएको छ। हिमालमा जलवायु परिवर्तनको प्रभाव तथा भोटिकोशी त्रिशुली विपद अध्ययनका लागि गठित संसदीय विशेष समितिले विपद प्रभावितको उद्धार राहत र पुनस्थापनाका लागि अल्पकालीन कार्ययोजना सार्वजनिक गरेको छ। नेकपा एमाले स्थायी कमिटी बैठकमा चारवटा एजेण्डामा छलफल भएको छ। नेकपाले कार्तिकको 7 गतेदेखि 2 महिने राष्ट्रिय जागरण अभियान गर्ने भएको छ। सरकारले गत असोज 8 देखि 11 गतेसम्म विभिन्न जिल्लामा आएको बाढ़ी पहिरोबाट प्रभावित 6 जिल्लाका विभिन्न स्थानीय तहलाई विपद संकट क्षेत्र घोषणा गरेको छ। काठमाडौँ जिल्ला अदालत दशैं विधामा पनि सञ्चालन हुने भएको छ। पृथ्वी राजमार्गको धादिङ स्थित गलौदीमा सड़क भाँसिँदा सवारी आउजाउ प्रभावित भएको छ र सरकारले जापानको आइसी नायागामा भएको 20 एसियाली खेलकुदमा पदक प्राप्त गर्ने खेलाड़ीलाई नगस्तै सम्मान गर्ने भएको छ। हवस्त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असो 24 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।

0: अहिले रातको 8 बजे
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: आँखामा चोट लाग्यो अब के गर्ने?
3: चोट लागेमा आँखा मिच्नु हुँदैन, आँखामा गडेको वस्तु आफै निकाल्ने प्रयास गर्नु हुँदैन। यसो गर्दा आँखामा थप क्षति पुग्नुका साथै दृष्टि सधैँका लागि गुम्न सक्छ। आँखामा रासायनिक पदार्थ परेमा आँखा नमिच्नुहोस्। बरु लगातार 30 मिनटसम्म सफा पानीले आँखा पखाल्नुहोस्। आँखामा चोट लागे, दृष्टि धमिलो भएमा, रगत आएमा जति सक्दो चाँडो आँखा उपचार केन्द्रमा वा आँखा अस्पताल जानुहोस्।
2: आँखामा चोटपटक लाग्नबाट कसरी जोगिने?
3: भान्साका तथा कारखानाका धारिला वस्तु, निर्माण औजारहरू, खेलकुद जस्ता सामग्रीहरू चलाउँदा होसियारी अप्नाउनुहोस्। पटाका जस्ता जोखिमयुक्त वस्तुहरूको सम्पर्कबाट टाढा रहनुहोस्। जोखिमयुक्त क्षेत्रमा काम गर्दा अनिवार्य रूपमा सुरक्षा चस्मा लगाउनुहोस्।
2: अनि साना बालबालिकाहरूलाई,
3: नवजात तथा स्कुले बालबालिकाहरूलाई आँखामा लाग्ने चोटबाट जोगाउनका लागि चुच्चो धारिलो वस्तु नदिनुहोस्। पेन्सिल, कम्पास, अध्ययनका चुच्चा औजारहरू प्रयोग गर्दा तथा घर बाहिर वा विद्यालयमा समेत खेल्दा विशेष सावधानी अपनाउन सिकाउनुहोस्।
2: जनचेतनाका लागि नेपाल आँखा कार्यक्रम ती गंगा आँखा प्रतिष्ठान काठमाडौँ। आँखालाई माया गरौं, दृष्टिको रक्षा गरौं। लभ यो आज से व्यवसाय विश्व दृष्टि दिवस 2083
4: सामुदायिक आँखा केन्द्र मन्थली रामेछाप।
5: महाचार महापहाड
6: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार।
7: यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Buds 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मंसिर 9 गते सम्म मात्र। आजै नजिकैको Xiaomi डिलर सम्पर्क गर्नुहोस्।
8: Xiaomi किन्दा उपहार एभ्री डे बम्पर मा Thailand Holiday।
9: शव परीक्षण पोस्टमार्टम सेवा सञ्चालन सम्बन्धी सूचना। सिन्धुलीको गोलन्जोर गाउँपालिकाको गोलन्जोर आधारभूत अस्पतालले स्थापना कालदेखि नै आम नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य उपचार तथा परीक्षण सेवा प्रदान गर्दै आइरहेको छ। यसै क्रममा अस्पतालको सेवा विस्तार गर्ने उद्देश्यका साथ यही मिति 2083 साल असोज 15 गतेदेखि शव परीक्षण पोस्टमार्टम सेवा समेत यसै अस्पतालबाट सञ्चालन भइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ।
10: वडा स्तरीय भलिबल खेल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिका वडा नम्बर 6 ओखरेनीको सूचना।
9: रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर 6 वडा कार्यालयबाट आर्थिक वर्ष 2083-84 वडा स्तरीय भलिबल प्रतियोगिताको लागि विनियोजन भएको बजेटबाट उक्त कार्यक्रम सञ्चालनका लागि वडा समितिको निर्णय अनुसार वडा कार्यालय आयोजक र फ्याफुल्ला युवा समितिले व्यवस्थापन गर्ने गरी युवाहरूलाई लक्षित गरी दशैं तिहारको बीचमा वडा स्तरीय भलिबल खेल प्रतियोगिता सञ्चालन गरिने भएको हुँदा उक्त प्रतियोगितामा सहभागी भइदिनु हुनका लागि यस वडाका खेलाड़ी लगायत खेलप्रेमी मानवहरूमा हार्दिक अनुरोध गर्दछौ।
10: खेल सञ्चालन हुने मिति 2083 साल कार्तिक 5 र 6 गते। स्थान सुमल भन्ज्याङ गैरा, रामेछाप नगरपालिका वडा नम्बर 6 रामेछाप।
9: थप जानकारीका लागि वडाध्यक्ष राजेश तामाङ, सम्पर्क नम्बर 9851-2774-49, वडा सदस्य खड्गबहादुर मगर, सम्पर्क नम्बर 9844-010-234, वडा सचिव अञ्जना खड्का, सम्पर्क नम्बर 9840-6496-05 र फ्याफुल्ला युवा व्यवस्थापन समितिका अध्यक्ष भिजन पाखिन, सम्पर्क नम्बर 9767-95-77-71।
10: सम्पूर्ण उमाकुण्ड गाउँपालिका वासीमा हार्दिक निमन्त्रणा।
9: उज्यालो नेपाल पार्टी रामेछापले रामेछापको उमाकुण्ड गाउँपालिकामा ऐतिहासिक प्रथम भेला तथा पालिका समिति गठन कार्यक्रम आयोजना गर्न लागेको छ। कार्यक्रममा उमाकुण्ड गाउँपालिकाका सम्पूर्ण शुभेच्छुक, समर्थक तथा आम नागरिकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
10: कार्यक्रममा प्रमुख अतिथिका रूपमा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको विशेष उपस्थिति रहनेछ। कार्यक्रम यही मिति 2083 साल कार्तिक 7 गते माकुण्ड गाउँपालिका 4 स्थित च्यादलु माकुण्ड गाउँपालिका हलमा आयोजना हुनेछ। त्यसैले माकुण्ड गाउँपालिका वासी सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई भव्य र सभ्य रूपमा सफल बनाउन हार्दिक अनुरोध गर्दछौ।
9: उज्यालो नेपाल पार्टी रामेछाप।

0: रेडियो पावर घटना विषय को सशक्त संवाद
1: हजुर भट्टराजु म तपाईँलाई कार्यक्रम रेडियो पारमा स्वागत गर्छु।
2: हस् धेरै धन्यवाद छ यहाँलाई।
1: सरकार सरकार सरकार ढल्छ ढल्छ ढल्छ यो खालको भाष्य त पनि दशैं तिहार पछि व्याप्त शुरू भएको छ। यो भाष्य यो आलोचना यो निराशा यो वितृष्णा जनस्तरबाट र विपक्षीहरूबाट किन घरिघरि बाहिर सार्वजनिक भइरहेछ?
2: फागुन 21 गतिको निर्वाचन पछि राष्ट्रिय स्वतन्त्र पार्टीले असाध्यै बलियो जनमत सहित सरकार बनायो, तर त्यो सरकारसँग आम नागरिकको केही अपेक्षा आशाहरू थियो। त्यसकारण यो जनमत चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको, विशेष गरी सुशासन डेलिभरी स्थायित्वको राजनीतिक स्थायित्वको पथमा मुलुकलाई लैजाने प्रतिबद्धता नयाँ दलले गर्न सक्छन् गर्छन् भन्ने जे जनताले त्यो सोचेका थिए त्योभन्दा बिल्कुल फरक ढंगबाट सरकार सञ्चालन भयो, राज्य सञ्चालन भयो, सुशासनको दुवाई एकातिर दियो, मन्त्रालयहरू घटाउने काम भयो, तर मन्त्रीका सचिवालयहरू सल्लाहकारहरू पीए सचिव सोकीहरू त दर्जनौ दर्जन भत्ता मजा यो बीचमा सञ्चालन गराइयो गरियो। विभिन्न अघिल्ला अघिल्ला राजनीतिक पार्टी सरकारहरूले भनौँ अघिल्ला अघिल्ला सरकारहरूले कानून र विधि संविधान सम्बद्ध गरेका राजनीतिक नियुक्तिहरूलाई पनि त्यो सम्बद्ध कानूनहरूलाई एकैपटक अध्यादेशबाट खारिज गरेर यी सबैलाई हटाएर आफू अनुकूल नियुक्ति गर्ने प्रक्रियाहरूलाई उहाँले अवलम्बन गर्नुभयो। त्यसमा कुनै मेरिटोक्रेसी भन्ने छैन, त्यहाँ कुनै योग्यताका कुरा क्षमताका कुरा भन्दा पनि आफ्नो कोर छान्ने विषयबाट नै उहाँहरू पनि लागिरहनु भएको छ। समग्र जनताको जीवन स्तर जे जो कल्पना गरिएको थियो त्योभन्दा असाध्यै भयावह महँगी शान्ति सुरक्षाको अवस्था त्यस्तै बेचैनपूर्ण यी सबै श्रृङ्खलाबाट सरकार प्रति नागरिकको भरोसा गुम्दै गयो, राज्य विहीनतामा पुगेको जस्तो सरकार विहीनतामा पुगेको जस्तो जे महसुस गरिरहेका छ त्यसले स्वाभाविक रूपमा र लोकतान्त्रिक मुलुकमा एउटा लोकतान्त्रिक विधिबाट आएको सरकारले जे जनताको अपेक्षा पूरा गर्न पर्थ्यो उसले जसरी काम गर्न पर्थ्यो त्यो केही नगरिकन हुकुमी शैलीबाट कानून र संविधानलाई नचिनिकन जसलाई जे मन लाग्छ राजनीतिक रूपमा जे यो कल्पना गरिएको थियो त्योभन्दा असाध्यै भयावह महँगी शान्ति सुरक्षाको अवस्था त्यस्तै बेचैनपूर्ण यी सबै श्रृङ्खलाबाट सरकार प्रति नागरिकको भरोसा गुम्दै गयो, राज्य विहीनतामा पुगेको जस्तो

0: तरिका अवलम्बन गर्यो सरकारले, यसले ठूलो निराशा आम रूपमा एउटा महाशासन जस्तो एउटा सृजना भइरहेको छ। त्यो राइन टलरमा पनि त्यो स्थिति छ। त्यो समग्र देशको डे टू डे चाहिँ शासन प्रशासन सञ्चालनको सन्दर्भबाट मात्रै होइन कि मुलुकलाई एउटा विश्व मञ्चमा देशलाई एउटा जुन हिसाबले हामीले उभ्याउनु पर्छ, देशको एउटा स्वतन्त्र राष्ट्र एउटा सार्वभौम राष्ट्र, उसले आफूलाई जुन ओजका साथ जसरी प्रस्तुत गर्नुपर्छ, प्रधानमन्त्रीजीका शैली व्यवहार बोली वचन संसदभित्र गरेका उहाँका टिप्पणीहरू यी कुराहरूले पनि देशको स्वाधीनता स्वाभिमान संविधान अहिलेको चाहिँ लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था यी सबैमाथि जनताको जीवन सञ्चालनमा चुनौती मात्रै होइन कि सरकारका कारणले गर्दा समग्र देशको जीवनमाथि नै एक प्रकारले चुनौती खडा गर्ने काम चाहिँ सरकारबाट भयो। त्यसले गर्दा यो आक्रोश पनि निर्माण भइराखेका छ, एउटा चिन्ताको स्थिति पनि निर्माण भइराखेका छ। त्यो चाहिँ त्यो भयावह त्यो डरलाग्दो कुरा छ, यो नहोस् भन्ने कुरा हाम्रो अपेक्षा हो। फेरि पनि राष्ट्रपाले फेरि पनि सरकारले देशलाई सम्हालेर लैजाओस्, किनकि उसले जनमत प्राप्त गरेको छ, उसले आफूलाई सफल ढंगबाटै उसले लिड गरोस् त्यसलाई भन्ने अहिले पनि हाम्रो भनाइ हो। तर सरकार त्यस हिसाबतर्फ समन्वित राजनीतिक पार्टी त्यस दिशातर्फ समन्वित दलका सांसदहरू त्यस दिशातर्फ उन्मुख भएको उहाँको व्यवहार शैली कार्यशैली केहीबाट पनि देखिन्छ।
1: बाटो कहाँबाट बिराइएको छ? बाटो कहाँबाट बिरिन थालो?
0: पहिलो कुरा चाहिँ स्पष्ट ढंगले के बुझ्नुपर्छ भने लोकतन्त्रमा सत्ता सरकार भनेको यो एकदम अस्थायी कुरा हो। यो चाहिँ एकदम चन्द्र र सूर्य रहेसम्म प्राप्ति हुने कुरा होइन। र सरकार सञ्चालन गर्ने विषय भनेको प्रधानमन्त्री वा मन्त्री वा समन्वित राजनीतिक पार्टी वा समन्वित दलको चाहिँ नेताहरूको उनको अनुकूलतामा वा चाहनामा इच्छामा होइन। हाम्रो स्थापित हाम्रा मान्यताहरू हुन्छन्, हाम्रा संवैधानिक प्रबन्धहरू हुन्छन्, संविधान हुन्छ, कानूनी प्रबन्ध हुन्छ, हो यो बमोजिम यसले निर्धारण गरेको मार्गबाट देशलाई लिड गर्न पर्यो। हो अहिलेको सरकारले बिराएको बाटो भनेको यही, यसले संविधान चिनेन। जुन ठाउँबाट सरकार बन्यो त्यही ठाउँलाई सरकारले बोझ मान्यो, त्यही स्थान त्यही संरचनासँग ऊ अन्तर्क्रिया गर्न चाहदैन, संवाद गर्न चाहदैन, त्यस मार्फत देशलाई लिड गर्न चाहदैन, त्यसप्रति ऊ जवाफदेही हुन चाहदैन। जुन संस्थाले जन्माएको छ सरकारलाई त्यो संस्थालाई उसले कम्प्लिटली बोझ मान्यो, त्यस आधारबाट उसले बाटो यहीँनिरबाट बिरायो। अनि मन्त्री सांसदहरू वा प्रधानमन्त्रीहरूको शैली के भयो भने मैले जे बोल्छु त्यो चाहिँ कानून हो, मैले जे गर्छु त्यो चाहिँ संविधानले दिएको अधिकार हो, मैले जे ठान्दछु म भनेको त जे पनि गर्न पाउँछु, जसलाई जहाँ समाइदिन पनि पाउँछु, जसलाई म दोषीको रूपमा म न्यायाधीश सोचेर म फैसला सुनाउँदै भन्दिन पनि सक्छु। यस हिसाबले जे तरिका उहाँहरूले गरिरहनु भएको छ बाटो बिराउने, यहीँनिर उहाँहरू बाटो बिराउँदै
1: हुनुहुन्छ।
0: स्वीकार गर्नु भएन उहाँहरूलाई, अरूलाई स्वीकार गर्नु भएन, अरूको ताकत सामर्थ्य स्वीकार गर्नु भएन। र एउटा के बुझ्नुपर्छ भने लोकतन्त्रमा कुनै पनि राजनीतिक पार्टी सधैँभरि स्थायी रूपमा ठूलो वा सानो हुँदैन भन्ने कुरा बुझिरहनु पर्छ। त्यो स्वयं राष्ट्रसभाको इतिहासले पनि देखाउँछ, अरू राजनीतिक पार्टीहरूको इतिहास
1: हो। तपाईँहरूकै इतिहास र यो सबै चीजको अगुवा र गुरु चाहिँ आफै थियौं, हामीहरू नै थियौं भन्ने कुराको ग्लानी हुन्छ कि हुन्न? तपाईँहरूलाई तपाईँहरूले जो विगतमा गर्नुभयो त्यसकारण उहाँहरू त्यही पद चमाउन थाल्नुभयो, त्यो त तपाईँहरूलाई लाभ होला भोलिका दिनमा। तर हिजोका दिनमा सत्तामा रहँदा जो जस्तो गतिविधि भए त्यो सबै चीजको गुरु हामीले थाप्यौं, हामीलाई उनीहरूले गुरु थापे, यसकारण यो बाटो बिग्रियो भन्ने लाग्छ कि लाग्दैन?
0: हिजो जनताको नजरमा तिमीहरू ठिक गरेका छैनौ गरेनौ भन्ने भएकै कारणले गर्दा त जनताको अदालतमा हामी जाँदाखेरि हामीले यो परिणाम लियौ नि हजुर। यो कुरा त जनताको अदालतबाट गरेको फैसला त स्वीकार गरेर अगाडि बढिसक्यो। त्यसकारण म फेरि पनि के भन्दछु भने यी सब अस्थायी कुराहरू हुन्। पद सत्ताहरू भनेका शक्तिहरू भनेको अस्थायी कुरा हुन्। हामीले ठूलो क्षयकरणमा परेनौ त, हाम्रा नेतृत्व क्षयकरणमा पर्यो, हामी क्षयकरणमा पर्यो, हामीले ठूलो क्षयकरणको चाहिँ त्यो भार त बेहोरिसक्यौ, सजाय त बेहोरिसक्यौ। त्यसकारण हामी के भन्छौँ, तथापि पनि म यति कुरा के भन्थे हो, कार्यशैलीमा धेरै त्रुटि भयो, तर देश हितका विरुद्धमा जनहितका विरुद्धमा हामीले वास्तव मूलधारका राजनीतिक पार्टी शक्तिहरूले देशको विरुद्धमा कुनै त्यस्तो काम गरेको थिएनौ, तथापि गरेनौ भन्ने प्रचारको हामी ठूलो एउटा चाहिँ को बाजुमा पर्यो। भएका राम्रा कुराहरूको प्रचार गर्ने स्थितिमा हामी सफल भएनौ होला, त्यस कारणले गर्दा तथापि त्यता पनि नजाउँ। म यति आग्रह गर्न के चाहन्छु भने यो सरकार असफल हुने कुरा कुनै राजनीतिक पार्टी असफल भयो अर्को राजनीतिक पार्टीको लागि अवसर आउँछ भन्ने कोणबाट मात्रै हेर्नु हुँदैन। यसले समग्र देशको जीवन कति यसले प्रताडित हुन्छ, देशको अर्थतन्त्र कति पछाडि धकिलिन्छ। आज यो सरकारले वास्तवमा एउटा यति राज एउटा यस्तो त न कसैको फेर समाउनु पर्छ, न कसैको लौरो बैशाखी टेक्नुपर्छ, यस्तो एउटा स्ट्रङ मेजोरिटी भएको यस्तो सहज परिस्थिति भएको सरकारले त आज लगानीको एउटा चाहिँ सहज वातावरण

0: बनाएर वास्तव अन्तर्राष्ट्रिय लगानीहरू देशमा भित्रिने, बेरोजगारीहरू अन्त्य हुने दिशातर्फ मुलुकलाई लैजाने, रोजगारीको चाहिँ अवसरहरू सृजना गर्ने, त्यो दिशातर्फ लैजानु पर्नेमा आज मिडिया कर्मीहरू त्यहाँ आतंकित छन्, आज विदेशमा भएका मान्छेलाई ल्याउँछु भन्नुहुन्थ्यो उहाँहरूले, आज विदेश जानेको संख्या हिजोको भन्दा बढ्न थालेको छ। किनभने राजनीतिक स्थायित्वको परिस्थिति सरकारले देखाउन पर्थ्यो, त्यो सुविधा थियो सरकारलाई, तर स्वयं उहाँहरू के छ भने आफ्नो आन्तरिक एकिएको कम होला, तर आन्तरिक उहाँहरू फेरि पनि ठूलो झगडामा शक्ति संघर्षमा परिसक्नु भएको महसुस हुन्छ हामीलाई। त्यसले गर्दाखेरि फेरि पनि देशले ठूलो दुःख पाउने पथतर्फ अगाडि बढ़िसकेको हामीले महसुस गर्छौं। कम्तीमा पनि राष्ट्रपतिले आफूलाई सम्हालोस्, सरकारले आफूलाई विधिसम्मत ढंगबाट, प्रतिशोधबाट होइन, पूर्वाग्रह आग्रहबाट होइन, लोकतान्त्रिक एउटा मान्यता र मर्यादालाई तीरमा राखेर अगाडि बढोस्। त्यसो हुँदाखेरि फेरि पनि म के भन्न चाहन्छु भने त्यो सरकारले ठिक बाटोमा आफूलाई हिँडाउन सक्छ, तर ऊ फेरि अहिले जुन बाटो हिँडिराखेका छ, मन लाग्ने बित्तिकै गिरफ्तार गर्ने, मन लाग्ने बित्तिकै छापा हान्ने, अनि छानी छानी लिस्टिङ गरेर आफ्नो राजनीतिक असहमतिको कोटामा रहेका मान्छेहरू को को हुन्छ, त्यसको प्रायोरिटी राखिराखी जे गरिरहनु भएको छ, यो तरिकालाई चाहिँ संविधान र कानूनको विधिमा आफूलाई उभ्याएर उहाँहरूले गर्नुपर्छ। त्योभन्दा बाहिर गर्ने कुरा उहाँहरूलाई चाहिँ यो खालको राज्य आतंक सिर्जना गर्ने त्यो अथोरिटी चाहिँ उहाँहरूलाई छैन।
1: हजुर, अनि जस्तो यो खालको स्वेच्छाचारिताले जस्तो न्यायालयमाथि पनि एक खालको दबाव जस्तो देखिन्छ, र न्यायालयमा त आज संवैधानिक इजलास नै बहिष्कारको अवस्था देखियो इतिहासमा पहिलो पटक भनिएको छ न्यायाधीशकै कारण, एउटा त्यो प्रकरण, अर्को सुरक्षा संयन्त्रकै नेतृत्वमाथि जो खनिने काम भइरहेको छ, यदि सुरक्षा संयन्त्र प्रतिरक्षात्मक भइदिने र न्यायालय दबावमा रहने भने त्यस पछाडि कस्तो कानूनी शासन होला, के कल्पना गर्न सकिन्छ, यो के भइरहेको, यसमा तपाईँहरू कहाँ हुनुहुन्छ यी प्रकरणहरूमा?
0: होइन, मैले फेरि पनि भने सरकारले संविधान कानून केही पनि चिन्दैन। जब एउटा लोकतान्त्रिक मुलुकमा एउटा विधि लोकतान्त्रिक विधिबाटै आएको चाहिँ मान्य प्रक्रियाबाटै आएको सरकारले जब संसद चिन्दैन, जब संविधान चिन्दैन, जब संसदले बनाएका कानूनहरू चिन्दैन भने त्यतिखेर त स्वेच्छाचारिता, अराजकता, अनुशासनहीनता, राज्य आतंक त्यो त सबैतर्फ सृजना हुने नै भयो। त्यस कारण आज प्रहरीको प्रमुखमाथि एउटा सांसदले गर्ने व्यवहार, भिडियोलाई झिसार्छु भन्दै, एसपीलाई घिसार्छु भन्दै जिल्ला जिल्लामा गएर अभियान चलाउने विषय, यो त राष्ट्रिय स्वतन्त्र पार्टीको चरित्र हो। एउटा सांसदबाट जे व्यक्त भएको छ त्यो त राजनीतिक पार्टीको त्यो उसको चाहिँ पृष्ठभूमिबाट, उसको राजनीतिक एउटा चाहिँ आँखाबाटै हेरिनुपर्छ। त्यो कुरा राष्ट्रिय स्वतन्त्र पार्टीले सच्याउनु जरुरी, उसले अहिलेसम्म त्यो पथमा ऊ गइराखेको छ कि छैन भन्दा यसको उसको आम चरित्र हो। केवल एकजना सांसदको मात्रै होइन, अरू कयौं सांसदहरूको तपाईँले हेर्नुहुन्छ भने व्यवहार व्यवहार शैली, उनका तरिका, उनका बोली वचन, उनका उनले चलाइरहेका मिसनहरू, यी सबै पारदर्शी छैन, यी सबै देश हित अनुकूल छैन। एकपटक भइयो यो अन्तिम हो, त्यस कारण जे गरे पनि हुन्छ भन्ने तरिकाबाट उहाँहरू जसरी जान खोज्दैछ, यसलाई त्यसले हाम्रो लोकतान्त्रिक समग्र हाम्रा अवयवहरू खेती खेत विक्षेप बनाउने स्थिति छ, संवैधानिक आएका पदाधिकारीलाई धम्क्याउने थर्काउने, आफू अनुकूल मुद्दा दायर गर, फैसला गर, अदालतमा पनि त्यस प्रकारले चाहिँ अब एउटा जुन खालको स्थापित परम्परा मान्यताहरू थियो, हामी जुन खालको एउटा सिनियरिटीको बेसमा हामीले नेतृत्व चयन गरे, यी सबै भत्काउने अनि सबै ठाउँमा भत्काउँदै जाने त विश्वविद्यालयहरूमा पनि त्यही ढङ्गबाट राजनीति नियुक्तिहरूमा पनि आफू अनुकूल कुन क्षेत्रमा को मान्छे कहाँ उपयुक्त हो भन्ने कुरा भन्दा पनि कुन कसलाई खुसी पार्ने, उहाँहरू एक दुईवटा संस्थालाई खुसी पारेर अरू सबैलाई समाप्त पार्ने दिशातर्फ गइरहेको हामी देख्छौँ। त्यसो हुँदाखेरि फेरि पनि हाम्रो जेनरल सरकारलाई रिक्वेस्ट के हो भने उसले संविधान चुनोस्, राज्यका लोकतान्त्रिक इन्स्टिट्युसनहरूलाई जसले कानून बमोजिम उसले स्वतन्त्रले काम गर्न पाउँछ हो, उसलाई कुनै भयबाट होइन, उसले निष्पक्ष ढङ्गबाट काम गर्न पाउने अधिकार दिनुपर्छ। तर आज नेपालको हिस्ट्रीमा तपाईँ हेर्नुहोस्, कुनै पनि राज्यका इन्स्टिट्युसनहरूले स्वतन्त्र ढङ्गबाट काम गर्न पाएको छैन। कुनै पनि मन्त्रालयका मन्त्रीहरूले होला, हामी यसो बाहिर सुनिरहेका छौँ, आज सल्लाहकारहरूले, पिएहरूले, प्रधानमन्त्री कार्यालयको चाहिँ छेउछाउमा बस्ने किचनका वरिपरिका मानिसहरूले, आज मन्त्रालयहरू चलाइरहेका छन्, यसरी देश अगाडि बढ्दैन। यो असफलता मुलुकलाई असफलतातर्फ लैजाने कुरा हो, र त्यो अधिकार चाहिँ दिएर जनताले राष्ट्रपतिलाई दुई तिहाई भन्ने दुई तिहाईको मत दिएको होइन, देश बनाऊ भन्नका लागि दिएको हो, देश अझ समृद्ध बनाऊ भन्नका लागि दिएको हो, यहाँको गरिबी हटाऊ, युवाहरूलाई रोजगारी देऊ, किसानलाई मल देऊ भन्नका लागि पठाएको हो। तर उहाँहरूले त पीड़ा दिइरहेको छ, आज महँगाई कहाँ पुगेको छ हेर्नु।
1: अर्थात सारमा सरकारको बाटो सुखद देखिएन। अब कुरा गरौं कांग्रेस महाधिवेशन एमालेको आँखाबाट कस्तो देख्दै हुनुहुन्छ?
0: नेपाली कांग्रेस एउटा लोकतान्त्रिक राजनीतिक शक्ति हो, एउटा लामो इतिहास बगेको राजनीतिक शक्ति हो। उसले आफ्नो 15 राष्ट्रिय महाधिवेशन गर्दैछ, सायद भोलिसम्म सम्पन्न होला, आज निर्वाचनको प्रक्रिया जारी छ। हामी त्यो महाधिवेशन सफल होस् यही नै शुभकामना दिन चाहन्छौ। तर यसमा एउटा भनाइ चाहिँ के हो भने नेपाली कांग्रेस विवादित भएको त्यो देशको लागि पनि सुखद कुरा होइन। नेपाली कांग्रेसले आन्तरिक विवादहरू मिलाओस्, जुन असमझदारी छ एउटा सिनियर नेताहरू कांग्रेस बनाएका शीर्षस्थ नेतृत्व आज यो महाधिवेशनमा सहभागी नहुने कुरा, यो केवल कांग्रेसको जीवन कमजोर हुँदा अरूले लाभ लिन्छ भन्ने हिसाबको कुरा होइन। कांग्रेस बलियो हुँदा यो देशको लोकतन्त्र बलियो हुन्छ भन्ने ठाउँबाट सोचेर हामी के सुझाव दिन्छौ, के हाम्रो भनाइराख्छौ र हामी त्यसमा हाम्रो शुभेच्छा प्रकट गर्छौँ भने कांग्रेसले यी विवादहरू मिलाउनु जरुरी छ। परिणामका हिसाबले आज गगन थापाजीहरूको नेतृत्वमा कांग्रेस आउने कुरा एउटा देशभरिका युवाहरूको लागि एउटा सुखद कुरा हो, खुसीको कुरा हो। उसले आन्तरिक विवाद मिलाएर जाओस् भन्ने ठान्दछौ। र यो महाधिवेशन केवल पात्र व्यक्ति नेतृत्व अदल बदल फेरवार देवाको ठाउँमा गगन थापाजी आउने मात्रै कुरा होइन। नेपाली कांग्रेसले नेपालको लोकतान्त्रिक आगामी अभियानमा देशको आगामी चाहिँ देशको राष्ट्रियता सार्वभौमिकता मुलुकको आजको संविधान हाम्रो विद्यमान शासकीय प्रबन्धहरू यसलाई स्ट्रेन्थेन गर्ने कुरामा उसले कसरी आफूलाई उभ्याउँछ त्यो महत्वपूर्ण कुरा हो। यी सबै कुराहरूमा एउटा हुन त कांग्रेस एमाले फरक राजनीति विचार धारहरू बोकेको शक्ति हो, तथापि जनमत निर्वाचनका तरिकाहरू अभ्यासहरू वा लोकतान्त्रिक विधिमा हामी दुवै दल एउटा समान र महत्वपूर्ण भूमिका खेलेकी दलहरू भएको कारणले धेरै कुराहरू हामी भोलिका दिनमा नै सहकारी गरेर जान सक्छौ। तर यति मात्रै कुरा भन्न सक्छौ, केवल व्यक्तिका परिवर्तन भन्दा पनि उसले लिने नीति, उसले लिने संगठनात्मक पहल गर्ने त्यो बढी एउटा महत्वको विषय हुन्छ। र कांग्रेसले आन्तरिक विवादहरूलाई व्यवस्थित ढंगले मिलाउन सकोस् त्यो शुभेच्छा राख्छौ हामी। यसमा धेरै युवाहरू आउनु भएको छ, त्यसले अरू पार्टीहरूलाई पनि स्वाभाविक रूपमा ऊर्जा मिलेको छ। नेपाली कांग्रेसले खुला गरेका युवाहरूका कयौं क्लस्टरहरू छ। हिजो हामीले महाधिवेशनबाट पनि केही गर्यौं, हामीले हाम्रो पनि एउटा उत्साहजनक युवाहरूको सहभागिता गरेको छ, आज कांग्रेसले पनि त्यो गरेको छ। त्यसले गर्दाखेरि युवाहरूलाई राजनीतिको एउटा मेन स्ट्रिममा पुर्याउने कुरा, मूल नेतृत्व तहमा पुर्याउने कुरामा पनि यसले एउटा राम्रो आधारहरू सृजना गरेको छ, यो सकारात्मक नै छ भन्ने
1: लाग्छ। कति लोभ लाग्दो लाग्छ तपाईँहरूलाई कांग्रेसको यो प्रगति देख्दा?
0: होइन, त्यस्तो छ, हिजो हामीले नेकपा एमाले यो पथमा आफूलाई उभ्याइसकेको छ, नेपाली कांग्रेसले त्यो गरेको छ।
1: यसो तपाईँ त्यो भन्नुहुन्छ तपाईँहरूको स्थायी कमिटी बैठकमा महासचिवको आसन परिवर्तन अपमानित हुनु परेको, उहाँलाई त साँच्चै ठूलो अपमान भयो भनेर उहाँलाई भेट्न उहाँ निकटका कार्यकर्ता महासचिवलाई भेट्नै पुगेछन्, गुनासो गरेछन्। अनि महासचिवले के भन्नुभएछ भने एमाले नै रहने नरहने बेला कुर्सीको के कुरा गर्नुहुन्छ चिन्ता नगर्नुहोस्, कुनै पनि अवस्थामा यस्ता व्यवधानहरूको सामना गर्नुपर्छ, तयार रहनु भन्ने उहाँले प्रत्युत्तर दिनुभएछ ती कार्यकर्ताहरूलाई।
0: मलाई त्यस्तो लाग्दैन,
1: तर यो त अपमान र एउटा प्रतिशोधको हद भयो जस्तो लाग्दैन? तपाईँको पार्टीको जो अभ्यास छ, तपाईँ बाहिरको कुरा गर्नुभयो, सरकारको कुरा गर्नुभयो, पार्टी अध्यक्षले जे गरिराख्नु भएको छ, अब सचिवालयमा अल्पमतमा छु भनेर छलेर एकचोटि स्थायी समिति बोलाइदिनु भयो। हेर्नुहोस्, सचिवालयलाई म्यान्डेट दिएको थियो के गर्ने के नगर्ने भनेर अस्ति केन्द्रीय कमिटीले।
0: पार्टीको यस्तो छ सर, यो पार्टीको अध्यक्ष अब यो कुर्सीको विषयमा यस्तो बहस त मेरो विचारमा यो अलि राजनीतिक बहस हो भनी लाग्दैन। अब हाम्रो टिप्पणी यही त छ, अब हामी
1: होइन सामान्यतया कम्युनिस्ट पार्टीमा र एमालेमा हिजो अस्तिसम्म होइन, एमालेमा अलिक अगाडिसम्म हामीले के देखेको भन्दाखेरि अध्यक्षको एउटा छेउमा महासचिव बस्ने, एजेन्डाहरू तय गर्ने, त्यो अनुसारको त्यहाँ ब्रिफिङ गर्ने, रिपोर्ट गर्ने भइरहेको देखिन्थ्यो। दृश्य त नमिठो देखियो नि त यो बेला त।
0: यो सामान्य व्यवस्थापकीय विषयहरू हुन् होइन,
1: तपाईँ सामान्य भन्नुहुन्छ। नेकपा कालमा माधव नेपालजीको र ओलीजीको कुर्सीको विषय, प्रचण्डजीको कुर्सीको विषयले नेकपा पछि विभाजित भयो, अनि तपाईँहरू सामान्य भनिदिनुहुन्छ?
0: यस्तो हुनु हुँदैन, मैले यस्तो छ जस्तो यहाँले अहिले जे भन्नुभयो यही ढङ्गबाट अब कुर्सीमा को अगाडि को पछाडि को दायाँ को बायाँ भन्ने मात्रै प्रसङ्ग नै,
1: तर मर्यादा त होला नि त, मर्यादा त हुनुपर्छ।
0: त्यस्तो महसुस भएको नेताहरूको विषय अब हामीले यसो जहाँ देख्दै देखिराखेका छौँ। मेरो विचारमा यो विषयमा श्रद्धेय महासचिव पनि मलाई मर्यादा मिचेर मलाई अध्यक्ष पछि वरिष्ठ नेता त्यसपछि दुईजना उपाध्यक्ष पछि मलाई राखे भनेर उहाँले भन्नुभयो, मलाई त्यस्तो लाग्दैन। मलाई लाग्दैन उहाँभन्दा अगाडि सचिवहरू उपमहासचिवहरूलाई राखिदिनु भएको भए वा भनौँ न अब तपाईँले प्रसङ्ग ल्याइहरू हो त्यसको मैले बिट मार्दाखेरि यदि त्यसो हो भने फरक विषय हो, होइन भने सामान्यतया पार्टीभित्रको त्यो पनि आफ्नै कमिटी थाई कमिटी एउटै नेताहरू एउटै रोमा चाहिँ बस्दाखेरि त्यसलाई अन्यथा पनि दिनु हुँदैन जस्तो लाग्छ मलाई। किनभने हामी त यस्तो बसाइ धेरै हुन्छ, आज पदाधिकारीको प्रसङ्ग ल्याउनु होला, केन्द्रीय कमिटीको सन्दर्भको बैठकमा पनि त्यो आउन सक्छ। त्यसलाई यसलाई साधारण आसनको विषयमै यति ठुलो अब राष्ट्रिय एजेन्डा जस्तो बनाउनु चाहिँ उपयुक्त हो जस्तो लाग्दैन। सधैँ महासचिवले पनि यसरी सोच्नु भएको छ भन्ने चाहिँ मैले बुझेको छैन।
1: तर हेर्नुहोस् त, अब सचिवालयले बैठकले पोलिट ब्युरो बनाउने, अर्को तपाईँहरूको त्यो ज्येष्ठ नागरिक मञ्चहरू के छन् यी बनाउने, जो एजेन्डा अस्ति केन्द्रीय कमिटीले दिएको थियो होइन, विभाग गठन गर्ने, मनोनयन गर्ने, यी सहितको जो दिएको थियो त्यो चाहिँ अब त्यो छ लिएर एकैचोटि स्थायी कमिटीतिर पुग्ने अनि पोलिट ब्युरो बनाउन चाहिँ यी मान्छे राख्ने यी नराख्ने भनेर, जो फेरि तपाईँहरू विधिकै कुरा गरेर अस्ति छुट्नुभयो, अहिले फेरि विधि मिच्ने कुरा आयो, यसले त राम्रो गरेन नि।
0: होइन, यो पार्टीको स्थायी कमिटी भनेको एउटा महत्वपूर्ण वैधानिक एउटा व्यवस्था भएको संरचना हो। त्यो कमिटीमा छलफल भएर अलिक व्यापक पदाधिकारी तहमा भन्दा स्थायी कमिटीकै तहमा छलफल भएर अब हामी त्यही अभ्यासमा भोलि पार्टी जाने, त्यही हिसाबले अगाडि बढ्ने कुरालाई त यसलाई त सकारात्मकै लिन पर्यो। पार्टीको एउटा तहको संरचनामा हुने बहस छलफल र त्यसले लिने निर्णय चाहिँ फलानु फलानु व्यक्तिको तहमा किन नपुगेको भन्दै भन्दै गएर तपाईँले अब अन्तिममा केपी गर्ने मात्रै निर्णय गर्नुपर्नेमा किन तपाईँले चाहिँ पदाधिकारी जोड्नुभयो, किन थाई कमिटी, त्यो त ठूलो संख्याको सहभागिताको निर्णय गर्ने कुरा राम्रो लोकतान्त्रिक हो कि साँगुरो पार्दै पार्दै गरेर एकजनाले गर्ने निर्णय चाहिँ लोकतान्त्रिक गर्छ भनेको, यो पनि त प्रश्नका लागि प्रश्न मात्रै भएन। त्यसै केन्द्रीय कमिटीले
1: होइन, तर यति कुरा त अब छुपाउने विषय छैन, एमालेको जिम्मेवारी बाँडफाँडको विषयमा व्यापक विवाद भएको छ। हेर्नुहोस्,
0: हुँदैन सर, तपाईँलाई यति
1: किनकि पार्टी पुनर्गठनको जो एजेन्डामा लाएर खुलेर लागेका नेताहरू थिए ती त स्थायी कमिटीमा धिम्की नै दिन्न भन्नुभएको छ अध्यक्षले, यो त सार्वजनिक भइसक्यो। तपाईँ कृष्ण गोपाल श्रेष्ठदेखि कड थापासम्म, अग्नि खरेलदेखि बिन्दा पाण्डे र तपाईँको आनन्द पोखरेलहरूसम्म को बाजनमा परेको विषय छ।
0: अब हामी यस्तो छ कि सर, तपाईँहरू कस्तो भयो भने हामीलाई गाह्रो के भइराखेको छ भने एकातिर पुस्तान्तरण, एकातिर हस्तान्तरणको प्रसङ्ग पनि किन भइराखेको छैन भन्ने हुन्छ, अर्कोतिर हस्तान्तरण पुस्तान्तरणको प्रक्रियालाई अवरोध चाहिँ पुग्ने गरेको एजेन्डाहरू पनि सँगसँगै हुन्छ भने यो किन यो एमाले किन यस्तो भइरहेको,
1: तर किन एमाले यस्तो भयो, यो चाहिँ बडो अचम्म छ।
0: होइन, बाहिर बहस चाहिँ किन भइरहेको छ भन्छौँ हामी,
1: होइन सार्वजनिक पार्टीको एमाले सक्रियको हेर्न जान्छन् नि बाहिर।
0: हजुर, एमाले आफ्नो गतिमा अगाडि बढिराखेका छ। केन्द्रीय कमिटीको बैठकबाट हामीले संगठनात्मक एकता, नेताहरूको बीचको हार्दिकतालाई व्यवस्थित ढंगले अगाडि बढाउने, त्यस कारणले गर्दाखेरि कर्ण विद्या भण्डारीसँगको जोडिएको प्रसंगलाई पनि त्यसलाई पनि त्यो बीट मार्दै एउटा रेस्पेक्टेड लिडरका रूपमा पार्टीमा उहाँले भूमिका पाउने, यो सबै कुराको सबैको भूमिकाहरूलाई एक्नोलेज गरेर जाने त्यो स्थिति निर्माण गरेर,
1: तर उहाँ आइसक्दा बाँकी सबै चेपोमा परेको, अब उहाँहरूको मिली बगतमा उहाँहरू पेलिने पर्ने, साइड लाग्नु पर्ने, यस्ता खालका चर्चा त सुरु भएका छन्। यो त
0: गाह्रो के भयो भने म तपाईँलाई आज भन्न चाहन्छु,
1: आखिर विद्यादेवी भण्डारीको प्यान्डोरा बक्स त एमाले ओली आफैले खोल्नु भयो, ओली आफैले बन्द गरे हो नि त, यो त यो एजेन्डा उहाँ आफैले तय गरे हो, नत्र यो बमन्डर हुन्थ्यो र?
0: स्वयं पूर्व राष्ट्रपति, सामान्य पूर्व राष्ट्रपतिजीको चाहनासँग जोडिएको विषय हो यो, उहाँले पार्टीको अभियानसँग जोडेर, आन्दोलनसँग जोडेर काम गर्छु भनिसकेपछि एउटा प्रसंगमा उहाँको वास्तवमा उहाँको सदस्यता नवीकरणको विषय आयो, त्यो रोकिएको विषय पनि यथार्थ हो, त्यसपछि पनि यो विषय अगाडि बढेकै हो, अहिले खोल्यो। त्यसकारण दुईटा कुरा के छ भने हिजो रोकिँदाखेरि पनि उहाँ जतिको मान्छेलाई एमाले किन रोक्यो भन्दा जुन प्रश्न थियो, आज खोल्दाखेरि पनि उहाँलाई पूर्व राष्ट्रपति भएको मान्छेलाई पार्टीमा आन्दोलनमा आउन दिने भूमिका दिने एमाले भन्दा प्रश्न गर्नु, एउटै मान्छेले यही प्रश्न चाहिँ 5 दिन अगाडि एउटा गर्ने किन रोकियो भनेर प्रश्न गर्ने, आज पूर्व राष्ट्रपतिलाई किन एमाले ल्यायो,
1: होइन यो प्रश्न चाहिँ तपाईँहरूलाई त सोध्नै पर्यो त, पहिले किन रोकेको अहिले किन ल्याएको भन्नु पर्यो नि त, भने आफैले सिर्जना गरेको समस्या हो नि,
0: होइन त्यो चाहिँ एउटा पार्टीभित्रको एउटा नियमित प्रक्रियासँग ढंगले नै बुझ्नु,
1: अर्थात् तपाईँ खुसी हुनुहुन्छ काँग्रेस जस्तो लोकतान्त्रिक एमाले पनि छ, अर्थात् भइरहेछ, चित्त बुझेको छ।
0: होइन, हामी यस्तो छ सर, हामीले पार्टी सञ्चालनको हाम्रो आफ्नै विधि र पद्धति छन्, नेकपा एमाले पूरा लोकतान्त्रिक राजनीतिक शक्ति हो र हामीले अभ्यास गरेको लोकतान्त्रिक संगठनात्मक पद्धतिलाई अरू राजनीतिक पार्टीहरू अनुसरण गरेका हुन्। तपाईँले इतिहास हेरौँ न, नेपाली नेकपा एमाले आज जहाँ छ, जुन संगठनात्मक संरचना
1: इतिहासलाई जिम्मा दिउँ, यो इतिहासले समीक्षा गरोस्, तपाईँहरूको बाटोमा अरू हिँडे वा तपाईँहरूले बिराएको बाटो अरूले समाइरहेछन्, यो भविष्यमा इतिहासले समीक्षा गर्नेछ। यो महत्वपूर्ण समय संवाद र आउँदै गरेका चाडबाडका तपाईँलाई धेरै धेरै शुभकामना र
0: धन्यवाद।
2: रेडियो 102.1 मेगा रंग बहार रंग बहार
3: वर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
2: वर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
3: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
2: वर्जर पेंट
4: उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी गोलन्जोर गाउँपालिकाको सूचना
5: गोलन्जोर गाउँपालिका सिन्धुलीको आयोजना तथा गाउँपालिका खेलकुद विकास समितिको सहकारीकरणमा यही मिति 2083 साल असोज 28 गतेदेखि 30 गतेसम्म उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको हुँदा उक्त प्रतियोगितामा आफ्नो टीम सहभागी गराउन हुन सम्बन्धित 7 वडाका खेलाड़ीहरूमा जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
4: पुरस्कार राशिहरू
5: प्रथम पुरस्कार नगद 50,000
4: द्वितीय पुरस्कार नगद 30,000
5: तृतीय पुरस्कार नगद 20,000
4: सान्त्वना पुरस्कार नगद 10,000
5: उत्कृष्ट खेलाड़ीलाई रु 2,500 उत्कृष्ट स्पाइकरलाई रु 2,000 बेस्ट लिब्रोलाई रु 2,000 र बेस्ट सेटरलाई रु 2,000 रुपियाँ प्रदान गरिनेछ।
4: नगद पुरस्कार नियम अनुसार कर कटौती उपलब्ध गराइनेछ।
5: प्रतियोगिताका नियम तथा शर्तहरू
4: यस प्रतियोगितामा सहभागिता हुने खेलाड़ीहरू गोलन्जोर गाउँपालिका भित्रका खेलाड़ी हुनुपर्नेछ। पालिका भन्दा बाहिरका खेलाड़ी टीममा सहभागी गराई खेल खेलाएमा उक्त टीम प्रतियोगिताबाट स्वत बाहिरिनेछ।
5: एक वडाबाट दुई दुई टीम मात्रै सहभागी हुन पाउनेछ। वडा नम्बर 5 को हकमा 3 टीम सहभागी गराउन सक्नेछ। वडा नम्बर 5 को हकमा 3 टीम सहभागी गराउन सक्नेछन्।
4: टीम दर्ता मिति 2083 साल असोज 26 गते भित्र कार्यालय समयमा पालिकाको खेलकुद विकास समितिको सचिवालयमा तोकिएको मापदण्ड पूरा गरी खेलाड़ी विवरण पेश गरिसक्नु पर्नेछ। साथै सर्वेक्षण गर्नुपर्ने कागजातहरू नागरिकताको प्रमाण पत्रको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि र पासपोर्ट साइजको दुईवटा फोटो अनिवार्य बुझाउनु पर्नेछ।
5: खेल प्रचलित भलिबल नियम अनुसार खेलाइनेछ।
4: खेल सञ्चालनको क्रममा कुनै विवाद उत्पन्न भएमा रेफ्रीको निर्णय अन्तिम हुनेछ।
5: खेल सञ्चालनको क्रममा खेलाड़ी घाइते भई उपचार गर्नु परेमा प्राथमिक उपचार बाहेक अन्य उपचारको लागि आयोजक जवाफदेही हुने छैन।
4: खेलाड़ीले खेलमा सहभागी हुन जर्सी अनिवार्य लाउनु पर्नेछ।
5: खेलाड़ीको विवरण पेश गर्दा टीम कोच सहित एक टीममा 10 जनाको विवरण बुझाउनु पर्नेछ।
4: यस प्रतियोगितामा सहभागी हुन आउने टीमका खेलाड़ीहरूले खाना बास लगायतको सम्पूर्ण व्यवस्थापन आयोजकबाट हुनेछ।
5: खेल सञ्चालन हुने मिति समय र स्थान
4: खेल उद्घाटन हुने मिति 2083 साल असोज 28 गते समय बिहान ठिक 10 बजे
5: खेल सञ्चालन हुने स्थान गोलन्जोर गाउँपालिका 5 खनिया खर्क खेल मैदान खेल समापन 2083 साल असोज 30 गते
4: थप जानकारीको लागि सम्पर्क नम्बर 9844311681 9844311689
5: गोलन्जोर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली
4: रामेछापको माकुण्ड गाउँपालिका एक घुमदेल स्थित जिल्लाकै अग्लो भूभागमा अवस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेनमा विशेष पूजा तथा कार्यक्रम आयोजना हुँदैछ। पूर्व मन्त्री तथा उज्यालो पार्टीका केन्द्रीय अध्यक्ष श्री कुलमान घिसिङजीको प्रमुख आतिथ्यतामा काङ छोर्तेनमा विश्व शान्ति पूजा आयोजना गरिएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई सहभागी हुन हार्दिक निमन्त्रणा गरिएको छ।
6: कार्यक्रम 2083 साल कार्तिक पूर्णिमा कार्तिक 9 र 10 गते बिहान 9 बजेदेखि उमाकुण्ड गाउँपालिका एक रामेछाप स्थित काङ्छोपेनमा हुनेछ।
4: कार्यक्रममा सहभागी भई धार्मिक तथा आध्यात्मिक पुण्य लाभ लिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
6: आयोजक प्राकृतिक बौद्ध स्तूपा काङ्छोपेन संरक्षक समिति उमाकुण्ड गाउँपालिका एक कुन्तेल लाछेवा रामेछाप।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
2: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क नम्बर 9844021369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।
3: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
4: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
3: हुर्केकै गिरिराज चल्ला 150मा?
4: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
5: ताजा र ठूलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
4: विराज किसानको साथी।
5: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता
4: प्रोप्राइटर जय मानन्दर। फोन 0848540239, 0848540533 र 98540240239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली रामेछाप।
6: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: हजुरको रेडियो 102.1 मेगा
1: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
2: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ।

0: लागि महँगा रासायनिक मल र विषादीका आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
1: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
0: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
1: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
0: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
1: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
0: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
1: रैथाने बाली बचाउ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
0: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
1: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
0: पानीको मुहान वरिपरि रूख रोपौ, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौ। मुहानको वरिपरि अनावश्यक खन्ने, उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
1: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
0: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: रामेछाप नगरपालिकाको अनुरोध।
3: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
4: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
5: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
2: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुनचाँदी पसल रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप।

0: एबीसी नेपाली सेवाको साझा पक्षबाट शरद किसीको नमस्कार। आज कार्यक्रममा प्रमुख चाड पर्वको मुखैमा काठमाडौँ प्रवेश गर्ने मुख्य राजमार्ग नै अवरुद्ध।
1: दार्जीलिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेसँग कुरा गरेको थिए, दुई तर्फै नै सबै साधनहरू अवरुद्ध छ, भोलि पनि दिनभरि लाग्न सक्ने जानकारी दिनुभएको छ।
0: काठमाडौँ महाधिवेशनमा मतदान, आज सभापतिको मात्र मतगणना हुने।
2: मेरो विचार 11 बजेसम्म सभापतिको रिजल्ट भइसक्छ, अन्य पदहरूको मतगणना काम गर्ने र यदि भोलि भएन भने पर्सि म सुरु गर्छु।
0: र आफ्ना पूर्व प्रमुख नोबेल शान्ति पुरस्कारका लागि पुनः योग्य रहेको राष्ट्रसंघीय मानवाधिकार सम्बन्धी उच्च आयुक्तको भनाई। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: प्रदीप बस्यालबाट समाचार सुन्नुहोस्। नवनीतम नावी पिल्लेले यस वर्षको नोबेल शान्ति पुरस्कार पाएकी छन्। पूर्व राष्ट्रसंघीय मानवाधिकार प्रमुख तथा अन्तर्राष्ट्रिय फौजदारी अदालतकी न्यायाधीश उनलाई शान्ति र अन्तर्राष्ट्रिय कानून प्रवर्धन गर्ने प्रयासका लागि सम्मानित गर्न लागि बताइएको छ। नर्वेजी नोबेल समितिका अध्यक्षले युद्ध अपराध, मानवता विरूद्धको अपराध र नरसंहारका घटनामा कानूनी कार्यवाही सुनिश्चित गर्न यी महिलाले महत्वपूर्ण भूमिका खेलेको बताएका छन्। पिल्लेले हालै संयुक्त राष्ट्रसंघको एउटा आयोगको नेतृत्व गरेकी थिइन् जसले इजरायलमाथि गाजामा नरसंहार गरेको आरोप लगाएको थियो। यद्यपि इजरायलले सधैँ यस आरोपलाई अस्वीकार गर्दै आएको छ। आफूलाई यस जानकारी दिइँदाको छड कैद गरिएको भिडियोमा पिल्लेले शुरूमा यसलाई ठट्टा खानेको बताएको सुनिन्छ। यदि तपाईँले अलिकति पनि बढ़ी ताली बजाउनुभयो भने म यस पुरस्कार ट्रम्पसँग बाँड्न सक्छु। नवनीतम नाभी पिल्ले गत वर्षकी विजेता भेनेजुएलाकी विपक्षी नेत्री मारिया कोरिना मचाडोले आफ्नो पदक अमेरिकी राष्ट्रपतिलाई उपहार स्वरूप प्रदान गरेकी थिइन्। नोबेल शान्ति पुरस्कारको घोषणाप्रति इजरायलले आक्रोशपूर्ण प्रतिक्रिया जनाएको छ। त्यहाँको विदेश मन्त्रालयले सामाजिक सञ्जाल मार्फत यसलाई इजरायल विरोधी घृणा र पूर्वाग्रहलाई वैधता दिने गरी पुरस्कारको दुरूपयोग गरिएको कदम भनेको छ। मन्त्रालयले उसकै शब्दमा झूठ, घृणा र रक्त आरोपका लागि दिइने पुरस्कार भएमा नाभी पिल्ले त्यसका लागि सबैभन्दा उपयुक्त पात्र हुने टिप्पणी गरेको छ। साउदी अरबले राजधानी रियादस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा बिहिबार भएका इरान समर्थित हुती विद्रोहीका दुईवटा हमलामा परि पाइलट सहित तीनजनाको मृत्यु भएको जनाएको छ। त्यहाँको उड्डयन निकायले आफ्नो राष्ट्रिय ध्वजावाहक कम्पनी साउदियाको एउटा विमानमा प्रहार भएको पुष्टि गरेको हो। उक्त घटनापछि अन्य विमान सेवा कम्पनीहरूले समेत रियादका लागि हुने उडानहरू स्थगित गरेका छन्। भारतको युवा आन्दोलन ककरोच जनता पार्टीका नेता अभिजित दिप्केले सरकारी चेतावनीका बावजूद शनिबार दिल्लीमा तय गरेका विशाल सड़क र्यालीहरू अघि बढ़ने अडान लिएका छन्। सो पार्टीका अनुसार राजधानी पुग्ने प्रयास गरिरहेका कम्तीमा 10,000 मानिसहरूलाई नियन्त्रणमा लिएको छ, तर त्यस संख्याको स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन। प्रहरीले प्रदर्शनको अनुमति दिएको छैन र शहरमा 20,000 भन्दा बढ़ी सुरक्षाकर्मीहरू परिचालन गरिएको छ। प्रदर्शनकारीहरू निर्वाचन आयोगका प्रमुखले राजीनामा दिनुपर्ने माग गरेका छन्। उनीहरूले आयोगमाथि अल्पसंख्यक समुदायहरूलाई मताधिकारबाट वञ्चित गर्न देशभरको मतदाता नावलीमा हेरफेर गरेको आरोप लगाएका छन्, तर आयोग र सत्तारूढ़ भाजपाले त्यसको खण्डन गरेका छन्। र इटलीमा चोरहरूले कुल 55,00,000 अमेरिकी डलर भन्दा बढ़ी मूल्य पर्ने 30,000 बोतल वाइन चोरी गरेका छन्। टस्कनी स्थित एउटा गोदामबाट पारिवारिक स्वामित्वमा रहेको मार्केसी एन्टिनोरी वाइनरीले आफ्ना सबैभन्दा बहुमूल्य बोतलहरू विदेशमा रहेका ग्राहकहरूलाई पठाउने तयारी गरिरहँदा ती चोरी भएका थिए। मुख छोपेका चोरहरूले चेतावनीयुक्त घण्टी बज्ने प्रणालीलाई निष्क्रिय पारेर दुईवटा ठूला ट्रकमा हजारौं बाकस रेड वाइन लिएर भागेका थिए। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईलाई स्वागत छ। देशको राजधानी काठमाडौँ उपत्यका भित्रिने एउटा मुख्य राजमार्ग आज साँझबाट पूर्ण रूपमा अवरूद्ध भएको छ। अधिकारीहरूका अनुसार धादिङ जिल्लाको गजुरी नजिकै राजमार्ग भाँसिएपछि आवागमन रोकिएको हो। लाखौंको संख्यामा सर्वसाधारणहरू उक्त बाटो हुँदै काठमाडौँबाट दशैं मनाउन विभिन्न जिल्ला जाने गर्दछन्। कृष्णभीरमा भाँसिएको बाटो सञ्चालनमा ल्याउन करिब 2 साता लागेको थियो। आज गजुरी नजिक सड़क भाँसिएको विषयमा थप जानकारी दिँदैछन् नारायणगढ़ स्थित हाम्रा संवाददाता ईश्वर जोशी।
1: पछिल्लो समयको यो पृथ्वी राजमार्गको कुरा गर्नु पर्दाखेरि गजुरी गाउँपालिका 5 गलौजी भन्ने स्थानमा चाहिँ त्रिशुली नदीले सड़क कटान गर्दाखेरि चाहिँ अहिले दुईतर्फे नै सवारी साधनहरू चाहिँ अवरूद्ध भएको अवस्था छ। अहिले भर्खर मैले दार्जीलिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेसँग कुरा गरेको थिएँ। उहाँले चाहिँ अहिले अब यो आजलाई चाहिँ अब बाटो खोल्न सक्ने सम्भावना चाहिँ नभएको र भोलि पनि दिनभरि लाग्ने अवस्था भएको लाग्न सक्ने भनेर चाहिँ उहाँले जानकारी दिनुभएको छ। र अहिले चाडबाडको बेला भएको कारणले गर्दाखेरि अहिले उक्त सड़कमा चाहिँ यातायातको चाप चाहिँ अधिकतम चाप रहेको भनेर चाहिँ जानकारी दिनुभएको छ उहाँले।
0: अब बाटो पूर्ण रूपमा अवरुद्ध भइसकेपछि यातायात व्यवस्थित गर्नको निम्ति कहाँ कहाँबाट रोकिँदैछ यातायात, अथवा त्यो बाटो आवाजावत गर्न कहाँ कहाँसम्म रोकिया छ?
1: अब अहिले त्यो गलौदीमा चाहिँ सड़क भाँसिएपछि भर्खरै यो प्रमुख जिल्ला अधिकारीले चाहिँ सार्वजनिक सूचना जारी गर्दै काठमाडौँबाट आउने सवारी साधनहरूलाई चाहिँ विभिन्न होल्डिङ सेन्टरहरूमा चाहिँ रोकेर राखिएको र चितवनबाट पनि काठमाडौँ जाने सवारी साधनहरूलाई मुगलिन, रामनगर लगायत विभिन्न सुरक्षित होल्डिङ सेन्टरमा चाहिँ रोक्नलाई चाहिँ हामीले सूचना गरिसकेका छौँ र सवारी साधनहरूलाई चाहिँ अहिले रोकेको अवस्था छ भनेर चाहिँ उहाँले जानकारी दिनुभएको छ।
0: अब यो प्रमुख जिल्ला अधिकारीले भनेअनुसार भोलि कम्तीमा पनि भोलिसम्ममा बाटो पुनः सञ्चालन गर्न सक्ने अवस्था छैन जुन भने, त्यो के एकतर्फी हुन्छ अथवा दुईतर्फी हुन सक्छ कि अझै धेरै दिन लाग्न सक्छ, कस्तो खालको जानकारी दिएका छन् उनले?
1: अब त्रिशुली नदीले चाहिँ अब जस्तो कृष्णभिमा जस्तै आडी बाटो चाहिँ अब भाँसिएको अवस्था छ। यसले गर्दाखेरि चाहिँ अब प्रमुख जिल्लासँग कुरा गर्दै उहाँले चाहिँ हामीले वैकल्पिक राजमार्ग पनि हामीले विकल्प हेर्दैछौ, सम्भव भएसम्म हामीले वैकल्पिक राजमार्ग पनि प्रयोग गर्न सक्ने स्थिति भयो भने त्यसले पनि हामीले चाहिँ सोचिरहेका छौँ। र अहिले जुन पृथ्वी राजमार्गको गलौदी क्षेत्रमा चाहिँ आजले चाहिँ अब कुनै पनि सवारी साधनहरू चल्न सक्ने सम्भावनै नभएको र भोलि पनि दिनभरि लाग्न सक्ने भनेर चाहिँ उहाँले जानकारी दिनुभएको थियो।
0: उनी थिए नारायणगढ स्थित हाम्रा संवाददाता ईश्वर जोशी। अब एउटा राजनीतिक प्रसंग। नेपाली कांग्रेसको महाधिवेशनमा अधिकांश जसो मतदाता मतदानमा सहभागी भएको उक्त पार्टीले जनाएको छ। केन्द्रीय निर्वाचन समितिका अनुसार प्राविधिक कारणले हिजो हुन नसकेको मतदान आज पनि निर्धारित समयभन्दा लम्बिएको थियो। सभापतिमा गगन थापालाई श्यामकृष्ण खड्गीले चुनौती दिएका छन्। उक्त पदको मतगणना आजै गर्ने तयारी रहेको निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्गाले जानकारी दिए। मतदान र त्यसपछिका प्रक्रियाबारे हामीले उनीसँग कुराकानी गर्दै पछिल्लो जानकारी मागेका थियौं।
2: मैले चाहिँ यो अधिवेशनको चाहिँ हिजोको डेट राखेको, हिजो चाहिँ प्राविधिक रूपले हिजो हुन सकेन, आज चाहिँ मैले बिहान 7 बजेबाट सुरु हुन्छ भनेको अलिकति अब चाहिँ यस्तै हो नेपालीहरूको चलन, नभए चाहिँ 7:30 बजे मात्रै सुरु भयो, त्यसपछि हामीले 5 बजेको समय दिएका थियौँ, अलिकति नभ्याउने जस्तो भएर 7 बजे टुङ्गाएको। जम्मा 7,319 जना मतदाता थिए, अहिले लगभग चाहिँ 7,200 चान्सु नै मत खस्यो हो, ठ्याक्कै हिसाब त निकालेको थिएन, 100.99% मत खस्यो।
0: अब मतगणनाको कार्यक्रम के छ?
2: मतगणनाको त यस्तो छ, अरू चाहिँ पदको त्यहाँनिर सम्पूर्ण त्यहाँनिर मतगणना त्यहाँनिर नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यालय पानेतामा हुन्छ, अब सभापतिको एउटाको मात्रै त्यहाँनिर मतगणना अब अहिले नै त्यहाँनिर यो सबै त्यहाँनिर काम सम्पन्न भइसकेपछि यी राष्ट्रिय सभागृहमा सुरु गर्छु म। यसमा त्यहाँनिर प्राविधिक रूपले हजुरले त्यहाँनिर सम्प्रेषण पनि गरिदिनु पर्छ सबैसँग, हाम्रो त्यहाँनिर विधानले त्यहाँदेखि के भन्छ 51% मत लिएर आएन भने दोहोऱ्याएर मत फेरि चुनाव गर्नुपर्छ, त्यो चुनाव गर्नुपर्ने कारणले चाहिँ सभापतिको त्यहाँनिर मतगणना पहिले गर्नुपर्ने अवस्था त्यसरी आएको हो। 51% मत पुगेन भने भोलि फेरि सभापतिको लागि मात्रै चुनाव हुन्छ, 51% नआयो भने आधै ढिलेर हुन्छ।
0: आज अबेला राति भयो भने पनि सिद्ध्याउने नै भएको छ नि?
2: सिद्ध्याउने, अब मेरो विचार 11 बजेसम्म सभापतिको रिजल्ट भइसक्छ।
0: अनि अन्य पदहरूको मतगणना चाहिँ कहिले?
2: अन्य पदहरूको त्यहाँनिर उतातिर त्यहाँनिर स्थानीय तहमा गर्नुपर्छ, आज त्यहाँनिर नेपाली काङ्ग्रेस केन्द्रीय कार्यालयमा राख्छु, अब त्यसपछि अब सुविधा हेरेर मतगणनी काम त्यहाँनिर भोलि नै पनि हुन सक्छ, यदि भोलि भएन भने पर्सि त म सुरु गर्छु, र त्यो त्यहाँनिर यहाँ हुन त 33 क्लस्टर छ, ज्यादै गाह्रो छ चुनाव गर्नलाई, चाहिँ 800 जना उम्मेद्वार छन्, तैपनि म चाहिँ धेरै काउन्टरमा म त्यहाँनिर माइन पावर खोज्न सक्छु, त्यसले गर्दा 2-3 दिनभित्रमा म रिजल्ट सबैको रिजल्ट गरिहाल्छु।
0: उनी थिए नेपाली काङ्ग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्का। तपाईँ बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। हामीले भोटेकोशी त्रिशुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारी सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातीमालो शुरू गरेका छौं। कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। एउटा संक्षिप्त प्रसंग। सरकारले सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक एआईजी बंशीराज धाललाई सेवाबाट हटाएको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बीबीसीसँग भने,
4: आचरण सम्बन्धी विषयहरू चाहिँ बराबर उल्लङ्घन गरेको एवं अनुशासनहीन काम गरेको नेपाल सरकार र आफू अन्तर्गत संगठनको मान प्रतिष्ठा एवं छविमा आँच पुर्याउने कार्य गरेको कसुरमा चाहिँ आज 86/23 गतेबाट लागू हुने गरेर उहाँलाई चाहिँ सशस्त्र प्रहरी सेवाबाट चाहिँ हटाउने गरी विभागीय कार्यवाही भएको छ। यसमा हामीले सशस्त्र प्रहरी ऐन नियमावली अनुसारको विधि पद्धति र प्रक्रिया अनुसार चाहिँ यी सबै कार्यहरू सम्पादन गरेको अवस्था छ।
0: अब बाँकी प्रसंग। नेपाल प्रहरीले काठमाडौँमा झण्डै 22 किलो अवैध सुन सहित 3 जना चिनिया नागरिक गिरफ्तार भएको जानकारी दिँदै उनीहरूलाई आज सार्वजनिक गरेको छ। उनीहरूबाट बरामद सुनको मूल्य करिब 54 करोड़ रूपियाँ रहेको अधिकारीहरूले जनाएका छन्। प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुढा नीलकण्ठ नगरपालिकाबाट विशेष कार्यवाही गरेर उनीहरूलाई गिरफ्तार गरिएको जनाएको छ। अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सन्तोष खड्काले विशेष निगरानीपछि उक्त सफलता हात परेको जानकारी दिँदै भने,
5: हिजो बिहान अन्दाजी 5:55 बजेको समयमा 3 जना चिनियर नागरिकहरूलाई चाहिँ अवैध सुन र नगद सहित र उक्त सुन चाहिँ ओसार पसार गर्नलाई प्रयोग भएको गाडी र प्राप्त सुनलाई प्रशोधन गर्ने प्रशोधन सामग्रीहरू सहित नियन्त्रणमा लिएका छौं। यो सुनको वजन प्लास्टिक सहितको 21 KG 750.68 ग्राम रहेको पाइयो। हिजोको बजार मूल्य अनुसार यसको मूल्य चाहिँ 54,60,7,320.04 रुपियाँ हुन आउँछ।
0: दोभाषेको सहयोगमा सोधपूछ गरिए पनि अभियुक्तहरूले अनुसन्धानमा नसघाएको उनले बताए। त्यसैले कहाँबाट सुन ल्याइएको थियो भन्ने खुल्न बाँकी रहेको उनको भनाइ छ।
5: यद्यपि हामीले हाम्रो चाहिँ अन्य अनुसन्धानका विधिहरू प्राविधिक अनुसन्धानहरू र अहिले भइरहेका प्रविधिहरूलाई प्रयोग गरेर उहाँहरूको आवागमन उहाँहरूलाई भेट्न आउने मान्छेहरूको प्राविधिक विश्लेषणहरू भइरहेको छ। फलान ठाउँबाट नै आइहाल्यो भनेर भन्ने अवस्थामा चाँडै नै पुग्छौं भन्ने यहाँहरूलाई जानकारी गराउन चाहन्छु।
0: प्रहरीका अनुसार भाडामा लिइएको घरबाट निस्किन लागेका बेला उनीहरूलाई गिरफ्तार गरिएको थियो। त्यसैले उनीहरूले सुन कतै बेच्न लग्न लागेको अनुमान प्रहरीको छ, तर कहाँ लग्दै थिए भन्ने अझै पनि खुल्न नसकेको प्रहरीका एसएसपी सन्तोष खड्काले बताएका छन्। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। राष्ट्रसंघीय मानव अधिकार सम्बन्धी उच्चायुक्त भोल्कर टर्कले मानव अधिकारमाथि प्रहार भइरहेको वर्तमान अवस्थामा आफ्ना पूर्व प्रमुख नोबेल शान्ति पुरस्कारका लागि पूर्ण रूपमा योग्य भएको बताएका छन्। बीबीसीका कूटनीतिक संवाददाता जेम्स ल्याण्डेलले तयार पारेको विश्लेषण प्रस्तुत गर्दैछन् साथी प्रदीप बस्याल।
3: नावी पिल्लेलाई सम्मान गरेर नोबेल समितिले दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्थाको स्पष्ट बचाव गरेको छ। समितिका अनुसार अन्तर्राष्ट्रिय कानून अत्यधिक दबावमा छ भने यसका संस्थाहरू आक्रमणको चपेटामा छन्। यद्यपि उसकै शब्दमा बढ्दो रूपमा द्वन्द्वहरूको समाधान कूटनीति सन्धि र कानूनी संयन्त्र मार्फत भइरहेको र अन्तर्राष्ट्रिय कानून अझ शान्तिपूर्ण विश्वको आधार रहेको नोबेल समितिले जनाएको छ। तर युक्रेन, इरान, गाजा, सुडान, म्यानमार र अन्य ठाउँका त्यस्ता धेरै मानिसहरू यसमा सहमत नहुन सक्छन्। त्यहाँका मानिसहरूले अन्तर्राष्ट्रिय कानून र सन्धिहरूले उनीहरूलाई निराश बनाएको तर्क गर्न सक्छन् र उनीहरूलाई आफ्नो हित र सुरक्षाका लागि हतियारको बल र शक्तिशाली सहयोगीहरूको साथ अझ बढ़ी प्रभावकारी लाग्न सक्छ। ब्रिटिश गुप्तचर निकाय एमआई6का पूर्व प्रमुख सर एलेक्स योङ्गरले गत वर्ष बीबीसीसँग त्यस्तै कुरा गरेका थिए। उनले भनेका थिए, हामी एउटा त्यस्तो नयाँ युगमा छौं जहाँ अन्तर्राष्ट्रिय सम्बन्धहरू नियम र बहुपक्षीय संस्थाहरूद्वारा निर्देशित हुने छैनन्। तिनको निर्धारण शक्तिशाली नेताहरू र विभिन्न सम्झौताहरूद्वारा हुनेछ। सोही निराशाजनक निष्कर्ष विपरीत नोबेल समितिले पिल्लेलाई पुरस्कार प्रदान गरेर आफ्नो अडान प्रस्तुत गरिरहेको छ। उनी उक्त तर्कको विपरीत पक्षको जीवन्त उदाहरण हुन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। अब एकैछिनमा बीबीसी हातीमालो कार्यक्रम भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिनेछ। हामीलाई भने सोमबार बेलुकी पाउने 9 बजेसम्मको निम्ति विदा दिनुहोस्। नमस्कार।

0: कालेबुनी रात को 9 बजे
1: हजुर को रेडियो 102.1 MHz
2: सम्पूर्ण उमाकुण्ड गाउँपालिकावासीमा हार्दिक निमन्त्रणा
3: उज्यालो नेपाल पार्टी रामेछापले रामेछापको उमाकुण्ड गाउँपालिकामा ऐतिहासिक प्रथम भेला तथा पालिका समिति गठन कार्यक्रम आयोजना गर्न लागेको छ। कार्यक्रममा उमाकुण्ड गाउँपालिकाका सम्पूर्ण शुभेच्छुक समर्थक तथा आम नागरिकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
2: कार्यक्रममा प्रमुख अतिथिका रूपमा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको विशेष उपस्थिति रहनेछ। कार्यक्रम यही मिति 2083 साल कार्तिक 7 गते माकुण्ड गाउँपालिका 4 स्थित च्यादलु माकुण्ड गाउँपालिका हलमा आयोजना हुनेछ। त्यसैले माकुण्ड गाउँपालिकावासी सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई भव्य र सभ्य रूपमा सफल बनाउन हार्दिक अनुरोध गर्दछौ।
3: उज्यालो नेपाल पार्टी रामेछाप।

0: आँखामा चोट लाग्यो अब के गर्ने?
1: चोट लागेमा आँखा मिच्नु हुँदैन, आँखामा गडेको वस्तु आफै निकाल्ने प्रयास गर्नु हुँदैन। यसो गर्दा आँखामा थप क्षति पुग्नुका साथै दृष्टि सधैँका लागि गुम्न सक्छ। आँखामा रासायनिक पदार्थ परेमा आँखा नमिच्नुहोस्। बरु लगातार 30 मिनटसम्म सफा पानीले आँखा पखाल्नुहोस्। आँखामा चोट लागि दृष्टि धमिलो भएमा, रगत आएमा जति सक्दो चाँडो आँखा उपचार केन्द्रमा वा आँखा अस्पताल जानुहोस्।
0: आँखामा चोटपटक लाग्नबाट कसरी जोगिने?
1: भान्साका तथा कारखानाका धारिला वस्तु, निर्माण औजारहरू, खेलकुद जस्ता सामग्रीहरू चलाउँदा होसियारी अप्नाउनुहोस्। पटाका जस्ता जोखिमयुक्त वस्तुहरूको सम्पर्कबाट टाढा रहनुहोस्। जोखिमयुक्त क्षेत्रमा काम गर्दा अनिवार्य रूपमा सुरक्षा चस्मा लगाउनुहोस्।
0: अनि साना बालबालिकाहरूलाई,
1: नवजात तथा स्कुले बालबालिकाहरूलाई आँखामा लाग्ने चोटबाट जोगाउनका लागि चुच्चो धारिलो वस्तु नदिनुहोस्। पेन्सिल, कम्पास, अध्ययनका चुच्चा औजारहरू प्रयोग गर्दा तथा घर बाहिर वा विद्यालयमा समेत खेल्दा विशेष सावधानी अपनाउन सिकाउनुहोस्।
0: जनचेतनाका लागि नेपाल आँखा कार्यक्रम ती गंगा आँखा प्रतिष्ठान काठमाडौँ। आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ। लभ यो आज से व्यवसाय विश्व दृष्टि दिवस 2083
2: सामुदायिक आँखा केन्द्र मन्थली रामेछाप।
3: रंग बहार रंग बहार
2: वर्ज सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
3: वर्ज पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
2: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाउ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
3: वर्ज पेन्स।
4: वडा स्तरीय भलिबल खेल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिका वडा नम्बर 6 ओखरेनीको सूचना।
5: रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर 6 वडा कार्यालयबाट आर्थिक वर्ष 2083-84 वडा स्तरीय भलिबल प्रतियोगिताको लागि विनियोजन भएको बजेटबाट उक्त कार्यक्रम सञ्चालनका लागि वडा समितिको निर्णय अनुसार वडा कार्यालय आयोजक र फ्याफुल्ला युवा समितिले व्यवस्थापन गर्ने गरी युवाहरूलाई लक्षित गरी दशैं तिहारको बीचमा वडा स्तरीय भलिबल खेल प्रतियोगिता सञ्चालन गरिने भएको हुँदा उक्त प्रतियोगितामा सहभागी भइदिनु हुनका लागि यस वडाका खेलाड़ी लगायत खेलप्रेमी मानवहरूमा हार्दिक अनुरोध गर्दछौ।
4: खेल सञ्चालन हुने मिति 2083 साल कार्तिक 5 र 6 गते। स्थान सुमल भन्ज्याङ गैरा, रामेछाप नगरपालिका वडा नम्बर 6 रामेछाप।
5: थप जानकारीका लागि वडा अध्यक्ष राजेश तामाङ, सम्पर्क नम्बर 9851-2774-49। वडा सदस्य खड्गबहादुर मगर, सम्पर्क नम्बर 9844-010-234। वडा सचिव अञ्जना खड्का, सम्पर्क नम्बर 9840-6496-05। र फ्याफुल्ला युवा व्यवस्थापन समितिका अध्यक्ष भिजन पाथिन, सम्पर्क नम्बर 9767-95-77-71। शव परीक्षण पोस्टमार्टम सेवा सञ्चालन सम्बन्धी सूचना। सिन्धुलीको गोलन्जोर गाउँपालिकाको गोलन्जोर आधारभूत अस्पतालले स्थापना कालदेखि नै आम नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य उपचार तथा परीक्षण सेवा प्रदान गर्दै आइरहेको छ। यसै क्रममा अस्पतालको सेवा विस्तार गर्ने उद्देश्यका साथ यही मिति 2083 साल असोज 15 गतेदेखि शव परीक्षण पोस्टमार्टम सेवा समेत यसै अस्पतालबाट सञ्चालन भइरहेको सम्पूर्णमा जानकारी गराउँदछौं।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: उपाध्यक्षका पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी गोलन्जोर गाउँपालिकाको सूचना।
2: गोलन्जोर गाउँपालिका सिन्धुलीको आयोजना तथा गाउँपालिका खेलकुद विकास समितिको सहकारीकरणमा यही मिति 2083 साल असोज 28 गतेदेखि 30 गतेसम्म उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको हुँदा उक्त प्रतियोगितामा आफ्नो टीम सहभागी गराउन हुन सम्बन्धित 7 वडाका खेलाड़ीहरूमा जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। प्रथम पुरस्कार नगद 50,000,
1: द्वितीय पुरस्कार नगद 30,000,
2: तृतीय पुरस्कार नगद 20,000,
1: सान्त्वना पुरस्कार नगद 10,000,
2: उत्कृष्ट खेलाड़ीलाई रु 2,500, उत्कृष्ट स्पाइकरलाई रु 2,000, बेस्ट लिब्रोलाई रु 2,000 र बेस्ट सेटरलाई रु 2,000 रुपियाँ प्रदान गरिनेछ।
1: नगद पुरस्कार नियम अनुसार कर कट्टी गरी उपलब्ध गराइनेछ।
2: प्रतियोगिताका नियम तथा शर्तहरू।
1: यस प्रतियोगितामा सहभागिता हुने खेलाड़ीहरू गोलन्जोर गाउँपालिका भित्रका खेलाड़ी हुनुपर्नेछ। पालिका भन्दा बाहिरका खेलाड़ी टीममा सहभागी गराई खेल खेलाएमा उक्त टीम प्रतियोगिताबाट स्वतः बाहिरिनेछ।
2: एक वडाबाट दुई दुई टीम मात्रै सहभागी हुन पाउनेछ। वडा नम्बर 5 हकमा 3 टीम सहभागी गराउन सक्नेछ। वडा नम्बर 5 हकमा 3 टीम सहभागी गराउन सक्नेछन्।
1: टीम दर्ता मिति 2083 साल असोज 26 गते भित्र कार्यालय समयमा पालिकाको खेलकुद विकास समितिको सचिवालयमा तोकिएको मापदण्ड पूरा गरी खेलाड़ी विवरण पेश गरिसक्नु पर्नेछ। साथै सर्वेङ्ग गर्नुपर्ने कागजातहरू नागरिकताको प्रमाण पत्रको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि र पासपोर्ट साइजको 2 फोटो अनिवार्य बुझाउनु पर्नेछ।
2: खेल प्रचलित भलिबल नियम अनुसार खेलाइनेछ।
1: खेल सञ्चालनको क्रममा कुनै विवाद उत्पन्न भएमा रेफ्रीको निर्णय अन्तिम हुनेछ।
2: खेल सञ्चालनको क्रममा खेलाड़ी घाइते भई उपचार गर्नु परेमा प्राथमिक उपचार बाहेक अन्य उपचारको लागि आयोजक जवाबदेही हुने छैन।
1: खेलाड़ीले खेलमा सहभागी हुन जर्सी अनिवार्य लाउनु पर्नेछ।
2: खेलाड़ीको विवरण पेश गर्दा टीम कोच सहित एक टीममा 10 विवरण बुझाउनु पर्नेछ।
1: यस प्रतियोगितामा सहभागी हुन आउने टीमका खेलाड़ीहरूले खाना बास लगायतको सम्पूर्ण व्यवस्थापन आयोजकबाट हुनेछ।
2: खेल सञ्चालन हुने मिति समय स्थान।
1: खेल उद्घाटन हुने मिति 2083 साल असोज 28 गते, समय बिहान ठिक 10 बजे।
2: खेल सञ्चालन हुने स्थान गोलन्जोर गाउँपालिका 5 खनिय खर्क खेल मैदान। खेल समापन 2083 साल असोज 30 गते।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 9844316081, 9844316089।
2: गोलन्जोर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली।
3: जनप्रतिनिधिको भूमिकामा मात्र होइन अब संगीतको पर्दामा पनि उत्तिकै दमदार सिन्धुली जिल्ला गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का लोकप्रिय वडा अध्यक्ष रविन कुमार श्रेष्ठको विशेष प्रस्तुति। सानु केसी रविन कुमार श्रेष्ठ र रिया खड्काको सुमधुर स्वरले सजिएको सबैको मन छुने गीत सिन्धुलीको राजा।

को शान लोक संगीत को नया पहचान नेपाली लोक संगीत प्रेमीहरुका लागि एउटा नया तरंग एउटा नौलो धमाका सिन्धुली को माटोबाट सिंगै नेपाली संगीत को बजार तताउन आइसकेको छ बिल्कुलै नया लोकदोहरी को शैली सिन्धुली को राजा।

0: अशोक कुमार सापकोटाको उत्कृष्ट शब्द सानु केसीको मनसुने लय अनि नारायण दंगालको जोरदार संगीत संयोजन साथै मिलन श्रेष्ठको निर्देशनमा प्रतिभाशाली कलाकार रविन कुमार श्रेष्ठ अनि रिया खड्काको लोभलाग्दो अभिनय रहेको मनसुने गीत सिन्धुलीको राजा।
1: रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा सर्वत्र उपलब्ध छ लोकदोहोरी गीत सिन्धुलीको राजा। हेर्नुहोस्, सब्सक्राइब गर्नुहोस् अनि मन परे ढुक्कले सेयर गर्नुहोस्।

Xiaomi वा Redmi को फोन किन्दा उपहारमै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मङ्सिर 9 गते सम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।

0: हार्दिक निमन्त्रणा
1: रामेछापको महाकुण्ड गाउँपालिका एक घुमदेल स्थित जिल्लाकै अग्लो भूभागमा अवस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेनमा विशेष पूजा तथा कार्यक्रम आयोजना हुँदैछ। पूर्व मन्त्री तथा उज्यालो पार्टीका केन्द्रीय अध्यक्ष श्री कुलमान घिसिङजीको प्रमुख आतिथ्यतामा काङ छोर्तेनमा विश्व शान्ति पूजा आयोजना गरिएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई सहभागी हुन हार्दिक निमन्त्रणा गरिएको छ।
0: कार्यक्रम 2083 साल कार्तिक पूर्णिमा कार्तिक 9 र 10 गते बिहान 9 बजेदेखि उमाकुण्ड गाउँपालिका एक रामेछाप स्थित काङ छोर्तेनमा हुनेछ।
1: कार्यक्रममा सहभागी भई धार्मिक तथा आध्यात्मिक पुण्य लाभ लिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
0: आयोजक प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेन, संरक्षक समिति उमाकुण्ड गाउँपालिका एक कुन्तेल लाछेवा रामेछाप।
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
3: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
2: हाम्रा विशेषताहरू
3: 40% मात्रै डाउन पेमेन्ट,
2: सजिलो मासिक किस्ता सुविधा,
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
2: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
3: आवश्यक कागजातहरू,
2: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
3: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
4: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
2: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
1: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
3: हजुर, रामेसाप मिटसप एण्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफूल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
4: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
2: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेसाप मिटसप एण्ड कोल स्टोर, रामेसाप अस्पताल जाने रोड, रामेसाप बजार, रामेसाप।
5: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
6: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
3: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848-087-828, 9827-8282। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
7: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
8: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाऊ।
7: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
9: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
10: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
11: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
7: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली,
10: सम्पर्क नम्बर 0475-94-66, 98692-65-99-8।
12: तन्नै पैसो कमाइएला भनेर 100 करोड 36 ब्याजमा ऋण काटेर विदेश आइयो, यहाँ त झन अलपत्र। ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
13: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरे हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्या हुन्, त्यो बेला सुनेर पनि उडाइयो, अब अहिले यो दुःख।
12: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन, म कति खुसी छ हेर त।
14: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
15: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
3: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली सम्पर्क नम्बर 0485430098 0485430098
15: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
3: मन्थली नगरपालिका रामेछाप नगरपालिका सुनापति गाउँपालिका दोरम्बा सैलुङ गाउँपालिका खानादेवी गाउँपालिका गोकुलगंगा गाउँपालिका उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल
2: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न
9: चिन्ता नगर्नुहोस् तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी
2: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ
9: हजुर यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच
2: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण
9: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था
2: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय
9: हिंसा सहनु हुँदैन आवाज उठाउनुपर्छ रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ
2: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप सम्पर्क नम्बर 97652033 84 वा 98444410 40 इमेल dhramechap@gmail.com
9: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप

0: हजुरको रेडियो 102.1 मेगा
1: संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ, पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
2: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
1: अनावश्यक रूपमा धारा खुल्ला नराखौं, चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं, वर्षाको पानी संकलन गर्ने बानी बचालौं, पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
2: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
1: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
1: तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
2: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
1: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
2: सम्पर्क नम्बर 0845410043 98630243422।
3: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
4: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
3: अनि सम्पर्क नम्बर?
4: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97652769636, 98174576। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, तीन कन्या जाने बाटो, सिन्धुली।
3: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
4: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
3: प्रोप्राइटर सञ्जीत मल्ल ठकुरी, सम्पर्क नम्बर 98445073565, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1, कठरबोट, रामेछाप।

नमस्कार, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रुतराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइन हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरकै एप र तामाकोशी FM 95 MHz बाट पनि सुनिरहनु भएको छ।

गृह मन्त्रालयले कार्यविधि विपरीत व्यक्तिगत सुरक्षाकर्मी खटाइएको वा घरायसी तथा व्यक्तिगत काममा प्रयोग गरिएको पाएमा जानकारी तथा उजुरी दिन सर्वसाधारणलाई आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै अति विशिष्ट तथा विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि 2081 विपरीत खटाइएका सुरक्षाकर्मीलाई 7 दिनभित्र सम्बन्धित दरबन्दी रहेको कार्यालयमा फिर्ता पठाउन निर्देशन दिइसकेको जनाएको छ। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ पदाधिकारी चयनका लागि राष्ट्रिय सभागृह र खुला मञ्चमा मतदान जारी छ। निर्वाचन समितिका अनुसार मतदान सम्पन्न हुन अझै करिब आधा घण्टा लाग्ने अनुमान छ। मतदान सकिएपछि 2 मतदान स्थलका मतपेटिका राष्ट्रिय सभागृहमा ल्याइने निर्वाचन समितिले जनाएको छ। त्यसपछि उम्मेद्वारहरूबीच सहमति गरेर मतगणना प्रक्रिया शुरू गर्ने तयारी छ। तर खुला मञ्चबाट मतपेटिका कति बजे राष्ट्रिय सभागृहमा पुग्छन् र त्यसपछि मतगणना लगायतका प्रक्रिया कहिलेदेखि शुरू हुन्छन् भन्नेबारे अहिले नै यकिन गर्न नसकिने निर्वाचन समितिको भनाइ छ। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजरेलले चाडपर्वको समयमा यात्रु ठग्नेलाई कार्यवाही गर्न निर्देशन दिनुभएको छ। सभापति गजरेलले आज साँझ गंगबस्थित नयाँ बस पार्कको अनुगमन गर्दै चाडपर्वमा हुन सक्ने ठगीलाई नियन्त्रण गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको हो। सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहाललाई बर्खास्त गरिएको छ। गृह मन्त्रालयले आचरण विपरीत कार्य गरेको भन्दै एआईजी दाहाललाई बर्खास्त गरेको आजैका मितिदेखि लागू हुने गरी उनलाई सेवाबाट बर्खास्त गरिएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिनुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले विपद सम्बन्धी अध्यादेश जारी गर्नुभएको छ। राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्ण बहादुर साईका अनुसार विपद सम्बन्धी केही नेपाल एनलाई संशोधन गर्ने अध्यादेश 2083 जारी गरिएको हो। सरकारले राष्ट्रपति समक्ष यो सहित 3 अध्यादेश जारी गर्नका लागि सिफारिश गरेकोमा अरू 2 भूमि सम्बन्धी केही नेपाल एनलाई संशोधन गर्ने अध्यादेश र वन सम्बन्धी केही नेपाल एनलाई संशोधन गर्ने अध्यादेश रहेका छन्। काठमाडौँ उपत्यकामा दशैंको अवधिभर जुनसुकै कम्पनीका ग्यास सिलिण्डर साट्न पाइनु भएको छ। दशैंमा ग्यासको आपूर्ति सहज बनाउन 6 ठाउँबाट जुनसुकै कम्पनीका सिलिण्डर साट्न पाइने व्यवस्था गरिएको नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ। संघका अनुसार घटस्थापना पर्सिदेखि फूलपातीसम्म बालाजुमा रहेको नेपाल ग्यासको उद्योग, पेप्सीकोलामा रहेको सगर ग्यासको गोदाम, सुकेधाराको बाबा ग्यासको डिपो, सिफलमा रहेको एभरेस्ट तथा सुगम ग्यासको केन्द्र, कलंकीको साई बाबा र श्रीकृष्ण ग्यासको गोदाम तथा ललितपुरको हरिसिद्धिमा रहेको श्रीराम ग्यासको गोदामबाट बिहान 9:30 बजेदेखि दिउँसो 4 बजेसम्म निशुल्क सिलिण्डर साट्न सकिनेछ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले पछिल्लो 1 साताको कार्य प्रगति सार्वजनिक गरेको छ। आज आयोजित नियमित पत्रकार सम्मेलनमा यही असोज 18 गतेदेखि 23 गतेसम्मको प्रगति विवरण सार्वजनिक गरिएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालका अनुसार हाल राष्ट्रिय एक्सप्रेस लगानी प्रणाली सञ्चालन तथा व्यवस्थापन कार्यविधि 2083को मस्यौदा निर्माण भइरहेको छ। लगानी सम्बन्धी आधिकारिक सूचना प्रक्रिया, आवश्यक स्वीकृति कागजात, शुल्क, समय सीमा तथा जिम्मेवार निकायको जानकारी एकै ठाउँबाट उपलब्ध गराउने उद्देश्यले कार्यविधि निर्माण गर्न लागि उहाँले बताउनु भएको छ। यातायात व्यवस्था विभागले मुख्य चाडपर्व दशैं तिहारलाई लक्षित गरी लामो तथा मध्यम दूरीको अन्तर्प्रदेश सार्वजनिक गाड़ीको भाड़ा दर समायोजन गरेको छ। विभागले गएको असार 18 गतेदेखि लागू भएको समायोजित भाड़ा दरलाई नै अहिले कायम रहेको हो। डिजेलको मूल्य घटेपछि यात्रुवाहक तथा मालवाहक गाड़ीको भाड़ा 2% घटाइएको थियो। विद्युतीय गाड़ीको हकमा भने विक्रमसम्म 2081 पुष 22 गतेको निर्णय अनुसारको भाड़ा दर लागू हुने विभागले जनाएको छ। विद्युतीय गाड़ीमा डिजल तथा पेट्रोलबाट चल्ने गाड़ी सरह भाड़ा लिन पाइने छैन। विभागले तोकिएको भन्दा बढ़ी भाड़ा नलिन, विद्यार्थी, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई कानून अनुसार सहुलियत दिन यातायात व्यवसायीले निर्देशन दिएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाले ओडा र पालिका अधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ। पार्टी कार्यालय पेरिसडामा आज बसेको केन्द्रीय संयोजन समितिको बैठकले ओडा र पालिका स्तरको अधिवेशन पालिका चुनाव अघि नै गर्ने निर्णय गरेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिनुभएको छ। उहाँका अनुसार आउँदो पुस 11 गते देशभरका सबै ओडामा एकै दिन ओडा स्तरीय अधिवेशन गर्ने निर्णय बैठकले गरेको छ। त्यसै गरी माघ 15 पालिका अधिवेशन गर्ने निर्णय भएको प्रवक्ता ज्वालाले जानकारी दिनुभएको छ।
लमाईमा यात्रु बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ। घुराई उपमहानगरपालिका 13 चौथेरा निवासी चेत बहादुर केसीको सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी प्रेक्षक दीपक श्रेष्ठले जानकारी दिनुभएको छ। नेपालगंजबाट काकरभिट्टातर्फ जाँदै गरेको प्रदेश 101/0041/4148 नम्बरको यात्रुवाहक बसले पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश सरकारी मोटरसाइकललाई आज साँझ करिब 6:30 बजे लमाई नगरपालिका 1 सुनडबरीमा ठक्कर दिँदा मोटरसाइकल चालक केसी गम्भीर घाइते भएका थिए। घटना लगत्तै वडा प्रहरी कार्यालय लमाईका प्रहरी निरीक्षक रमेश तिमल सिन्हा नेतृत्वमा खटिएको टोलीले घाइते केसीको उद्धार गरी उपचारका लागि लमाई अस्पताल पुर्याएको थियो। अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। नेपालमा आवास सम्बन्धी खर्च धान 70% नेपालीलाई कठिनाई हुने गरेको एक अध्ययनले देखाएको छ। हेबिटेट फर ह्युमेनिटी इन्टरनेशनलले सार्वजनिक गरेको होम एट वाट कस्ट ग्लोबल हाउसिङ रिसर्च 2026 प्रतिवेदन अनुसार आवासको बढ्दो लागतसँगै सुरक्षित बसोबास विपद जोखिम र आवासीय सुरक्षाको विषय नेपाली परिवारका लागि चुनौती बन्दै गएको हो। जिल्ला हुलाक कार्यालय रामेछापले 152 विश्व हुलाक दिवसको अवसरमा आयोजित चिठी पत्र लेखन प्रतियोगिताको नतिजा सार्वजनिक गरेको छ। प्रतियोगितामा तामाकोशी अंग्रेजी माध्यम विद्यालयकी समृद्धि कार्की प्रथम भएकी छन्। जिल्ला हुलाक कार्यालय रामेछापले सार्वजनिक गरेको नतिजा अनुसार मन्थली माध्यमिक विद्यालयकी रिश्ता कार्की द्वितीय, मन्थली स्थित केप्स स्कूलकी जस्मिना कार्की तृतीय र शारदा माध्यमिक विद्यालय ठोसे केरिया बस्नेत सान्त्वना स्थान हासिल गर्न सफल भएका छन्। अलि परिवारका लागि चुनौती बन्दै गएको हो। जिल्ला हुलाक कार्यालय रामेछापले 152 विश्व हुलाक दिवसको अवसरमा आयोजित चिठी पत्र लेखन प्रतियोगिताको

उदयपुर के त्रिविहार नगर पालिक एगार स्थित मदन भंडारी लोकमाग में पिकअप जीपसंग सीटी सफारी ठोकि दुई वर्षीय बालिका को मृत्यु दुर्घटना में 70 वर्षीय एक वृद्धा घाइते भी छन्। त्रिविहार नगर पालिक एगार को फिल्म हल नजिक शुक्रवार बिहान करीब 10:25 को समय में दुर्घटना में सोई स्थान का शिव कुमार सदा की दुई वर्षीय छोरी रागिनी सदा को मृत्यु आँखा अस्पतालबाट मेन चोक तर्फ जाँदै गरेको पानी बोकेको कोप्र 05001609 नम्बरको पिकअप जीपमा सोही दिशाबाट आउँदै गरेको कोप्र 05001806876 नम्बरको सिटी सफारी पछाडिबाट ठोकिएको थियो। हवस् त राति 10 बजेको हजुरको मुख्य समाचार सकियो। हाम्रो भेट भोलि बिहान 9 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

हजुरको आवाज, हजुरको साथी हो हजुरको रेडियो 102.1 MHz। नमस्कार, हजुरको रेडियो 102.1 MHz को रात्रिकालीन प्रस्तुति कार्यक्रम एसएमएस दोहोरीको पर्खाइमा रहनुभएका बस्नुभएका तपाईँ तमाम आदरणीय श्रोता मनहरूमा रात्रिकालीन लोक सांगीतिक अभिवादन सहित हार्दिक स्वागत गर्न चाहन्छु। म कार्यक्रम प्रस्तुता तपाईँकै दुःख सुखको सहयात्री, तपाईँकै मुटुको डुकडुकी श्रीराज महत उपस्थित भइसकेको छु तपाईँको माझमा, तपाईँसँग रम्न रमाइलो गर्नको लागि, अनि यो पलाई अझ विशेष विशेष बनाउनको लागि। तपाईँ यति बेला रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz सुनिरहनु भएको छ। नेपाली लोकगीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम होइन एसएमएस दोहोरी। हामी हप्ताको साथै दिन आउँछौ राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारपछि रहन्छौ। लगभग 11 बजेसम्म तपाईँले पठाउनुभएका मेसेजहरू पनि वाचन गर्छौं भने साथसाथै तपाईँसँगै भनौँ न तपाईँले रोजाइमा पार्नुभएका लोकदोहोरी भाकाहरू तपाईँको माझमा राख्दै राख्दै अगाडि बढ्छौं। त्यस्तै गरेर अर्को कुरा भन्नुपर्दाखेरिमा मिठा रमाइला कुराकानी हुनेछन्, सुनेर साथ दिनुहोला, कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला पनि हुन चाहन्छु। रातको समय छ 10:16 गइसकेको छ। मिठा रमाइला रमाइला कुराकानी गर्दै बिहानदेखि काम गर्दा गर्दै त्यो लागेको थकाइ पीर चिन्ता बेथाहरूलाई बुलाउने कोसिस म गर्नेछु पनि भन्न चाहे, सुनेर चाहिँ साथ दिनुहोला, कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला। यदि होइन केही सन्देशहरू छन् लेख्नु भएको छ भने पनि पोस्ट गर्न सक्नुहुन्छ, वाचन गर्ने कोसिस म गर्नेछु पनि भन्न चाहे। त्यस्तै गरेर अर्को कुरा भन्नुपर्दाखेरिमा लेख रचनाहरू केही लेख्नु भएको छ भने पनि पोस्ट गर्न सक्नुहुन्छ, वाचन गर्नेछु पनि भन्न चाहन्छु। भन्दै यति बेला कार्यक्रमको शुरूआत गरिहाल्छु। तपाईँकोमा आजमा एउटा गीत राखेर त्यसपछि आउँछु म। यति बेलाको समयमा तपाईँको माझमा राख्न चाहन्छु ए परदेशी बलको गीत रहेको छ भनेर भन्दिनँ म, दसैँमा आऊ प्यारा बलको गीत रहेको छ। अब आउनुहोस् है, होइन बिस्तारो बिस्तारो आउनुहोस्। अब टिकट काटिसक्नु होला अथवा टिकट काट्ने सोच बनाइराख्नु भएको छ होला गाडीको प्लेनको, होइन स्वदेशमा हुनुहुन्छ भने विदेशमा हुनुहुन्छ भने पनि सोच्दै हुनुहुन्छ होला। विष्णु खत्री विष्णु माझीको सुमधुर आवाज मैले तपाईँको माझमा यति बेलाको समयमा कार्यक्रम

यदि तपाईँको माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेको छु आवाज म मस्त्री राज छु साथमा तपाईँ हुनुहुन्छ त्यो बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्नुहुन्छ भन्ने आशा छ। रातको समय छ, यो रातको समयमा हामीलाई देश तथा विदेशमा रहेर सुनेर साथ दिए हुनुहुन्छ भन्ने आशा छ। कार्यक्रम राम्रो लाग्दैछ कि नराम्रो लाग्दैछ भनिदिनुहोस् ल, जस्ताको त्यस्तै भन्नुभयो भने अझ राम्रो हुन्छ। आफ्नो मलाई चाहिँ

है, ठीक छ, के समाचारहरू? स्वस्थ भइराखेको छ, ओके, ल ठिक छ. कार्यक्रम एसएमएस दोहोरी अनियर भइराखेको छ. आवाजमा म श्री रहास महाशिव पनि भन्न चाहे, साथमा तपाईँ हुनुहुन्छ, सुन्दै हुनुहुन्छ पनि आशा छ. सुनेर साथ दिनुहोला, कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला पनि भन्न चाहे. कति बेला त्यो म्यासेजहरू छन्, म म्यासेजतर्फ लागिहाल्छु. यति बेला होइन, समाचारहरू केही अपडेटहरू भइराखेको रहेछ कि, सो त्यो भइसकेपछि न हो न होइन भन्ने खालको हुनसक्छ नि त, होइन. ओके, त्यतातिर नजाऊ, समाचारहरू तपाईँले थाहा पाइहाल्नुहुन्छ. रामी छपकै समाचार रहेछ, त्यो भएर म यसो झलास आँखा गइहालेँ, होइन. रामी छपका गतिविधिहरू भइसकेपछि त सुजन दाहालजी हुनुहुन्छ, आज एक्जामको रिजल्ट आयो दाई, हजुरको असै लाग्यो, म पास पनि भयो भन्नुहुन्छ. ओके, बेस्ट अफ लक, पार्टी खोइ त पार्टी हुनु पर्यो नि त, होइन. अब रिजल्ट निक्लिसकेको रहेछ, पास भइसकेपछि लिखितमा पास भन्नु हुनुभयो होला, होइन. अब मौखिक हो क्यारे, अथवा मौखिक नै पास हुनुभयो, होइन, सिधै असै छनक भइसक्नु भएको भए त खोइ पार्टी हुनु पर्यो, पार्टी पार्टी पार्टी, ओके पार्टी. यो त झन् राम्रो समाचार हो, दसैँको चाडबाडको नजिकमा, होइन र. विश्वास थापा मगर हुनुहुन्छ, नमस्कार, शुभरात्रि सम्झना सबैमा भन्दैनन्छ. त्यस्तै रबहादुर लकाइजी हुनुहुन्छ, बुटौलबाट सुन्दैछु, सम्झना सबैमा भन्दैनन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद हुन चाहे. खासै म्यासेजहरू भन्दा पनि म गीततर्फ लाग्न चाहन्छु. हेलो हिरो दादा, म पनि सुन्दैछु है, सिन्धुलीबाट सुजन दाहाल हो भन्नुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ. सुजनजीलाई पनि विशेष रूपमा धन्यवाद. शुक्रराज रसाली निर्दोष हुनुहुन्छ, कार्यक्रम सुन्दैछ, पाँच थर फिटिङ पाँच थर हिल्याङ साथ घर भइहाल्छ, फिडिम चार डब्लुचेकबाट भन्नुहुन्छ, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ. जीवन सयात्री कमला रसाली, प्रेमकला आचार्य डिकेन्द्र सम्भाम्भी, मनिषा शेर्पा, गोपाल भाइ चटपटे, सञ्चमा केरुङ, तारा शङ्कर, अरुणा सम्भाम्भी, सिमी लिम्बु, गगन तेरथिमे, सोनिम राई, मुना खड्का, रामकृष्ण एकलयात्री, पाँच थरी, हर्पल रोशनी, कविता घतानी, सरस्वता पोखरेल, मनमाया तिमुल, सुना राज घले मगर, सम्झना बराइली, विनिता दाहाल सुवेदी, सुप्रिया भान्तो राई, मौसम योङ हाङ, सिम्पल सरिना गुरुङ, राम थापा, मन्जु मगर, धनगजमेर ढकाल, धर्मराज माया राई लगायत सबैमा सम्झना माया छ है भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे. यति बेला अर्को एउटा गीत म राख्छु, तपाईँकोमा आज म राख्न चाहन्छु. त्यसपछि म एउटा न्युज भेटाएँ मैले, होइन, रामी छपको न्युज रहेको छ, म एकछिन आएन त्यतातिर गएर एकछिन सर्च गरेर के हो भनेर बुझेर अनि हजुरहरूको माझमा राख्नेछु, के न्युज रहेछ त भन्ने कुरा तपाईँले थाहा पाउनुहुनेछ भन्न चाहे. यति बेला चाहिँ म गीततर्फ लाग्न चाहन्छु, रातो टिका जमारा बल गीत रहेको छ, यो गीत राख्न चाहन्छु, त्यसपछि आउँछु है त. अब जमारा राख्ने बेला पनि आउन आउन लागिसकेको छ. यति बेला तपाईँको माझमा राख्न चाहे, यसमा आवाज दिनुभएको छ देवी घरती अनि विष्णु नेपालीको आवाज नजिक तपाईँको माझमा.

रातो टेका जमारा योगी तपाईको माझमा राखे कार्यक्रममा समाज दोहोरी अनियर भइराखेको छ आवाजमा म श्री राजमा छु पनि मनसाय दादा नमस्ते कार्यक्रम सुन्दैछु परदेशी मेरो परदेशी गीत राखिदिनुहोस् ल भन्नुहुन्छ निशाजीले ओके राख्नेछु पनि मनसाय म गीतलाई फोकस गरिराखेको छु आज विश्वास थापा मगरजी विश्व पनि हुनुहुन्छ उहाँले सुन्दै हुनुहुन्छ त्यस्तै युनिसा चामलिङ राईले पनि सुन्दै हुनुहुन्छ दाई मेडिकल र होइन इन्टरभ्यू बाँकी छ भन्नुहुन्छ त्यो त पास गर्नुहुन्छ तपाईँले सुजनजी अन्तर्वार्ता मेडिकल बाँकी छ भन्नुहुन्छ मेन कुरा भनेको सबसे गाह्रो सबैले भनिराखेको भनेको होइन लिखित हो भन्छन् प्रायः जस्तो तपाईँले त्यसपछि अरू त पासै हुन्छ भनिन्छ प्रायः जस्तो धेर जसो होइन फ्यालिने भनेको धेर जसो अथवा अपुग्नै भन्ने अब प्रायः जसो कहिलेकाहीँ कोटाभन्दा पनि तलै हुन्छ अरे कि होइन नाम निकाल्न सकिरहेको हुँदैन अरे कहिलेकाहीँ त अपुग भइरहेको हुन्छ अरे लिखितमा त्यसरी फ्यालिन्छन् जान्छन् लिखित पास गर्न सकिँदैन भनिरहेको हुन्छ कि सोद्धाखेरि त्यसपछि उता गइसकेपछि लगभग सजिलो सजिलो हुन्छ भन्ने सुनिन्छ जस ओके त्यसपछि त पार्टी चाहिँदिउँला नि भनिदिनुहोस् ओके होइन ठिकै छ त्यस्तै गरेर यति बेला म म्यासेजतर्फ लाग्न चाहन्छु मलाई म्यासेज पठाउनु भएको छ मिडिया प्रेमी राई अनिसाले पनि कार्यक्रम सुनेछ है भन्नुहुन्छ चामलिङ नकुल राई त्यस्तै दीपक दाई राई पिके अर्जुन आखा रामकुमार लिम्बू तीर्थ राई काला बिरमान सुनवार पूर्ण तामाङ रिमा थामी किराती अर्पण कुलुङ त्यस्तै गरेर डियर मुटु स्मी राई अनि मिडिया प्रेमी राजेश राई वसन्त श्रेष्ठ पुष्प अञ्जली राई हरफल रोशनी गगन तिरुथमे राई सफल आयुष डम्बर ढुङ्गाना सूर्य तामाङ सञ्जीव खड्का मिना चामलिङ अस्मिता बान्तव राई सिम्पल सरिना गुरुङ दिलुसान याम्फु लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ सुमिता कुलुङजीले पनि कार्यक्रम सुन्दैछ शङ्खुवा सभाबाट भन्नुहुन्छ रामजी खाँडको म बिनाको गाउँमा भन्ने गीत राखिदिनुहोस् ल भन्नुहुन्छ घर परिवार साथी सबैमा सम्झना छ भन्नुहुन्छ नि लभ यु छोरा हेल्सन कुलुङ बुनुहरू फुचियाम कला कुलुङ युनिका खलिङ निशु सासुमा जुनिता चामलिङ राई कृष्ण तामाङ जीवन पवेन अनि अस्मी सोताङ कल्पना तामाङ सुस्मिता सुमिता लिम्बुखिम याखा सपना तामाङ मोक्तान भावना मगर सरू छेत्री भाइहरू निमा शेर्पा आशिष बराल श्री आङबुहाङ लिम्बु अनि सुरज राई तुम्सा त्यस्तै दाईहरू एसएच शिशिर चञ्चले वरुण चञ्चले होइन त्यस्तै लिम्बु विजय राजविरय काले लगायत सबैमा सम्झना छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यो बेला अर्को एउटा गीत तपाईँको माझमा राख्न चाहन्छु परदेशी मेरो परदेशी गीत विष्णुमाझी अनि साथसाथै विष्णुमाझीको आवाजमा रहेको गीत छ होइन गीत राख्न चाहन्छु त्यसपछि म आउँछु यसमा आवाज दिनुभएको छ विष्णुमाझी अनि सुन्दरमणि अधिकारीको आवाज रहेको छ

हाँ यदि तपाईको माझमा राखे कार्यक्रम एसएमएस देहुरी अनियर भइराखेको छ। अब चाहिँ के मेसेजहरू छन् वाचन गरिहाल्छु म। विनिता दाहाल सुवेदी हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्दै हुनुहुन्छ। विष्णु माझीको गीत राख्नुहोस् है भन्दैनुहुन्छ उहाँले। आज मलाई दस्तै आयो भन्ने गीत राख्नुहोस् है भन्नुहुन्छ। उहाँले धनकुटाबाट सुन्दै हुनुहुन्छ होइन। विष्णु माझीको गीत राख्नु सुन्नुहुन्छ, दसैँ आयो। ओके राख्नेछु पनि हुनेछ। त्यस्तै गरेर खुसबु सुवेदी, लोचना सुवेदी, लुकेश सुवेदी, सुषमा दाहाल, विमला दाहाल, झुमा दाहाल, कुमार दाहाल, स्मरिका याखा, तुलसा खड्का, जानुका चापाकाई भण्डारी, त्यस्तै भूमिका भण्डारी, दुर्गा कटवाल, डमरू ढुङ्गाना, विष्णु खनाल, शुक्रराज रसाली, निर्दोष सरपल रोशनी, मीडिया प्रेमी राई, अनिसा सिम्पल सरिना लगायत सबैमा सम्झना छ, माया छ भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि हुनेछ। त्यस्तै गरेर यति बेला प्रकाश केसीजीले पनि कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ। अब कति दिन बाँकी छ, राम्रो चलाउनु हुन्छ है दाई भन्नुहुन्छ। विशेष रूपमा धन्यवाद दिन चाहन्छु। विष्णु माझीको चिचिरा पापा भन्ने गीत राखिदिनुहोस् ल भन्नुहुन्छ। ओके, समयले साथ दिएसम्म भन्दा पनि 10:50 भइसकेको छ, म हेर्छु। गुराँस हुनुहुन्छ, हेलो नमस्कार सरजी, म पनि आइपुगेँ हजुरको सुन्दर कार्यक्रम सुन्नलाई भन्नुहुन्छ। विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि हुन चाहे। 100 जनाको कोटा छ दादा, 105 जना पास हुनु भएको छ भन्नुहुन्छ। 5 जना मात्र फाल्नु पर्ने रहेछ, अनि खासै त्यो पनि कम्पिटिसन हो, भाग्य पनि हो जस्तो लाग्छ। सो बेस्ट अफ लक पनि भन्न चाहे होइन, थाहा हुन्न कति बेला के हुन्छ भन्ने कुरा, त्यो चाहिँ त्यही भएर पनि बेस्ट अफ लक भन्न चाहे। राम्रोसँग पढेर आएन, टक्क टक्क टक्क लगाएर दिनुहोला। गुराँस हुनुहुन्छ, खाना खाइसक्यो सरजी भन्नुहुन्छ। हजुरलाई खाना भइसक्यो, अनि के छ नि हजुरको नयाँ नौलो खबर भन्नुहुन्छ। ठिक छ, राम्रो छ, रमाइलो छ। विशेष गरी रामेछापमा रहनुहुने होइन बाबा मम्मीलाई धेरै धेरै माया सम्झना छ है भन्नुहुन्छ। साथी होइन, साथै मनको मुटु होइन, मनमुटुभरि हजुरहरूको माया प्रेम सदाबार सजाएर राखेको छु है भन्नुहुन्छ बाबा मम्मीलाई। मिस यु मम्मी डाडी भन्नुहुन्छ। उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहे पनि भन्न चाहे। हिराबहादुर लगाइजी हुनुहुन्छ, बुटवलतिर हावाहुरी पानी छ है सर अहिले भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। त्यस्तै गरेर यति बेला चाहिँ अब लगभग कार्यक्रमको समावधि पनि सकिन लागिसकेको छ, सकिसकेको छ। सो छुट्टिनुपर्छ यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो, मनदेखि धन्यवाद दिन चाहन्छु। कार्यक्रम के कसो लाग्यो, सरसल्लाह सुझाव दिनुहोला पनि भन्न चाहे भन्दै, रातको समय छ, ख्याल गर्नुहोला पनि भन्न चाहन्छु भन्दै, तपाईँको माझमा अन्तिममा एउटा गीत विष्णु माझी गीत भन्नुहुन्थ्यो होइन। झ्याल ढोका बन्द गर्न मिर्सिनु भयो कि, ध्यान दिनुहोला पनि हुन चाहन्छु। त्यस्तै गरेर दसैँ तिहार आइसक्यो, यो गीत चाहिँ राखेँ म, विष्णु माझी गीत छ। अन्तिममा यो गीत राख्दै आजको विषयबाट छुट्टिन चाहन्छु। यतिन्जेलसम्म सुनेर साथ दिनुभयो, मनदेखि धन्यवाद। कार्यक्रमलाई सेयर गरेर साथ दिनुभयो, मेसेज गरेर साथ दिनुभयो, विशेष रूपमा मनदेखि धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। त्यस्तै गरेर अर्को कुरा भन्नुपर्दाखेरिमा, रातको समय विद्युतीय उपकरणहरू चार्जिङमा राखेर चाहिँ नसुन्नुहोला पनि भन्न चाहन्छु। अनि अर्को कुरा भन्नुपर्दाखेरिमा, औषध दिन बिर्सिनु कि, त्यसमा पनि ध्यान दिनुहोला है भन्न चाहन्छु। त्यस्तै गरेर अब अन्तिममा दसैँ तिहार आइसक्यो, यसमा आवाज दिनुभएको छ विष्णु माझीको आवाजमा गीत तपाईँको माझमा राख्दै राख्दै आजको वर्षबाट छुट्टी हो। हस्त नमस्कार, शुभरात्री, मिठो सपनाको कामना गरेँ त्यहाँ।

0: को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI Space IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Buds 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मंगसिर 9 गते सम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
1: Xiaomi किन्दा उपहार एभ्रीडे बम्परमा Thailand Holiday।
2: रंग बहार रंग बहार
3: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
2: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
2: बर्जर पेंट।
4: आँखामा चोट लाग्यो अब के गर्ने?
5: चोट लागेमा आँखा मिच्नु हुँदैन। आँखामा गडेको वस्तु आफै निकाल्ने प्रयास गर्नु हुँदैन। यसो गर्दा आँखामा थप क्षति पुग्नुका साथै दृष्टि सधैँका लागि गुम्न सक्छ। आँखामा रासायनिक पदार्थ परेमा आँखा नमिच्नुहोस्। बरु लगातार 30 मिनटसम्म सफा पानीले आँखा पखाल्नुहोस्। आँखामा चोट लागि दृष्टि धमिलो भएमा रगत आएमा जति सक्दो चाँडो आँखा उपचार केन्द्रमा वा आँखा अस्पताल जानुहोस्।
4: आँखामा चोटपटक लाग्नबाट कसरी जोगिने?
5: भान्साका तथा कारखानाका धारिला वस्तु निर्माण औजारहरू खेलकुद जस्ता सामग्रीहरू चलाउँदा होसियारी अप्नाउनुहोस्। पटाका जस्ता जोखिमयुक्त वस्तुहरूको सम्पर्कबाट टाढा रहनुहोस्। जोखिमयुक्त क्षेत्रमा काम गर्दा अनिवार्य रूपमा सुरक्षा चस्मा लगाउनुहोस्।
4: अनि साना बालबालिकाहरूलाई?
5: नवजात तथा स्कुले बालबालिकाहरूलाई आँखामा लाग्ने चोटबाट जोगाउनका लागि चुच्चो धारिलो वस्तु नदिनुहोस्। पेन्सिल कम्पास अध्ययनका चुच्चा औजारहरू प्रयोग गर्दा तथा घर बाहिर वा विद्यालयमा समेत खेल्दा विशेष सावधानी अपनाउन सिकाउनुहोस्।
4: जनचेतनाका लागि नेपाल आँखा कार्यक्रम थी गंगा आँखा प्रतिष्ठान काठमाडौँ। आँखालाई माया गरौँ दृष्टिको रक्षा गरौँ। लभ यो आज से व्यवसाय विश्व दृष्टि दिवस 2083
6: सामुदायिक आँखा केन्द्र मन्थली रामेछाप
7: हजुरको रेडियो 102.1 मेगाहर्ज
8: विक्रम सम्बत 2073 बाख्रा पालन थालेका उनी 6 वर्षदेखि ड्रागनको खेती गर्दै आएका छन्। पदम पोखरीमा एमएनएस एग्रोका संचालन गर्दै उनले त्यसै कम्पनी मार्फत करिब 30 कट्ठा जमीनमा ड्रागन खेती गरिरहेका छन्। त्यस्तै उनले ड्रागन खेतीसँगै विभिन्न अन्तर्वाली पनि लगाएका छन्। उनको फार्ममा करिब 10 मेट्रिक टन क्षमताको शीत भण्डार पोलिहाउस संरचना सिंचाई पूर्वाधार तथा मिनी टिलर र ट्रैक्टर सहितको यान्त्रिकरण उपयोग गरिएको छ।
9: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
10: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन?

0: हेल्थसँग कहिले गर्दिन सम्झौता, किनकि मसँग छ मेरो हेल्थी फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
2: यो चाड पर्व भन्यो कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
3: त्यसैले त राजा च्याउने खानुस् भनेको नि काका, माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्व पनि पाइने
4: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
3: हामीले राजा च्याउ त्यसै भनेको हो र।
5: स्वादिलो, पोस्टिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।

यो दसैँ तिहारमा गोदरेजका उत्पादन किन्दा अट्र्याक्टिभ क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेजसँग भनेदेखि वाउ।

ब्याकको अवसर, साथै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका। साइड बाई साइड र मल्टिडोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क, फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी, टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क, डिस वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क। आइडिया, दसैँको खुसी घर घरमा उपहार।

0: चाड पर्वमा सिजीका साना घर आयाती उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। नेपाली कांग्रेसको सभापतिमा गगन कुमार थापा निर्वाचित भएका छन्। 15 महाधिवेशन अन्तर्गत शुक्रबार मतदान भएको थियो। लगत्तै राति अबेरबाट काठमाडौँको राष्ट्रिय सभागृहमा भएको मतगणना भर्खरै मात्र सकिएको महाधिवेशनको मीडिया सेन्टरका सदस्य महेश गौतमले जानकारी दिएका छन्। उनका अनुसार सभापति निर्वाचित भएका थापाले 6584 मत प्राप्त गरेका छन्। त्यस्तै थापासँग प्रतिस्पर्धामा उत्रिएका श्यामकृष्ण खड्गीले भने 375 मत प्राप्त गरेका छन्, जसमा कुल 54 मत बदर भएको थियो। 7317 जना महाधिवेशन प्रतिनिधि रहेकोमा 7039 जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ। सभापति बाहेकका मतपेटिका भने पार्टी कार्यालय सानेपा लगिएको छ। त्यस्तै बाँकी सबै पदाधिकारीको मतगणना आज दिउँसोदेखि सानेपामा हुने भएको छ। सभापति बाहेकका पदाधिकारीको मतपेटिका भने पार्टी कार्यालय सानेपा लगिएको छ। उक्त मतगणना आज दिउँसो मात्रै गर्ने तयारी गरिएको छ। निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार पदाधिकारीका सबै उम्मेद्वारसँग निर्वाचन समितिले बैठक गरी आज दिउँसोबाट मतगणना शुरू गर्नेछ। कटुवालका अनुसार उपसभापति र महामन्त्रीका उम्मेद्वारहरूलाई दिउँसो 1 बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफलका लागि बोलाइएको छ। त्यसपछि मात्रै पदाधिकारीको मतगणना शुरू हुने जनाइएको छ।
3: यसैबीच हामीसँग यति बेला प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ नेपाली कंग्रेस मीडिया सेन्टरका महेश गौतम। अहिले के भइरहेको छ र विशेष गरी आज हुने बाँकी मतगणना र त्यसको प्रक्रियाको विषयमा हामी उहाँसँग जानकारी लिन्छौं। महेशजी, यहाँलाई स्वागत छ नेपाली खबरमा। हजुर, अब गगन थापा विजयी भइसक्नु भएको छ सभापतिमा, अत्याधिक बहुमतका साथ अत्याधिक मत प्राप्त गर्नुभएको छ। यस विषयमा छोटो जानकारी गराउनुहोस् न सबैभन्दा पहिला।
4: राति करिब 1:30 बजेदेखि मतगणना शुरू भएको थियो राष्ट्रिय सभागृहमा। सभापतिको मात्रै मतगणना यो राष्ट्रिय सभागृहको मतदान केन्द्रमा शुरू गरिएको थियो। पानी राति धेरै नै पानी परेका कारण चाहिँ मतगणना अलि ढिला शुरू भएको थियो, किनभने राष्ट्रिय सभागृह र खुला मञ्चमा दुई ठाउँमा चाहिँ मतदान केन्द्र तोकिएको थियो। खुला मञ्चबाट मतपेटिकाहरू राष्ट्रिय सभागृहसम्म लिएर आउनका लागि पानीका कारण समस्या भएपछि ढिला गरी मतगणना शुरू भयो र भर्खरै लगभग आधी घण्टा जति अगाडि मात्रै मतगणना सकिएको छ। र त्यसमा चाहिँ सभापतिमा गगन थापाले 6584 मत लिएर आउनु भएको छ भने श्यामकृष्ण खड्गीले 375 मत लिएर आउनु भएको छ र त्यसमा सभापतिमा गगन थापा र श्यामकृष्ण खड्गीको अन्तर कुल 6209 मतको अन्तर भएको छ भने कुल बदर मत 54 भएको छ र जम्मा खसेको मत चाहिँ 7013 मत खसेको निर्वाचन समितिका संयोजक प्रेम बहादुर खड्काले जानकारी दिनुभएको छ। र अर्को कुरा, अब सभापतिको मतगणना सकिए लगत्तै अब आज दिउँसो 1 बजे उपसभापति र महामन्त्रीका उम्मेद्वारहरूलाई निर्वाचन समितिले छलफलका लागि बोलाएको छ र त्यो छलफलपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफल उम्मेद्वारका बीचमा छलफल गरेर त्यसपछि अन्य मतगणनाहरू अगाडि बढाउने भनेर हामीलाई निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले केही बेर अघि जानकारी दिनुभएको थियो। अहिलेलाई यही नै अपडेट छ सर।
3: अब बाँकी पदाधिकारीहरूको आज दिउँसोबाट मात्रै मतगणना गर्ने भनिएको छ, यो ग्याप किन राखियो? यो सभापतिको गणनासँगै गर्न सकिन्थ्यो कि, अथवा सभापतिको गणना सकिए लगत्तै अथवा छोटो समयको ग्याप पछि नै यसलाई शुरू गर्न सकिन्थ्यो कि, यति लामो ग्याप राख्नुपर्ने केही प्राविधिक कारण छ?
4: प्राविधिक कारण त्यस्तो खास केही होइन, तर यो रातारात नै मतगणना सभापतिको भएको कारणले गर्दाखेरि उहाँ निर्वाचन समितिका सदस्यहरू संयोजकहरू रातभर नै यहाँ राष्ट्रिय सभा गृहमा बस्नु भएको कारणले गर्दाखेरि अलिकति केही आराम गरेर दिउँसो एक बजेदेखि चाहिँ मतगणना सुरु गर्ने भनेर उहाँहरूले तयारी गर्नुभएको र अर्को कुरा राष्ट्रिय सभा गृहमा नै गर्ने तयारी पनि थियो तर आज त्यहाँ अन्यत्र अन्य कार्यक्रमहरू भएका कारणले गर्दाखेरि पार्टी केन्द्रीय कार्यालयमा नै गएर गणना गर्ने अन्य पदाधिकारी तथा सदस्यहरूको भनेर उहाँहरूले जानकारी दिनुभएको छ र अलिकति समय ग्याप भएको जस्तो देखिएको चाहिँ हजुरको यो आराम गर्नुपर्ने उहाँहरूलाई पनि अलिकति रातभरि बस्नु भएको कारणले गर्दाखेरि थोरै समय ग्याप राखेर उम्मेद्वारहरू पनि एकदम धेरै पाँच सात दिनदेखि खटिरहनु भएको मैदानमा लागिरहनु भएको सबैलाई सहज होस् भनेर निर्वाचन समितिले यो निर्णय गरेको भनेर उहाँहरूले हामीलाई बताउनु भयो।
3: बाँकी पदाधिकारीहरूको मतगणना त अलिकति समय लाग्ला होइन यो अलिकति धेरै उम्मेद्वार
4: उहाँहरूले तीन दिनभित्रमा निर्वाचन समितिले तीन दिनभित्रमा पदाधिकारी र केन्द्रीय कमिटिका केन्द्रीय समितिका सदस्यहरूको सबैको मतगणना सकेर तीन दिनभित्रमा हामी परिणाम लिएर आउँछौ भनेर भन्नुभएको छ र अब अलिकति सबैको गणना चाहिँ उम्मेद्वारहरू धेरै भएका कारणले अलि धेरै ठाउँमा चाहिँ गणना गर्ने उहाँहरूको तयारी छ निर्वाचन समितिको तयारी छ त्यो कारणले गर्दाखेरि यसपटक चाहिँ अघिल्लो चौधौं महाधिवेशनको जस्तो धेरै समय नलाग्ला तर उहाँहरूले आवश्यक जनशक्ति पनि हामी खटाएर यो दशैं पनि आइसकेको छ त्यो कारणले गर्दाखेरि धेरै उम्मेद्वारहरू काठमाडौँमा बसिरहनु पर्ने अवस्था नहोस् भनेर जनशक्ति अलि बढी खटाएर भए पनि हामी तीन दिनसम्ममा सबै परिणाम लिएर आउँछौ भनेर उहाँहरूले जानकारी दिनुभयो।
3: अब गगन थापा विजयी भइसकेपछि नेता कार्यकर्ता शुभेच्छुक समर्थकहरू पक्कै पनि उत्साहित छन् फेरि अब बाँकी पदाधिकारीहरूको मतगणना नै हुन बाँकी छ यो अवस्थामा अब उत्सव मनाउने या केही त्यस्तो विशेष केही कार्यक्रम गर्ने कुरामा निर्वाचन समितिले त्यस्तो केही निर्देशन अथवा त्यस्तो केही गरेको छ कि छैन बाँकी पदाधिकारीको परिणाम आइसकेपछि मात्रै अथवा केही गर्न सकिने नसकिने त्यस्तो केही बताएको छ कि छैन यसमा
4: अहिलेसम्म त्यस्तो निर्वाचन समितिले कुनै पनि औपचारिक निर्णय गरेको छैन अहिले सभापतिको मतपरिणाम उहाँहरूले औपचारिक रूपमा घोषणा गरिसकेपछि अब थप कार्यक्रमहरू उहाँहरूले घोषणा गर्नुहोला तर निर्वाचनको पहिला मतगणना सकिए गणनातर्फ नै उहाँहरूको ध्यान केन्द्रित छ अहिले उल्लास मनाउने अथवा खुसियाली मनाउनेतिर उहाँहरूले केही जानकारी दिनुभएको छैन उहाँहरूले अब जसरी हुन्छ सकेसम्म छिटो मतगणना गरेर म सकेर चाहिँ सबै उम्मेद्वारहरूलाई यो दशैंका लागि हामीले विदा गर्न पाए हुन्थ्यो भन्ने उहाँहरूको ध्यान त्यता केन्द्रित छ अब सँगै यो उम्मेद्वारहरू पनि काठमाडौँ बसिरहनु भएको छ किनभने आफ्नो परिणाम सुनेर मात्रै जाउँ भन्ने धेरैलाई कौतूहलता छ त्यो कारणले गर्दाखेरि सँगै यो एकातिर गणना हुँदै गर्ने अर्कोतिर चाहिँ परिणाम पनि क्रमशः आउने गर्ने अवस्था हुँदाखेरि त्यो उल्लास र खुसियालीको वातावरण पनि सँगै हुन्छ भन्ने लाग्छ।
3: हस् यहाँलाई धेरै धेरै धन्यवाद।
4: हस् धन्यवाद धन्यवाद।
2: धादिङको गजुरी नजिकै गलौदीमा सड़क भाँसिएपछि पृथ्वी राजमार्ग हिजो बेलुकीदेखि अवरूद्ध भएको छ। सड़क भाँसिएको ठाउँमा भित्ता काटेर आजदेखि सड़क खुलाउने प्रयास भइरहेको धादिङ प्रहरीले जनाएको छ। सड़क अवरूद्ध भएपछि दशैंमा घर हिँडेका यात्रुहरू अलपत्र परेका छन्। दशैंको टिकट बुकिङ खुलेकै दिन काठमाडौँ ओहोरदोहोर गर्ने मुख्य सड़क अवरूद्ध भएको हो। पृथ्वी राजमार्ग भएर दैनिक 15,000 भन्दा धेरै गाड़ी ओहोरदोहोर गर्छन्। दशैंका बेला पनि योभन्दा पनि तेब्बर संख्यामा गाड़ी ओहोरदोहोर गर्ने गरेको प्रहरीको भनाइ छ। यसअघि भदौ 14 भोटेको को बाढ़ीपछि त्रिशुली नदीले तलबाट कटान गर्दा पृथ्वी राजमार्गको कृष्णवीर खण्ड भाँसिएको थियो। भाँसिएको सड़क 18 दिनपछि सञ्चालनमा आएको थियो। यसअघि असोज पहिलो हप्ताको बाढ़ी पहिरोको कारण पनि झण्डै 5 दिन सड़क अवरूद्ध भएको थियो।
3: मापदण्डका आधारमा स्थायी कमिटी पोलिट ब्यूरो र केन्द्रीय सदस्य मनोनित हुनुपर्ने कुरा उठेपछि नेकपा एमालेको स्थायी कमिटी बैठक लम्बिएको छ। शुक्रबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटिको म्याण्डेट अनुसार भन्दै मनोनयनको प्रस्ताव ल्याएका थिए। केन्द्रीय कमिटिले मापदण्ड तोकिसकेको छ त्यसै बमोजिम भनेर अध्यक्षले मनोनितको एजेण्डा बैठकमा प्रवेश गराउनु भएको थियो एक पदाधिकारीले भनेका छन्। तर मनोनित गर्दा मापदण्ड बनाइनुपर्ने अडान नेताहरूले लिए। मनोनितको प्रस्ताव आउन साथ नेताहरूले मापदण्ड बनाऊ भनेर बोल्न थाल्नुभयो। बोल्दा बोल्दै चार बज्यो अनि अर्को दिन बस्ने गरी भनेर बैठक स्थगित भयो। उनी भन्छन् वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्षहरू पृथ्वी सुब्बा गुरूङ, गोकर्ण विष्ट, उपमहासचिव रघुवीर महासेठ, सचिवहरू हिक्मत कार्की, राजन भट्टराई, स्थायी कमिटी सदस्य ईश्वर पोखरेल लगायतले मापदण्डको प्रस्ताव अगाडि सारेका थिए। राष्ट्रपतिको दुई कार्यकाल सकेर 11 वर्षपछि सक्रिय राजनीतिमा फर्किएकी भण्डारीले अहिले पार्टी अप्ठ्यारो अवस्थामा रहेकाले कुनै पनि निर्णय गर्दा सोचेर गर्नुपर्ने प्रस्ताव राखेकी थिइन्। कुनै पनि निर्णय गर्दा निष्पक्ष भयो भन्ने तरिकाले गर्नुपर्छ भण्डारीको तर्क थियो। निष्पक्ष निर्णय भएको अनुभूति पार्टी पंक्तिलाई दिन मापदण्ड बनाइनुपर्ने भण्डारीको भनाइ थियो। यस्तै तर्क उपाध्यक्ष गुरूङ र पन्तले पनि गरेका थिए। निश्चित आधार बनाएर जानुपर्छ उनीहरूको भनाई थियो। अरू पदाधिकारीको पनि मापदण्ड बनाउने कुरामा सहमति थिएन। यद्यपि केही पदाधिकारीले अन्तर्विरोधलाई कायम राख्ने हिसाबले जान हुँदैन भन्ने थियो। शनिबार दिउँसो 1 बजे बस्ने अर्को बैठकमा उपाध्यक्षहरू रामबहादुर थापा र विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलले आफ्नो धारणा राख्ने कार्यसूची छ। यसपछि मनोनित बारे निर्णय हुन सक्ने ती पदाधिकारीहरूले बताएका छन्।
2: गृह मन्त्रालयले एआईजी वंशीराज दाहाललाई सशस्त्र प्रहरी सेवाबाट हटाउने निर्णय गरेको छ। असोज 23 गतेदेखि लागू हुने गरी दाहाललाई विभागीय कार्यवाही गरिएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्रेले जानकारी दिएका हुन्। एआईजी दाहालले आचरण सम्बन्धी कुरा बराबर उल्लंघन गरेको, बराबर अनुशासनहीन काम गरेको र नेपाल सरकार वा आफू कार्यरत संगठनको मान प्रतिष्ठा र छविमा आँच पुर्याउने कार्य गरेको गृह मन्त्रालयले जनाएको छ। यसअघि उनलाई यही कसुरमा निलम्बन गरिएको थियो। एआईजी दाहालमाथि छानबिन गरी प्रतिवेदन तयार भएपछि गृह मन्त्रालयले सेवाबाट नै बर्खास्त गर्ने निर्णय गरेको हो। सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी दाहाललाई सेवाबाट हटाउने निर्णयबारे गृहमन्त्रीको सचिवालयले 4 बुधे स्पष्टीकरण समेत सार्वजनिक गरेको छ। सचिवालयले दाहाललाई आचरण उल्लंघन, अनुशासनहीनता र संगठनको मान प्रतिष्ठा एवं छविमा आँच पुर्याउने कार्य गरेको कसुरमा विभागीय कार्यवाही गरिएको जनाएको छ। स्पष्टीकरणमा दाहाललाई 2083 असोज 23 गतेदेखि लागू हुने गरी सशस्त्र प्रहरी सेवाबाट हटाउने निर्णय गरिएको गृह मन्त्रालयले उल्लेख गरेको छ।